ज्ञान मात्र प्राप्त गर्नुले अहङ्कारको वृद्धि हुन जान्छ, त्यसमा भक्ति पनि जोडिएको छैन भने दीनता, नम्रता आदि सद्गुणबाट निकै पर पुग्न सक्छौँ। यसको लागि जगद्गुरु श्रीद्वारा निर्देशित क्रियात्मक भक्ति साधना पनि गर्नु अनिवार्य हुन्छ। यसको लागि श्यामा श्यामधाम ठिमीमा सम्पर्क गरी सुझाव प्राप्त गर्नुहोला। सम्पर्क 01-663-0059। यसका साथै हाम्रो कार्यक्रमको समय आजका लागि यहीँ नै समाप्त हुन्छ। भोलि पुनः प्रभातकालीन सत्सङ्ग प्रदान गर्नका लागि यहाँहरू समक्ष उपस्थित हुनेछौँ। तबसम्मका लागि आज्ञा दिनुहोस्। जय श्री राधे।

0: भाउजू दर्शन
1: भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
0: हजुर, राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
2: नमस्ते भाउजू।
1: नमस्ते, आउनु न भित्रै।
2: हुन्छ भाउजू।
0: अनि दादा त अफिस गइसक्नु भयो होला है?
1: उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
0: हस् हस् भाउजू।
3: ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
0: है त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
4: ए हो र,
0: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
5: नेपाल टेलिकम, राष्ट्रको संचार।
6: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। 6 बजे सुन्नुहुनेछ यहाँहरूले नेपालीमा समाचार। अब सुन्नुहोस् संस्कृतमा समाचार।

यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको आज औपचारिक उद्घाटन हुँदैछ। यसलाई मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङ मार्गका रूपमा लिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, नेपाल स्थित जापानी राजदूत मायादा तोरु, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका अध्यक्ष लगायतका वरिष्ठ अधिकारीको उपस्थितिमा सुरुङ मार्गको उद्घाटन गर्न लागि हो। उद्घाटनपछि निर्माण पक्षले सुरुङ मार्ग नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ। आज बिहान 10:25 बजे सुरुङ मार्गको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ। कार्यक्रम अनुसार मन्त्री लम्साल, जापानी राजदूत र जाइकाका अध्यक्षले सुरुङ मार्गभित्र गाडी चलाएर सवारी आवागमनको उद्घाटन गर्नुहुनेछ। विवरण अनुसार एम्बुलेन्स र सुरक्षा निकायका सवारी साधन र अन्य अत्यावश्यक सवारी साधनलाई पहिलो चरणमा प्रवेश दिइनेछ। केही दिन सुरुङ मार्ग पूर्ण रूपमा परीक्षण गरी सबै वर्गका सवारी साधनलाई सञ्चालन हुन दिइनेछ। सुरक्षा अवस्था र ट्राफिक व्यवस्थापनको परीक्षण गरेर अन्य सवारी साधनलाई सञ्चालन हुन दिने बताइएको छ। परीक्षण अवधिभर सुरुङ मार्ग भई सञ्चालन हुने सवारी साधनले कुनै शुल्क तिर्नुपर्ने छैन। कुल 2688 मिटर लामो सुरुङ मार्गमा सवारी साधन सञ्चालन हुँदा निश्चित शुल्क तिर्नुपर्नेछ। सडक विभागका अनुसार कार र भ्यानले काठमाडौँ भित्रदा 65 रुपियाँ र बाहिरिँदा 60 रुपियाँ शुल्क तिर्नुपर्नेछ। मिनीबस, ट्रक र टिप्परले काठमाडौँतर्फ आउँदा 115 रुपियाँ र बाहिरिँदा 80 रुपियाँ बराबरको शुल्क बुझाउनु पर्नेछ। यस्तै बस, ट्रकले काठमाडौँ आउँदा 260 रुपियाँ र बाहिरिँदा 200 रुपियाँ बराबरको शुल्क तिर्नुपर्नेछ। त्यस्तै पैदल यात्री, दुई पाङ्रे, तीन पाङ्रे सवारीले सुरुङ मार्ग प्रवेश पाउने छैनन्। डिजेल, पेट्रोल, ग्यास लगायत प्रज्वलनशील पदार्थ बोकेका सवारी साधन र विस्फोटक पदार्थ बोकेका सवारीलाई प्रवेश निषेध गरिएको छ। सो आयोजनामा मुख्य एवं उद्धार गरी दुईवटा सुरुङ मार्ग रहेको छ। मुख्य सुरुङमा सवारी साधन सञ्चालन हुनेछ भने उद्धार कार्यमा उद्धार सुरुङ प्रयोग हुनेछ। सुरुङ मार्गको निर्माण जापानको हाजमा एन्डो कर्पोरेसनले गरेको हो। आयोजनाको परामर्शदात्री संस्था निप्पन कोइका इन्जिनियर रमेश प्रसाद कोइरालाका अनुसार सुरुङ मार्गमा सुरक्षा, सहज आवागमन र मानवीय सुरक्षाका लागि दमकल, आकस्मिक उद्धार, सिसिटिभी क्यामेरा, सञ्चार र सुरक्षा संयन्त्र उपलब्ध रहेको छ। यस्तै अक्सिजनको निरन्तर प्रवाह र अन्य अत्यावश्यक सेवा उपलब्ध गराइएको छ। अनुसन्धरत प्राध्यापक डाक्टर गोविन्द केसीको मागबारे सरकारी टोली र डाक्टर केसीका प्रतिनिधिबीच हिजो वार्ता भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार डाक्टर जेपी अग्रवाल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटा र शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल सहितको टोलीले वार्ता गरेको हो। डाक्टर केसीलाई उपचारका लागि राखिएको सेती प्रादेशिक अस्पतालमै उहाँका प्रतिनिधि डाक्टर अमृत जैसी र पवन थापासँग वार्ता भएको शिक्षा सचिव पौडेलले जानकारी दिनुभयो। पहिलो चरणमा डाक्टर केसीका प्रतिनिधिसँग छलफल गरी सहमतिको प्रयास भएको र त्यहाँ हुने निष्कर्ष अनुसार डाक्टर केसीसँग थप वार्ता हुने पनि उहाँले बताउनुभयो। डाक्टर केसी विभिन्न 5 बुँदे माग राखी गत बिहिबारदेखि अनसनमा बस्नु भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि शनिबारदेखि सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्षमा उहाँको उपचार भइरहेको छ। त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायतर्फ एमबिएस प्रथम सेमेस्टरको अर्गनाइजेसनल बिहेभियर विषयको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति पक्राउ परेका छन्। यही साउन 8 गते परीक्षा सुरु भए लगत्तै उक्त विषयको प्रश्नपत्र विभिन्न व्हाट्सएप समूहमा सेयर गरी प्रश्नपत्रको गोपनीयता भङ्ग गरेको कसुरमा कैलालीको घोडाघडी नगरपालिका 11 घर भई हाल भक्तपुर बस्ने 33 वर्षीय सन्दीप सिंह पक्राउ परेका हुन्। केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सिंहलाई भक्तपुरको मध्यपुर थिमी नगरपालिका 1 पक्राउ गरेको हो। उनीमाथि अनुसन्धान जारी रहेको ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराले जानकारी दिनुभयो। त्यसअघि प्रहरीले अनुसन्धानका क्रममा अन्य केही व्यक्तिलाई समेत नियन्त्रणमा लिएको थियो। कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशीले नयाँ मुख्यमन्त्रीमा दावी पेश गर्न प्रदेशसभा सदस्यलाई आह्वान गर्नुभएको छ। मुख्यमन्त्री यमलाल कौडेलले पदबाट दिनुभएको राजीनामा स्वीकृत गर्दै नेपालको संविधानको धारा 168 उपधारा 2 दुई वा दुई भन्दा बढी दलको समर्थनमा नयाँ मुख्यमन्त्री पदमा नियुक्तिका लागि दावी पेश गर्न उहाँले आह्वान गर्नुभएको हो।
सुनसरीको देवानगंज गाउँपालिका तीन कप्तानगंजमा प्रहरीले चलाएको गोली लागि एकजनाको मृत्यु भएको छ। आठजना प्रदर्शनकारी घाइते भएका छन् भने प्रहरीतर्फ पनि आठजना घाइते भएका छन्। सुनसरी प्रहरी प्रवक्ता डिएसपी चन्द्रबहादुर खड्काका अनुसार दुई पक्षबीचको झडप नियन्त्रणका लागि प्रहरीले चलाएको गोली लागि देवानगंज गाउँपालिका तीन कप्तानगंजका 24 वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको हो। कप्तानगंजमा गोली लागि गम्भीर घाइते भएका मेहतालाई उपचारका लागि विराटनगर स्थित न्यूरो अस्पताल पुर्याइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको हो। प्रहरीका अनुसार साउने सोमबारको बोलबम यात्राका लागि भन्दै राति एउटा समूह डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारीमा थियो। सोही क्रममा अर्को समूहले रातिको समयमा हल्ला भएको भन्दै विरोध गरेपछि विवाद सुरु भएको थियो। लगातारको वर्षापछि आएको पहिरोका कारण नागमा गमगढी सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। मुगुको छायानाथ रारा नगरपालिका 8 स्थित झियारी खोलामा हिजो बिहान आएको ठूलो पहिरोका कारण नागमा गमगढी सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो। पहिरोका कारण सडक अवरुद्ध हुँदा मुगु आवत जावत गर्ने सवारी साधन र यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्। नेपाली कङ्ग्रेसका सभापति गगन थापाले पार्टी एकता सहमति उन्मुख रहेको बताउनु भएको छ। पार्टी एकताका लागि दबाब दिन स्थानीय तहका जनप्रतिनिधिसँग हिजो काठमाडौँमा भएको भेटमा सभापति थापाले वर्तमान चुनौती सामना गर्नका लागि पनि पार्टी एकता अपरिहार्य रहेकाले एकतामा असर पर्ने कार्य नगर्न सबैसँग आग्रह गर्नुभयो। सभापति थापाले पार्टी एकताका लागि दबाब अभियानले यही साउन 16 आयोजना गर्न लागेको राष्ट्रिय भेला समेत स्थगित गर्न आग्रह गर्नुभयो। नेपाल भारत सीमा सहजीकरण तथा सीमा इलाकामा हुन सक्ने अवैध क्रियाकलाप नियन्त्रण र सूचना सङ्कलनका लागि सशस्त्र प्रहरी बल नेपालको सीमा सम्वाद समूह परिचालन गरिएको छ। झापाको काँकडभिट्टा, मोरङको रानी, पर्साको वीरगंज, रूपन्देहीको डन्डा, बाँकेको जमुना, कञ्चनपुरको गड्डा चौकी र कैलालीको गौरी फन्टामा सशस्त्र प्रहरी नायब निरीक्षकको कमाण्डमा प्रत्येक नाकामा 14 टोली परिचालन गरिएको हो। सो टोली उक्त क्षेत्रमा रहेको सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्ममा तैनाथ रही सीमाको मुख्य नाकामा परिचालन हुने सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो। सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले हिजो रूपन्देहीको डन्डास्थित सीमा सुरक्षा गुल्मबाट सो टोली परिचालनको शुभारम्भ गर्नुभएको हो। कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले धान चामलको आयातलाई प्रतिस्थापन गर्नका लागि चैते धानको उत्पादनमा जोड दिनुपर्ने आवश्यकतामा जोड दिनुभएको छ। कृषि मन्त्री चौधरीले धनुषाको लक्ष्मीनिया गाउँपालिकामा रहेको राष्ट्रिय धानबाली अनुसन्धान केन्द्र हरदीनाथमा आयोजना गरिएको कार्यक्रममा धानको उत्पादन बढाउनका लागि कम पानीमा अत्याधिक उत्पादन हुने चैते धानको नयाँ जातको अनुसन्धानमा जोड दिन कृषि वैज्ञानिकहरूलाई आग्रह गर्नुभयो। कृषि मन्त्री चौधरीले जलवायु परिवर्तनका कारण वर्षा कम हुने गरेको र मधेसमा सिंचाइको अभाव देखिएकाले सुक्खामा अधिक धान फल्ने जात धानको विकास अवरात्र खटेर विकास गर्ने कृषि वैज्ञानिकहरूलाई धन्यवाद पनि व्यक्त गर्नुभयो। र मध्य प्रदेशका जिल्लाहरूमा पर्याप्त वर्षा नभएकाले अपेक्षा अनुसार धान रोपाई हुन सकेको छैन। पर्याप्त सिंचाई सुविधा नभएकाले मधेसका 50% किसान अहिले पनि आकाशे पानीको भरमा खेती गर्न बाध्य छन्। 6 समाचार यहीँ सकिन्छ। अब यसपछि अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।

नमस्कार, दैनिक पत्र पत्रिकाको सँगालो कार्यक्रम अखबारमा स्वागत छ। म बाबुराम तिमिल सिन्हा। आज मिति 2083 साल साउन 11 गते सोमबार, अषाढ शुक्ल पक्ष त्रयोदशी तिथि, तदनुसार जुलाई 27 सन् 2026, नेपाल सम्मत 1146। प्रधानमन्त्री बालेन्द्र शाहले गएको असार 24 गतेदेखि उद्यमी र व्यापारीहरूसँग निरन्तर छलफल गर्नुभएको छ। व्यापार व्यवसायको क्षेत्रमा देखिएका समस्या के कस्ता रहेका छन् र ती समस्याको समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बन्धित व्यक्तिहरूसँग छलफल गर्नुभएको हो। छलफल निरन्तर चलिरहेको छ। यो प्रसङ्गलाई आज गोर्खापत्र दैनिक ले आफ्नो अग्र पृष्ठमा प्रकाशित गरेको छ। साथै नागढुङ्गा सुरुङ मार्ग आजदेखि सञ्चालनमा आउँदैछ, उद्घाटन भए पश्चात यो प्रसङ्गलाई पनि आज गोर्खापत्र दैनिकले अग्र पृष्ठमा

प्रकाशित गरेको छ, जसमा एकजना शिक्षक पक्राउ गरेका छन्। प्रश्नपत्र लिक भएसँगै प्रणालीमाथि पनि प्रश्न उठेको प्रसङ्गलाई कान्तिपुरले उठान गरेको हो, जसमा भारतमा प्रश्नपत्र लिक भएकै विषयमा भएको आन्दोलन र त्यसपछि त्यहाँका शिक्षा मन्त्रीले राजीनामा गर्नु परेको प्रसङ्गलाई जोड्दै कान्तिपुर दैनिकले त्रिभुवन विश्वविद्यालयको प्रश्नपत्र लिक गर्ने एकजना व्यक्ति सन्दीप सिंहलाई पक्राउ गरेको विषय पनि प्रकाशित गरेको छ। त्यसै गरी आजको नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा सुकुम्बासी सम्बन्धी सवाललाई उत्थान गरेको छ, जसमा यसअघि फारम भरिसकेका भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई अतिरिक्त निवेदन भराउँदै बैङ्क खातासहितको सम्पत्ति विवरण गरेको विषय पनि रहेको छ। समाचारमा फेरि शून्यबाट काम सुरु भएको विषयलाई पनि उल्लेख गरिएको छ। मजदुरी गर्न छाडेर सुकुम्बासीहरू प्यान कार्ड बनाउन लाइनमा बस्दै गरेको तस्विरलाई यो समाचारमा प्रकाशित गरिएको छ भने, समाचारमा सुकुम्बासी भूमि तथा भूमि समस्या समाधान समितिका अध्यक्ष बलभद्र बास्कोटाको भनाई पनि उल्लेख गरिएको छ भने, त्यसै गरी डाक्टर विपिन अधिकारी वरिष्ठ अधिवक्ता एवं संविधानविदको भनाइलाई पनि उल्लेख गरिएको छ गोपनीयताको प्रसङ्गसँग जोडेर। त्यसै गरी अख्तियारले सशस्त्रमा 11 करोड हिनामिना प्रकरणमा भ्रष्टाचार कसुरमा छानबिन गरिरहेको प्रसङ्ग नयाँ पत्रिका दैनिककै भित्री पृष्ठमा रहेको छ, जसमा सशस्त्र प्रहरी बलको कीर्तिपुर स्थित विद्यालयमा भएको करिब 11 करोड रुपियाँ हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अहिले अनुसन्धान गरिरहेको प्रसङ्गलाई प्रकाशित गरिएको छ। त्यसै गरी अन्नपूर्ण पोष दैनिकले आफ्नो अग्रपृष्ठमा विश्वकै ठुलो शान्ति मण्डला लुम्बिनीबाट फेरि गायब भएको प्रसङ्गलाई प्रकाशित गरेको छ। 16 देशका 10,000 भन्दा बढी स्वयंसेवकले 3 वर्ष लगाएर तयार पारेको विश्व शान्ति मण्डला फेरि गायब पारिएको छ भनेर आज अन्नपूर्ण पोस्ट दैनिकले अग्रपृष्ठमा खबर प्रकाशित गरेको हो। त्यसै गरी भित्री पृष्ठहरूमा गोर्खापत्रको चिकित्सकमाथि आक्रमण हुँदा वीरगन्जका अस्पतालहरू ठप्प भएको प्रसङ्ग पनि उल्लेख गरिएको छ। अन्नदेखि तरकारीसम्म विदेशीकै भर, वर्ष दिनमै 4 खर्बका कृषि तथा पशुजन्य वस्तु आयात भएको प्रसङ्गलाई आज नागरिक दैनिकले अग्रपृष्ठमा उत्पृष्ठमा उठान गरेको छ, जसमा स्वदेशी उत्पादन कम हुँदा खाद्यान्न लगायतका वस्तु आयातमा ठुलो रकम खर्च नपरेको प्रसङ्गलाई समाचारमा उल्लेख गरिएको छ। त्यसै गरी प्रदेशमा सरकार समीकरण फेरबदल हुँदै गरेको विषयलाई पनि नागरिक दैनिकले उठान गरेको छ। नेपाल कम्युनिस्ट पार्टी एमाले र नेपाली कम्युनिस्ट पार्टी नेकपा बीच पछिल्लो समय भएको सहमति र उक्त सहमति अनुसार भएको प्रदेशगत भागभण्डाको विषयलाई पनि प्रदेशमा फेरि वाम सत्ता शीर्षकमा समेटिएको छ। त्यसै गरी आजको नागरिक दैनिकले पनि सरकार र संसदको तालमेल को विषयलाई उठान गरेको छ। कार्यसूची नभएपछि महिना दिनदेखि बनेन संसदको कार्यतालिका, समाचार शीर्षक नयाँ पत्रिका दैनिकको भित्री पृष्ठमा प्रकाशित रहेको छ। अख्तियारमा स्थानीय तहका उजुरीको संख्या बढ्दै गएको छ, जसमा बिगो माग दाबी को विषय पनि रहेको छ, जसमा उजुरी परेका तहरूबाट 25 अर्ब भन्दा बढी बिगो माग दाबी गरिएको विषय नेपाल समाचार पत्रमा रहेको छ। यी प्रसङ्गहरू मध्येबाट गोर्खापत्र दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेको प्रधानमन्त्री बालेन्द्र शाहको छलफल, व्यवसायी र उद्यमीहरूसँगको प्रसङ्गलाई सुरुमा समेट्दैछौँ। सुधारको प्रयास सकारात्मक समाचार उपशीर्षक रहेको छ। अर्थशास्त्री प्राध्यापक डाक्टर कुसुम साके र नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले प्रधानमन्त्री शाहले अघि

0: आउनु भएको संवादलाई सकारात्मक रूपमा लिनुपर्ने प्रश्न पार्दै अर्थतन्त्रमा केही सकारात्मक सन्देश देखिन थालेको बताउनु भएको छ। प्राध्यापक डाक्टर साक्यले बजारको वस्तुस्थितिलाई विश्लेषण गर्दै अर्थतन्त्र रातारात परिवर्तन नभए पनि सुधारतर्फ अघि बढिरहेको बताउनु भयो। उहाँका अनुसार वर्तमान सरकारले अर्थतन्त्र सुधारका लागि प्रयास गरिरहेको छ, जसका जुन प्रयास आशा लाग्दा रहेका छन्। आजको गोरखापत्र दैनिकको अग्रपृष्ठमा प्रकाशित खबर हो यो। अस्सी लाख नाग्यो सेयर खाता, कान्तिपुर दैनिकको अग्रपृष्ठमा खबर रहेको छ। मुलुकको कुल जनसङ्ख्याको एक चौथाई हिस्सा आबद्ध भइसक्दा पनि लगानी र लगानीकर्ताको सुरक्षा तथा प्रतिफलका हिसाबले सेयर बजार परिपक्व बन्न सकेको छैन। सेयर बजार प्राथमिक र दोस्रोमा लगानीका लागि आइतबारसम्म 80 लाख भन्दा बढी हितग्राही खाता डिम्याट एकाउन्ट खुलेका छन्। यसले बजारमा लगानीकर्ताको आकर्षण बढेको देखाउँछ, तर सूचना प्रवाह, लगानीकर्ता संरक्षण कोष, बजारको स्थायित्व नियमन तथा सुपरिवेक्षण, अर्थतन्त्रको क्षेत्रसँग प्रतिनिधित्व लगायतका कुराहरूमा बजार निकै पछाडि रहेको छ। कान्तिपुर दैनिकको अग्रपृष्ठमा यो खबर प्रकाशित छ। प्रदेश सरकार गठनको गृह कार्यमा एमाले र नेकपा सुरु भयो। मुख्यमन्त्रीका आकांक्षीहरूको दौडधुप आजको नयाँ पत्रिका दैनिकको अग्रपृष्ठमा रहेको प्रसङ्गलाई लिँदैछौँ। यो प्रसङ्गलाई अन्य पत्र पत्रिकाहरूले पनि प्राथमिकता दिएका छन्। एमाले र नेकपाले प्रदेश सरकारमा सहकार्य गर्ने तीन बुँदे सहमति कार्यान्वयन गर्नका लागि सरकार गठनको गृह कार्य सुरु गरेका छन्। दुवै पार्टीले आफ्नो दलमा तीन बुँदे सहमति अनुमोदन गर्ने र लगत्तै सरकार गठनको प्रक्रिया अगाडि बढाउने गृह कार्य थालेका हुन्। पाँच प्रदेश मध्ये एमाले लुम्बिनी, बागमती र कोशी तथा नेकपाले सुदूरपश्चिम र कर्णाली प्रदेशमा सरकारको नेतृत्व लिने समझदारी रहेको छ, जसअनुसार लुम्बिनी, कोशी र कर्णाली प्रदेशमा अहिले एमाले नै सरकारको नेतृत्वमा रहेको छ। लेखराज भट्टको भनाइलाई समाचारमा उल्लेख गरिएको छ। छिट्टै सचिवालयको बैठक बसेको अवस्थामा तीन बुँदे सहमतिमाथि छलफल र अनुमोदन गरिन्छ। त्यसपछि केन्द्रमा भएको छलफललाई समेत ध्यान दिएर प्रदेशको पार्टी र संसदीय दलको बैठकले आवश्यक निर्णय गर्नेछ। प्रकाश ज्वाला प्रवक्ता नेकपा, तीन बुँदे सहमतिपछि कार्यान्वयनमा जान्छ, पार्टीभित्रको मुख्यमन्त्री बन्ने भन्ने विषयमा कुनै विवाद छैन, प्रदेशमा दलको नेता रहेकाहरू नै हाम्रोबाट मुख्यमन्त्री बन्नुहुन्छ। प्रदेश सरकार गठनको गृह कार्यमा एमाले नेकपा सुरु भयो। मुख्यमन्त्रीका आकांक्षीहरूको दौडधुप, नयाँ पत्रिका दैनिकमा यो खबर प्रकाशित छ। भेप तस्करीमा सघाउने इन्स्पेक्टर कारवाहीमा आजको नयाँ पत्रिका दैनिकको भित्री पृष्ठको खबरलाई कार्यक्रम अखबारमा समावेश गर्दैछौँ। चीनबाट हुँदै आएको विद्युतीय चुरोट भेप तस्करीमा सुरक्षा निकायकै मिलेमतो देखिएको छ। तस्करीमा सघाएको आरोपमा सशस्त्र प्रहरी बलले मुस्ताङको नेचुङ बिओपीका तत्कालीन प्रमुख रहनुभएका इन्स्पेक्टर बैकुन घिमिरे लगायतका प्रहरीलाई कारवाही गरेको छ। गत 1 जेठमा मुस्ताङमा बरामद भेप तस्करीमा सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीको मिलेमत्तो देखिएको हो भन्ने प्रसङ्गलाई आज नयाँ पत्रिका दैनिकले भित्री पृष्ठमा प्रकाशित गरेको छ। चिकित्सकमाथि आक्रमणपछि वीरगन्जका अस्पताल ठप्प, आजको अन्नपूर्ण पोष दैनिकमा खबर रहेको छ। वीरगन्जको नारायणी अस्पतालमा शनिबार भएको तोडफोड तथा चिकित्सकमाथि भएको आक्रमणको विरोधमा त्यहाँका सरकारी तथा निजी अस्पतालहरू सम्पूर्ण उपचार सेवा ठप्प पारेर चिकित्सकहरू हडतालमा उत्रिएका छन्। शनिबार बिहान अवस्थामा नारायणी अस्पतालको आकस्मिक कक्षमा ल्याइएका वीरगन्ज महानगरपालिका 25 45 वर्षीय राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएको थियो। पटेलको मृत्युपछि आक्रोशित उहाँका परिवारजन र गाउँले अस्पतालमा प्रदर्शन गर्दै आकस्मिक कक्षमा तोडफोड गर्नुका साथै त्यहाँ कार्यरत डाक्टर प्रमोद राममाथि निर्घात रूपमा कुटपिट गरेका थिए। चिकित्सकमाथि आक्रमणपछि वीरगन्जका अस्पताल ठप्प। आजको अन्नपूर्ण पोष दैनिकको भित्री पृष्ठ खबर रहेको छ। आयातित कृषि तथा पशुजन्य वस्तुको विषयमा आज नागरिक दैनिकमा खबर रहेको छ, जसमा कुन खाद्य वस्तु कति आयात गरियो भन्ने आँकडा समेत प्रस्तुत गरिएको छ। अन्नमा धान, चामल, मकै, गहुँ लगायतको आयात 59 अर्ब 66 करोडको भएको छ। तरकारी तथा कन्दमूलको आयात 38 अर्ब 35 करोडको भएको छ। तेलहन, विभिन्न बिउ लगायत 35 अर्ब 35 करोडको भएको छ। फलफुल तथा सुक्खा फलफुल 34 अर्ब 73 करोडको आयात भएको छ। पशु आहार 28 अर्ब 83 करोड, खाद्य तरकारी पदार्थ 18 अर्ब 21 करोड, चिया कफी तथा मसला 10 अर्ब 41 करोड, पिठो तथा दुधबाट बनेका परिकार 8 अर्ब 17 करोड, चिनी तथा मिठाई 6 अर्ब 65 करोड, दुधजन्य पदार्थ 5 अर्ब 97 करोड, प्रशोधित बोसो तेल सहितका उत्पादन 1 अर्ब 79 अर्बको आयात गरिएको प्रसङ्ग आजको नागरिक दैनिकमा उल्लेख छ। नेपाल कृषि प्रधान मुलुक हुँदाहुँदै पनि कृषि जन्य पदार्थ नै 4 खर्ब आयात गर्नु परेको प्रसङ्गलाई पनि समाचारमा उल्लेख गरिएको छ। कार्यक्रम अखबारमा अब केही बेर विज्ञापन र सन्देश।
1: सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
2: छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
1: ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
2: अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
1: अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब पत्र पत्रिकामा भएका अन्य बाँकी प्रसङ्गहरू। जनगुनासो सुन्दै प्रतिनिधि सभा सदस्य समस्या समाधान गर्न प्रतिबद्ध। आजको गोर्खापत्र दैनिकमा यो खबर प्रकाशित रहेको छ। कञ्चनपुर जिल्लाको प्रसङ्ग रहेको छ। कञ्चनपुरमा प्रतिनिधि सभा सदस्यले नागरिक सुनवाई तथा जनतासँग सांसद कार्यक्रम मार्फत जनगुनासा र समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रबाट निर्वाचित सभा सदस्यले जनतासँग प्रत्यक्ष भेटघाट गर्दै व्याप्त जनगुनासो र समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो। जनगुनासो सुन्दै प्रतिनिधि सभा सदस्य समस्या समाधान गर्न प्रतिबद्ध। आजको गोर्खापत्र दैनिकमा खबर प्रकाशित छ। पक्की पुलको भएन पुनर्निर्माण। गोर्खापत्र दैनिककै भित्री पृष्ठबाट यो खबरलाई कार्यक्रम अखबारमा समावेश गर्दैछौँ। चिनको ताक्लाकोट नाका जोड्ने सडकका रूपमा रहेको लास्कु गाडा गाड खोला पुल र निजाङ खोलामा निर्माण गरिएको पक्की पुल बाढीले बगाएको 6 वर्ष बितिसक्दा समेत पुनर्निर्माण हुन सकेको छैन, जसका कारण आवत जावतमा व्यापक समस्या भएको छ। यो खबर गोर्खापत्र दैनिकको भित्री पृष्ठमा रहेको छ। साथै यसै पृष्ठमा सडक सीमा विवाद समाधान उन्मुख अर्को समाचार रहेको छ। डडेलधुराको मुख्य बजारमा घर बनाउने सपना बोकेका धेरै नागरिकका लागि पछिल्ला 4 वर्ष सहज थिएनन्। कसैले घरको नक्सा स्वीकार गरे, कसैले बैङ्कबाट ऋण स्वीकृत गराए, कतिपयले निर्माण सामग्री समेत जुटाए, तर एउटा विवादले ती सबै योजनाहरू के कारण बनाइयो। बाग बजार, अनार खोली सडक खण्डको सडक क्षेत्राधिकार, राइट अफ वेको विवाद, सडक सीमा विवाद समाधान उन्मुख आजको गोर्खापत्र दैनिकमा खबर प्रकाशित छ। सामाजिक सञ्जालको प्रभाव, तीन बालबालिकालाई निशुल्क पढाइ। सामाजिक सञ्जाललाई सकारात्मक ढङ्गले हेरिनुपर्ने शिक्षा प्राप्त, आजको गोर्खापत्र दैनिकमा खबर प्रकाशित छ। वर्षाको झरीमा गुलाबी हरियो र पहेँलो बर्सादी ओढेर उकालो बाटो हुँदै विद्यालयतर्फ गइरहेका तीन बालबालिकाको सामाजिक सञ्जालमा आएको 17 सेकेन्डको छोटो श्रव्य दृश्य सामग्री सामाजिक सञ्जालमा निकै लोकप्रिय भयो। यो सामग्रीलाई लाखौँ मानिसले हेरे। रोल्पाको रुन्टीगढी गाउँपालिका 4 टोल बाङका मनजिता पुन सिया घरतिर मनजिता घरतीको सो श्रव्य दृश्य सामग्री निकै चाखलाग्दो भएपछि बालबालिकाको भविष्यप्रति चौतर्फी चासो व्यक्त गरियो। अहिले बालबालिकालाई स्थानीय तहले निशुल्क पढाउने घोषणा गरेको छ। यो प्रसङ्ग आजको गोर्खापत्र दैनिकको भित्री पृष्ठमा प्रकाशित छ। अब आर्थिक प्रसङ्गहरू। वैदेशिक शिक्षामा हुने खर्चले नेपालको सेवा निर्यातको आम्दानीमा धक्का, आजको कान्तिपुर दैनिकको अर्थ पृष्ठमा खबर रहेको छ। आर्थिक वर्ष 2072-73 नेपाललाई 9.85 अर्ब रुपियाँको व्यापार नाफा भएको थियो। त्यति बेला 136.47 अर्ब रुपियाँ बराबरको सेवा निर्यात र 128.62 अर्ब रुपियाँ बराबरको सेवा आयात गरिएको थियो। 2081-82 सेवा निर्यात बढेर 238.66 अर्ब पुगेको छ, तर सेवा आयातमा 329.60 अर्ब खर्च भएको छ। अहिले नेपालको सेवा व्यापार घाटामा जाँदै गरेको अवस्था रहेको छ। वैदेशिक शिक्षामा हुने खर्चले नेपालको सेवा निर्यातको आम्दानीमा धक्का, कान्तिपुर दैनिकमा यो खबर प्रकाशित रहेको छ। त्यसै गरी कान्तिपुर दैनिकको यसै पृष्ठमा अन्नपूर्ण पद मार्गमा एकै वर्ष 40,000 भन्दा बढी पर्यटकले भ्रमण गरेको विषय पनि समावेश रहेको छ। कारोबार दैनिकको अग्रपृष्ठमा 2.5 किसिमको नागढुङ 2.5 किलोमिटरको नागढुङ्गा सिस्ने खोला सुरुङ बनाउन 7 वर्ष, आजदेखि आकस्मिक सवारी र अन्यलाई 3 महिना पर्खनुपर्ने समाचार कारोबार दैनिकमा रहेको छ। एकपटक विवरण सबै निकायमा प्रयोग र को व्यवस्था लागूमा सरकार असफल शीर्षकमा पनि कारोबार दैनिकले खबर प्रकाशित गरेको छ। त्यसै गरी आजको कान्तिपुर दैनिकले प्रदेश पृष्ठमा दिल्ली युवा आन्दोलन आलोचनाको घेरामा भारतीय मिडिया शीर्षकमा खबर प्रकाशित गरेको छ। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा, सरकारले क्षतिपूर्ति र मुद्दा फिर्ता सहितका सबैमा कुरा गर्ने सम्झौता गरेपछि युवाको ऐतिहासिक आन्दोलन स्थगित भए पनि भारतीय सञ्चार माध्यमको भूमिका र उनीहरूमाथिको विश्वसनीयताको बहस भने जारी रहेको। त्यसै गरी अर्को प्रसङ्गमा फ्रान्स र स्पेनमा डडेलको कहर, 2,50,000 भन्दा बढी विस्थापित भएको प्रसङ्ग पनि समावेश रहेको छ कान्तिपुर दैनिकको प्रदेश पृष्ठमा। पत्र पत्रिकामा प्रकाशित यिनै विविध प्रसङ्गहरूसँगै कार्यक्रम अखबारको समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने उत्तम पाण्डेलाई धन्यवाद। यसपछि अन्तर सम्वाद कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: सामुदायिक सेवा प्रसारण रेडियो नेपाल,
1: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
2: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
3: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
2: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
3: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
2: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
3: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
2: सेवा सुचारू गर्नका लागि *1415# डायल गर्नुहोस्।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।

0: नमस्कार, अन्तर सम्वादबाट सन्तोष रेग्मी। नेपाल भारत सीमा सहजीकरण तथा सीमा इलाकामा हुन सक्ने अवैध क्रियाकलाप नियन्त्रण र सूचना सङ्कलन गर्न सशस्त्र प्रहरी बलले विभिन्न 7 प्रमुख सीमामा सीमा सम्वाद समूह परिचालन गरेको छ। त्यसै गरी सशस्त्र प्रहरी बलले विपद व्यवस्थापनका क्षेत्रमा पनि काम गरिरहेको छ। सम्भावित क्षेत्रहरूमा सशस्त्र प्रहरीको ठूलो परिचालन छ। सशस्त्र प्रहरीले पछिल्लो समयमा गरिरहेको क्रियाकलाप, खास गरी सीमा सम्वाद समूहका विषयमा आजको अन्तर्सम्वादमा कुराकानी गर्नेछौँ सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक डाक्टर नेत्रबहादुर कार्की हामीसँग कुराकानीमा प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। प्रवक्ताज्यू,
1: हजुर हजुर सर,
0: स्वागत छ यहाँलाई,
1: धेरै धेरै धन्यवाद सर।
0: अब सुरुमा त यो चाहिँ सीमा सहजीकरण र सीमा इलाकामा जुन खालको अवैध क्रियाकलाप हुन सक्ने अवस्था देखिन्छ र कतिपय बेला ती क्रियाकलापहरू भइ पनि रहेका छन्, त्यसको नियन्त्रण गर्न र सूचना सङ्कलन गर्न भनेर यहाँहरूले सीमा सम्वाद समूह परिचालन गर्नुभएको छ 7 प्रमुख नाकामा। यसको उद्देश्य के हो? यो समूहले कसरी काम गर्छ?
1: प्रश्नको लागि धन्यवाद। सर्वप्रथम त म रेडियो नेपाललाई सशस्त्र प्रहरी बल नेपालले हाल गरिरहेको विशेष गरेर विपद व्यवस्थापन र सीमा सुरक्षामा का नयाँ आयामहरू चुनौतीहरूलाई ट्याकल गर्न गरिरहेका क्रियाकलापहरूको विषयमा आम जनतालाई सुसूचित गर्ने कार्यमा यहाँले जुन सहयोग र समय प्रदान गर्नुभएको छ त्यसको लागि धेरै धेरै धन्यवाद। यहाँले सीमा क्षेत्रमा हिजोबाट हामीले सशस्त्र प्रहरी बल नेपालले सुरु गरेको बोर्डर इन्टरेक्सन टिम अब को परिचालनको विषयमा जिज्ञासा राख्नुभयो। यो हामीले हिजो 6 नेपाल भारत नाकाबाट सुरु गरेका छौँ। यो पाइलट प्रोजेक्टको रूपमा छ सर। यसमा मैले जस्तो विभिन्न देशहरूमा यसको अभ्यास छ, काहीँ बोर्डर लियाजन भनेर, काहीँ बोर्डर इन्टरेक्सन टिमै भनेर पनि छ। त्यसको अध्ययन पश्चात हामीले नेपाल भारत सीमा क्षेत्रमा समेत यसलाई परिचालन गर्दा यसको चाहिँ प्रभावकारिता, सीमा सुरक्षामा थप प्रभावकारिता अभिवृद्धि गर्न सकिन्छ भन्ने अध्ययनको आधारमा अहिलेलाई हामीले 6 नाकाहरूबाट पाइलट प्रोजेक्टको रूपमा हिजोबाट सुरु गरेका छौँ, जसको शुभारम्भ सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलज्यूले रूपन्देहीको डन्डाबाट हिजो गर्नुभएको छ। यो चाहिँ झापाको काँक्रभिट्टा, मोरङको रानी, त्यसै गरी पर्साको वीरगन्ज, रूपन्देहीको डन्डा, अनि बाँकेको जमुना र कैलालीको त्रिनगरबाट सुरु भएको छ।
0: हजुर, अब यसले चाहिँ के काम गर्छ, कसरी गर्छ? जो बोर्डर इन्ट्रेक्सन भनिएको छ, यो कस्तो खालको संयन्त्र हो?
1: यो विशेष गरेर हामीले अभ्यासहरूलाई हेर्दा अध्ययनमा के देखिन्छ भने नाकाहरूबाट ओहोर दोहोर गर्ने सर्वसाधारण यात्रुहरूलाई उहाँहरूसँग कुराकानी गर्न, उहाँहरूको समस्या बुझ्न, उहाँहरूलाई सहायता प्रदान गर्नको लागि युनिफर्ममा सशस्त्र प्रहरीको या भनौँ अब फौजी पोसाकमा भएको व्यक्तिहरूसँग उहाँहरूले अलि हिचकिचाहट हुने सहायता लिन आउनलाई र त्यो चाहिँ कसैले अप्ठ्यारो महसुस गर्ने त्यो खालको प्रवृत्ति देखिन्छ। युनिफर्ममा नभएको सादा पोसाक, कुनै तोकिएको पोसाक छ। यहाँहरूले हाम्रो सफारी सुटमा सशस्त्र प्रहरी कर्मचारीहरू, महिला पुरुष कर्मचारीहरूको फोटो देख्नु भएको होला। उहाँहरू चाहिँ यो टाटेपाङ्रे, हाम्रो चाहिँ क्यामोफ्लेज भन्छ, त्यो चाहिँ कम्ब्याट टाइपको चुस्तामा नभएपछि उहाँहरूसँग अलि सहज तरिकाले आउने, सहायताको लागि भेट्ने त्यो खालको देखिन्छ अध्ययनबाट। त्यसको लागि हामीले यसलाई प्रथमत बोर्डर इन्टरेक्सन टिमलाई चारवटा सह भनौँ, चार सह, पहिलो सहायता नै भने अघि मैले भन्दै थिएँ, जसलाई कुनै पनि प्रकारको सहयोग सहायता आइप चाहिएको छ उहाँहरू सहज तरिकाले सशस्त्र प्रहरीको बोर्डर इन्टरेक्सन टिम बिआइटी भन्छौँ हामी, उहाँहरू नजिक आएर सहायताको लागि माग्नुहुन्छ या कसैलाई आवश्यक परेको देखियो भने हाम्रा कर्मचारीहरूले उहाँहरूलाई सहायता गर्नुहुन्छ, एउटा सह भयो। अर्को भनेको सीमा क्षेत्रमा सबै खाले क्रियाकलापहरूमा जहाँ चाहिँ विभिन्न खालका सहजीकरण आवश्यक पर्छ, फेसिलिटेसन भनौँ, सहजीकरण आवश्यक पर्ने ठाउँमा सहजीकरण गर्ने, र अर्को भनेको समन्वय र अर्को सहकार्य। हामीलाई थाहा छ एकीकृत जाँच चौकीहरू नेपाल भारत बोर्डरमा पनि विभिन्न स्थानहरूमा स्थापना भएका छन्। एकीकृत जाँच चौकीहरू सीमा क्षेत्रमा सबै खाले भनौँ भन्सार, सुरक्षा जाँच अनि अर्को अध्यागमन लगायतका सबै खाले त्यहाँ उपलब्ध गराउनु पर्ने, सीमामा उपलब्ध गराउनु पर्ने सेवाहरूलाई एकै ठाउँमा होस् भन्ने हेतुले यो विश्वभरि प्रचलनमा आएको इन्टिग्रेटेड यो बोर्डर सेक्युरिटी सिस्टम भन्छ, एकत्रित एउटै ठाउँमा बोर्डरका सबै सेवाहरू उपलब्ध गराउने, त्यो भएपछि त्यहाँ समन्वयको खाँचो पर्छ। समन्वयको खाँचो पर्ने ठाउँमा पनि समन्वयको लागि बोर्डर इन्टरेक्सन टिमहरूले काम गर्नुहुन्छ। यसको अलावा बोर्डर इन्टरेक्सन टिमले कुनै विपद आइलाग्यो भने त्यो विपदको व्यवस्थापनको लागि त्यहाँ खोज तथा उद्धारको कामको लागि पनि उहाँहरूले सहायता, सहजीकरण, समन्वय र सहकार्य यो गर्नुहुन्छ भने, यसको अलावा हामी सूचना सङ्कलन बोर्डरमा चाहिँ क्रसिङहरूमा वारिपारी गर्ने, आवत जावत गर्ने नागरिक, सामान, यात्रुहरू सबैको चाहिँ सूचना सङ्कलन, निगरानी अनि आपराधिक गतिविधिहरूको सम्भावना रहेको खण्डमा त्यसको अनुगमन गर्ने, त्यसको निगरानी गर्ने, सीमा अपराधलाई यसले घटाउन या सीमा अपराधको त्यहाँ बोर्डर इलाकामा अनुगमन गर्न, निगरानी गर्न पनि बोर्डर इन्टरेक्सन टिमले सहयोग गर्छ।
0: हजुर, अब जस्तो अहिले भनौँ न दुई तिनवटा आयामहरूका सन्दर्भ अहिले यहाँले उल्लेख गर्नुभयो, र मूलत जसरी राजस्व सङ्कलनको सन्दर्भमा पनि सशस्त्र प्रहरीले जसरी काम गरिरहेको छ अथवा सरकारलाई जसरी सहयोग गरिरहेको छ, त्यसमा पनि समन्वयको बेला बेलामा आवाजहरू उठ्ने गरेको छ कि समन्वय हुन सकेको छैन सम्बन्धित निकायहरूका बिचमा, सुरक्षा निकाय, प्रशासनिक निकायका बिचमा। अब यसले गर्दा पनि हाम्रो चाहिँ राजस्व सङ्कलनमा अप्ठ्यारो भइरहेको छ अथवा अवैध चुरी निकासी पैठारीमा चाहिँ त्यो परिस्थिति छ भन्ने खालको गुनासोहरू सुनिन्छ। पछिल्लो दिनमा यहाँहरूले त्यो क्षेत्रमा कसरी काम गरिरहनु भएको छ?
1: धन्यवाद सर, यहाँले महत्त्वपूर्ण र संवेदनशील प्रश्न गर्नुभयो। वास्तवमा सीमा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षाको लागि खटिएको छ। हामीले अलिकति कहिलेकाहीँ सीमा सुरक्षा र भन्सारबाट भन्सार छली गरेर ओसार पसार गर्ने सामग्रीहरू पक्राउ गर्ने विषय अथवा सीमावर्ती इलाकाबाट हुने राजस्व चुहावट नियन्त्रण गर्ने विषयलाई एकै ठाउँ राखेर एउटै जस्तो मानेर कहिलेकाहीँ छलफल या कुराकानी गर्छौँ, त्यसले चाहिँ अलिकति सीमा सुरक्षालाई अन्याय गर्दैन भन्ने विषय मैले निवेदन गर्न चाहेँ। सीमा सुरक्षा वास्तवमा सीमा क्षेत्र सीमा क्षेत्र भन्नाले दस गजा अनि सीमामा रहेका पिलरहरूको विषय, त्यसको सुरक्षा, त्यसको स्याहार सम्हार, दस गजा अतिक्रमण हुन नदिने, कसैले खेती लाउने अथवा टहराहरू बनाउने, विभिन्न संरचना बनाउने विषयहरू भए, अर्को विषय भनेको सीमाबाट हुने आपराधिक गतिविधिहरू, त्यसमा विशेष गरेर मानव तस्करीको विषय, अनि अर्को भनेको तेस्रो मुलुकका नागरिकहरू चाहिँ आवत जावत गर्न सक्ने विषय, वन पैदावारदेखि लिएर वन्यजन्तुका अवैध तस्करी रोक्ने विषय, आतङ्कवादी क्रियाकलापहरूसँग सम्बन्धित क्रियाकलापहरू रोक्ने विषय, लागु औषध नियन्त्रण गर्ने विषय, यी विषयहरू चाहिँ विशेष गरेर सीमा क्षेत्रमा नियन्त्रण गर्ने, न्यूनीकरण गर्ने र रोक्ने विषय चाहिँ सीमा सुरक्षा अन्तर्गत पर्छ, जुन सशस्त्र प्रहरी बल नेपालले गरिरहेको छ। अब बिचमा सशस्त्र प्रहरी बल नेपाललाई सीमावर्ती क्षेत्रबाट हुने राजस्व चुहावट नियन्त्रणको लागि यो भन्सार कार्यालयलाई सहायता गर्ने विषय यहाँले जुन उठाउनु भयो, वास्तवमा सशस्त्र प्रहरी सीमा क्षेत्रमा तैनाथ रहेर संख्या थोरै भए पनि हाम्रो तैनाथीहरू लामो लामो दूरीमा भए पनि हामी जहाँ खटेको छौँ त्यो ठाउँमा नेपाल सरकारको निकाय खटिएर त्यस इलाकाबाट हुने भन्सार छलीलाई मिलेसम्म सकेसम्म रोक्ने काम सशस्त्र प्रहरी बल नेपालले कर्तव्यको रूपमा निरन्तर गरिरहेको छ। र वास्तवमा बोर्डर इन्टरेक्सन टिमले त्यहाँ खटिने विभिन्न निकायहरू हुन्छन्, धेरै निकायहरू हुनुहुन्छ, यहाँहरूलाई जानकारी छ, जस्तो भनौँ न अब लागु औषध नियन्त्रणमा पनि विभिन्न निकाय कार्य गर्नुहुन्छ, मानव ओसार पसार तस्करी नियन्त्रणमा पनि सरकारी गैर सरकारी निकायहरू धेरै काम गर्नुहुन्छ, उहाँहरूसँग पनि नजिक रहेर समन्वय गरेर यो बोर्डर इन्टरेक्सन टिमले कार्य गर्छ, जुन चाहिँ सीमा सुरक्षाको अभिन्न पाटोको रूपमा रहनेछ।
0: हजुर, अब पछिल्लो चुनौती, हजुर अब पछिल्लो चुनौतीका बारेमा पनि कुरा गरौँ। जसरी विभिन्न मुलुकका शरणार्थीहरू नेपाली सीमा भएर, खास गरी भारतसँग जोडिएका सीमा भएर नेपाल प्रवेश गरेको विषय अहिले चर्चामा छ, प्रहरी महानिरीक्षकले त्यो विषय खोल्नु भएको छ कि सोमालियादेखि रोहिङ्ग्या चाहिँ विद्रोहका कारणले उत्पन्न परिस्थितिका कारण ती शरणार्थीहरू पनि चाहिँ नेपाल भित्रिरहेका छन् भन्ने सन्दर्भमा, अब यसमा चाहिँ सशस्त्र प्रहरी बलले कसरी सहयोग गरिरहेको छ मूलत राज्यले गर्नुपर्ने दायित्वका सन्दर्भमा?
1: वास्तवमा यो अझ पेचिलो र अर्को संवेदनशील विषय भयो। यहाँलाई हामी आम जनतालाई थाहा छ, नेपाल भारत सीमा विशेष गरेर नेपाल भारत सीमा भनेको अब खुल्ला सीमाको रूपमा परिभाषित गर्छौँ हामी परिभाषाको रूपमा हेर्दाखेरि, तर खुल्ला सिमानाको परिभाषा वास्तवमा जे भन्छ त्योभन्दा त्यसले पनि चाहिँ यसलाई समेट्दैन। हाम्रो सीमा नेपाल भारतको सीमा भनेको त्यो खालको चाहिँ फरक प्रकृतिको सीमा हो, किनभने हामी एउटा घर ओल्लो घर चाहिँ सीमा दस गजा छेउमा एउटा घर छोरीको छ भने अर्को पतिर ससुराली छ लगायतदेखिको धेरै चिजहरू हाम्रो सामाजिक आर्थिक अनि धार्मिक सबै खाले चाहिँ एक आपसको मिल्ने जोडिने यो खालको सीमा रहेको विषय छ। र जुन रूपमा हामीले अहिले अभ्यास गरिरहेको सीमाबाट आवत जावत गर्ने र हाम्रो दक्षिणी यो एसिया दक्षिण एसियामा एकअर्कासँग फेस अनुहार मिल्ने खालको जुन एउटा छ पहिचान, त्यसले पनि तेस्रो मुलुकको नागरिकहरूलाई नेपालमा भेटिन केही उहाँहरूलाई सहज बनाइदिएको हामी देख्छौँ। यसमा चाहिँ यो गत आर्थिक वर्षमा 20 तेस्रो मुलुकका नागरिकहरू नेपाल भारत सीमा आरपार गर्न खोज्ने, अवैध रूपमा आरपार गर्न खोज्ने नियन्त्रणमा लिएर हामीले सम्बन्धित निकायमा बुझाएको अभिलेख छ। यो सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर बुझाएको अभिलेख हो। अब यसमा चाहिँ वास्तवमा हाम्रो खुला सिमाना, हाम्रो पहिचान गर्न कठिनाइ हुने अवस्था, ती सबै अवस्थाले चुनौती सिर्जना गरेको कुरा मैले निवेदन गर्न चाहे। तर पनि सशस्त्र प्रहरी बल नेपालले अहिले हामीसँग मोनिटरिङ गर्ने या अभिलेख राख्ने, त्यसलाई चाहिँ पहिचान गर्ने, कागजपत्र हेर्ने लगायतका विभिन्न सीमामा गरिने सबै खाले क्रियाकलापहरू नेपाल भारत सीमा क्षेत्रमा त्यो हुँदैन, यहाँहरूलाई पनि जानकारी छ। त्यसको बावजुद पनि हाम्रा कर्मचारीहरूले कोसिस गरिरहनु भएको छ। तेस्रो मुलुकका नागरिकहरू केही, अघि मैले डाटा पनि भने, उहाँहरू नियन्त्रणमा पनि लिनुभएको छ। त्यस विषयमा पनि नजिकबाट निगरानी गरेर यो बोर्डर इन्टरेक्सन टिमले कार्य गर्नेछ।
0: हामी अन्तरसंवादमा छौँ सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक डाक्टर नेत्रबहादुर कार्की हामीसँग कुराकानीमा हुनुहुन्छ। अब प्रवक्ताज्यू, विपद व्यवस्थापनतर्फ लागौँ। अब यो विपदको समय पनि हो र विभिन्न क्षेत्रमा अहिले पनि बाढी पहिरोका कारण विभिन्न राजमार्गहरूमा अवरोधको अवस्था पनि छ र कतिपय क्षेत्र डुबान पनि भएको छ। यो हरेक वर्ष जसो अब दोहोरिने नियति नै हो हामी कहाँ, किनभने भौगोलिक रूपमा पनि र हाम्रो साधन स्रोतको अवस्था पनि ले हामीलाई त्यो समस्यामा हरेक वर्ष पार्दै आएको छ। सशस्त्र प्रहरी बलले पछिल्लो समयमा कसरी काम गरिरहेको छ विपदमा, विपद व्यवस्थापनकै सन्दर्भमा सशस्त्र प्रहरीले गरेको कामका सन्दर्भमा मन्त्री परिषदको बैठकले पनि सम्बद्धहरूको गोताखोर लगायतका सम्बद्ध प्राविधिकहरूको भत्ता वृद्धि गर्ने निर्णय पनि गर्यो। यहाँ आफै पनि स्थानीय विपद शासनमा पिएचडी हुनुहुन्छ, विपद व्यवस्थापनमा पछिल्लो समयमा सशस्त्र प्रहरीले कसरी काम गरिरहेको छ, कतिको प्रभावकारी छ त्यो कार्य?
1: धन्यवाद सर। वास्तवमा विपद जोखिमका हिसाबले नेपाल विश्वका धेरै कम मुलुकहरू जहाँ चाहिँ नै जोखिम उच्च छ ती मुलुकहरूमा पर्ने विषय हामीलाई सबैलाई जानकारी छ। हामीहरूले दैनिक भोगी पनि रहेका छौँ। गत आर्थिक वर्षमा मात्रै हामीले लगभग 600 भनौँ न 578 करिब 600 जति चाहिँ नदी तालमा डुबेको, नदीमा बगाएका व्यक्तिहरूसँग सम्बन्धित घटना भएका छन् 578। त्यसै गरी बाढी पहिरो आदि निरन्तर छ। अहिले पनि यो अब मनसुन चलिरहेको छ, यस्ता घटनाहरूमा मृत्यु हुनेको सङ्ख्याहरू उल्लेख्य छ। यो दुःखद कुरा हो हाम्रो लागि र चुनौती पनि हो। वास्तवमा सशस्त्र प्रहरी बल नेपाललाई मात्रै होइन, यो आम नागरिकलाई विपदबाट कसरी जोगाउने, विपदको घटनाबाट कसरी चाहिँ क्षतिलाई न्यूनीकरण गर्ने भन्ने विषय एउटा चुनौतीको विषय पनि बनेको छ। अहिले सशस्त्र प्रहरी बल नेपालले मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2083 अनुरूप आफ्ना सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरूलाई विपद व्यवस्थापन अनुशिक्षण तालिम प्रदान गरेर तयारी हालतमा राखेको छ र आवश्यक ठाउँमा 24 घन्टा खटाइ पनि रहेको छ। जसमा चाहिँ हरेक कार्यालयहरू हाम्रा जति पनि कार्यालय छन् 77 जिल्लामा प्रधान कार्यालय लगायत विपद फोकल पर्सनहरू हामीले तोकेर 77 जिल्लामा उहाँहरूको नाम नम्बर सार्वजनिक छ र त्यसमा सम्पर्क गरेर तत्काल विपद परेको खण्डमा सहायता लिन सकिन्छ। हाम्रो अहिले चाहिँ सहायताको लागि यहाँहरूलाई जानकारी होला 11-14 सशस्त्र प्रहरी बल नेपालको 11-14 फोन गऱ्यो भने जुनसुकै ठाउँबाट पनि हामी तत्काल सेवा प्रदान गर्न सक्छौँ जस्तो खालको सेवा चाहिन्छ। त्यसपछि हरेक जिल्लामा जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रहरू छन्, त्यहाँ पनि हाम्रा कर्मचारीहरू 24 घन्टा खटिनु भएको छ। जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र मार्फत पनि यहाँहरूले सहायताको लागि कल गर्न सक्नुहुन्छ। त्यसको नम्बर 1234 यो 1234 फोन गरेर पनि सशस्त्र प्रहरी बल नेपाल या अन्य विपदमा काम गर्ने सुरक्षा फौजहरूबाट सहायता लिन सकिने कुरा मैले निवेदन गरेँ। त्यस पछाडि अब विपदको लागि स्थायी कार्यालयहरू जहाँ जहाँ छ स्थायी कार्यालयबाट मात्रै तत्काल परिचालन गर्दाखेरि समय लाग्ने भएको हुनाले लाग्ने समयलाई घटाउँ भनेर हामीहरूले 55 स्थानमा अस्थायी मनसुन प्रतिकार्य बेसहरू स्थापना गरेका छौँ। देशभरिमा 55 स्थानमा अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरेर काम गरिरहेका छौँ भने विभिन्न यो घटनाको प्रकृति प्रवृत्ति हेरेर 16 जोखिमयुक्त स्थानहरूमा विपद व्यवस्थापन बेस पनि स्थापना भएको छ। हाम्रा वास्तवमा अघि सरले भन्नुभएको गोताखोरहरू 134 गोताखोरहरू विभिन्न देशका जोखिमयुक्त ठाउँहरू हेरेरै घटनाका प्रवृत्तिहरूलाई हेरेरै हामीले अध्ययन गरेरै 11 जोखिमयुक्त स्थानहरूमा आवश्यक सामग्री सहित हामीहरूले खटाएको छौँ र नेपाल सरकारले सशस्त्र प्रहरी बल नेपालका गोताखोर लगायत उच्च हिमाली क्षेत्रमा कार्य गर्ने सम्पूर्ण उद्धार कर्मी सशस्त्र प्रहरी कर्मचारीहरूको मनोबल उच्च राख्नलाई भर्खरै 1 हप्ता भयो जोखिम भत्ताको चाहिँ व्यवस्थापन गर्ने निर्णय भएको छ, जसले चाहिँ वास्तवमा ज्ञानको बाजी राखेर आम जनता नागरिकको सेवामा खटिरहेका सशस्त्र प्रहरी कर्मचारीहरूको मनोबल उच्च गरेको छ र नेपाल सरकारले ज्यानमा ज्यान जोखिममा राखेर कार्य गर्ने सुरक्षाकर्मीहरूको कुरा बुझेर उहाँहरूको जोखिमलाई बुझेर जुन निर्णय गरेको छ त्यसको लागि सशस्त्र प्रहरी बल नेपाल हार्दिक धन्यवाद पनि दिन चाहन्छ।
0: हजुर हजुर प्रवक्ताज्यू डाक्टर साहब, अब आजको लागि हाम्रो निर्धारित समय सकिएको छ, यहाँसँग पुनः हामी संवाद अरू दिनहरूमा जोड्नेछौँ। निकै महत्त्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
1: हस् रेडियो नेपालको टिमलाई रेडियो नेपाललाई पनि सशस्त्र प्रहरीले गरिरहेका क्रियाकलापहरूको विषयमा जुन जानकारी गराउने मौका दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद।
0: उहाँ हुनुहुन्थ्यो सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक डाक्टर नेत्रबहादुर कार्की। बिदा दिनुहोस्, नमस्कार।

यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट बिहान 7 बजेको समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको आज औपचारिक उद्घाटन हुँदै कर्णाली प्रदेशको मुख्यमन्त्रीका लागि भोलि साँझ 5 बजेभित्र दावी पेश गर्न प्रदेश प्रमुखको आह्वान। कैलालीको धनगढीमा अनसनरत प्राध्यापक डाक्टर गोविन्द केसी र सरकारी वार्ता टोलीबीच आज फेरि वार्ता हुँदै नेपाल भारत सीमा क्षेत्रमा हुन सक्ने अवैध क्रियाकलाप नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपालको सीमा सम्वाद समूह परिचालन र डडेलोका कारण फ्रान्समा 2,50,000 भन्दा बढी मानिस प्रभावित।

0: Latinoza e Kaysar.
1: Fiber internet, fibra gotico sansar. Telefone internet TV, sabe cura ma barma. Nepal Telecom ko fiber internet. नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
2: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
3: समाचार अब विस्तारमा। नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको आज औपचारिक उद्घाटन हुँदैछ। यसलाई मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङ मार्गका रूपमा लिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, नेपाल स्थित जापानी राजदूत मायादा तोरु, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका अध्यक्ष लगायतका वरिष्ठ अधिकारीको उपस्थितिमा सुरुङ मार्गको उद्घाटन गर्न लागि हो। उद्घाटनपछि निर्माण पक्षले सुरुङ मार्ग नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ। आज बिहान 10:25 बजे सुरुङ मार्गको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ। कार्यक्रम अनुसार मन्त्री लम्साल, जापानी राजदूत र जाइकाका अध्यक्षले सुरुङभित्र गाडी चलाएर सवारी आवागमनको उद्घाटन गर्नुहुनेछ। एम्बुलेन्स र सुरक्षा निकायका सवारी साधन र अन्य अत्यावश्यक सवारी साधनलाई पहिलो चरणमा सुरुङमा प्रवेश दिइनेछ। केही दिनदेखि सुरुङ मार्ग पूर्ण रूपमा परीक्षण गरेर सबै वर्गका सवारी साधनलाई सञ्चालन हुन दिइनेछ। सुरक्षा अवस्था र ट्राफिक व्यवस्थापनको परीक्षण गरी अन्य सवारी साधनलाई सञ्चालन हुन दिइनेछ। परीक्षण अवधिभर सुरुङ मार्ग भएर सञ्चालन हुने सवारी साधनले कुनै शुल्क तिर्नुपर्ने छैन। कुल 2688 मिटर लामो सुरुङ मार्गमा सवारी साधन सञ्चालन हुँदा निश्चित शुल्क तिर्नुपर्नेछ। सडक विभागका अनुसार कार र भ्यानले काठमाडौँ भित्रदा 65 रुपियाँ र बाहिरिँदा 60 रुपियाँ शुल्क तिर्नुपर्नेछ। मिनीबस, ट्रक र टिप्परले काठमाडौँतर्फ आउँदा 115 र बाहिरिँदा 80 रुपियाँ शुल्क बुझाउनुपर्नेछ। यस्तै ट्रकले काठमाडौँ आउँदा 260 रुपियाँ र बाहिरिँदा 200 रुपियाँ शुल्क तिर्नुपर्नेछ। पैदल यात्री, दुई पाङ्रे, तीन पाङ्रे सवारीले सुरुङ मार्गमा प्रवेश पाउने छैनन्। डिजेल, पेट्रोल, ग्यास लगायत प्रज्वलनशील पदार्थ बोकेको सवारी साधन र विस्फोटक पदार्थ बोकेका सवारीलाई सुरुङ मार्गमा प्रवेश निषेध गरिएको छ। सो आयोजनामा मुख्य एवं उद्धार गरी दुईवटा सुरुङ मार्गको व्यवस्था गरिएको छ। मुख्य सुरुङमा सवारी साधन सञ्चालन हुनेछ भने उद्धार कार्यमा उद्धार सुरुङको प्रयोग हुनेछ। सुरुङ मार्गको निर्माण जापानको हाजमा एन्डो कर्पोरेसनले गरेको हो। आयोजनाको परामर्शदात्री संस्था निप्पन कोइकाका इन्जिनियर रमेश प्रसाद कोइरालाका अनुसार सुरुङ मार्गमा सुरक्षा, सहज आवागमन र मानवीय सुरक्षाका लागि दमकल, आकस्मिक उद्धार, सीसीटीभी क्यामेरा, संचार र सुरक्षा संयन्त्र उपलब्ध छ। त्यस्तै अक्सिजनको निरन्तर प्रवाह र अन्य अत्यावश्यक सेवा उपलब्ध गराइएको छ। काठमाडौँको चन्द्रागिरी नगरपालिका एक दहचोक टोटीपाखाबाट सुरु हुने सुरुङ मार्ग पश्चिमतर्फ धादिङको धोनीबेसी नगरपालिकाको सिस्ने खोलामा टुङ्गिनेछ। हाल सञ्चालनमा रहेको राजमार्गमा हुने जाम, त्यहाँको उकालो र घुमाउरो बाटो आदिका हिसाबले इन्धन र सडक उपभोक्ताको झन्डै एक घण्टा समय बचत हुने अपेक्षा गरिएको छ। अनसनरत डाक्टर गोविन्द केसी र सरकारी वार्ता टोली बीच आज पुनः वार्ता हुने भएको छ। आइतबार दिउँसोबाट सुरु भएको द्विपक्षीय वार्ता हिजो रातिसम्म चलेको थियो। आज बिहान पुनः वार्तामा बस्ने गरी हिजो छलफल सकिएको बताइएको छ। सेती प्रादेशिक अस्पतालको प्रशासनिक भवनमा सरकारी टोली र डाक्टर केसी पक्षबीच भएको वार्तामा डाक्टर केसीका मागबारे वृहत छलफल भएको थियो। वार्ता सकारात्मक र सहमति नजिक पुगेको बताइएको छ। वार्तामा सरकारका तर्फबाट प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डाक्टर जेपी अग्रवाल, सांसद पुकार बम, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटा, शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल र डाक्टर केसीका तर्फबाट डाक्टर अमृत जैसी, पवन थापा सहभागी रहनु भएको थियो। साउन 7 गते धनगढीको श्रीकृष्ण मन्दिर धर्मशालामा अनसन सुरु गर्नुभएका डाक्टर केसीलाई स्वास्थ्य अवस्था कमजोर देखिएपछि शनिबार सेती प्रादेशिक अस्पतालको आइसियूमा सारिएको छ। डाक्टर केसीले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारीको नियुक्ति खारेजी लगायतका 5 बुँदे माग राख्नु भएको छ। कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशीले नयाँ मुख्यमन्त्रीमा दावी पेश गर्न प्रदेशसभा सदस्यलाई आह्वान गर्नुभएको छ। मुख्यमन्त्री यमलाल कणेलले पदबाट दिनुभएको राजीनामा स्वीकृत गर्दै नेपालको संविधानको धारा 168 उपधारा 2 बमोजिम 2 वा 2 भन्दा बढी दलको समर्थनमा नयाँ मुख्यमन्त्री पदमा नियुक्तिका लागि दावी पेश गर्न उहाँले आह्वान गर्नुभएको हो। प्रदेश प्रमुख जोशीले बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई यही साउन 12 साँझ 5 बजेभित्र मुख्यमन्त्री पदमा नियुक्तिका लागि दावी पेश गर्न आह्वान गर्नुभएको हो। 40 सदस्यीय प्रदेशसभामा नेपाली कङ्ग्रेसका 15, नेपाली कम्युनिष्ट पार्टी नेकपाका 13, सभामुख सहित नेकपा एमालेका 10, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र अन्य 1-1 सदस्य छन्। प्रदेशमा सरकार गठनका लागि 21 प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ। यसैबीच कर्णाली प्रदेशसभाको बैठक यही साउन 14 बिहिबार दिउँसो 3 बजे बस्ने भएको छ। त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायतर्फ एमबीबीएस प्रथम सेमेस्टरको अर्गनाइजेसनल बिहेभियर विषयको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति पक्राउ परेका छन्। यही साउन 8 परीक्षा सुरु भए लगत्तै उक्त विषयको प्रश्नपत्र विभिन्न व्हाट्सएप समूहमा सेयर गरी प्रश्नपत्रको गोपनीयता भङ्ग गरेको कसुरमा कैलालीको घोडाघोडी नगरपालिका 11 घर भई हाल भक्तपुर बस्ने 33 सन्दीप सिंह पक्राउ परेका हुन्। केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सिंहलाई भक्तपुरको मध्यपुर थिमी नगरपालिका 1 पक्राउ गरेको हो। उनीमाथि अनुसन्धान जारी रहेको ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराले जानकारी दिनुभयो। त्यसअघि प्रहरीले अनुसन्धानका क्रममा अन्य केही व्यक्तिलाई समेत नियन्त्रणमा लिएको थियो। एमबीबीएस प्रथम सेमेस्टरको अन्य विषयका परीक्षा बाँकी नै रहेको अवस्थामा उक्त परीक्षामा गैर कानूनी क्रियाकलाप नगर्न समेत ब्युरोले सचेत गराएको छ। नेपाल र भारत सीमा सहजीकरण तथा सीमा इलाकामा हुन सक्ने अवैध क्रियाकलाप नियन्त्रण र सूचना संकलनका लागि सशस्त्र प्रहरी बल नेपालले सीमा संवाद समूह परिचालन गरेको छ। झापाको काँकडभिट्टा, विराटनगरको रानी, पर्साको वीरगंज, रूपन्देहीको डण्डा, नेपालगंजको जमुना, कञ्चनपुरको गड्डा चौकी र कैलालीको गौरीफन्टामा सशस्त्र प्रहरी नायब निरीक्षकको कमाण्डमा प्रत्येक नाकामा 14 टोली हिजोदेखि परिचालन गरिएको हो। सो टोली उक्त क्षेत्रमा रहेको सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्ममा तैनाथ रही सीमाको मुख्य नाकामा परिचालन हुने सशस्त्र प्रहरी बलले जनाएको छ। सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले हिजो रूपन्देहीको डण्डास्थित सीमा सुरक्षा गुल्मबाट सो टोली परिचालनको शुभारम्भ गर्नुभएको हो। हिजै अन्य नाकामा समेत सम्बन्धित बाहिनीका बाहिनीपतिले टोली परिचालनको शुभारम्भ गर्नुभएको छ। सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजमा सशस्त्र प्रहरीको गोली लागेर 1 युवकको ज्यान गएको छ। 10 घाइते भएका छन्। देवानगंज गाउँपालिका 3 कप्तानगंजका 24 ओमप्रकाश मेहताको प्रहरीको गोली लागि ज्यान गएको हो। गोली लागि गम्भीर घाइते भएका मेहतालाई उपचारका लागि विराटनगर स्थित न्युरो अस्पताल पुर्याइएको थियो। उपचारकै क्रममा राति चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। 2 समूहबीच उत्पन्न विवाद झडपमा परिणत हुँदा हिंसात्मक बनेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो। अन्य घाइतेहरूको विराटनगर स्थित न्युरो अस्पताल, विराट नर्सिङ होम, नोबल मेडिकल कलेज तथा अन्य अस्पतालमा उपचार भइरहेको सुनसरी प्रहरीले जनाएको छ। घाइतेमध्ये 22 मिथिलेश यादव, 18 अम्लेश मेहता, 25 मिथिलेश मेहता र 20 अमित कुमार यादव रहेका छन्। यस्तै विराटनगर नर्सिङ होममा उपचाररत घाइतेहरूमा 21 रविन्द्र मेहता, 18 अमित कुमार यादव, 25 सुनिल कुमार मेहता र 26 सुनिल कुमार मेहता रहेको प्रहरीले जनाएको छ। झडपमा प्रहरीतर्फ प्रहरी निरीक्षक राकेश राईसहित 8 सुरक्षाकर्मी घाइते भएका छन्। राईको टाउकोमा चोट लागेर 5 टाँका लगाइएको छ। साथै प्रहरी नायब निरीक्षक गणेश नारायण श्रेष्ठ, प्रहरी वरिष्ठ हवलदार अमरलाल यादव, प्रहरी रामबहादुर राई, विजय यादव, प्रहरी सहायक निरीक्षक नवराज पोखरेल, प्रहरी बुद्धदेव शाह र प्रहरी जवान निवेश यादव घाइते भएका छन्। उनीहरूमध्ये अधिकांशको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। युवाहरूको एक समूह डिजे बजाउँदै साउने सोमबारको बोलबम यात्राका लागि सप्तकोशी नदीतर्फ जाने तयारीमा थियो। सोही क्रममा अर्को समूहले रातिको समयमा हो हल्ला भएको भन्दै अवरोध गर्न खोजेपछि दुई पक्षबीच विवाद सुरु भएको प्रत्यक्षदर्शीले बताएका छन्। पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले वर्षातका कारण क्षति पुगेको पुष्पलाल मार्ग तथा लामा सागु जिरी सडकको स्थलगत अनुगमन गर्नुभएको छ। उहाँहरूले मुढे चरीकोट सडक, खिम्ती आयोजना स्थलमा तामाकोशी नदीले कटान गरेको पुष्पलाल मार्गको अवस्था, कालीदहको पहिरो, तामाकोशीको पुल, जिरी खरीढुङ्गा स्थित ओरिएन्ट म्याग्नेसाइट लगायतको स्थलगत अनुगमन गर्नुभएको हो। हिजो चरीकोटमा भएको छलफलका क्रममा पूर्वाधार विकास मन्त्री लम्सालले मुढे चरीकोट सडक स्तर उन्नतिका लागि निर्माण व्यवसायीले पाएको थप समय समेत सकिएकाले अब कानुन अनुसार कारवाही प्रक्रिया अघि बढाउने र सडक स्तर उन्नतिका लागि नयाँ ढङ्गले अघि बढ्ने बताउनुभयो। कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले निर्माण व्यवसायीहरूको माग अनुसार खरिद ऐन संशोधन गरी निर्माण व्यवसायी मैत्री बनाइएकाले काम नभए कानुन अनुसार कारवाही हुने बताउनुभयो। नेपाली कंग्रेसका सभापति गगन थापाले पार्टी एकता सहमति उन्मुख रहेको बताउनु भएको छ। पार्टी एकताका लागि दबाव दिन स्थानीय तहका जनप्रतिनिधिसँग हिजो काठमाडौँमा भएको भेटमा सभापति थापाले वर्तमान चुनौती सामना गर्नका लागि पनि पार्टी एकता अपरिहार्य रहेकाले एकतामा असर पर्ने कार्य नगर्न सबैसँग आग्रह गर्नुभयो।

0: के तपाईँ खोला नदीनाला छेउछाउमा बसोबास गर्नुहुन्छ? होसियार, बर्सातको समयमा खोला नदीमा पानीको सतह बढेमा तुरुन्तै अग्लो र सुरक्षित स्थानमा जानुहोस्।
1: विपद बाजा बजाएर आउँदैन, त्यसैले बाढी पहिरोको जोखिम हुने ठाउँमा हुनुहुन्छ भने महत्त्वपूर्ण कागजात र आपतकालीन सामग्री तयारी अवस्थामा राख्नुहोस्।
0: हल्लाको पछिल्लो लागि आधिकारिक सूचना र मौसम सम्बन्धी जानकारी लिनुहोस्।
1: रेडियो नेपालद्वारा जनहितका लागि

वन जंगल भीर पाखामा उम्रेका विषालु च्याउ कुनै हालतमा नखाऊ, आफू आफ्नो परिवार र छर छिमेकलाई समेत नखान भनौ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

भर्खरै सुनायो उषा किरण अधिकारी र निलम श्रेष्ठको स्वरमा रहेको जागरण गीत पूर्णचन्द्र श्रेष्ठको रचना अनि सङ्गीत हो शम्भू राईको। जागरण गीतहरू सुनाउने क्रममा अब सुनाउँछौँ लीला पौडेल, विज्ञान श्रेष्ठ र डम्बर ढकालको स्वर, लीलानाथ पौडेलको रचना अनि सङ्गीत लीलानाथ पौडेलकै।

जागरण गीतहरू सुनाउने क्रममा अबका लागि अन्तिम गीत सुनाउँछौ कृष्णमान रत्नमान र साथीहरूको स्वर विश्व बल्लभको रचना अनि सङ्गीत हो कृष्णमानकै। यसपछि यहाँहरूले कार्यक्रम सरोकार सुन्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: सरोकार कार्यक्रमबाट मुकुन्द भण्डारीको नमस्कार। मलाई प्रविधिमा साथ दिँदै हुनुहुन्छ मित्र रमा वाग्ले। आदरणीय श्रोता, नेपाल प्रशस्त पर्यटकीय सम्भावना बोकेको मुलुक हो। यहाँ प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक लगायत पर्यटकीय सम्भावना बोकेका प्रशस्त ठाउँहरू छन्। तर तिनीहरूको जसरी प्रवर्धन हुनु पर्थ्यो त्यसरी हुन नसकेको कुराहरू पनि नउठेका पनि होइनन्। साथै नयाँ गन्तव्यमा पर्यटकलाई आकर्षण गर्न सक्ने कार्यक्रमहरू सञ्चालन गर्न नसकेको आरोप पनि त्यस क्षेत्रमा काम गर्नेहरूलाई लाग्दै आएको छ। नेपालको पर्यटन प्रवर्धनमा सरकार, निजी क्षेत्र तथा नागरिक समाजको भूमिका महत्त्वपूर्ण हुन्छ। आज हामी नेपालमा पर्यटकीय सम्भावना, त्यसमा पनि साहसिक पर्यटनको अवस्थाबारे कुराकानी गर्दैछौँ। यसका लागि हामीसँग हुनुहुन्छ पर्यटन व्यवसायी पूर्व ग्यालजिन शेर्पा। शेर्पाजी, स्वागत छ कार्यक्रममा।
1: धन्यवाद।
0: लामो समयदेखि पर्यटन क्षेत्रमा लागिराख्नु भएको छ र त्यस क्षेत्रमा काम गर्ने संस्थाहरूमा पनि यहाँ नेतृत्वदायी भूमिकामा रहेर काम गर्नुभयो। पर्वतारोहण सङ्घ भयो, ट्रेकिङ एजेन्सी टानमा पनि, नेपाल वायु सेवा निगममा पनि, होइन, पर्यटन बोर्डको पनि बोर्ड सदस्य भएर पनि काम गरिसक्नु भएको छ। लामो अनुभव छ यो क्षेत्रमा काम गर्दै गर्दाखेरि नेपालको पर्यटन व्यवसाय कुन गतिमा गइरहेको छ, यहाँको अनुभव के छ?
1: धन्यवाद। यो एकदमै राम्रो क्वेश्चन तपाईँले प्रश्न राख्नुभयो, तपाईँलाई धन्यवाद दिन चाहन्छु। सबभन्दा पहिलो तपाईँको रेडियो, अब नेपालको चाहिँ एकमात्र रेडियो नेपाल, तपाईँको यो ठुलो ठुलो च्यानल मार्फत मेरो आफ्नो कुराहरू राख्ने जुन एउटा मौका दिनुभयो त्यसको लागि म तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र सम्पूर्ण श्रोत महानुभावलाई मेरो चाहिँ शुभ बिहानी भन्न चाहन्छु। र तपाईँको क्वेसन कुरा, जिज्ञासा कुरामा म मेरो धारणा, अब नेपालको पर्यटन एउटा त्यस्तो चाहिँ पिलर हो, यसले नेपालको टोटल इकोनोमीलाई चाहिँ धान्नमा ठुलो मद्दत पाउँछ। किनकि यो टुरिज्म इन्डस्ट्री यस्तो इन्डस्ट्री हो, यो चाहिँ यसले नेपालको सबै भूभागलाई समेटेको छ र नेपालका सबै तबका मानिसहरू, सबै वर्क अफ द लाइफ हुन्छ नि, होइन, सबै तबकाका मानिसहरू क्या, अब यसमा उप अलिकति गरिब वर्ग, मध्यम वर्ग र गरिब वर्ग, हामी सबै नेपालीहरू चाहिँ यसमा आत्मीय खालका र यसमा समाहित हुने खालका र यो यो यो व्यवसाय यो उद्योग मार्फत चाहिँ सबैले लाभ दिने सक्ने खालको उद्योग भावनाले यसले आफ्नै किसिमले चाहिँ काम गरिरहेछ, फड्को मारिरहेछ, होइन, विकास गरिरहेछ। तर अब एउटा कुरा के हो भने, अब विकास चाहिँ जुन हिसाबमा हुनुपर्ने त्यति हुन सकिएको छ, त्यो सत्य कुरा हो। र यसलाई अब हामीले कर्म छ, अब हामीले अरूलाई दोष आउनु भन्दा, हिजोको दिनमा भएन, राम्रो भएन भनेर भन्नुभन्दा पनि हिजो जे जतिले गरे, जसले गरे, यो इन्डस्ट्री, यो उद्योगको लागि चाहिँ, विकासको लागि जे जति राख्नुभयो, जति जे गर्दै गरे, उहाँलाई हामीले धन्यवाद, थ्याङ्क्स र एप्रिसिएट गर्नुपर्छ। र एट द सेम अब हाम्रो कालिम्पोङ जिम्मेवारी हो, अब हामीले गर्नुपर्छ, हामीले हिजोको तितो कुरा, हिजोको चाहिँ कमी कमजोरलाई हामीले बुझेर अब हामी चाहिँ हामीले हाम्रो बल, हाम्रो विवेक, हाम्रो क्षमता सबै चाहिँ यो इन्डस्ट्रीको हितको लागि, यसको चाहिँ उत्थानको लागि, यसको प्रबन्धनको लागि प्रयोग गर्नुपर्छ, जति यो इन्डस्ट्रीबाट सबैले मनाकै फाइदा लिन सक्छ र यसले चाहिँ राज्यको विकासमा विशेष भूमिका निर्वाह गर्न सकौँ भन्ने चाहिँ मेरो विचार छ।
0: विगतमा के राजनीतिक कारण, देशमा भएको द्वन्द, त्यसपछि चाहिँ भूकम्पका कुराहरू आए, होइन, त्यसपछि कोरोनाले गर्दाखेरि आफ्नो लयमा बढ्दै गरेको पर्यटन व्यवसाय के धराप परेको भन्ने कुराहरू यहाँहरूबाटै अथवा यो क्षेत्रमा काम गर्ने व्यक्तिहरूबाट आइरहँदाखेरि पछिल्लो समय यी सङ्कटहरूबाट हामी मुक्त भइसकेका छौँ। यो मुक्त भइरहँदाखेरि पर्यटन व्यवसाय तग्निन सकेको छ कि छैन?
1: होइन, तपाईँले सही कुरा राख्नुभयो। यो पर्यटन व्यवसाय भनेको चाहिँ यति सेन्सिटिभ व्यवसाय हो कि,
0: हजुर,
1: संसारभरि, हामी कहाँ मात्रै होइन कि, संसारको कुनै पनि कुनामा अथवा कुनै पनि एउटा ठुलो चाहिँ घटना दुर्घटना भयो भने त्यसले हामीलाई असर पारिहाल्दो रहेछ कि, विशेष गरी हाम्रो चाहिँ देशको चाहिँ पर्यटन उद्योगको कुराहरू, यसले असर त सबै परिहाल्छ। अब जस्तै भनौँ न, कोभिडको असर हामीलाई हान्यो, अन्तर्राष्ट्रिय स्तरमा चाहिँ अब यो हुन्छ नि, अब त्यहाँका इकोनोमी क्राइसिसको कुरा आउँछ, होइन, त्यसले पनि हामीलाई असर पार्छ। कुनै अन्तर्राष्ट्रिय स्तरको द्वन्द, अब त्यहाँका चाहिँ झगडाले, त्यसले पनि हामीलाई असर पार्छ। र कुनै पनि ठाउँमा कुनै घटना घट्यो भने त्यसले हामीलाई डाइरेक्ट असर पर्ने
0: क्या।
1: र सँगसँगै अब हाम्रो पोलिटिकली, हिजोको दिनमा चाहिँ जुन एउटा चाहिँ पोलिटिकली हाम्रो यहाँ चाहिँ अनसेफ्टी थियो, होइन, त्यसले पनि हामीलाई असर पार्यो। र त्यसले गर्दाखेरि हामीले हाम्रो पर्यटन व्यवसायलाई, उद्योगलाई जुन रूपमा हामीले अगाडि बढाउनु पर्ने थियो सकिरहेको थियौँ, सकेनौँ पनि, र हामी धेरै अगाडि फड्को मार्नु पर्थ्यौँ, सकेनौँ, किनकि हाम्रै छिमेकी देशहरू धेरै अगाडि बढिसकेको अवस्था छ। भनौँ न, हामी त यो विशेष गरी चाहिँ पर्वतीय पर्यटनको कुरा जान्छु, नेपालको पर्यटनको सुरुवात चाहिँ पर्वतीय पर्यटनबाट सुरु भएको, र पर्वतीय पर्यटनको मुख्य हामी चाहिँ लिडरै हौँ क्या, हामी कहाँ अब पर्वतीय पर्यटन सुरु भएको हामी कहाँ 60 अब 6 दशक नागिसक्यो होइन. अब तपाईँको हामीले सुरु गरे बखत चिनको तिब्बतमा इन्डियामा भुटानमा पाकिस्तानमा कहीँ पनि सुरु भएको थिएन क्या. हामीले यहाँ सुरु गऱ्यौँ, हाम्रो मानिसहरूले सुरु गरे, लर्निङ बाई डुइङ भएर भने हामी कहाँ त हामी नेपालीहरूको त हाम्रो परम्परा छ नि, हाम्रो संस्कृति छ नि, हाम्रो चाहिँ यहाँका चाहिँ रीतिरिवाज छ नि होइन. हाम्रो हाम्रो आफ्नै एक किसिमको चाहिँ नेपालीहरूको महान आफ्नै किसिमको चाहिँ हाम्रो आफ्नो बोली व्यवहार होइन, हाम्रो आफ्नै किसिमको चाहिँ गर्मी र हामीले गर्व छ हाम्रो संस्कृति छ नि. हामी त जहिले पनि भन्छौँ कि अब अतिथि देव भव भन्छौँ नि हामी चाहिँ, अब अतिथि भनेको पाहुना भनेको हामीले भगवान सरकार रेस्पेक्ट गर्छौँ नि. त्यो अर्थमा हामीले पाहुनालाई जहिले पनि सत्कार गर्यौँ कि, हामीले सत्कार गर्ने एउटा परम्परा छ नि. त्यसले गर्दाखेरि हिजोको दिनमा हामी कहाँ चाहिँ एउटा स्कुल एउटा युनिभर्सिटी एउटा इन्स्टिट्युट नभइकन पनि हाम्रो एउटा हामी सबै नेपालीको चाहिँ मिजाजसितको हामी हाँस्ने सेवा गर्ने राम्रो दृष्टिले हेर्ने हाम्रो एकदम ठुलो संस्कार छ नि त. हाम्रो पूर्व पश्चिम नेपाल जहाँ पनि हाम्रो संस्कार छ नि होइन. त्यसले गर्दाखेरि चाहिँ यो पर्यटकहरूलाई हामीले चाहिँ अतिथि सत्कार दिन सक्यौँ क्या. हामीले नपढिकन भने नथिङ भयो डुइङ भए पनि त्यसले गर्दाखेरि विदेशीहरूले नेपालमा आएर खुबै रमाउन थाले. सुरुको दिनमा थोरै सङ्ख्यामा आए पनि उनीहरूले ओहो नेपाल यति राम्रो छ, यहाँका मानिसहरू यति राम्रो छन्, यहाँ चाहिँ संस्कृतिले भरिपूर्ण विविध संस्कृति, यहाँ चाहिँ सामाजिक विविधता, यहाँ त छ नि अब यहाँ त विभिन्न हामी त नेपाल केही पनि छैन क्या. यी कुराहरू चाहिँ पस्कन हाम्रो मानिसहरूले चाहिँ जानी नजानी गरे क्या, जानी नजानी गरे त्यो अर्थमा हामी सफल भयौँ. त्यो पछि चाहिँ अब सबै हाम्रो विशेष गरेर चाहिँ तिब्बत इन्डिया भुटान पाकिस्तानका मानिसहरूले हामीलाई बोलाए, हामीले ती ठाउँमा गएर सिकायौँ क्या, अहिले सिकायौँ ती ठाउँमा चाहिँ त्यहाँको ट्रेकिङ माउन्टेनियरिङ अन्य चाहिँ टुरिज्मका उसमा उहाँले कसरी चाहिँ सत्कार गर्ने त्यो कुराहरू हामी गएर सिकायौँ क्या. अब अहिले हुँदा हुँदा उनीहरूले हामीभन्दा अगाडि फर्क पनि थालिसकेको छ क्या. भइरहेको उनीहरूले चाहिँ अलिक चाहिँ अब राज्य पनि लागे व्यवसाय पनि लागे. अब हामी कहाँ चाहिँ हामी चाहिँ यहाँ अलिक भएर चाहिँ बिचमा विकासको क्रम अलिकति हुनु पर्थ्यो. अब राजनैतिक एउटा अस्थिरता पोलिटिकल इन्स्टेबिलिटी चाहिँ अनस्टेबिलिटी पनि हामी कहाँ भए अलिक लामो समय त्यो लियो होइन. त्यसले गर्दा पनि बडो विभिन्न चाहिँ घटनाक्रम संसारभरि घटनाक्रमले पनि हामीलाई अझ पछाडि पार्यो. अब हिजोको दिनमा चाहिँ त्यो कमी कमजोरीलाई हामीले त्यो चाहिँ एउटा चाहिँ अपर्च्युनिटीको रूपमा लिएर अब हामीले चाहिँ अब अगाडि बढ्नुपर्नेछ. अब त्यसको लागि के गर्नुपर्छ भन्दाखेरि अब अहिले चाहिँ वास्तवमा हामी हाम्रो पनि काम हो जिम्मा, हामी व्यवसायहरूको काम हो, हामीले बन्नुपर्छ क्या. हाम्रो पनि कमजोरी हो यसमा, हामीले बन्नुपर्छ क्या. अब हामी व्यवसायहरूको पनि काम हो, हामी व्यवसाय संस्थामा बस्ने साथीहरूको पनि काम हो. हामीले चाहिँ हाम्रो चाहिँ विभागीय मन्त्रालय र अब जस्तै अब पर्यटन मन्त्रालय चाहिँ हाम्रो विभागीय मन्त्रालय होइन, मन्त्रालयमा जिजो आए पनि उहाँसँग बसेर ठुलो टेबलमा बसेर सबै स्टेक होल्डर बसेर हामीले चाहिँ उहाँलाई सल्लाह सुझाव दिनुपर्ने थुप्रै कामहरू चाहिन्छ नि त. ती कामहरूमा हामी अलिक चुकेका हौँ होइन. अबको दिनमा चाहिँ अब हामीले त्यसलाई चाहिँ पछि नपरिकन हामीले चाहिँ तान्ने त्यसलाई बुझेर अब यसलाई चाहिँ यो इन्डस्ट्रीलाई चाहिँ एउटा इन्डस्ट्रीको रूपमा अगाडि बढाउन सक्यौँ भने अब हिजोको कमी कमीलाई सुझाव हामी त्यो गर्न सक्यौँ भने चाहिँ हामी यो पर्यटन इन्डस्ट्रीलाई धेरै अगाडि बढ्न सक्छौँ. र अब हामीले यहाँबाट पुरै यो देश विकासको लागि मना के चाहिँ आमदानी हुने किसिमको काम गर्न सक्छौँ.
0: यहाँले भनेकै कुरालाई मैले जोड्न खोजेँ. पर्यटनको कुरा गर्ने हो भने हिजोको दिनमा धार्मिक पर्यटकहरू बढी हुन्थे, नेपालका तीर्थयात्रुहरू भारततर्फ जाने भारतका नेपालमा आउने त्यसलाई खासै हामीले पर्यटकको रूपमा त्यसरी हेर्न सकेका थिएनौँ. खास गरेर पर्वतीय पर्यटकका कुराहरूलाई विदेशी तेस्रो मुलुक अथवा युरोपियन मुलुकहरूमा उहाँहरूलाई चाहिँ पर्यटकको परिभाषामा राख्थ्यौँ होइन. त्यसको परिभाषा पनि समयअनुसार परिवर्तन हुँदै गएको छ. पर्यटनको कुरा गर्दाखेरि नेपालमा हिजोको तुलनामा विदेशी पर्यटकहरू आउने सङ्ख्या बढेको छ कि अथवा घटेको छ, किनभने अहिले पछिल्लो समयमा चाहिँ नेपालीहरू पनि त पर्वतारोहण गर्न लागिसकेको अवस्था छ. के देखिन्छ यहाँको अवस्था, त्यो क्षेत्रको अवस्था के छ?
1: होइन, निश्चित रूपमा विदेशी पर्यटकको सङ्ख्या अब विशेष गरी संसारमा दुईटा चाहिँ टुरिज्म इन्डस्ट्रीको विकास बढी भएको छ. एउटा के हो भने माउन्टेन टुरिज्म, एउटा चाहिँ ओसियन के वाटर टुरिज्म, एउटा चाहिँ समुद्रमा खेलिने, खोलामा खेलिने, खोला नालामा होइन नदीहरूमा खेलिने, एउटा चाहिँ अब त्यहाँ गएर रम्ने चाहिँ एउटा उद्योगको पर्यटन उद्योग, अर्को चाहिँ हिमाली क्षेत्र र हिमाली भूभागमा बेगमा गएर चाहिँ मनोरञ्जन लिने अरू पर्यटक. अब हामी कहाँ त समुद्र छैन नि हामी कहाँ, त्यो अर्थमा चाहिँ हामी कहाँ चाहिँ भर्खर हाम्रै यो माउन्टेन टुरिज्म नै हो. माउन्टेन टुरिज्मको चाहिँ विकास धेरै भएको छ. पहिले भन्दा अफकोर्स धेरै नै संख्यामा बढेको छ. हामीले अझै पस्कन सकेनौँ, हामीले चिन्न सकेनौँ हिमाललाई होइन. हिमाल त हिमाल हिमालय भन्छ त्यही, अहिले चाहिँ सगरमाथा अन्नपूर्ण एभरेस्ट मात्र भन्छौँ नि होइन. त्यति होइन नि, यो त तपाईँको हिमाल त पूर्वमा चाहिँ कञ्चनजङ्घाको देखि चाहिँ उता पश्चिममा सुदूरपश्चिम उता अति साइबरसम्म चाहिँ एकदम ह्युज एरिया छ नि हाम्रो हिमालको. ती हिमालहरूलाई हामीले चाहिँ राम्रोसँग चाहिँ त्यसको अध्ययन गरेर त्यसलाई चाहिँ हामीले चाहिँ संसारमा राख्न सकिरहेको अवस्था छैन क्या. र त्यो अवस्था भइहाले पनि फेरि हामी कहाँ चाहिँ एउटा रोड एक्सेस छैन, एउटा चाहिँ त्यो ठाउँमा पुग्नको लागि चाहिँ गन्तव्यसम्म पुग्नको लागि चाहिँ एउटा चाहिँ एक्सेसको पनि प्रपर हामी कहाँ छैन. यी सबै कुराहरू विकास गर्नु नसकेको कारणले गर्दाखेरि हामीले सकेनौँ। यद्यपि स्टिल हामी कहाँ नम्बर अफ पिपल त्यो त्यो ठाउँहरूमा चाहिँ घुम्नको लागि चाहिँ आउने सङ्ख्या बढिरहेको छ, यो सफिसियन्ट होइन, इनफ होइन, यसलाई हामीले अझै डबलिङ गर्न सक्छौँ, ट्रिपलिङ गर्न सक्छौँ, तर जस पहिलेभन्दा कम्पेरिटिभली अब सङ्ख्या चाहिँ बढिरहेकै हो। अब अल्दो अब यो सङ्ख्या चाहिँ सफिसियन्ट होइन, तर अब वायर एज अब तपाईँले अघि चाहिँ यो चाहिँ रिज चाहिँ टुरिज्म कुरा भन्नुभयो, माउन्टेन र ओसियन वाटर पछि चाहिँ अर्को एकदम स्ट्रङ भनेको कल्चर नै हो। फेरि अहिले कल्चर टुरिज्म भनेको संसारभरिका सबै देशहरूमा अहिले सबैभन्दा ठुलो चाहिँ व्यापक रूपमा विकास भइरहेको चाहिँ कल्चर टुरिज्म हो। कल्चर टुरिज्मभित्र चाहिँ रिलिजियस पनि भयो। हामी कहाँ त झन् तपाईँको यो हेर्नुहोस् न, धार्मिक यो सांस्कृतिक सम्पत्ति त हामीको संसारकै एउटा चाहिँ एक अनुपम नमुनाको रूपमा चाहिँ हामी कहाँ अब बुद्धको जन्म थरै यहाँ अब पशुपतिनाथको कुराहरू तपाईँ हेर्नुहोस् न, अब इन्डियनहरूलाई भारतीयहरूलाई अथवा संसारभरिका हिन्दूहरूको लागि चाहिँ नेपालको पशुभन्दा ठुलो के हुन सक्छ होइन? माथि तपाईँको
0: तर हामीसँग त्यसको रेकर्ड छैन नि, कति पर्यटकहरू आउनुभयो
1: यही कुरा छ। अहिले चाहिँ मेरो बिचमा नेपाल पर्यटन बोर्डले रेकर्ड त प्रपरली राख्न खोजिरहेको छ। अब यो हामी कहाँ चाहिँ यो ओपन बोर्डर छ नि, हाम्रो चाहिँ इन्डिया भारतसँग चाहिँ ओपनली आउँछ अल्टरनेट हो, अब धेरै कोहीले त्यहाँ प्रपरली चाहिँ डाटा पनि नहोला होइन, इन्ट्री भन्दाखेरि अब भारतीयहरू त्यतिकै आउनु पाउने भए हामी त्यतिकै जान पाउँछौँ होइन। ती अर्थमा चाहिँ अब त्यसको प्रपरली डाटा तर कुनै दिन आउँछ, हामी त्यो कुनै कुरा गरेर आएछौँ, हामी कुरा गर्छौँ, अब डाटा त सबै राख्नु पऱ्यो, किनकि अब पशुपति चाहिँ भारतबाट अथवा कुनै पनि संसारको देशबाट चाहिँ यहाँ चाहिँ पशुपति दर्शन गर्न आउनेहरू त पर्यटक नै हुन्, उनीहरू यहाँ दुई दिन तिन दिन चार दिन पाँच दिन बस्छ नि होइन, ती बसेको क्रममा त उहाँहरूले त पर्यटकीय रूपमा यहाँ आएर चाहिँ पशुपतिको दर्शन त गरिहाल्छ नि, त्यसैको लागि मुख्य उद्देश्य हो। त्यो पछि उहाँहरू त्यो होटलमा युज गर्छन्, खर्च गर्छन्, किनमेल गर्छन्, अन्य ठाउँहरू घुम्न जान्छन् होइन। अब त्यो पुत्र हाम्रो लागि त पर्यटक हुँदा फेरि यो चाहिँ नेसिक नम्बरमा आउँछ, रिलिजियस पर्यटक भनेर। अब जस्तै मुक्तिनाथको कुरा गरौँ, जनकपुरको गरौँ कुरा गरौँ, लुम्बिनीको कुरा गरौँ, बौद्धनाथ स्वयम्भूनाथको कुरा गरौँ, यी ठाउँहरूमा त तपाईँको विश्वभरको चाहिँ बौद्ध धर्मावलम्बीहरू हिन्दू धर्मावलम्बीहरूको त व्यापक चाहिँ एकदम ह्युज स्केलमा उहाँहरू आउनुहुन्छ नि होइन। त्यो त्यसको चाहिँ इफेक्ट त्यसको एफर्टकै नेपालको टुरिज्मको चाहिँ इन्डस्ट्रीमा र यहाँको चाहिँ हाम्रो चाहिँ हामीले आम्दानी गर्ने चाहिँ स्रोतको हिसाबमा त यो भयङ्कर ठुलो छ नि। त्यो अर्थमा यसले पनि भयङ्कर ठुलो चाहिँ इन्डस्ट्रीमा यसले ठुलो चाहिँ पुऱ्याइरहेको छ र यसको विकास अझै योभन्दा पनि सशक्त ढङ्गमा गर्नुपर्छ र अझै व्यवस्थित ढङ्गबाट गर्नुपर्छ भनेर भन्नु चाहन्छु।
0: विश्वकै अग्लो शिखर सगरमाथादेखि प्लाटफर्म हामी शिखर नेपालमा पर्छन्, तर पछिल्लो समय जुन जलवायु परिवर्तन भइरहेको छ त्यसले पनि असर गर्दछ। यसरी नै परिवर्तन हुँदै जाने हो भने हाम्रो पर्वतीय पर्वतारोहणको अवस्था कस्तो होला, अथवा माउन्टेन टुरिज्म अलिकति रिस्कमा पर्ने हो कि भन्ने कुराहरू पनि उठिरहेका छन् पछिल्लो समय।
1: यो एकदमै अहिलेको चाहिँ अत्यन्तै इम्पोर्टेन्ट इस्यु हो यो होइन। यसमा सबैको चासो छ, संसारभरिका चाहिँ आरोही पर्वतारोही अफलाइनलाई बुझ्ने, अफलाइनलाई मन पराउने, त्यहाँ गएर रमाउने मानिसहरूको लागि एकदमै महत्त्वपूर्ण चासोको विषय छ। सबैले कुरा गर्छन्, लेखहरू पनि आइरहेको हुन्छ होइन। तर अब यसमा म चाहिँ विशेष गरी हिमालकै काखमा जन्मेको, सगरमाथाको कुनामा त्यहाँ लुक्ला भन्ने चौधरा भन्ने ठाउँ छ, त्यहाँ जन्मेको, त्यहाँबाट माथि चाहिँ 3800 मिटर खुम्जुङ भन्ने सबभन्दा अग्लो गाउँ छ, ठुलो गाउँ, त्यहाँ त्यहाँ त्यहाँ चाहिँ अध्ययन मैले स्कुल त्यहाँ पढेको र त्यहाँबाट पछि चाहिँ यो मेरो अध्ययन सँगसँगै मैले चाहिँ आफ्नो व्यवसायहरू पनि सम्हालेर लिन थालेँ, व्यवसाय गर्न थालेँ। यीहरूमा मलाई मैले चाहिँ हिमाललाई हिमाल र हिमालको त्यहाँको पर्वतीय पर्यटनको चाहिँ गतिविधि, त्यहाँको वातावरण सबै कुराहरू चाहिँ सानैदेखि आजभन्दा चाहिँ यता 45 वर्ष पहिलेदेखि नै मैले हेरिरहेको छु, ध्यानिरहेको छु होइन, देखिरहेको छु त्यसको घटनाक्रम विकासक्रम यी सबै कुरा हेरिरहेको छु क्या। अब वातावरणको कुरा गर्दाखेरि चाहिँ त्यतिखेर चाहिँ जब म सानो थिएँ 40-45 वर्ष पहिले म सानो हुने बेलामा त्यहाँ अध्ययन गर्दाखेरि मैले देखेको छु क्या त्यतिखेरको इन्भाइरोमेन्ट, अहिलेको इन्भाइरोमेन्ट। त्यतिखेर चाहिँ मोटामोटी हामी सानो हुने बेलामा चाहिँ अधिकांश त्यतिखेर चाहिँ आगो दाउरा नै युज हुन्थ्यो, खाना आगोमै पकाउँथ्यो। यो ट्राभल ट्रेकिङ गर्न आउने हिमाचल मान्छेहरूले चाहिँ त्यहाँकै रुख दाउराहरू काटेर दाउरामै आगो पुगिन्थ्यो होइन, खाना पकाइन्थे। एवं रूपमा त्यतिखेर घर बनाउँदाखेरि पनि त्यही दाउरा रुख डालिन्थ्यो होइन। एवं रूपमा जङ्गल मोटामोटी टोटली डिफोरेस्टेड भइसकेको थियो क्या, थुम्बुकोमा चाहिँ एउटा चुन्छ, यो सबै समय लागेको हुन्छ फेरि, अनि पछि हामी त्यहाँ हुँदा हुँदै राष्ट्रिय निकुञ्ज पछि त्यहाँ लागु भयो। अहिले नेपालको सबै चाहिँ यो प्रगति पर्यटकीय गन्तव्यस्थलहरू चाहिँ राष्ट्रिय निकुञ्जले चाहिँ कभर गरिरहेको छ। अनि हामी सानो हुँदाखेरि त्यहाँको राष्ट्रिय निकुञ्ज एउटा वार्ड सभा हुनुभएको थियो, उहाँ निङमा सेवा हुनुहुन्थ्यो, उहाँले चाहिँ हामीलाई प्रत्येक शनिबार रुख रोप्नको लागि जानुहुन्छ क्या। अहिले खुम्बुमा जति ठुलो जङ्गल छ तीमध्ये मेरो पनि रोप हुन्छ, हामीले रोप्यौँ। अब अहिले खुम्बुमा मात्र नभए त्यो होल सगरमा त चाहिँ बफर जुन भन्छ होइन त्यो संरक्षण क्षेत्र छ, त्योभित्र चाहिँ अहिले घना जङ्गल बेसी छ। अब अहिले चाहिँ इन्भाइरोमेन्टली चाहिँ वन जङ्गल कुराखेरि त्यो ठाउँमा पहिले भन्दा विकास भइसकेको छ, तर वायर एज विधि त्यो ट्रेकर्सको सङ्ख्या त्यतिखेर थोरै थियो, अहिले सङ्ख्या बढिया छ। र बढे पनि ट्रेकर्सहरूको सङ्ख्या र हिमाल चढ्न आउने टोटल टुरिस्टको सङ्ख्या भनेको सगरमाथा क्षेत्रभित्र चाहिँ एक वर्षमा 60-80 हजार पर्यटक त्यहाँ ट्राभल गर्ने गरेका छन्। र अब मैले खालि मैले विभिन्न क्षेत्रमा भनेको छु क्या, अब अहिले चाहिँ क्वेसन उठेको छ यो विदेशी पर्यटकहरूको सङ्ख्या अलिक धेरै भए हुनाले त्यहाँ चाहिँ अलिक प्रदूषित भए हो कि, त्यसले चाहिँ त्यहाँको टुरिज्मलाई असर पारे हो कि, त्यसैले नै त्यहाँको चाहिँ हिमतलहरूमा असर पारे हो कि, त्यहाँको चाहिँ आइस मेल्ट पर्न हो कि, हिउँ पर्न छोडे हो कि भन्ने क्वेसन गरिरहेको छ क्या। अब यहाँ चाहिँ दोधार भएको छ कि, यहाँ चाहिँ अलिकति कन्ट्रोभर्सी यहाँ अलिकति वर्तमान छ कन्ट्रोभर्सी पनि होइन, तर यहाँ चाहिँ अलिकति हामी यहीँ नै अलिकति कन्फ्युजनमा छौँ। अब म उदाहरणको लागि म युरोपमा गएँ होइन, युरोपको फ्रान्समा छ युनेस्को भन्छौँ हाम्रो राष्ट्रिय वन मन्त्रालयले, हामी युनेस्को अन्डरमा छौँ, उसको चाहिँ मापदण्ड पालन हुनुपर्छ, उसको त्यो नियम पर्छ काम हुनुपर्छ भनेर भन्छौँ हामी। तर भएरै युनेस्को अफिस चाहिँ हेड अफिस चाहिँ फ्रान्समा फेरिस होइन, फ्रान्सको चाहिँ माथि हिमाल त्यहाँ पनि हाम्रो जस्तै हिमाल छ, युरोपको चाहिँ यो सबभन्दा ठुलो अग्लो हिमाल चाहिँ माउन्ट ब्लाङ्क भने त्यही फ्रान्समा छ, त्यो माउन्ट ब्लाङ्कको ठ्याक्कै भने स्यामुनी भन्ने ठाउँ छ क्या, त्यही स्यामुनी भन्ने ठाउँमा चाहिँ स्यामुनी भन्ने ठाउँ पनि ठुलो एरिया पनि लाइदिनु छ हाम्रो सगरमाथा क्षेत्र जति पनि सगरमाथा क्षेत्र अलिक सानो एउटा एरिया जति हो, त्यो ठाउँमा वर्षेनी चाहिँ झन्डै 24-25 लाख विदेशी आउँदो रहेछ क्या। अब 24-25 लाख विदेशी आउने ठाउँमा ती ठाउँमा गयो भने मैले हेरेँ ती ठाउँको सबै डाँडा काँडाका त्यो रुखहरू फाडेर चाहिँ त्यहाँ चाहिँ इसी खाने ग्रान बनाएको छ, ती ठाउँको डाँडा काँडा सबै ठाउँमा गाडीको बाटो बनाएर गाडीहरू कुद्छन्, हुँदा अन्डरग्राउन्ड त्यहाँबाट ट्रेन लगाएर चाहिँ सबैतिर चाहिँ ट्रेनमा ओरपर गर्छन्, अब त्यहाँ चाहिँ सर्वसाधारणहरू युज गर्छन्, हुँदा हुँदा त्यो माउन्ट ब्लाङ्क भनेको सबैभन्दा अग्लो हिमाल हो त्यहाँ युरोपको, त्यसको ठुट्टै मुनि त्यो माउन्ट ब्लाङ्क हिमालबाट बग्ने चाहिँ ग्लेसियर छ क्या, त्यहीबाट त्यसको हिम नदी भन्छौँ नि होइन, त्यो हिम नदीको मुनि चाहिँ 1 किलोमिटरभन्दा लामो चाहिँ तल मुनि चाहिँ अन्डरग्राउन्ड क्या पासकै त्यो मुनि चाहिँ टनल बनाएको छ त्यो ग्लेसियर मुनि, र उनीहरूभित्र माथि हिमालको कुनासम्म त्यो मुनि अन्डर टनल खोजेर माथि ग्लेसियर छ क्या त्यहाँ मान्छे क्या, उनीहरू त्यो वर्षसम्म वर्षदेखि विकास भइरहेछ विकास गरिरहेछ, र नेपाल फ्रान्सको पर्यटनको जिडिपीमा त्यसले ठुलो योगदान पुऱ्याएको छ यो पाउने क्या। अब वायरेज त्यहाँ चाहिँ करोडौँ 25 लाख चाहिँ त्यहाँ वर्षको जान्छ, अनि कहाँ 1 लाख पनि जाँदैन, 60-80 हजार अब त्यहाँ चाहिँ हिउँ पनि प्रशस्त परिरहेछ होइन, स्की त्यतिकै खेलिरहेछन्, सफा इन्भाइरोमेन्ट सफा छ, तर हामी कहाँ यहाँ 60-80 हजार आउँदाखेरि चाहिँ यहाँको टुरिज्मले यहाँको इन्भाइरोमेन्ट बिगाऱ्यो भनेर चाहिँ एक किसिमको ब्लेम छ क्या। वायरेज चाहिँ मैले बुझ्न सकिरहेको छैन क्या, त्यो बारे अब मेरो चाहिँ काम म चाहिँ वन मन्त्रालयसँग राष्ट्रिय निकुञ्जसँग यो चाहिँ वातावरणसँग सम्बन्धित विभिन्न संस्थाहरू छन् उहाँहरूसँग बसेर अब यसको निचोड निकाल्नु पऱ्यो, यो खास के हो त, यो केले गर्दाखेरि यहाँ भएको छ कि भन्ने कुरा छ एउटा चाहिँ मेरो काम मेरो त्यहाँ। मेरो अर्को पनि मैले देखाएको छु कि मेरो चाहिँ अब तपाईँकै रेडियो कार्यक्रममा आएको के छ भने यो इन्भाइरोमेन्टसँग चाहिँ सम्बन्धित भएको विभिन्न संस्थाहरू छ नि मेरो उहाँहरूसँग पनि फेरि एउटा चाहिँ मेरो आएको छ अनुरोध छ, अब नेपालमा नेपालको वातावरण बिग्रियो, हिमालको हिउँ पक्ले, आइसहरू चाहिँ पक्ले, चट्टानहरू खस्न थाल्यो भन्ने कुरा छ नि, अब यसमा चाहिँ यहाँको इन्भाइरोमेन्टसँग काम धेरै चाहिँ संस्थाहरूले चाहिँ विभिन्न काम गरिरहनु भएको छ होइन, म उहाँलाई एकदम रेस्पेक्ट गर्न चाहन्छु कि धन्यवाद दिन चाहन्छु, उहाँले धेरै काम गर्नुभयो, तर अब यहाँ जति करोडौँ लगानी गरे पनि जति संस्थाले काम गरे पनि जति चाहिँ ठुलो चाहिँ प्रतिवेदन तयार भए पनि जति ठुलो अध्ययन गरे पनि तर हिमालमा हिमताल पुग्नु त छोडेन नि होइन, पहिरो आउन त छोडेन नि माथि होइन, त्यहाँबाट फ्लड आउनु त छोडेन, मान्छेको चाहिँ घर बग्न त छोडेन, गाउँ बग्न त छोडेन, मान्छेको ज्यान जान त छोडेन नि, यो त प्रत्येक वर्ष भइरहेछ, तर किन भइरहेछ त, र हाम्रो चाहिँ यहाँ अध्ययन गरेको अहिलेसम्म रिपोर्टहरूले किन चाहिँ त्यो प्रभावकारी रूपमा चाहिँ त्यो रोक्न सकेन त, यो कुरा इस्यु हो। अब मेरो इस्यु उदाहरण चाहिँ म चाहिँ भोलिको दिनमा उहाँसँग बसेर म अनुरोध गर्न चाहन्छु, अब चाहिँ नेपालको सबै हिमाली लेखहरूमा गएर कतिवटा हिमताल छ कतिवटा ती ठाउँमा तालहरू छन् लेखहरू छन् त्यो त सबै थाहा छ नि, ती लेखहरूमा गएर त्यही ठाउँमा गएर त्यही ठाउँमा स्थानमा गएर चाहिँ हामीले त्यहाँको प्रपर अध्ययन गर्न सक्यौँ होला त्यो लेखको चाहिँ क्षेत्रफल कति हो, गहिराई कति हो, लम्बाइ कति हो, पानीको आयतन कति छ, त्यसको वरिपरि आइस कति छ, आइस खस्न सक्नु छ, त्यो सबै अध्ययन गऱ्यो भने त हामीले चाहिँ फुट्न लागेको चाहिँ त्यो तालहरूलाई त्यो तुरुन्तै रोक्न सक्छौँ, अथवा चाहिँ अरू अन्य चाहिँ त्यसका चाहिँ अब के अरे उपायहरू के छ त्यो अवलम्बन गर्न सक्छौँ नि, यी कामहरू बाँच्नु लाग्छ क्या। त्यसले गर्दाखेरि चाहिँ बसेर चाहिँ हामीले चाहिँ धेरै ठुलो चाहिँ क्षति भइरहेको छ, धेरै चाहिँ हाम्रो नेपाल दाजुभाइको लाइफ भइरहेको छ नि, धेरै चाहिँ प्रोपर्टीको लस भइरहेको छ, यी कुराहरूमा चाहिँ म अलिकति एक्टिभ हुन चाहन्छु। म चाहिँ मेरो प्लान त्यस्तो
0: यहाँ चाहिँ हिमालको काखमा जन्मिनुभयो होइन, हिमाललाई राम्रोसँग बुझ्नु भएको छ, पर्वतलाई राम्रोसँग बुझ्नु भएको छ, तर पनि यहाँहरूमा के आरोप लाग्दै आएको छ भने जसरी त्यो क्षेत्रको विकास गर्नुपर्ने पूर्वदेखि पश्चिमसम्म सबै ठाउँलाई समान दृष्टिकोणले यो क्षेत्रमा लागेका व्यवसायीहरू लाग्न सकेका छैनन् भन्ने आरोप छ नि, कसरी चिर्नुहुन्छ यी कुराहरूलाई?
1: एकदम सही कुरा हो नि, सही कुरा हो नि, म त्यही कुरा भन्न चाहन्छु, सही कुरा हो, यो समावेशी हुन सकेको छैन, सत्य कुरा हो, एउटै वर्ग एउटै सबै समूहहरू अथवा कुनै न कुनै ठाउँको मानिसहरूले मात्रै गरिरहेछन्, किनकि त्यो ठाउँमा अब हामी कहाँ त एक किसिमको चाहिँ सफाइलाई एकै ठाउँमा ल्याउने खालको वातावरण त कसरी सृजना गरेन नि, होइन, गर्नु पर्थ्यो क्या, त्यो हुनु पर्थ्यो। अब अहिले चाहिँ हिमालमै बसोबास गर्ने चाहिँ मानिसहरूले अलिभरि त्यसमा इन्भल्भ भए, विशेष गरेर चाहिँ हिमाल चढ्ने चढ्ने चाहिँ हिमालको काममा अलिभरि सेवा साथीहरू लाग्नुभयो, होइन, निश्चयमा उहाँहरू उच्च हिमालमै बस्नु भएको हुनाले उहाँहरू त्यसको काममा अलि निपुण दखल हुनुहुन्छ, लामो इतिहास पनि बोकेर डुबेको छ उहाँहरूले, उहाँहरू चाहिँ निरन्तरपूर्वक ज्यान जोखिममा राखेर काम गर्नुभएको छ, ती पछि चाहिँ ती पछि अलिक तल चाहिँ भेगमा बस्ने साथीहरू त्यसमा इन्भल्भ हुनुभयो, अहिले हुँदा हुँदा त धेरै धेरै नेपालको पहाडी भेगका धेरै मानिसहरू इन्भल्भ भएको छ, यद्यपि यो चाहिँ सफिसियन्ट छैन। त्यो अर्थमा मेरो एउटा प्लान छ, अब हामी कहाँ चाहिँ मैले अघि सुरुमा पनि राखेँ क्या, हामी इस इज लर्निङ बाई पोइन्ट, हाम्रो बाबाजीले गरे हामीले त्यस्तो सिक्यौँ देख्यौँ नकल गऱ्यौँ हामी त्यही फलो गऱ्यौँ क्या, यसरी होइन। अब अन्तर्राष्ट्रिय संसारमा जहाँ पनि विकसित देशहरूमा चाहिँ पर्वतीय पर्यटन अथवा टुरिज्म भनेको चाहिँ उहाँहरू गएर चाहिँ सम्बन्धित युनिभर्सिटीमा गएर उहाँले अध्ययन गरेर त्यहाँको एकाडेमिक चाहिँ सर्टिफिकेट लिएर बहुत प्र्याक्टिकली एन्ड थ्योरिटिकली क्लासहरू लिएर अनि त्यसपछि चाहिँ यो इन्डस्ट्रीमा जम्प गर्ने हो, वाइट एज हामी कहाँ चाहिँ लर्निङ बाई डुइङ छ। अबको दिनमा मेरो प्लान चाहिँ मेरो इच्छा र मेरो आकाङ्क्षा म गर्न मैले गर्न चाहेको चाहिँ हामी कहाँ चाहिँ माउन्टेन एडभेन्चर युनिभर्सिटी हो, माउन्टेन एडभेन्चर युनिभर्सिटी यस्तो युनिभर्सिटी हुनेछ यसले चाहिँ नेपालका सबै चाहिँ तबका मानिसहरू समावेशी रूपमा सबै जात जातिका मानिसहरू यहाँ लिएर चाहिँ उहाँले चाहिँ अध्ययन गर्न सक्नुहुन्छ, त्यो अध्ययन गरिसकेपछि उहाँले यो पेसामा यो पेसा अँगालेर यो देशको विकासको लागि लाग्नुहुन्छ। किनकि मलाई के लाग्छ भने मलाई के थाहा छ र के लाग्छ मेरो ठुलो आशा पनि छ, यो नेपाल देशको चाहिँ साँच्चीकै विकास गर्ने हो भने, साँच्चीकै विकास हुने हो भने, इमान्दारपूर्वक सबैले छातीमा हात राखेर विकास गर्ने हो भने नेपालको पर्वतीय पर्यटनको विकास गर्नुपर्छ। पर्वतीय पर्यटन भनेको चाहिँ यति ठुलो सम्भावना उठेको, यो नेपालको पूर्वदेखि पश्चिमसम्म छरेर आएको सबै हिमाली पहाडी भेग र समेटेर चाहिँ यो पर्वतीय पर्यटनले त्यो यी ठाउँहरूको विकास गर्न सक्यो भने हामी हाम्रो दाजुभाइ अहिले चाहिँ लड्काको लड्को लागेर ठुलो लड्कोमा लहरको एकदम लाइनका लाइन तान्तिका तान्ति लाएर चाहिँ अब चाहिँ त्यो 17-18 वर्षदेखि 25-26 वर्षसम्मको चाहिँ मेजर युवा शक्ति, सबैभन्दा युवा शक्ति जुन हाम्रो राष्ट्रको लागि चाहिँ युवा शक्ति हो नि, यो अहिले चाहिँ विदेशमा गएको छ नि, होइन, हाम्रो त पीडा लाग्छ एकदम, हामी चाहिँ म चाहिँ यो कसरी रोक्न सक्छ भनेर चाहिँ म कुरा छन्, हाम्रा नेताजीहरूले पनि यो कुराहरू बुझिरहनु भएको छ, तर उहाँले ठ्याक्कै केले रोक्न सक्छ भन्ने कुराहरू मैले उहाँले ठेमाउनु भएको जस्तो मलाई लाग्दैन, होइन, त्यो अर्थमा चाहिँ नेपालको विकास साँच्चै गर्ने भए र नेपालीहरूलाई युवाहरूलाई साँच्चीकै यही ठाउँमा चाहिँ यो देशको विकासको लागि लाउने भए सबैभन्दा नम्बर एक त यहाँ चाहिँ यो माउन्टेन टुरिज्म इन्डस्ट्री नै हो, माउन्टेन टुरिज्म इन्डस्ट्रीमा यदि ठुलो चाहिँ यहाँ हजारौँ लाखौँ मान्छेहरू यहाँ पैसा काम गर्न सक्छन्, यदि यो ठाउँ ठुलो छ क्या,
0: मौसमका कुरा, वातावरणका कुराहरू, होइन, त्यसै प्रविधिमा आएको विकासका कुराहरू, यसले गर्दाखेरि पनि यो क्षेत्रमा प्रभाव पार्छ, यो क्षेत्रका चुनौती छन्, त्यसले गर्दा यसको भविष्य कस्तो छ भन्ने पनि चिन्ता गर्ने व्यक्तिहरू छन् नि।
1: सही कुरा हो नि, मौसमको कुरा त होइन, अब मौसमी कुरा त हामी कहाँ छ नि, मैले तपाईँलाई भनिहालेँ, मौसमकै कारणले गर्दाखेरि चाहिँ अब हामी कहाँ माथि प्रतिहरू गरेर चाहिँ हामी कहाँ चाहिँ यो ल्यान्डस्लाइडहरू गर्नु भएको छ नि, यो पनि हाम्रो चुनौती एउटा हो। त्यसैको लागि त मैले म इन्भाइरोमेन्ट अर्गनाइजेसनसँग कुराहरू गर्छु, राष्ट्रियकोसँग कुराहरू गर्छु, वन मन्त्रालयको कुराहरू गर्छु, यसको ठोस अध्ययन प्रभावकारी रूपमा चाहिँ त्यही हिमालको काखमा गएर गर्नुपर्छ क्या, काठमाडौँमा होइन, त्यो नम्बर एक, त्यसले चाहिँ ठ्याक्कै रोकाउँछ भोलिको दिनमा तपाईँ हेर्नुहोस्, एट द सेम टाइम हिजोको दिनमा चाहिँ अब मौसम खराब हुँदाखेरि तपाईँको ठ्याक्लाकै यो दिन मौसम ठिक हुन्छ खराब हुन्छ भनेर हामीले चाहिँ ठ्याक्कै हामीले चाहिँ त्यसको रेकर्डहरू पनि राख्न सकिरहेको थिएनौँ, हामीले त्यो कुरा ठ्याक्कै थाहा पाउन सकिरहेको हुनौँ. अब अहिले त तपाईँको मौसम सम्बन्धी मौसम विज्ञान सम्बन्धी त यति ठुलो चाहिँ टेक्नोलोजीको विकास भइसकेको छ. अहिले तपाईँ अनलाइनमा तपाईँको मोबाइलमा बसेर तपाईँले जानुहुन्छ होइन, त्यो अर्थमा तपाईँले टुरिज्मलाई अपेक्षा गर्न सक्नुहुन्छ नि, यति छ. तर त्योभन्दा ठुलो कुरा अब तपाईँले मौसमको कुरा राखेर म एउटा कुरा जोड्न चाहन्छु.
0: छोटकरीमा
1: तपाईँ हेर्नुहोस् न, अब तपाईँ नेपालको फेब्रुअरी मार्च अप्रिल मे पाँच छ महिनाको कुरा हो, त्यतिखेर चाहिँ नेपालको माउन्ट टुरिज्मको सबैभन्दा चाहिँ धेरै सङ्ख्यामा विदेश आउँछ. त्यतिखेर अहिले तपाईँ नेपालको हिमाली ठाउँ जानुहोस्, काठमाडौँ मात्रै होइन, यो वरिपरि तपाईँको टोटल अन्धेर तुवाले भरेको हुन्छ. तुवालो के तुवालो, त्यो तुवालो चाहिँ यो चाहिँ पहिले काठमाडौँ वरिपरि हुन्थ्यो, अहिले हिमालमा सगरमाथा काठसम्म पुगे, हिमाल सबैतिर जाँदैछ. किनभने यो तपाईँको चाहिँ साउथ र नर्थको बिचमा, यो कन्टिनेन्टको बिचमा ब्यारियरको रूपमा चाहिँ हिमालय छ.
0: हुन्छ सर, यहाँले हामीलाई समय दिनुभयो, हाम्रो निर्धारित समय सकिएको छ, फेरि आगामी दिनमा यहाँसँग कुराकानी गर्नेछौँ. हामीलाई समय दिनुभयो, यहाँलाई धन्यवाद.
1: हुन्छ, धेरै धेरै धन्यवाद, थ्याङ्क यू, अनि सबैलाई नमस्ते.
0: आजको कार्यक्रममा हामीले कुराकानी गऱ्यौँ पर्यटन व्यवसायी पूर्व ग्याल्जेन शेर्पासँग. यसै कुराकानी सँगसँगै सरोकार कार्यक्रम यहीँ पुरा हुन्छ. प्राविधिक मित्र रमा वागिलालाई धन्यवाद दिँदै मुकुन्द भण्डारी बिदा हुन्छु. नमस्ते.

0: के तपाईँ खोला नदीनाला छेउछाउमा बसोबास गर्नुहुन्छ? होस् यार, बर्सातको समयमा खोला नदीमा पानीको सतह बढेमा तुरुन्तै अग्लो र सुरक्षित स्थानमा जानुहोस्।
1: विपद बाजा बजाएर आउँदैन, त्यसैले बाढी पहिरोको जोखिम हुने ठाउँमा हुनुहुन्छ भने महत्वपूर्ण कागजात र आपतकालीन सामग्री तयारी अवस्थामा राख्नुहोस्।
0: हल्लाको पछि नलागि आधिकारिक सूचना र मौसम सम्बन्धी जानकारी लिनुहोस्।
1: रेडियो नेपालद्वारा जनहितका लागि

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनासकाली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको आज औपचारिक उद्घाटन हुँदै कर्णाली प्रदेशको मुख्यमन्त्रीका लागि भोलि साँझ 5 बजेभित्र दावी पेश गर्न प्रदेश प्रमुखको आह्वान र अमेरिकाले इरानमाथि सैन्य आक्रमण केही समयका लागि स्थगित गरेपछि करिब 2 सातादेखि जारी रहेको तनाव केही मन्थर। अब समाचार विस्तारमा। नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको आज औपचारिक उद्घाटन हुँदैछ। सुरुङ मार्गलाई मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङ मार्गका रूपमा लिइएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, नेपालका लागि जापानी राजदूत मायेदा तोरु, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका अध्यक्ष लगायत वरिष्ठ अधिकारीहरूको उपस्थितिमा सुरुङ मार्ग उद्घाटन गर्न लागि हो। उद्घाटन पछि निर्माण पक्षले सुरुङ मार्ग नेपाल सरकारलाई हस्तान्तरण गर्ने बताइएको छ। पूर्वाधार विकास मन्त्री प्रमुख आतिथ्यमा आज बिहान 10:25 सुरुङ मार्गको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ। कार्यक्रम अनुसार मन्त्री लम्साल, जापानी राजदूत र जाइकाका अध्यक्षले सुरुङभित्र गाडी चलाएर सवारी आवागमनको उद्घाटन गर्नुहुनेछ। विवरण अनुसार एम्बुलेन्स र सुरक्षा निकायका सवारी साधन र अन्य अत्यावश्यक सवारी साधनलाई पहिलो चरणमा प्रवेश दिइनेछ। केही दिन सुरुङ मार्ग पूर्ण रूपमा परीक्षण गरेर सबै वर्गका सवारी साधनलाई सञ्चालन हुन दिइनेछ। सुरक्षा अवस्था र ट्राफिक व्यवस्थापनको परीक्षण गरेर अन्य सवारी साधनलाई सञ्चालन हुन दिइने बताइएको छ। परीक्षण अवधिभर सुरुङ मार्ग भएर सञ्चालन हुने सवारी साधनले कुनै शुल्क तिर्नुपर्ने छैन। एमबिएसको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा केही व्यक्ति पक्राउ परेका छन्। हिजो बिहान पक्राउ परेका हुन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले अभियुक्तहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रारम्भ गरेको छ। साउन 8 गते स्नातकोत्तर तहको अर्गनाइजेसनल बिहेभियर विषयको परीक्षा सुरु भएको केही मिनटमै सामाजिक सञ्जालमा प्रश्नपत्र बाहिरिएको थियो। प्रश्नपत्र बाहिरिएपछि त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायको डिनको कार्यालयले साइबर ब्युरोलाई अनुसन्धान एवं कारवाहीका लागि पत्राचार गरेको थियो। परीक्षा नियन्त्रण महाशाखाले यो घटनाको छानबिन गर्न प्राध्यापक डाक्टर अच्युत गेवालीको संयोजकत्वमा 3 सदस्यीय समिति पनि गठन गरेको छ। कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ। मुख्यमन्त्रीका लागि दावी पेश गर्न आह्वान गरिएको छ। प्रदेश प्रमुखको कार्यालयले भोलि बेलुका 5 बजेसम्म मुख्यमन्त्रीका लागि दावी पेश गर्न आग्रह गरेको छ। प्रदेश सभामा प्रतिनिधित्व गर्ने 2 वा 2 भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाका सदस्यलाई साउन 12 गते साँझ 5 बजेभित्र मुख्यमन्त्री पदको लागि दावी पेश गर्नका लागि प्रदेश प्रमुख यज्ञराज जोशीले आह्वान गर्नुभएको सचिव हिरालाल चौधरीले जानकारी दिनुभयो। प्रदेश प्रमुख जोशीले नेपालको संविधानको धारा 168 को उपधारा 2 बमोजिम उक्त आह्वान गर्नुभएको हो। मुख्यमन्त्री एमलाल कडेलले दिएको राजीनामा पनि स्वीकृत भएको छ। प्रदेश सभामा दर्ता भएको अविश्वासको प्रस्तावपछि मुख्यमन्त्री कडेलले पदबाट राजीनामा दिनुभएको थियो। सुनसरीको देवान गंज गाउँपालिका 3 स्थित कप्तानगंजमा 2 समूहबीच भएको झडप नियन्त्रणका क्रममा गोली लागेर 1 जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले प्रभावित क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ। सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका 5 बजार क्षेत्रमा अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको हो। नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले पार्टी एकता सहमति उन्मुख रहेको बताउनु भएको छ। पार्टी एकताका लागि दबाब दिन स्थानीय तहका जनप्रतिनिधिसँग हिजो काठमाडौँमा भएको भेटमा सभापति थापाले वर्तमान चुनौती सामना गर्नका लागि पनि पार्टी एकता अपरिहार्य रहेकाले एकतामा असर पर्ने कार्य नगर्न सबैसँग आग्रह गर्नुभयो। सभापति थापाले पार्टी एकताका लागि दबाब अभियानले यही साउन 16 आयोजन सिर्जना गर्न लागेको राष्ट्रिय भेला समेत स्थगित गर्न आग्रह गर्नुभयो। उहाँले असन्तुष्ट नेताहरूसँग कार्यदल बनाएर सूक्ष्म रूपले सहमतिको खाका बनाउन दुईजना सदस्यको नाम मागिएको र चार सदस्यीय कार्यदल एक दुई दिनभित्र बन्ने जानकारी पनि दिनुभयो। कैलालीको धनगढीमा अनसन र डाक्टर गोविन्द केसीका मागबारे छलफल हुने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार डाक्टर जेपी अग्रवाल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव विकास देवकोटा र शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल सहितको टोलीले वार्ता गर्ने तयारी गरेको हो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत एमबिएस प्रथम सत्रको परीक्षाको प्रश्न पत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारवाही गरिने बताउनु भएको छ। मन्त्रालयमा हिजो सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पोखरेलले घटनामा संलग्न दुईजनालाई नेपाल प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको पनि जानकारी दिनुभयो। नेपाल भारत सीमा सहजीकरण तथा सीमा इलाकामा हुन सक्ने अवैध क्रियाकलाप नियन्त्रण र सूचना सङ्कलनका लागि सशस्त्र प्रहरी बल नेपालको बोर्डर इन्टर एक्सन टिम सीमा संवाद समूह परिचालन गरिएको छ। झापाको काकड भिट्टा, मोरङको रानी, पर्साको बिरगन्ज, रूपन्देहीको डन्डा, बाँकेको जमुनाहा, कञ्चनपुरको गड्डा चौकी र कैलालीको गौरी फन्टामा सशस्त्र प्रहरी नायब निरीक्षकको कमाण्डमा प्रत्येक नाकामा 14 जनाको टोली हिजोदेखि परिचालन गरिएको हो। टोलीले उक्त क्षेत्रमा रहेको सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मामा तैनात रही सीमाको मुख्य नाकामा परिचालन हुने सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो। रेडियो नेपालबाट अहिले बिहान 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा जिरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ? अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने, अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। पछिल्लो एक दिनमा देशभर 41 विपदका घटना घटेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपदबाट 37 जिल्ला प्रभावित भएका छन्। विपदबाट कुलहरू 23,23,000 क्षति भएको छ। विपदमा परेर 3 जनाको निधन भएको छ भने 19 जना घाइते भएका छन्। प्राधिकरणका अनुसार साउन 9 गते बिहानदेखि 10 गते बिहानसम्म सबैभन्दा बढी सर्पदंशका घटना पनि घटेका छन्। कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार हिजो राति करिब 9 बजेतिर कैलारी गाउँपालिका 5 जब दहवा निवासी 29 वर्षीय हेमन्त चौधरीलाई आफ्नै खेतबारीमा काम गरिरहेका बेला सर्पले टोकेको थियो। कुल ऊर्जामा 73,629 मेगावाट घण्टा बराबर पुगेको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार भारतबाट बिजुली आयात भएको छैन। यस्तै प्राधिकरणले कुल 22,102 मेगावाट घण्टा बराबर बिजुली निर्यात गरिरहेको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरानमाथि सैन्य आक्रमण केही समयका लागि स्थगित गरेपछि करिब 2 सातादेखि जारी रहेको तनाव केही मन्थर भएको छ। इरानले पनि क्षेत्रीय स्तरमा गर्दै आएको प्रतीकात्मक आक्रमण रोकिएको जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनासँग गोला बारुदको अभाव भएको भन्ने समाचार खण्डन गर्दै आवश्यकता भन्दा धेरै मात्रामा सैन्य भण्डार रहेको दावी गर्नुभएको छ। यता इरानका विदेश मन्त्रालयका प्रवक्ताले अमेरिका र इरान बीच मध्यस्थकर्ता मार्फत सन्देश आदान प्रदान भइरहेको पनि बताउनु भएको छ। अब मौसम सम्बन्धी जानकारी। आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थान तथा कोशी मधेश बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28-30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको आज औपचारिक उद्घाटन हुँदै कर्णाली प्रदेशको मुख्यमन्त्रीका लागि भोलि साँझ 5 बजेभित्र दावी पेश गर्न प्रदेश प्रमुखको आह्वान र अमेरिकाले इरानमाथि सैन्य आक्रमण केही समयका लागि स्थगित गरेपछि करिब 2 सातादेखि जारी रहेको तनाव केही मन्थर। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: हिमालया ल्यामा नेता पिन्छ पार्टीया रूपान्तरने नीति नेतृत्व सम्मानजनक विदाई जुई मागु खेम ब ब्यादिगुदो पार्टीया रूपान्तरने पूर्व अखिलया भूमिका विशेष मिग यहाँको सागोगो सल च्याजोले वक्तापिसँग नेतृत्व हस्तान्तरण व सम्मानजनक विदाई नाप्नप पार्टीया साङ्गठनिक स्वरूप व शैली नाप ह्युपा हेत इनाप यानादिगो ख ज्याजोले एमाले केन्द्रीय दुजोबी लिसे अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अन्ध्रेस युन आयो लिसे पूर्व नेतापी ठाकुर गैरे माधव ढुङ्गेल रमेश पौडेल नरोस रोकाया नमिना लामा डाक्टर सुजन कडरिया रचना खड्का मोती विक उषा किरण तिमिसेना मेनका पछाई तत्त बहादुर साई लिसे पार्टी रूपान्तरण या इनाप यनादिको ख मुना सस्ता पाखे गोसागोगु सोनिग व्यापी ख्याल कासाया नीति च्याको ख्याल लिगुदु उगु कासाया नीति मुख चिन्छगो ख्याल दुहा वगु ख नेपाल भाषा मङ्का खल या भवन विजेश्वरी जुगु छगु ज्याजो दति ख्याल कासा तुत्निगो ख्याल पुच या त शनिबार मुने पौ ललहागु ख थो ज्याजुले मुना स या संस्थापक नाय श्रीराम श्रेष्ठ मु पहा कथ चाहिदिगु ख मुना स नाय सुरेन्द्र तुलाधर या सभा नाई गो सागोगु ख थो कासाय नीति च्यागु ख्याल भदौ 27 व 28 गते किनिगु जुगु दुसा कासा ह्विल चियर कुतु वम नेवा सन स्टार क्लब किपु स्वर्ग लोके ख्याल चोमिते गन्थन पलिस्ता पुच ए केता तम नेवा नेपाल भाषा सिनेमा विकास केन्द्र ए इमर्जेन्सी श्राद्ध थेचो सांस्कृतिक मङ्का खल थेचो येल अथिया जुल थो छगु जुगु नेपाल क्रान्तिकारी सांस्कृतिक सङ्घ भनपा सात खोप छन्तन थथे या खल यला पथमाञ्जलि नासखल हे तुकु या चुक्कु येल महानगरपालिका स्वर वडा कलाकार समिति येल केता मोदुम गन्य द फोकस पिक्चर्स किपु दुथ्यागु ख गोसा कल जानकारी बिगु ख मचा साहित्य सम्बन्धी हेगु सफु छथु सान्जिङ जुगुदु हामी दाजुभाइ ब्रिटिस काउन्सिल व बाल वाङमे लिसे अनुसन्धान केन्द्र मङ्का कथ गोसागोगु ज्याजुले शिक्षाविद लिसे त्रिभुवन विश्वविद्यालय पूर्व उपकुलपति प्राध्यापक केदार भक्त माथिमा लिसे यापिनसँग मच्चा पाखमुना सानी यनादिको ख उगु लसत्या शान्ति सापकोटिया मितिनी सञ्जोर ठकुरिया मी घर हंसवती कुर्मिया इन्द्रेणी सुशीला तामाङ्या आइतीको बिहे अस्मिता बादिया हैतमाको हिम्मत बिना थिङ्या नामको कथा हो सङ्गीता उराउ या सूर्यको उज्यालो याना नेगो बाखमुना सानजुगु ख ज्याजुले शिक्षाविद माथिमा ताहागोगु खपु या त सपुनाप मस्ते त बोङका बौद्धिक क्षमता विकास ग्वाली यामा धैली त सुना बुनी ओयागु ज्ञान या कुला तबेना उनीगु जुया उके पाखे मस्ते त न्याके मागुली वेक्लम्ब अभियादिल मोबाइल मोबिको तोहले बागुङ्ग्या बढी गाड गाउँपेला एका झिन हेद दुम लजिन थाप या त ओ या हे पासपिस दाया स्यागु सिडुगुदो साउन एक गते वे थासे चोम असीम बन या बुधि न्याक वोङ्गु इले थापा या सिम स्थानीय मन खोला लुगु ख घटना स्वागु दोपने निद दुम रेमबहादुर बिक चिनगुद दुम सुदी बिक चिनखुद दुम असीम बन व चिन्यात दुम दधी परियार यात नियन्त्रण कागु जिल्ला प्रहरी ज्याकुती धागुदु कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरी गु लकस कृषि ल व भु या त माका तेमा थैदिगुदु धनुषा धनुषा धाम नगरपालिका जुगु छगु ज्याजो स गु व लकस मधेक मनुतेगु जीवन दैमुकु वेक्लकनादिगु ख इरानी यागु धागु आतका ए दक्ले तरङ्गु सैनिकहरू या त आया नीति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दिकादिगुदु द न्युयोर्क टाइम्स हो एक्सियोसिया रिपोर्ट कथ शुक्रबार थ शीर्ष सल्लाहकार पी व मन्त्री परिषद दुजपिनीको उच्चस्तरीय बैठक लिपा ट्रम्प सेना त ढुगु तरङ्गु आक्रमण दिकित निर्देशन ब्युगु सार्जिक चुगु ख रुस कब्जा कागु युक्रेनी लागा वो रुसी सीमावर्ती गामे युक्रेनी आक्रमण खुम मुनुत सिग्दु रुस युक्रेन दोथी पेदनिसे झ्याना चुङ्गु युद्ध थौकोने तचोक झ्याना चुङ्गुदु किएब व मस्को निगो पछ लिपाङ्गु इले आक्रमण तब्याका चुङ्गुदु थौ देन्यङ्क सामुने लिसे तचोक वा वैगु तुकमा यागुडु मिग सोनिगले सुइगुफ्टी सङ्गु डिग्री सेल्सियस या क्वाज लुगुख थौ पच्चा सिचु सेचुनिगु तुकमा यागुदु सुथे न्याता इजुया चिन हेगु मिनेटे लुगु सूर्य शनिले नेता इजुया निगु मिनेटे बी नेपाल भाषी बुख कोचाला शुभ
1: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप

0: हाम्रो संस्कृति,
1: हाम्रो परम्परा, सभ्यता, हाम्रो नेपाल र हाम्रो संस्कृति पवित्र,
0: लुकेका स्वर्ग समुच्चा जाति यसमा छन् विचित्र। नमस्कार, हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रममा हार्दिक स्वागत छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक सोमबार बिहान 9:20 बजे यो कार्यक्रम प्रसारित हुन्छ। सोमबारै राति 9:20 बजे पुनः प्रसारण हुने यो कार्यक्रम रेडियो नेपाल online.com का साथै रेडियो नेपाल मोबाइल एपमा संसारभर सुन्न सकिन्छ। नेपाली सनातन संस्कृतिमा हिन्दू सनातन संसारमा असार शुक्ल पूर्णिमा गुरु पूर्णिमाका रूपमा प्रसिद्ध छ। हाम्रो शिक्षा, सभ्यता तथा संस्कृतिको विकासमा गुरुहरूको महत्वपूर्ण योगदान रहिआएको छ। हिन्दू सनातन शास्त्रहरूमा शिक्षा दिने व्यक्तिहरूलाई आचार्य, उपाध्याय आदि नाम दिइए पनि गुरु शब्द नै अर्थपूर्ण र सर्वत्र व्याप्त छ। गुरु महिमाकै कारण असार शुक्ल पूर्णिमा तिथिको नाम गुरु पूर्णिमा रहन गएको छ। त्यसो त गुरु पूर्णिमा व्यास जयन्तीका नामबाट पनि प्रख्यात छ। त्यस दिन व्यास अर्थात् गुरुहरूको सम्मान र पूजा गरिन्छ। डाक्टर ऋषि प्रसाद शर्माले आफ्नो पुस्तकमा लेख्नु भए अनुसार व्यास पूजाका दिन आदि गुरु शंकराचार्यको पनि पूजा गर्ने चलन पाइन्छ। प्रचलित मान्यता अनुसार आदि शंकराचार्य व्यासका अवतार हुन्। प्रलय कालमा विश्व ब्रह्माण्डलाई आफूमै लीन गरी स्वात्मानन्दमा रमाउने शिवको विशेष रूप नै दक्षिणामूर्ति हो। पशुपतिनाथका पनि गुरु मानिने दक्षिणामूर्तिको मन्दिर देवपाटनबाट गुहेश्वरी जाने मोडमा छ। गुरु पूजनको परम्परामा दक्षिणामूर्ति परम पूज्य छन् र गुरु पूर्णिमाका दिनमा मात्र दक्षिणामूर्तिको मन्दिर खोलिन्छ। हिन्दू सनातन धर्मावलम्बी समाजमा गुरुलाई साक्षात ब्रह्मा विष्णु महेश्वरसँग तुलना गर्दै सम्मान गरिएको छ र यही भावनाका साथ गुरु पूर्णिमा मनाइन्छ। यसै हप्ता पर्सि बुधबार मनाइने गुरु पूर्णिमा र व्यास जयन्तीका सन्दर्भमा आजको कार्यक्रममा हामीले गुरु पूर्णिमा व्यास जयन्ती विशेष सामग्रीहरू समेटेका छौँ। एकैछिन वन्दनाबाट अघि बढौँ। शिवशंकरको संगीतमा नुपुर भट्टाचार्यको

0: ज्ञान प्राप्ति र आध्यात्मिक उन्नतिका लागि मात्र होइन मोक्ष प्राप्ति पनि गुरुबाट दीक्षित भएमा सम्भव छ भन्ने कुरा शास्त्रहरूमा बताइएकाले र अखण्ड मण्डलाकारम व्याप्त येन चराचरम तत्पदम दर्शितम येन तस्मै श्री गुरवे नमः भनेर यस जगतमा व्याप्त ब्रह्मलाई दर्शन गराउने गुरुप्रति नमन हुने शास्त्रीय वाणीहरू प्रसिद्ध भएकाले समाजमा गुरुको महत्व स्वतः स्पष्ट हुन्छ। गुरुको हुन् लौकिक संसारमा कसलाई गुरु मान्ने, सुसंस्कृत समाजका लागि व्यक्ति परिवार र समाजमा गुरुको महत्व के छ र कसरी सुसंस्कृत समाजका लागि गुरुको महत्व रहन्छ भन्ने प्रसङ्गहरूमा पूर्वीय दर्शन संस्कृतिका प्रसारक डाक्टर चिन्तामणिनाथ योगीसँग गरिएको कुराकानी प्रस्तुत गर्छौँ र त्यसपछि व्यास जयन्तीका सन्दर्भमा पनि केही सामग्री जोडेका छौँ। कार्यक्रम सुन्दै रहनुहोला।
1: तस्मै श्री गुरवे नमः।
2: अब यो गुरु पूर्णिमा पनि हो, यो व्यास पूर्णिमा पनि हो। गुरु पूर्णिमा किन हो त गुरुको महत्व भएको हुनाले गर्दा गुरुप्रतिको हाम्रो श्रद्धा समर्पण हुनुपर्छ भन्ने हाम्रो सनातन हिन्दू परम्परा भएकोले गर्दा हो। व्यास पूर्णिमा किन हो त व्यासोच्छिष्टम जगत सर्वम भनिन्छ। भगवान् वेद व्यासले सम्पूर्ण ग्रन्थहरू लेखे, वेद व्यासले हामीलाई वेद दिए, पुराण दिए, अनेकौँ ग्रन्थहरू दिए, त्यस कारण चाहिँ व्यास नै सम्पूर्ण गुरुका गुरु हुन् भन्ने क्रममा यसलाई व्यास पूर्णिमा भनिन्छ। त्यो भएर जहाँसम्म यसको सनातन ऐतिहासिक सांस्कृतिक विशेषताको कुरा छ, आद्य जगत गुरु शङ्कराचार्यलाई सम्झने पनि यही गुरु पूर्णिमा हो। कृष्णम वन्दे जगत गुरुम भनेर भगवान् कृष्णलाई सम्झने पनि यही गुरु पूर्णिमा हो। यसै गरी गुरु गोरखनाथ जस्ता गुरुहरूलाई पनि सम्झिने यही गुरु पूर्णिमा हो। अरू जति पनि हाम्रा परम्पराहरू छन्, चाहे त्यो शैव परम्परा होस्, वैष्णव परम्परा होस्, समग्रमा वैदिक परम्परा भन्नुहोस्, बौद्ध परम्परा, जैन परम्परा, सिख परम्परा, किराँत परम्परा, जति पनि बौद्ध परम्परा, हाम्रा समग्र सनातन परम्परा छन्, ती सबै परम्परासँग गुरु पूर्णिमाको ठुलो महत्त्व छ। गुरुबाटै ज्ञान प्राप्त गर्ने, अरे ज्ञानभन्दा ठुलो कुरा केही छैन है, ज्ञान शान्ति अनन्तरम भनेर गीताले भनेको छ। साथै वेदहरूमा पनि ज्ञानको बारेमा ठुलो महिमा गान गरिएको छ, रिते ज्ञानान मुक्ति, ज्ञान बिना मुक्ति छैन है भन्ने कुरा बताइएको छ। त्यस कारण गुरु भनेको त्यो ज्ञानको प्रतीक हो। त्यो भएर गुरुलाई ब्रह्मा भनियो, विष्णु भनियो, शिव भनियो, गुरुलाई साक्षात परब्रह्म भनियो, तस्मै श्री गुरवे नमः भनेर गुरुको वन्दना गरियो। त्यस कारण गुरुको ठुलो महिमा छ।
3: अब यति ठुलो महिमा चाहिँ गुरुको गाइएको छ, हाम्रो आध्यात्मिक जीवन, सामाजिक जीवन, धार्मिक जीवनमा, अझ भौतिक जीवनमा पनि गुरु भनेर हामीले ककसलाई मान्ने, हाम्रा गुरुहरू को को हुन् त, ककसलाई गुरु मान्न सकिन्छ?
2: बहुतै राम्रो प्रश्न। अब त के छ भने भौतिक जीवनमा अब झन् बढी विभिन्न प्रकारका व्यावसायिकताका कुरा छन्, अनेक प्रकारका प्रतिस्पर्धाका कुरा छन्, अनेक प्रकारका हाम्रा आकाङ्क्षा चाहनाका कुरा छन्, जीवनमा अनेक प्रकारका उथल पुथल हुन्छन्, के गर्ने के नगर्ने, के खाने के नखाने, कहाँ जाने कहाँ नजाने, अनेक प्रकारका यस्ता प्रसङ्गहरू छन् होइन। जति जति तपाईँको चाहिँ यो दुनियाँसँग हाम्रो सम्बन्ध बढ्छ त्यति त्यति हामीलाई कन्फ्युजन पनि बढ्छ। अब झन् अहिले आएर तपाईँको मोबाइलको दुनियाँ ग्लोबल नेटवर्किङ भयो, ग्लोबल नेटवर्किङले गर्दा त अब त झन् हामीलाई एक प्रकारले सही के हो त्यो पत्ता लगाउनै गाह्रो भइसक्यो। अब त त्यो सत्यम परम धीमहि भन्छ के, त्यो सत्येन धार्यते पृथ्वी सत्येन तपते रवि भन्छ, तर वाट इज द ट्रुथ, अब त्यो चाहिँ थाहा पाउन इट्स क्वाइट ए कम्प्लिकेटेड मोडर्न ग्लोबल सोसाइटी। यहाँ चाहिँ अन्धकारमा अन्धकारलाई बेचिएको छ, यहाँ चाहिँ झुठलाई असत्यलाई बेचिएको छ, बडा गाह्रो छ। त्यही भएर यस्तो बेलामा हामीलाई झन् यो अहिलेको समयमा हामीलाई गुरु चाहिन्छ। अब त्यो गुरु भनेको दीक्षा गुरु पनि गुरु हो, मन्त्र गुरु पनि गुरु हो, शिक्षा दिने विद्यालयमा गुरु त्यो पनि गुरु हो, तपाईँलाई विभिन्न प्रकारका सिपहरू सिकाइदिने गुरु, बोल्न सिकाइदिने, नाच्न सिकाइदिने, गाउन सिकाइदिने, ड्राइभिङ सिकाइदिने, कम्प्युटर सिकाइदिने, अल दि मोडर्न प्रोफेसनल स्किल्स, त्यो पनि गुरु हो। तर यी सबैभन्दा आज माथि उठेर जाँदा जीवन गुरु, तपाईँको जीवनलाई आप्लावित गरिदिने, आलोकित गरिदिने त्यो जुन गुरु हो त्यो तपाईँको विशिष्ट हो। तपाईँको जीवनमा प्रकाश त चाहियो नि, जीवन त बडा बडा महत्त्वपूर्ण कुरा, जीवनभन्दा ठुलो वरदान अर्को केही छैन। अति सुन्दर मानव जीवन यो, अझ सुन्दर पार्नु कसो गरी हो, यो जीवनलाई सुन्दर पार्नु छ भने त हामीलाई गुरु चाहिन्छ। यसै गरी तपाईँको हाम्रा संस्कार छन् आफ्नो आफ्नो जाति अनुसार, परम्परा अनुसार, समुदाय अनुसार, सम्प्रदाय अनुसार, क्षेत्र अनुसार, हाम्रो जाति परम्परा, मूल परम्परा, कुल परम्परा, माटो परम्परा, मस्टो परम्परा, हाम्रा अनेकौँ प्रकारका परम्परा छन्। त्यो सबै कुरासँग जोडिएको हाम्रो आफ्नो आफ्नो संस्कार छ, त्यसको पनि गुरु छ। हाम्रा दीक्षा विधि छन्, त्यसका पनि गुरु छन्। त्यसले गर्दा अहिलेको समयमा झन् बढी गुरु चाहिन्छ। गुरु भएन भने अब हामी अगाडि बढ्न सक्दैनौँ। गुरु भनेको एउटा गाइड हो, गुरु भनेको निर्देशक हो। तर यहाँ अलिकति भन्न चाहन्छु, गुरुको फेरि बन्धन पनि नहोस् है। गुरुको नाममा फेरि तपाईँले गलत कुरालाई स्वीकार गरिदिने त्यो पनि नहोस्। फेरि गुरुको नाममा अनावश्यक माला देखाउँदै हिँड्ने यो जुन प्रतिस्पर्धा आज भोलि चलेको छ, गुरुको नाममा टिका लगाएर मेरो गुरु ठुलो भन्ने, यो पनि गुरु तपाईँको निष्ठा होस्, तपाईँको भक्ति होस्, तर गुरुले पनि मेरा सङ्ख्या यति छन् भनेर सङ्ख्या काउन्ट गर्ने, तपाईँले मेम्बरसिप ड्राइभ गरेको जस्तो होइन है। गुरुहरू पनि सावधान भन्नुपर्छ। मैले गुरुहरूलाई अत्यन्त नम्रतापूर्वक निवेदन गर्न चाहेँ, मेरा चेला बढी भए भनेर तपाईँ ठुलो गुरु बन्ने होइन। खप्तड स्वामीका कति चेला भए हामीलाई थाहा छैन, शिवपुरी बाबाका कति चेला भए हामीलाई थाहा छैन, यसमा पनि हामी सावधान बन्नुपर्छ। र शिष्यले पनि फेरि मेरो गुरु ठुलो भनेर अनावश्यक माला प्रदर्शन गर्ने कुरा पनि यहाँ छैन। तर जीवनमा गुरु चाहिन्छ अर्थात् प्रकाश, गुरु चाहिन्छ अर्थात् चेतना, गुरु चाहिन्छ अथवा श्रद्धा। कहीँ न कहीँ टाउको झुकाउने ठाउँ मिलोस्, कहीँ न कहीँ घुँडा टेकेर एउटा सरल बनेर, सहज बनेर, यो मैले केही जानेको छैन अझ जान्न पाए हुन्थ्यो, मैले केही गल्ती गरेको छु भने मलाई मार्गदर्शन गर्नुहोस्, क्षमा गर्नुहोस् भन्थ्यो, न त मस्तक बन्ने, कहीँ न कहीँ त चाहियो। आज घमण्ड बढ्यो, आई एम दि बेस्ट भन्ने खालको मेन्टालिटी बढ्यो। आई एम दि बेस्ट होइन, आई एम अल्सो बेस्ट हो, म पनि केही सक्छु हो, मैले सक्छु, मैले जानेको छु होइन, मैले पनि जानेको छु। त्यही भएर त हाम्रो बौद्ध परम्परा, जैन परम्परा, गोरख परम्परा, शाक्त परम्परा, सिख परम्परा, जति पनि परम्परा छन् त्यहाँ गुरुको ठुलो महिमा छ। सिख परम्परामा त गुरु ग्रन्थ साहिब नै भन्छ, नाथ परम्परामा गुरु गोरखनाथ भन्छ, दादा गुरु मच्छिन्द्रनाथ भन्छ। यस्तै गरी सबै परम्परामा तपाईँको कृष्ण प्रणामी परम्परामा जगत गुरु भन्छ। आफ्ना आफ्ना परम्परामा आफ्ना आफ्ना तरिकाले गुरुलाई सम्बोधन गर्ने अनेक प्रकारका विधाहरू चलेका छन्। त्यसकारण चाहिँ गुरु चाहिँ अहिलेको भौतिक समयमा, अहिलेको वर्तमान समाजमा झन् बढी चाहिन्छ। किनकि मान्छे अनियन्त्रित भएको छ। आचार परमो धर्म भनिन्छ, संयम खलु जीवनम भनिन्छ। हो, त्यो आचारको संयमको प्रतीक हो गुरु। यस्तो व्यक्ति जसलाई देखेपछि, जसलाई भेटेपछि, जसलाई सुनेपछि, जसलाई सम्झेपछि तपाईँलाई सदाचार, संयम र सकारात्मकताको मार्गमा लाग्नलाई पुनः पुनः पुनः प्रेरणा मिलोस्, त्यो हामीलाई झन् बढी चाहिन्छ।
3: प्राचीन गुरुकुल परम्परादेखि लिएर अहिलेसम्म जुन ज्ञान लिने दिने गुरु शिष्य परम्परा छ, यो परम्परा निर्वाह गर्ने विषयहरूमा भएका परिवर्तनहरू चाहिँ कस्ता देखिन्छन्, अथवा वर्तमानमा चाहिँ गुरु शिष्य परम्पराको स्वरूप कस्तो देखिन्छ, केही भिन्नताहरू पनि पाउन सकिन्छ?
2: हेमन्तजी धन्यवाद, तपाईँले बडा राम्रो शब्द पनि पक्राउनु भयो, गुरुकुल भनेर पक्राउनु भयो। वास्तवमा पहिले त के थियो भने कि शिक्षा भनेकै दीक्षा प्रधान थियो, पहिले शिक्षा भनेकै जीवन प्रधान थियो, शिक्षा भनेकै मन्त्र प्रधान, चेतना प्रधान। अब शिक्षा अलग भयो, सिप अलग भयो, जीविका अलग भयो, जीवन अलग भयो। हाम्रो शास्त्रले के भन्छ भने धर्म अर्थ काम मोक्ष, यानि कि पुरुषार्थ, चार पुरुषार्थ। यो चारै पुरुषार्थमा हामीले आफ्नो दक्षता, आफ्नो क्षमता, आफ्नो सामर्थ्यको विकास गर्नुपर्छ। र पहिले जुन हाम्रो जुन गुरुकुलको शिक्षा प्रणाली थियो नि, त्यो गुरुकुलको शिक्षा प्रणालीले हामीलाई धर्म अर्थ काम मोक्ष, यानि कि संस्कार पनि दिने, सिप पनि दिने, शिक्षा पनि दिने, दीक्षा पनि दिने, जीविका पनि दिने, जीवन पनि दिने, हामीलाई फिजिकल्ली पनि, प्रोफेसनली पनि स्मार्ट बनाइदिने, र साथै हामीलाई इन्टरनल्ली, स्पिरिचुअल्ली, इमोसनल्ली पनि हामीलाई एकदमै तपाईँको आलोकित, आप्लावित, आनन्दित बनाइदिने सबै कुराहरू पहिले थियो गुरुकुलको महिमा। त्यही भएर हो अब रह्यो जहाँसम्मको यसको महत्त्व आदिको कुरा जुन तपाईँले भन्नुभयो, यसमा मलाई एउटा कुरा के भन्न मन लाग्छ भने, अहिले त झन् गुरु चाहियो, झन् गुरु बाहेक त अब त म त भन्छु, म हेर्नुहोस् म अमेरिका, युरोप, अस्ट्रेलिया, अल ओभर द वर्ल्डमा निरन्तर प्रवचन गर्छु, नेपालको ध्वजा लिएर, नेपालको सन्देश लिएर अक्सफोर्ड र क्याम्ब्रिजमा पनि गएर मैले प्रवचन गर्छु। सारा दुनियाँ हेर्दा एउटा के बुझ्यो भने, ओहो, मान्छेमा यति खिन्नता छ, यति पीडा छ, यति निराशा छ, यति मान्छेमा एक्लोपन, आइसोलेसन भन्छ नि व्यक्तिवाद, तपाईँको सेपरेसन, डिस्कनेक्सन। मान्छे अत्यधिक सम्पन्न छ बाह्य रूपेण, अत्यधिक विपन्न छ भित्री आन्तरिक रूपेण। अत्यधिक सफल छ बाह्य रूपेण, अत्यधिक तपाईँको चाहिँ कमजोर छ भित्री आन्तरिक रूपेण। त्यसले गर्दा अहिले त झन् बढी हामीलाई गुरु चाहिएको छ। अनि मैले त्यही भएर बराबर भन्ने गर्छु, अरे भाइ, फ्यामिली लयर पनि राख्ने सिस्टम बिल्डअप गऱ्यौ, फ्यामिली पण्डित राख्ने सिस्टम पनि बिल्डअप भइसक्यो, फ्यामिली तपाईँको सेक्युरिटी अफिसरको पनि हामीले सब व्यवस्था गरिसक्यो भने अब फ्यामिली गुरु किन नहुने? आखिर भगवान रामका पनि त फ्यामिली गुरु थिए, त्यो भनेको कुल गुरु वशिष्ठ। यानि कि तपाईँले कुल गुरुलाई फ्यामिली गुरु भन्ने मान्नुहोस्। अहिले के चाहियो भने कि फ्यामिली गुरु चाहियो, हरेक परिवारमा गुरु चाहियो। आमा, बुवा, छोरा, छोरी, नाति, नातिना, घरलाई परिवार बनाउनु छ भने हामीलाई गुरु चाहियो। सफल र असल दुवै बन्नु छ भने हामीलाई गुरु चाहियो। हामीलाई शिक्षित र सचेत दुवै बन्नु छ भने हामीलाई गुरु चाहियो। आर्ट अफ लिभिङ र आर्ट अफ लाइफ छ भने हामीलाई गुरु चाहियो। म त यस्ता यस्ता मान्छेहरूसँग भेट्नुपर्ने हुन्छ, एउटा गुरुको नाताले, शिक्षासेवीको नाताले, धर्मसेवी स्वयंसेवीका नाताले, ती मान्छेका जीवनका कुराहरू सुन्दा आफै आँखाबाट आँसु आउँछ। हेमन्तजी, अहिले म तपाईँलाई यो कुरा भन्दै गर्दा म ती मेरा मित्रहरूलाई, त्यस्ता बन्धु बान्धवलाई म सम्झिराखेको छु। तिनका गुनासाहरू, तिनका पीडाहरू बाहिरबाट हेर्दा कति सम्पन्न जिन्दगी बिताइरहेको छ। अहिलेको दुनियाँमा चाहिने सबै कुरा छ, तर भित्रको त्यो पीडा, मलाई नसोध कहाँ दुख्छ घाउ। यहाँ के छ भने, तपाईँको मनोविज्ञानका हिसाबले पनि मान्छेलाई अब एउटा यस्तो ठाउँ चाहियो जहाँ गएर दिल खोलेर उसले बोल्न पाओस्, दिल खोलेर रुन पाओस्, त्वमेव माता च पिता त्वमेव भनेको जस्तै, कहीँ गएर आफ्नो मनको कुरा भन्न मात्र पनि पायो भने आधा रोग त निको हुन्छ नै। अहिले मान्छेले आफ्नो मनको कुरा, त्यो पहिले पहिले भन्थे नि, आफ्नो बह कसैलाई नकह भन्थे नि, हो, कसैलाई नकह भने हो कि आफ्नो बह सबैलाई नकह भनेको हो कि, अथवा आफ्नो बह कसै कसैलाई त कह। अब मनोविज्ञानले के भन्छ भने, तपाईँलाई कहीँ न कहीँ आफ्नो पीडा बाँड्ने ठाउँ चाहिन्छ, सुख बाँडे बढ्छ, दुःख बाँडे घट्छ। र यो भन्दै गर्दा मैले सबै मित्रहरूलाई, बन्धु बान्धवलाई भन्न खोजेको, भक्तहरूलाई सबैलाई भन्न खोजेको, यस्तो गुरु चयन गर्नुहोस् जसले तपाईँको कुरा सुनिदिन्छ र तपाईँको जीवनमा प्रकाश ल्याइदिन्छ। श्रावणी पूर्णिमा भनेको त्यही त्यो, साउनको कालो घना अन्धकारको बेला पनि, आँधी हुरी बादल पानी छमछम भइरहेको बेलामा, बादल गडगड गर्जिरहेको बेला पनि, जसले तपाईँलाई शान्त बनाइदिन्छ, खुला स्वच्छ सुन्दर बनाइदिन्छ, तपाईँलाई सत्यम शिवम सुन्दरमतर्फ प्रेरित गरिदिन्छ, त्यस्तो गुरु अहिले झन् सबैलाई चाहिएको छ। हामी त्यसतर्फ सबै प्रेरित हुनुपर्छ।
3: गुरु, अब अझ संस्कार सम्पन्न गरिदिनेदेखि लिएर विद्या प्रदान गर्ने र मृत्युको भयबाट पनि गुरुले टाढा रहन सक्ने शिक्षा दीक्षा दिन्छन् भनिन्छ, यसबारेमा केही प्रश्न पारिदिनुहोस् न।
2: अब तपाईँले कस्तो हाई कुरा गरिदिनु भयो, मृत्युवाला कुरा गरिदिनु भयो, अघि नै संस्कारवाला कुरा त भइसके। संस्कार दिने गुरु, यानि कि तपाईँको दीक्षा दिने गुरु होइन, मन्त्र दिने गुरु होइन, मन्त्र गुरु, दीक्षा गुरु, शिक्षा गुरु, शिव गुरु सब भइहाले। आहा, कठोर परिषदमा 8 वर्षको बालक नचिकेताले यमराजसँग संवाद गर्छन्, बहुना मेमि प्रथम, बहुना मेमि मध्यमा, अरे मलाई केही ज्ञान दिनुहोस्, मृत्युलाई पनि जित्न सक्ने, मृत्युलाई पनि बुझ्न सक्ने, त्यो जुन हो नि त्यो ज्ञान सबभन्दा ठुलो हो। यानि कि कतै कुनै पीडा छैन, कतै कुनै तनाव छैन, कतै कुनै खिन्नता छैन, गुरु वास्तवमा त्यो हो। तपाईँलाई चाहिँ जीवनको अन्धकारको बेलामा जसले प्रकाश दिन सक्छ, तपाईँ कल्पना गर्नुहोस्। अरू कुरा किन चाहियो, अर्जुनको पनि त तपाईँको भगवद् गीता 18:7 पहिलो अध्याय के हो त, त्यही त हो नि पहिलो अध्याय, विषाद, पीडा, खिन्नता, डिप्रेसन, फ्रस्ट्रेसन, म सक्दिनँ, युद्ध गर्दिनँ, मलाई केही थाहा छैन, बुद्धि मोह यसिबमे, मेरो बुद्धि एकदम मोहित भएको छ, सम्मोहित भएको छ, एकदम गान्डीबम संसते हस्ता, गान्डी खस्दैछ, म गान्डी बोक्न सक्दैन, म केही गर्दैन भन्ने अर्जुन लास्टमा चाहिँ घोषणा गर्छन्, 18 अध्यायमा गएर चाहिँ, करिष्ये वचनम तब, हे भगवान्, हजुरले जे भन्नुहुन्छ म त्यो गर्छु। यो जुन विषाद हो नि, विषादलाई योगमा कन्भर्ट गर्न गर्न सक्ने, ट्रान्सफर्म गर्न सक्ने, विषाद योगबाट यात्रा सुरु गरेर मोक्ष सन्यास योगमा लैजान सक्ने, करिष्ये वचनम तब भगवान, हजुरले दिएको आज्ञा आदेश उपदेश अनुसार म अगाडि बढ्छु भन्ने जुन यो हो नि वीरता सुरता, यो यो महानिर्णय महासङ्कल्प, यो महाबोध महासम्बोधि महाज्ञान हामीलाई अहिलेको विश्वमा अहिलेको कलिकालमा झन् बढी चाहिएको छ। यस्तो प्रकाशको खोजी गरौँ र त्यो प्रकाशको सम्वाहकको हो हाम्रो गुरु हुन्, ती गुरुका हामी जानुपर्छ, गुरु शरणम हुनुपर्छ।
3: वास्तवमा असल गुरु र असल शिष्य कस्तो हुनुपर्छ, अब आदर्श गुरु र शिष्य, गुरु शिष्यका उच्चतम लक्षणहरू बारे केही बताइदिनुहोस् न, आदर्श गुरु शिष्यका लक्षण के?
2: यो त तपाईँले बडा राम्रो प्रसङ्ग उठाइदिनु भयो, मार्मिक प्रसङ्ग उठाइदिनु भयो। मेरो जन्मस्थल दाङ हो, म पनि किसान परिवारबाट आएको, संस्कृत पढेको हुँ। हाम्रो परम्परा चाहिँ नाथ परम्परा, गोरखनाथ परम्परा हो। त्यसैमा हामी हुर्केको परिवार ठुलो, त्यसैमा त्यो संस्कृति संस्कारकै हिसाबले गोरखनाथ परम्परामा पनि बडा सुन्दर शब्द भनेको छ, बिन गुर गुदडी नै बेसास, अर्थात् गुरु बिना गुह्य कुराको ज्ञान हुँदैन है। गुदडी त्यो ठोस कुरा, तत्त्व भन्छ नि, एसेन्स भन्छ नि, त्यो गुह्य कुरा त्यसको ज्ञान हुँदैन। नै बेसास, गुरु छैन भने जीवन विश्वास श्रद्धा आत्मविश्वास पोजिटिभिटी बिल्डअप हुँदैन है भन्ने व्याख्या गरिएको छ। यो कुरा भन्दै गर्दा अब वास्तवमा म पनि त्यो काठमाडौँमा विद्यापीठहरू गुरुकुलहरू अनाथालयहरू आश्रमहरूको माध्यमले मैले सारा जीवन यसैमा समर्पण गरेको छु। यो भन्दै गर्दा म पनि मलाई मन्त्र दिने गुरु, दीक्षा दिने गुरु, मलाई जीवन दिने गुरु, प्रेरणा दिने गुरु म सबैलाई मनमनै सम्झन्छु, उहाँलाई प्रणाम गर्न चाहन्छु। यो भन्दै गर्दा हाम्रो रोल दुवै छ, हाम्रो रोल गुरु रूपेण पनि छ, हाम्रो रोल शिष्य रूपेण पनि छ। मलाई अहिले पनि शिष्य रूपेण मेरा गुरुहरूले भन्नुभएका कुराहरू के छन्, मसँग के आशा गर्नुभएको थियो उहाँहरूले, त्यो आशालाई मैले पुरा गर्न सकेँ कि सकेन, म त्यो मार्गमा त्यो न्याय्यात् प्रथम प्रविचलन्ति पदम न धेरा, म त्यो न्यायको मार्गमा धैर्यपूर्वक धर्मपूर्वक निष्ठापूर्वक हिँड्न सकेँ कि सकेन भनेर शिष्यको नाताले मैले आफूलाई सोध्नुपर्ने हुन्छ। म शिष्यको नाताले मैले गुरुवाणीलाई मैले स्वीकार गर्न सकेँ कि सकेन, मैले आफूभित्रको अन्धकारलाई चिन्न सकेँ कि सकेन भने म शिष्य बन्न सक्नुपर्छ, सरेन्डर गर्न सक्नुपर्छ। एट द सेम टाइम गुरुहरूमा पनि त्यो व्यवहार त चाहिन्छ है। पदका लोभी गुरु गुरु होइनन्, नामका लोभी गुरु गुरु होइनन्, केवल बाह्य तपाईँको वेशभूषा मात्र गर्ने गुरु गुरु होइनन्, चरित्रमा कमजोर भएका गुरु गुरु होइनन्, आफ्नो शिक्षा र संस्कार र श्रद्धाका विषयमा कम्प्रोमाइज गरिदिने गुरु गुरु होइनन्। गुरु त एउटा तेज हो, प्रकाश हो। म सम्झिन चाहन्छु कुलगुरु वशिष्ठलाई कस्तो तेज होला, कस्तो प्रकाश होला, सम्झिन चाहन्छु विश्वामित्रलाई कस्तो तेज होला, कस्तो प्रकाश होला, सम्झिन चाहन्छु रामकृष्ण परमहंसलाई कस्तो, त्यो कहिलेकाहीँ त्यो रामकृष्ण परमहंस पढ्दा आँखाबाट आँसु आउँछ, रमण महर्षि जस्ता गुरुहरू, अरविन्द जस्ता गुरुहरू, कस्ता कस्ता तपोधनी हाम्रो नेपालमा पनि, तपाईँको स्वर्गद्वारी महाप्रभु जस्ता गुरुहरू, खप्तड स्वामी जस्ता गुरुहरू, शिवपुरी बाबा जस्ता गुरुहरू, सिद्धरत्ननाथ जस्ता हाम्रा गुरुहरू, फेरि नेपाल त्यसै पनि गुरुको खानी हो, बुद्ध पनि नेपालका हाम्रा महागुरु हुन्, यही गोरखनाथ मच्छिन्द्रनाथ यी हाम्रै नेपालका महागुरु हुन्। तपाईँको चान्चुने कुरा हेर्नु नि, जाऊ दही ल्याउँछु दही खान्छु भन्दा मात्र दही खाने प्रसङ्ग उठाएर पृथ्वीनारायण सर आशीर्वाद दिन सक्ने, जाऊ तिम्रो पाइला जहाँ जहाँ पर्छ त्यहाँ त्यहाँ तिम्रो विजय हुनेछ भनेर त्यो शिक्षा दिन सक्ने आशीर्वाद दिन सक्ने त्यो गुरुमा त्यो चाहिन्छ। गुरु बन्नु त यो चान्चुने कुरा होइन, त्यही भएर गुरु भनेको यो पद होइन, गुरु भनेको यो कमाइ गर्ने बाटो होइन, गुरु भनेको तपाईँको बाह्य प्रदर्शन आडम्बर होइन, गुरु भनेको आचरण हो, गुरु भनेको तपस्या हो, गुरु भनेको साधना हो। गुरुको स्पर्शमा गुरुको वाणीमा गुरुको हेराइमा यति तेज होस्, त्यति मात्र होइन गुरुको शरीरबाट प्रवाहित हुने औरा नै ओज नै तेज नै यति यति बलशाली होस् कि शिष्य उनका वरिपरि गयो भने त्यो शिष्यास्तु छिन्न संशया, शिष्यका जति पनि संशय छन् शङ्का पीडा नकारात्मकता छन् सबै छिन्न भिन्न हुन्, तपाईँको बादल हराएको जस्तै श्रावणी पूर्णिमा जस्तै, यस्तो खालको गुरुको आज हामीलाई आवश्यकता परेको छ, यस्तै खालका शिष्यहरूको पनि हामीलाई आवश्यकता परेको छ।
3: अब अन्तमा हाम्रो सांस्कृतिक परम्परा अनुसार गुरु पूर्णिमा कसरी मनाउने, गुरुप्रति कसरी श्रद्धा प्रकट गर्ने, यो व्यावहारिक पक्षबारे पनि संक्षिप्तमा केही राखिदिनुहोस् न।
2: अब यो के छ भने कि अब आफ्नो आफ्नो परम्परा अनुसार तपाईँ कहाँ हुनुहुन्छ, तपाईँ सम्प्रदायका हिसाबले पनि भन्ने हो भने तपाईँ अब कहाँ हुनुहुन्छ? तपाईँ कृष्ण प्रणामी हो कि तपाईँ राधे राधे हो कि तपाईँ आत्मज्ञान हो कि तपाईँ मानव धर्म हो कि तपाईँ ओम शान्ति हो कि तपाईँ के हो? तपाईँ आर्ट अफ लिभिङ हो कि तपाईँ पतञ्जली योगपीठ हो कि तपाईँको के छ? अथवा त्यो छैन भने पनि त के भर त? हामी समग्रमा हामी सनातनी, समग्रमा हामी वैदिक परम्परा, समग्रमा हाम्रो हिन्दू परम्परा, समग्रमा हाम्रो नेपाली परम्परा। सही मानेमा भन्ने हो भने त हेमन्तजी नेपाली परम्परा भन्ने बित्तिकै सबै परम्परा आफै आए कि नेपालको परम्परा नै गुरु परम्परा हो, नेपालको परम्परा नै सनातन परम्परा हो, नेपालको परम्परा नै यो आर्य परम्परा हो, आर्ष परम्परा हो, यो वेद बुद्ध र मुन्धुम र गुरुवाणी परम्परा हो, गोरखवाणी परम्परा हो, त्यो परम्परा कसैले हामी जाने हो? अब तथापि अझ प्र्याक्टिकल्ली भन्नुपर्दा तपाईँ विद्यालयमा हुनुहुन्छ भने विद्यालयमा तपाईँले आफ्ना गुरुहरूसँग त्यही किसिमको वन्दना गर्ने, उहाँहरूसँग टिका लगाउने, उहाँहरूसँग आशीर्वाद लिने, गुरुहरूप्रतिका आफ्ना वचनहरू तपाईँका के छन्, सङ्कल्प के छन्, गुरुसँग तपाईँको संवाद के छ, आदेश उपदेश के छ, त्यस प्रकारको तपाईँले साक्षात्कार गर्ने, गुरुसँग पोजिटिभ कन्भर्सेसन भनौँ न, हाई लेभल डिभाइन कन्भर्सेसन। अरू बेला त प्रश्न नम्बर 5 र प्रश्न नम्बर 6 को प्रश्नोत्तर मात्र गरियो जीवनको बारेमा। तपाईँ त्यसरी आफ्नो विद्यालयमा हुनुहुन्छ भने त्यसरी गर्नुहोस्। तपाईँलाई कसैले सिप सिकाएको छ, कसैले वाद्य बादल लगायतका जीवनसँग सम्बद्ध, तपाईँको जीविकासँग सम्बद्ध, इफ समवन इज गिवन यु सम काइन्ड अफ प्रोफेसनल क्वालिटी ट्रेनिङ स्किल्स, उहाँप्रति गएर तपाईँले न त मस्तक बन्नुहोस्, कृतज्ञता ज्ञापन गर्नुहोस्। हेर्नुहोस्, ग्रेट बन्ने प्रयास नगर्नुहोस् तर ग्रेटफुल अवश्य बन्नुहोस्। ठुलो बन्ने प्रयास नगर्नुहोस् तर ज्ञानी अवश्य बन्नुहोस्। त्यही भएर त गीताको लास्टमा कति राम्रो कुरा भनेको छ, एतद् बुद्ध्वा बुद्धिमान स्यात् कृत कृत्यश्च भारत। तिमी यो कुरा बुझेर बुद्धिमान बन, र साथै कृत कृत्य यानि कि कृतज्ञ बन। कोही मान्छे बुद्धिमान बन्यो, कृतज्ञ बनेन भने त्यसको बुद्धिमत्ताले उसैलाई खाइदिन्छ। बुद्धिमान भयो, श्रद्धावान भएन, कृतज्ञ भएन भने ऊ झन आफैमा अधुरो यात्रामा, अधुरो अन्धकारमा गयो, उसलाई उसकै बुद्धिले खाइदिन्छ। यसरी खाइएका कैयौँ प्रसङ्गहरू तपाईँलाई थाहा छन्, चाहे त्यो रावणको प्रसङ्ग होस् या चाहे ठुला ठुला शासक र नेताहरूको प्रसङ्ग होस्, तिनलाई उनकै बुद्धिले खाइदियो। त्यसै कृतज्ञ बन्नुपर्छ। त्यही भएर तपाईँ यसै गरी कहाँ तपाईँको गुरु परम्परा छ, तपाईँको आमा पनि गुरु हो, बुवा पनि गुरु हो, नास्ति मातृ समा गरी यसी भर चाहिँ माता जस्तो अर्को कुनै महान कोही छैन भन्ने व्याख्या गरिएको छ। मातृदेवो भव, पितृदेवो भव, आचार्य देवो भव भनेर व्याख्या गरिएको छ। तिनीप्रति पनि तपाईँले आफ्नो कृतज्ञता ज्ञापन गर्नुहोस् र साथै सङ्कल्प दुइटा गर्नुहोस्। जसको जीवनमा गुरु छैन, गुरु खोज्नुहोस् है। फेरि यहाँ मैले गुरु खोज्नुहोस् है भन्ने बेलामा म तपाईँलाई एकदम दीक्षित बन्नुहोस्, फेरि तपाईँले माला लगाउनुहोस्, फेरि तपाईँले पहेँलो टिका लगाउने कि फेरि तपाईँले तिलक लगाउने कि फेरि चन्दन लगाउने कि फेरि तपाईँले तुलसी माला लगाउने कि रुद्राक्ष माला लगाउने कि, म यो कुरा गरिराखेको छैन। जसको जीवनमा गुरु छैन, गुरु खोज्नुहोस्, यानि कि कोही प्रेरक व्यक्तित्व खोज्नुहोस्, यानि कि तपाईँले जीवनलाई आलोकित गरिदिने कोही मान्छे खोज्नुहोस् है भन्ने एउटा त्यो मैले निवेदन गर्न चाहेँ। दोस्रो निवेदन, ख्याल गर्नुलाई तपाईँ पनि आफै गुरु हो। तपाईँले पनि आफूलाई, आफ्नो छोरालाई, आफ्नो छोरीलाई, आफ्नो भाइलाई, आफ्नो बहिनीलाई, अथवा आफ्नो अफिसमा, आफ्नो कुनै कार्यथलोमा, कर्मथलोमा तपाईँले पनि दुईजनालाई, चारजनालाई, पाँचजनालाई केही सिकाउनु पर्ने होला, तपाईँ पनि गुरु हो, त्यो पनि नभुल्नु होला है। र साथै सिक्ने कुरा अनन्त छ, यति सिकेँ, यति बुझेँ, अब पुग्यो भन्ने कुरा छैन, सिक्ने कुरा अनन्त छ, सिक्दै जानुहोस्। त्यही भएर दत्तात्रेय अवधूतले 24 गुरु बनाए, कुकुरलाई पनि गुरु बनाए, वृक्षलाई पनि गुरु बनाए, नदीलाई पनि गुरु बनाए, आगोलाई पनि गुरु बनाए, व्याधालाई पनि गुरु बनाए, परेवालाई पनि गुरु बनाए, माहुरीलाई पनि गुरु बनाए, 24 गुरु बनाए। प्रकृति साक्षात तपाईँको गुरु हो, प्रकृतिले तपाईँलाई सिकाइराखेका छ है, जीवनका यी उत्थान र पतनले तपाईँलाई सिकाइरहेका छन् है, सिक्ने क्रमलाई बन्द नगर्नुहोस् है भन्ने पनि म हजुरलाई हृदयत अनुरोध गर्न चाहन्छु।
0: उहाँ हुनुहुन्थ्यो डाक्टर चिन्तामणि नाथ योगी। यसै हप्ता पर्सि बुधबार मनाइने गुरु पूर्णिमाका सन्दर्भमा आजका सामग्रीहरू प्रस्तुत

त्यसो त गुरु पूर्णिमा व्यास जयन्ती पनि हो। वेदलाई चार भागमा विभाजन गर्ने, वेदान्त दर्शनको आधारभूत सिद्धान्त संग्रहित ब्रह्मसूत्रको रचना गर्ने, अध्यात्म रामायण महाभारत र श्रीमद् भागवत लगायत 18 पुराणको रचना गर्ने वेदव्यासको जयन्ती यसै दिन भएकाले लोकमा असार शुक्ल पूर्णिमालाई व्यास जयन्तीका रूपमा समेत मनाउने चलन छ। श्रीकृष्णलाई जगद्गुरुको आसनमा बसाउने व्यास आफू दोस्रो स्थानका गुरु देखिन्छन्। व्यास जयन्तीका सन्दर्भमा डाक्टर ऋषि प्रसाद शर्मा र प्राध्यापक चेतोनाथ शर्मा आचार्यका पुस्तकबाट केही प्रसङ्ग अब एकैछिन जोड्दैछौ। गुरु पूर्णिमामा व्यास गुफामा रहेको व्यासको मूर्तिमा विशेष पूजा अर्चना गरिन्छ र व्यासोत्सव मनाइन्छ। व्यासका पिता पराशर ऋषिको आश्रम दमौली नजिक थियो भन्ने मान्यता छ। व्यासकी आमाको नाम सत्यवती हो र उनी शुक्ल गण्डकी नदीको तीरमा बस्ने माझीकी छोरी थिइन्। तनहुँ जिल्लाको सेती र मादी नदीको बीचमा रहेको द्वीपमा जन्मेका हुनाले उनलाई द्वैपायन भनिन्छ। कृष्ण वर्णका भएकाले उनको नाम कृष्ण द्वैपायन भयो। दमौलीको आसपासका क्षेत्रहरूमा व्यास खोला, व्यास हिमाल, व्यास आश्रम आदि स्थानहरू रहेका छन्। अझ व्यासको अनुकरणको आधारमा तत्कालीन नेपाली समाजमा वैशम्पायन धार्मिक परम्परा प्रचलित थियो। जन्मने बित्तिकै सालनाल बोकेर तपस्या गर्न हिँडेका भन्ने कथन पाइने व्यासको कृतित्वबारे चेतनाथ शर्मा आचार्यले लेख्नु भएको छ, अष्ट चिरञ्जीवी मध्येका एक मानिने व्यास अविवाहित ऋषि हुन्। तर पनि माता सत्यवतीको आग्रहबाट कुरुवंशको उच्छेद अर्थात् नाश हुन लाग्दा भाइ बुहारीहरू अम्बिका अम्बालिका र एउटी दासीमा नियोग विधिद्वारा यिनले धृतराष्ट्र, पाण्डु र विदुरलाई उत्पन्न गरेका थिए। यसै गरी यिनी उद्भट ज्ञानी ब्रह्मवेत्ता शुकदेवका पिताका रूपमा पनि पुराणहरूमा प्रसिद्ध छन्। वेदलाई विभाजन र विस्तार गरेपछि कृष्ण द्वैपायन व्यासको नाम वेदव्यास रहन पुग्यो। व्यासले वेदका चारवटा संहिता छुट्टा छुट्टै शिष्यलाई प्रदान गरे। त्यसपछि शिष्यहरूले आफूले गुरुबाट ज्ञानमा पाएको संहिता र शास्त्रलाई अगाडि थप फैलाउँदै लगे। उनीहरूबाटै यसको अध्ययन अध्यापन क्रम अगाडि बढ्दै गयो। पछि गएर यही चार वेदका आधारमा आयुर्वेद, धनुर्वेद, गान्धर्व वेद र स्थापत्य वेद नामका उपवेद पनि विकसित भए। यसरी सनातन धर्मावलम्बीहरूको आधारभूत धर्मग्रन्थ वेदको विभाजन र विस्तारमा वेद व्यासको योगदान अत्यन्त महत्वपूर्ण छ। आर्य वाङ्मयको सृजना र विस्तारमा पुर्याएको योगदानलाई प्रशंसा गर्दै उनलाई चारमुख नभएका ब्रह्मा, दुई हात भएका अर्का विष्णु र निधारमा आँखा नभएका शम्भु हुन् भनेर उच्च प्रशंसा गरिएको छ। भावी सन्ततिलाई अहिक र पारलौकिक दुवै जीवन मार्ग प्रशस्त पारिदिने व्यासले मानिसभन्दा ठूलो कोही छैन भनेर मनुष्य जीवनलाई देवताभन्दा माथि राखेको पाइन्छ। पुरुषार्थको महिमा गाउने व्यास अर्थ एवं कामको आर्जन र उपभोग धर्ममूलक रूपमा हुनुपर्छ भनी मानव मात्रलाई सचेत गराएका छन्। आत्मनः प्रतिकूलानी परेशान समाचरित भनेर आफ्नो लागि अप्रिय र अहितकर कुरा अरूलाई पनि नगर्नु नै वस्तुतः सबैभन्दा ठूलो धर्मको आचरण हो भनेका छन् भने 18 पुराणको निष्कर्षका रूपमा परोपकार पुण्याय पापाय परपीडनम भनेर पाप र पुण्यको सार बताएका छन्। यसरी ज्ञान, भक्ति, वैराग्य, सदाचरण र सन्मार्गका उपदेशक व्यास सदा स्मरणीय छन्, सनातन संस्कृतिमा वन्दनीय पूजनीय छन्।

त आदरणीय श्रोता, आजको कार्यक्रममा हामीले यसै हप्ता बुधबार मनाइने गुरु पूर्णिमाका सन्दर्भमा गुरु पूर्णिमा र व्यास जयन्ती सम्बन्धी सामग्री सँगाल्यौँ। डाक्टर चिन्तामणिनाथ योगीसँगको कुराकानी प्रस्तुत गर्यौँ। हस् त, आजको हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रम यहीँ टुङ्ग्याउँदै प्रस्तोता हेमन्त उप्रेती बिदा हुन्छु। नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।

0: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: यस बेला बिहानको 10 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। दीपक जोशीबाट समाचार सुन्नुहोस्। नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको आज औपचारिक उद्घाटन हुँदैछ। सुरुङ मार्गलाई मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङ मार्गका रूपमा लिइएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, नेपालका लागि जापानी राजदूत माया दा तोरु, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका अध्यक्ष लगायत वरिष्ठ अधिकारीको उपस्थितिमा सुरुङ मार्ग उद्घाटन गर्न लागिएको छ। उद्घाटनपछि निर्माण पक्षले सुरुङ मार्ग नेपाल सरकारलाई हस्तान्तरण गर्ने बताइएको छ। पूर्वाधार विकास मन्त्रीको प्रमुख आतिथ्यमा अब केही बेरमा सुरुङ मार्गको उद्घाटन गर्ने कार्यक्रम छ। कार्यक्रम अनुसार मन्त्री लम्साल, जापानी राजदूत र जाइकाका अध्यक्षले सुरुङभित्र गाडी चलाएर सवारी आवागमनको उद्घाटन गर्नुहुनेछ। विवरण अनुसार एम्बुलेन्स र सुरक्षा निकायका सवारी साधन र अन्य अत्यावश्यक सवारी साधनलाई पहिलो चरणमा प्रवेश दिइनेछ। केही दिन सुरुङ मार्ग पूर्ण रूपमा परीक्षण गरेर सबै वर्गका सवारी साधनलाई सञ्चालन हुन दिइनेछ। सुनसरीको देवानगंज गाउँपालिका 3 स्थित कप्तानगंजमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा गोली लागेर एकजनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले प्रभावित क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ। सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका 5 बजार क्षेत्रमा अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको हो। प्रशासनले निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्तिलाई प्रचलित कानून बमोजिम जरिवाना वा कैद वा दुवै सजाय हुन सक्ने जनाएको छ। निषेधाज्ञा लागू गरिएका क्षेत्रहरूमा हरिनगर बजार क्षेत्र, भुटाहा बजार क्षेत्र, कप्तानगंज बजार क्षेत्र, गुस्की बजार क्षेत्र तथा देवानगंज बजार क्षेत्र छन्। आदेशमा ती क्षेत्रका पूर्व पश्चिम, उत्तर र दक्षिण सीमा समेत तोकिएको छ। धनगढीमा अनशनरत डाक्टर गोविन्द केसीको मागबारे सरकारी टोली र डाक्टर केसीका प्रतिनिधिसँग आज पनि वार्ता हुँदैछ। प्रधानमन्त्री बालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार डाक्टर जेपी अग्रवाल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटा र शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेलसहितको टोलीले वार्ता गरिरहेको छ। डाक्टर केसीलाई उपचारका लागि राखिएको सेती प्रादेशिक अस्पतालमै उहाँका प्रतिनिधि डाक्टर अमृत जैसी र पवन थापासँग वार्ता जारी रहेको शिक्षा सचिव पौडेलले जानकारी दिनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत एमबीएस प्रथम सत्रको परीक्षाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानूनी कार्यवाही गरिने बताउनु भएको छ। मन्त्रालयमा हिजो सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री पोखरेलले घटनामा संलग्न दुईजनालाई नेपाल प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइसकेको जानकारी दिनुभयो। कैलालीको कैलाली गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गैराती करिब 9 बजेतिर कैलाली गाउँपालिका 5 जबदाहका 29 वर्षीय हेमन्त चौधरीलाई आफ्नै खेतबारीमा काम गरिरहेका बेला सर्पले टोकेको थियो। उनको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवै जना फेसबुक र भाइबरमा 0। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: बाँकी समाचार। कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ। मुख्यमन्त्रीका लागि दावी पेश गर्न आह्वान गरिएको छ। प्रदेश प्रमुखको कार्यालयले भोलि बेलुका 5 बजेसम्म मुख्यमन्त्रीका लागि दावी पेश गर्न आह्वान गरेको हो। र अमेरिकाले इरानमाथिका सैन्य आक्रमण केही समयका लागि स्थगित गरेपछि करिब 2 सातादेखि जारी रहेको तनाव केही मत्थर भएको छ। इरानले पनि क्षेत्रीय स्तरमा गर्दै आएको प्रतिकारात्मक आक्रमण रोकिएको जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनासँग गोला बारूदको अभाव भएको भन्ने समाचारको खण्डन गर्दै आवश्यकताभन्दा धेरै मात्रामा सैन्य भण्डार रहेको पनि दावी गर्नुभएको छ। रेडियो नेपालबाट बिहान 10 बजेको समाचार सकियो। अर्को समाचार 11 बजे प्रसारण हुनेछ। हवस् त, नमस्कार।
4: वर्षा यामसँगै जंगल पाखा काठका ठुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
5: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
4: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
5: नचिनेको जंगली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
4: होसियारी अपनाऊ, नचिनेको जंगली च्याउ नखाऊ।

भर्खरै सुन्नुभयो नारायण सुवेदीको सुर अनि सङ्गीतमा रहेको आधुनिक गीत, रचना हो निश्चल श्रेष्ठको। तपाईँ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्दै हुनुहुन्छ र यति बेला हामी तपाईँलाई आधुनिक गीतहरू सुनाइरहेका छौँ। यो क्रम रहनेछ करिब बिहानको 11 बजीसम्म। अब सुनाउँछौँ दीपक लिम्बूको सुर, हरिशरण सायमीको रचना अनि सङ्गीत हो काजी राईको।

भर्खरै सुनायौं सन्तोष अधिकारीको स्वरमा रहेको आधुनिक गीत, रचना गायक स्वयंकै अनि संगीत हो सन्तोष श्रेष्ठको। विभिन्न आधुनिक गीतहरू सुनाउने क्रममा अब सुनाउँछौ अशोक कुमार प्यासी

इन्दु प्रकाशको स्वर अनि सङ्गीतमा रहेको आधुनिक गीत सुनायौँ। प्रभाकर पण्डितको रचना हो। आधुनिक गीतहरू सुनाउने क्रममा अब सुनाउँछौँ प्रहलाद तिमल सिन्हा र मिलन अमात्याको स्वर, मिन बहादुर थापाको रचना अनि सङ्गीत हो टिका भण्डारीको।

0: के तपाईँ खोला नदीनाला छेउछाउमा बसोबास गर्नुहुन्छ? होसियार, बर्सातको समयमा खोला नदीमा पानीको सतह बढेमा तुरुन्तै अग्लो र सुरक्षित स्थानमा जानुहोस्।
1: विपद बाजा बजाएर आउँदैन, त्यसैले बाढी पहिरोको जोखिम हुने ठाउँमा हुनुहुन्छ भने महत्त्वपूर्ण कागजात र आपतकालीन सामग्री तयारी अवस्थामा राख्नुहोस्।
0: हल्लाको पछि नलागी आधिकारिक सूचना र मौसम सम्बन्धी जानकारी लिनुहोस्।
1: रेडियो नेपालद्वारा जनहितका लागि

भर्खरै सुनायौं जुजुकाजी रञ्जितको स्वरमा रहेको आधुनिक गीत शक्ति कुमार श्रेष्ठको रचना अनि संगीत हो रामसागर गुरुङको। आधुनिक गीतहरू सुनाउने क्रममा अब सुनाउँछौ भीषण मुकारुङको स्वर, संगीत हो दिनेश बान्तवाको।

0: हेलो
1: हजुर, हेलो,
0: म हजुरको बैङ्कबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
1: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
2: हजुर।
1: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
2: ल दिन त। हेलो, भन्नुहोस् त।
0: हेलो हजुर।
2: हजुर,
0: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
2: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
1: ए नानी, के भनेर छ, के भयो?
2: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
1: ल ल ल, म किन दिन्थे।
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
4: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
3: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
4: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: नमस्कार स्वयंसेविका दिदी।
4: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि।
0: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
4: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
6: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
4: हो त,
0: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
4: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

हजुर, भर्खरै सुनायौँ प्रिय दर्शन मानन्धरको स्वर, कल्पना अधिकारीको रचना र सुरेन्द्र श्रेष्ठको सङ्गीतमा रहेको आधुनिक गीत। हामी यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यतिखेर हामी यहाँलाई आधुनिक गीत सुनाइरहेका छौँ। आधुनिक गीत सुनाउने क्रममा अब सुनाउँदैछौँ रेवत राईको स्वर, राजु बान्तवाको रचना र मनोज सङ्गमको सङ्गीतमा रहेको यो गीत।

आधुनिक गीतहरू सुनाउने क्रममा अबका लागि अन्तिम गीत सुनाउँछौँ। सुमन श्रेष्ठको स्वर, भूपेन्द्र खड्काको रचना अनि सङ्गीत हो हरि लम्सालको। यसपछि यहाँहरूले ठिक 11 बजे बिहान समाचार सुन्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: यो रेडियो नेपाल हो। दीपक जोशीबाट समाचार सुन्नुहोस्। नागडुङ्गा सिस्ने खोला सुरुङ मार्गको आज औपचारिक उद्घाटन हुँदैछ। सुरुङ मार्गलाई मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङ मार्गका रूपमा लिइएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, नेपालका लागि जापानी राजदूत मायादा तोरु, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका अध्यक्ष लगायतका वरिष्ठ अधिकारीको उपस्थितिमा सुरुङ मार्ग उद्घाटन गर्न लागि हो। सुनसरीको देवानगंज गाउँपालिका 3 स्थित कप्तानगंजमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा गोली लागेर एकजनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले प्रभावित क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ। सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका 5 बजार क्षेत्रमा अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको हो। तोकिएका क्षेत्रमा 4 जनाभन्दा बढी व्यक्ति भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक तथा धर्ना जस्ता गतिविधि गर्न निषेध गरिएको छ। प्रशासनले निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्तिलाई प्रचलित कानुन बमोजिम कारवाही हुने चेतावनी समेत दिएको छ। हरिनगर बजार क्षेत्र, बुटाहा बजार क्षेत्र, कप्तानगंज बजार क्षेत्र, घुस्की बजार क्षेत्र तथा देवानगंज बजार क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ। गैराती दुई समूहबीच विवाद हुँदा प्रहरीले चलाएको गोली लागेर देवानगंज गाउँपालिका 3 कप्तानगंजका 24 वर्षीय ओम प्रकाश मेहताको मृत्यु भएको थियो। प्रहरीको गोली लागेर 8 जना प्रदर्शनकारी घाइते भएका छन्। तीमध्ये केहीको अवस्था गम्भीर छ। म्याग्दीको बेनी नगरपालिका 3 भम्किली चिनाखेतका 70 वर्षीय लालवीर छन्त्यालको पहिरोमा परि मृत्यु भएको छ। गैराति गएको पहिरोले घर पुरिँदा सुतिरहेको अवस्थामा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर तिमेल सेनाले जानकारी दिनुभयो। यसैगरी धौलागिरी गाउँपालिका 7 धारापानीको हाडे भिरमा पहिरोमा पुरिनुभएकी 63 वर्षीय धनकुमारी थापाको सकुशल उद्धार गरिएको उहाँले जानकारी दिनुभयो। धनगढीमा अनसनरत डाक्टर गोविन्द केसीको मागबारे सरकारी टोली र डाक्टर केसीका प्रतिनिधिसँग आज पनि वार्ता हुँदैछ। प्रधानमन्त्री बालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार डाक्टर जेपी अग्रवाल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटा र शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेलसहितको टोलीले वार्ता गरिरहेको छ। 4 दिने भारत भ्रमण सम्पन्न गरेर प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा आज स्वदेश फर्कनु भएको छ। उहाँ भारतीय समकक्षी सूर्यकान्तको निमन्त्रणामा यही साउन 7 गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार भ्रमणका क्रममा प्रधान न्यायाधीश डाक्टर शर्माले समकक्षी कान्तसँग द्विपक्षीय भेटवार्ता गरी दुई देशबीच न्याय आदान प्रदान गर्ने विषयमा कुराकानी भएको थियो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ। मुख्यमन्त्रीका लागि दावी पेश गर्न प्रदेश प्रमुखको कार्यालयले भोलि बेलुका 5 बजेसम्म आह्वान गरेको छ। अमेरिकाको सिएटल सहरमा आयोजित वार्षिक बाइट अफ सिएटल फुड फेस्टिभलमा भएको गोलीकाण्डमा 2 जनाको मृत्यु भएको छ भने 5 जना घाइते भएका छन्। घटनामा संलग्न रहेको आशंकामा 1 जना संदिग्धलाई प्रहरीले पक्राउ गरेको छ। प्रत्यक्षदर्शीहरूका अनुसार लगातार गोली चलेको आवाज सुनेपछि मानिसहरू ज्यान जोगाउन भागाभाग गरेका थिए। सिएटल अग्नि नियन्त्रक विभागका अनुसार घटनास्थलमै 2 जनाको मृत्यु भएको हो। घाइतेमध्ये 4 जनालाई अस्पताल लगिएको छ, जसमा 2 वर्षीय 1 बालक पनि छन्। सिएटलकी मेयर केटी विल्सनले गोलीकाण्डसँग सम्बन्धित 1 जना संदिग्ध प्रहरी नियन्त्रणमा रहेको पुष्टि गर्नुभएको छ। र अमेरिकाले इरानमाथिका सैन्य आक्रमण केही समयका लागि स्थगित गरेपछि करिब 2 सातादेखि जारी तनाव केही मत्थर भएको छ। इरानले पनि क्षेत्रीय स्तरमा गर्दै आएको प्रतिकारात्मक आक्रमण रोकिएको जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनासँग गोला बारुदको अभाव भएको भन्ने समाचारको खण्डन गर्दै आवश्यकताभन्दा धेरै मात्रामा सैन्य भण्डार रहेको दावी गर्नुभएको छ। रेडियो नेपालबाट बिहान 11 बजेको समाचार सकियो। अर्को समाचार मध्याह 12 बजे प्रसारण हुनेछ। हवस् त, नमस्कार।
1: अहिले सुन्नुभयो बिहान 11 बजेको समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। दिउँसोको सेवामा यहाँलाई हार्दिक स्वागत अनि नमस्कार छ। प्रविधि संयोजनमा देवकी भण्डारी, उद्घोषणतर्फ विमला राई अनि म विद्या चौधरी। अब यहाँहरूले सुन्नुहुनेछ आज दिउँसो 2:15 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

0: केही बेरमै प्रस्तुत गर्नेछौँ कार्यक्रम हाम्रो चासो। 11:40 सुनाउनेछौँ केही दोहोरी गीतहरू। 12:00 सुन्नुहुनेछ समाचार। समाचारपछि कार्यक्रम के तिमी मेरो साथी बन्छौ सुन्नुहुनेछ। 1:00 सुन्नुहुनेछ समाचार। समाचारपछि हिजो बेलुकी प्रसारण भएको कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। 1:20 प्रस्तुत गर्नेछौ कार्यक्रम म्युजिक क्याफे। 2:00 सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार। 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 प्रादेशिक प्रसारण केन्द्रबाट 6:00 छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसैबीच 3:00 अपराह 4:00 र 5:00 केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब यहाँहरूले सुन्नुहुनेछ कार्यक्रम हाम्रो चासो।
1: नमस्कार। उपभोक्ता हकित र अधिकार संरक्षणका विषयमा सचेतना अभिवृद्धिका लागि प्रस्तुत कार्यक्रम हाम्रो चासोमा यहाँलाई हार्दिक स्वागत छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक सोमबार बिहान 11:00 समाचारपछि हाम्रो चासो कार्यक्रम प्रसारण हुने गर्छ। यहाँहरूले हामीलाई मिडियम वेबका सबै फ्रिक्वेन्सीहरू लगायत देशैभरि रहेका एफएम स्टेशनहरूबाट 98, 100 र 103 MHz र इन्टरनेटमा रहेर www.radionepal.gov.np र रेडियो नेपालको मोबाइल एपबाट पनि सुन्न सक्नुहुन्छ। सम्पूर्ण उपभोक्ताहरू आफूले उपभोग गर्ने वस्तु र सेवाको मूल्य, शुद्धता, गुणस्तर र परिमाणका बारेमा सचेत बन्न सकुन् भन्ने उद्देश्य हाम्रो चासो कार्यक्रमको रहेको छ। हामीलाई पत्राचार गर्नका लागि हाम्रो इमेल ठेगाना हो upabhokta.radionepal@gmail.com upabhokta.radionepal@gmail.com। आदरणीय श्रोताहरू, उपभोक्ता हकित र अधिकारका विषयमा जानकारी प्रस्तुत गरिने यो कार्यक्रममा आज हामीले बाँके जिल्लालाई छनौट गरेका छौँ। बाँके जिल्लामा रहनुभएका उपभोक्ताहरूले कतिको गुणस्तरीय खाद्य वस्तुहरू उपभोग गर्न पाउनु भएको छ, स्वास्थ्य, शिक्षा, खानेपानी लगायतका उपभोग्य वस्तुहरू कतिको गुणस्तरीय छ त, यसकै सेरो फेरोमा रहेर हामीले बाँके जिल्लाका राष्ट्रिय उपभोक्ता मञ्चका जिल्ला अध्यक्ष वीरेन्द्र यादवसँग कुराकानी गरेका छौँ। सबैभन्दा पहिले त कार्यक्रम हाम्रो चासोमा बाँके जिल्लाका राष्ट्रिय उपभोक्ता मञ्चका जिल्ला अध्यक्ष वीरेन्द्र यादवज्यूलाई धेरै धेरै स्वागत छ।
2: धन्यवाद।
1: बाँके जिल्लाको कुरा गर्ने हो भने त्यहाँ रहनुभएका उपभोक्ताहरूले कतिको शुद्ध अनि स्वस्थ खाद्य वस्तुहरू प्रयोग गर्न पाउनु भएको छ, कुराकानीको सुरुवात यहीँबाट गरे।
2: बाँके जिल्ला नेपालको एउटा पश्चिममा रहेको जिल्ला हो। शिक्षाको क्षेत्रमा हेर्नु भने त यहाँ मान्छेहरू सबै शिक्षित त छैन, तर झन् यो उपभोक्ता शिक्षाको कुरा गर्नुपर्दा मान्छे शिक्षित भए पनि उपभोक्ताहरू जुन किसिमका सामानहरू प्रयोग गर्नुपर्ने खानको लागि, लगाउनको लागि अनि स्वास्थ्य, शिक्षा त्यति चनाखो चाहिँ देखिँदैन। तर आजभन्दा 10 वर्ष अगाडि र अहिलेमा धेरै फरक छ। एकदमै शुद्ध हरेक चिजमा खाने पिने लगाउनेमा त शुद्धता खोज्नु भयो भने 100% छैन, तर निकै सुधारको अवस्थामा छ अहिले।
1: अब यहाँहरूको जिल्ला त बोर्डरसँग पनि जोडिएको जिल्ला, छिमेकी जिल्लाबाट पनि ल्याउने खाद्य वस्तुहरू पनि गुणस्तरीय छैन भन्ने कुरा पनि सुनिन्छ, तपाईँहरूले यसको बारेमा केही बुझ्नु भएको छ त?
2: छिमेकी देशबाट आउने सामानहरू सबै गुणस्तरीय हुन्छ भन्न मिल्दैन। हाम्रै देशमा उत्पादन भएका सामानहरू सबै गुणस्तरीय छ भन्न पनि मिल्दैन, तर त्यताबाट आएका कुराहरू हाम्रो उपभोक्ताहरूको भनाइ, अब हामी उपभोक्ता उपभोक्ता मञ्चको भनाइ के भने, सरकारले बोर्डरबाट बोर्डरमै चेक जाँच गरेर सामानहरू ल्याउन दिनुपर्छ, नेपाली जनताले नेपाल सरकारले तोकेको कर त्यो कर तिरेर ल्याउन दिनुपर्छ, र सबै सामान चाहिँ अयोग्य छ खान योग छैन, उपभोक्ता योग छ भने भन्न मिल्दैन म्याम। त्यस्तो सामान अखाद्य वस्तुहरू पनि आउँछ त्यताबाट।
1: यस्ता किसिमका अखाद्य वस्तुहरू उपभोक्ताहरूले प्रयोग गरेको देख्नुभयो भने तपाईँहरूले सम्झाउने, बुझाउने, त्यसरी सामान नल्याउनुहोस् भन्ने गर्नु भएको छ कि छैन त सर?
2: एकदम एकदम हाम्रो संस्थाले विगतको 15 वर्षदेखि हामी चाहिँ यो क्षेत्रमा लागिरहेका छौँ। उपभोक्ता चेतनाका कार्यक्रमहरू हामी मानिस कार्यालयको साथमा उपभोक्ता चेतना कार्यक्रम शिक्षा विद्यार्थीलाई, शिक्षकलाई अनि आम जनतालाई चाहिँ पटक पटक दिएका छौँ र वाणिज्यदेखि लिएर खाद्य गुणस्तर नापतोल उहाँहरूसँग साथमै हामीले धेरै ठाउँमा अनुगमन पनि गरेका छौँ र अहिले त झन् तपाईँको 2074 पछि जुन स्थानीय तह भएको छ नि, सबै स्थानीय तहले अहिले नेपालगञ्जमा बाँके जिल्लाको मुटु भन्नुहुन्छ भने नेपालगञ्ज हो, नेपालगञ्ज उपमहानगरपालिकाले आफ्नो कर्मचारीहरूलाई खटाएर प्रत्येक खाद्य पसलहरूमा अनुगमन गरेको छ र अखाद्य भएको ठाउँमा, उपभोक्ता ठकिएको ठाउँमा चाहिँ सेलबन्दी गरेको छ।
1: यहाँले भन्नुभयो अनुगमन चाहिँ हामीले सँगसँगै गर्छौँ भनेर, अनुगमनको क्रममा चाहिँ के कस्ता अखाद्य वस्तुहरू चाहिँ भेटिन्छन् सर?
2: अब त्यो ठाउँ अनुसार होटलमा खानेकुरामा गयो भने तपाईँको बासी खानेकुरा देखिन्छ, अनि भान्सा कोठा सबभन्दा चाहिँ डर लाग्दो अवस्था भान्सा कोठामा सरसफाइ हुँदैन, फोहोर पनि त्यहीँ राख्ने, खाना पनि त्यहीँ पकाउने, अनि त्यसपछि तपाईँको मासी खानेकुराहरू पनि फ्रिजमा जुन फ्रिजअप गरेर राखेका सामान हुन्छ त्यहीँ मासी हुन्छ, त्यहीँ अर्को सबै खाद्य पदार्थलाई एकै ठाउँमा राखिएको हामीले देखेका छौँ। तर हामीले उहाँहरूलाई सबै सामानहरू सबैको तपाईँको गुण फरक फरक भएको हुनाले यो छुट्टा छुट्टै ठाउँमा राख्नुपर्छ, भान्साभन्दा बाहिर फोहोर राख्नुपर्छ, देखि लिएर यी विभिन्न कुराहरू सचेतनाका कुराहरू हामीले भनेका छौँ। कतिपय ठाउँमा कारवाही पनि भएको छ। त्यसपछि पेय पदार्थहरू तपाईँको डेट एक्सपायर हुन्छ, त्यो डेट एक्सपायर पेय पदार्थहरू हामी डिस्पोजल गर्ने काम गरेका छौँ। औषधि पसलमा गयो भने डेट एक्सपायर औषधिहरू भेटिएको छ, यस्ता औषधिहरूलाई जप्त गरेका छौँ र त्यस्ता सम्बन्धित निकायलाई भनेर कारवाही पनि गर्न उठाएका छौँ।
1: यहाँले कुराकानीको क्रममा भन्नुभयो बाँके जिल्लाको मुटु भनेकै नेपालगञ्ज हो भनेर, नेपालगञ्जमा रात्रिकालीन बजारहरू पनि लाग्ने रहेछ, अनि त्यो रात्रिकालीन बजार लाग्दाखेरि खानेकुराको स्थलहरू पनि ठाउँ ठाउँमा हुने रहेछ, त्यहाँ स्वास्थ्यको दृष्टिकोणले विचार गरेर खाद्य वस्तुहरू बिक्री वितरण गरिएका छैनन् भन्ने गुनासोहरू पनि सुनिन्छ, सत्य हो?
2: यहाँ तपाईँले रात्रिकालीनको कुरा गर्नुभयो, नेपालगञ्जको मुटु भन्ने ठाउँ त्रिभुवन चौक हो, त्रिभुवन चौकमा रात्रिकालीन भन्नाले तपाईँको 10-11 बजेसम्म पसलहरू खुल्ला हुन्छ र त्यो त्यहाँ खाद्य पदार्थहरू नै उपलब्ध हुन्छ, जस्तै नेपालगञ्जको विशेष चाट भयो होइन, पानीपुरी भयो हजुरको, त्यसपछि दही भयो, राबडी भयो, यस्ता किसिमका खाद्य पदार्थहरू बिक्री वितरण राति अलि अबेरसम्म हुन्छ। अनि त्यसपछि अहिले तपाईँको 5-3 तारे होटलहरू भएको छ, छिमेकी जिल्लाहरूबाट साथीहरू आउनुहुन्छ, अनि विभिन्न क्यास्नीहरूको छ, तर बजारमा तपाईँको रोडमा गर्ने व्यापारहरू पानीपुरीमा पाउने जुन पानीमा प्रयोग गर्ने तपाईँको खट्टोपन ल्याउनलाई एसिड प्रयोग भएको हामीले धेरैचोटि गुनासो आयो जनताहरूबाट, उपभोक्ताहरूबाट, ती सब चेक गर्दाखेरि कतिपय ठाउँमा हामीले चाहिँ अखाद्य वस्तु मिसावट गरेको पाएका छौँ र उहाँहरूलाई त्यस बेला हामीले साधारण पहिलो चरणको जुन दण्ड हुन्छ सम्बन्धित निकायलाई भनेर दण्ड पनि गराएका छौँ र उहाँहरूलाई यस सम्बन्धी शिक्षा पनि दिएका छौँ।

0: हुनुहुन्छ, त्यसको बारेमा पनि तपाईँहरूले केही कार्यक्रमहरू आयोजना गर्नुभएको छ?
1: हामीले यता एक वर्षदेखि त्यो त गरेका छैनौँ म्याम, होइन, जे कुरा गरेका छैनौँ त्यो त भन्नै मिल्दैन। हामीले पहिला पहिला बोर्डरमै बसेर जुन उपभोक्ताहरू भारतीय बजारमा जान्थे तिनीहरूलाई भनिन्थ्यौँ, तर यता तपाईँको अहिले नयाँ सरकार गठन भइसकेपछि बोर्डरबाट तपाईँको अहिले खाद्य वस्तुहरू, खासै खाद्य वस्तुहरू ल्याउन दिएको छैन। जस्तै अहिलेको यो सिजनमा आँप चाहिँ भन्सारबाट ल्याउनै दिएको छैन, आलु ल्याउन दिएको छैन, प्याज ल्याउन दिएको छैन, साधारण उपभोक्ताहरू जाने क्रममा। तर उपभोक्ताहरूको गुनासो चाहिँ अर्कै छ। अहिले सरकारले हामीलाई चाहिँ हामी घरका लागि प्रयोग गर्ने आँप अनि तरकारी सरकारले हामीलाई ल्याउन दिएको छैन, भन्सारमा पुलिस प्रशासन लगाएर चाहिँ रोक्ने गरेको छ, तर त्यही माल चाहिँ चोरी पैठारीबाट आएको छ भनेर नेपालगञ्ज र बाँके जिल्लाको उपभोक्ताहरूको चाहिँ गुनासो यो छ। त्यस कारण म नेपाल सरकारलाई यही कार्यक्रम माध्यमबाट के भन्न चाहन्छु भने, जुन रातिको समयमा उपभोक्ताहरूको गुनासो छ हामीलाई ल्याउन नदिने, तर त्यही सामान रुपियाँ भनौँ भारतीय बजारका सामानहरू छ्यापछ्यापै बजारमा बेच्नु, उता मूल्य 200 रुपियाँ हुन्छ भने नेपालगञ्ज सहरमा आइसकेपछि त्यसैको मूल्य 1000 भएको छ। त्यस कारणले सरकारको नीतिले कतै उपभोक्ता ठकिएछ कि भन्ने कुरा म सरकारसँग अनुरोध गर्न चाहन्छु। यदि त्यो वस्तु जनताले ल्याए, एउटा साधारण उपभोक्ताले ल्यायो भने त्यो अखाद्य हुन्छ भने, चोरी पैठारीबाट आएको सामानहरू अखाद्य हो कि होइन, चोरी पैठारीलाई रोक्दिन नेपाल सरकारसँग अनुरोध गर्छु।
0: यी त भए बाँके जिल्लामा रहनुभएका उपभोक्ताहरूले उपभोग गर्ने खाद्य वस्तुको कुरा। अब नेपालगञ्ज बाँके जिल्ला भनेपछि यहाँ त विभिन्न किसिमका कृषि उपजहरू पनि हुन्छन्, कृषि उपजहरू चाहिँ के हुन्छन् सर?
1: कृषि उपजहरू त सिजन अनुसार सबै हुन्छ यहाँ म्याम। तराईमा पाउने तपाईँको अब अहिलेको कृषि उपज भनेपछि आम भयो, होइन, अनि त्यसपछि लिची भयो, अब केरा भयो, अहिले यो केरा त बाह्रै सिजनमा पाउने हो, त्यसपछि अरू भने अन्यहरू भए, त्यसपछि तपाईँको माछा मासुहरू पनि भए। तर यो हाम्रो बोर्डरमा माछा मासुको प्रतिबन्ध धेरै वर्ष अगाडिबाट नै छ, माछा मासुको चाहिँ पैठारी विदेशी बजारबाट भएको छैन।
0: कृषिमा जो लाग्नु भएको छ कृषक, उहाँहरूको लागि बाँके जिल्लामा रहेका स्थानीय तहहरूले के सुविधाहरू उपलब्ध गराएको छ त?
1: अब पालिका अनुसार फरक पर्छ, सबै पालिकाले कृषिमा फरक फरक किसिमका अनुदानहरू दिने गरेको छ। कुनै पालिकाले तपाईँको गहुँमा, कुनै कहीँ चाहिँ तपाईँको आलुमा, कहीँ तपाईँको धानमा, यो आफ्नो ठाउँको प्रकृति हेरेर चाहिँ उहाँहरूले चाहिँ महत्त्व दिएछ कृषिमा।
0: अनि जो साँच्चै किसान हो, कृषि कर्म गर्नुहुन्छ, उहाँहरूको लागि अरू अरू पालिकाहरूमा त स्थानीय तहले ट्र्याक्टरहरू, त्यस्तै गरी बिउ बिजन, मल खाद अनि विसादी,
1: त्यस्तो एकदम हजुर बाँके जिल्लामा पनि दिएको छ, उपभोक्ताहरूले त्यो प्राप्त गरेको छ। तर सबभन्दा उपभोक्ताहरूको सबभन्दा ठुलो गुनासो चाहिँ नै धेरै पहिलाबाट हामी सानै हुँदाखेरि अहिलेसम्म सुन्दै आएको चाहिँ समयमा कृषि उपभोक्ताहरूले मल पाएको छैन, त्यो चाहिँ सरकारले व्यवस्था गरिदिनु पर्यो।
0: त्यो चाहिँ स्थानीय पालिकाहरूले कतिको समन्वय गरिदिएको छ त मल सजिलैसँग प्राप्त होस् भन्ने कुरामा?
1: यो त संघीय सरकारले चाहिँ नि स्थानीय सरकारलाई उपलब्ध गराइदिने हो, यो नीति नै संघीय सरकार मलको बिउको चाहिँ पैठारी गर्ने संघीय सरकारले नै अनुमति दिने हो, र संघीय सरकारले दिएर नै त्यसमा ल्याउने हो। त्यस कारण यसमा स्थानीय सरकारले त गरेको छ, तपाईँको हाते ट्रेक्टरहरूदेखि लिएर यो मलको जति उहाँहरूलाई उपलब्ध हुन्छ वितरण गरेको छ, तर एकदमै हाहाकार छ। कुनै व्यवसायीले चाहिँ तपाईँको सामानमा गुणस्तरीय हिँडियो भने व्यवसायी कारवाहीमा हुन्छ, सरकारले जनतालाई समयमा मल दिएन भने सरकार कारवाहीमा कसले गर्ने, त्यो 5 वर्ष लाग्ने हुन्छ त्यसको लागि। त्यस कारण यो त्यतातिर पनि सरकारले, अब नयाँ सरकार आउनु भएको छ, नयाँ जोसो मौले द्वितीयको सरकार छ अहिले, यो सरकारसँग हाम्रो चाहिँ माग छ तपाईँको उपभोक्ताहरूलाई कृषि मा निर्भर गर्ने किसानहरूलाई समयमा बिउ मल र तपाईँको जलको पनि व्यवस्था सरकारले गर्नुपर्छ।
0: कृषि कर्म जो जसले गर्नुहुन्छ कृषकहरूले, उहाँहरूले चाहिँ अत्यधिक विषादी प्रयोग गरेपछि स्वास्थ्यमा हानि हुन्छ भन्ने कुरा चाहिँ कतिको बुझ्नु भएको छ त्यहाँका कृषकहरूले?
1: बुझ्न त अब अहिले यो सम्बन्धी अबुझ भएका किसानहरू छैन, लगभग साधारण लेख पढ गर्न जाने, र अहिले सबैको हातमा तपाईँको सोसियल मिडिया मोबाइल छ र मोबाइलबाट यी सबै कुराहरूको जानकारी छ, तर ती जानकारी हुँदा हुने लापरवाही चाहिँ गरेको छ किसानहरूले। यसको जनचेतना चाहिँ स्थानीय तह नेपाल सरकारले चाहिँ नि पटक पटक दिइराख्नुपर्छ भन्ने

0: मेरो मान्ने
1: कतिपय स्थानीय पालिकाहरूमा जसले सबै कागजात मिलाउन जान्नुहुन्छ उहाँहरू कृषकै नभए पनि अनुदान प्राप्त गरेको अवस्था छ। जो साँच्चै कृषक हो उहाँहरूले ती कागजातहरू मिलाउन जान्नुहुन्न जसले गर्दा अनुदान प्राप्त भएको छैन भन्ने गुनासो सुनिन्छ। बाँकी जिल्लामा रहेका स्थानीय तहहरूमा त्यस्तो समस्या छ कि छैन?
0: नै एकदम त्यो समस्या देशभरि नै छ, माघे जिल्लामा नहुने भएन। तर अहिले चाहिँ तपाईँको जनताहरू धेरै सचेत भइसकेको छ, त्यो जनचेतनाले गर्दा अब यता तपाईँको यता दुई तिन वर्षदेखि यस्ता घटनाहरू चाहिँ न्यूनीकरण भएको छ, अन्त चाहिँ भएको छैन।
1: आदरणीय श्रोताहरू, भर्खरै मात्र सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल खोल्नु भएको छ भने यहाँहरूले सुनिरहनु भएको छ कार्यक्रम हाम्रो चासो। हाम्रो चासो कार्यक्रममा आज हामीले कुराकानी गरिरहेका छौँ बाँके जिल्लाका राष्ट्रिय उपभोक्ता मञ्चका जिल्ला अध्यक्ष वीरेन्द्र यादवसँग। उहाँसँगको कुराकानीलाई पुनः निरन्तरता दिँदैछौ। बाँके जिल्लामा शिक्षाको गुणस्तर चाहिँ कस्तो छ?
0: माघे जिल्ला तपाईँको आठ पालिका छ, आठ पालिकामा नेपालगञ्ज उपमहानगरपालिकामा शिक्षा तपाईँको मध्य र सुदूरको हब नै हो। शिक्षाको अवस्था तपाईँको राम्रो छ, अहिले कोवलपुर, नेपालगञ्ज, खजुरा, बैजनाथ अनि राप्ती सुनारी यहाँको शिक्षाको अवस्था एकदमै राम्रो छ। अब गुणस्तरको कुरा गर्नुहुन्छ भने अब गुणस्तर त तपाईँको नेपालभन्दा अमेरिका अस्ट्रेलिया पढ्न जान्छ बच्चाहरू, अस्ट्रेलिया अमेरिकाका बच्चाहरू अन्तै विद्यार्थीहरू अन्तै पढ्न जान्छ। तर पहिलाभन्दा अहिले तपाईँको यो मैले भनेको छवटा पालिकामा शिक्षाको अवस्था एकदमै राम्रो छ, र एकदमै कमजोर भएको अवस्था भनेको तपाईँको छ पाँचवटा कमजोर भएको चाहिँ पालिकाहरू जानकी, जुडुवा र नरैनापुर। यहाँ चाहिँ नि शिक्षा त्यति गुणस्तर छैन र सरल र सुलभ पनि छैन।
1: बाँकी जिल्लामा पनि सामुदायिक सँगसँगै निजी विद्यालयहरू पनि छन् होला। निजी विद्यालय र सामुदायिक विद्यालयमा हुने शैक्षिक गुणस्तरको यदि हामीले हेर्ने हो भने कस्तो छ होला त?
0: तपाईँको यसमा भन्नुपर्दा निजी विद्यालयहरू अहिले आकर्षणका केन्द्रबिन्दु भएको छ, र तपाईँको जति हुने खाने हुन् त्यो सबै तपाईँको निजी विद्यालयमा बच्चाहरू पढ्छ, र समुदाय विद्यालयमा तपाईँको अर्का घर काम गर्ने बच्चाहरू एकदम किसान एकदम निम्न वर्गको जसलाई साँझ बिहान खाना पुग्दैन त्यस्ता बच्चाहरू पढ्न आउँछ। तर सबै ट्रेन्ड टिचरहरूको कुरा गर्नुहुन्छ भने सबै समुदाय विद्यालयमा छ, र निजी विद्यालयमा त हेलमेट टिचरहरू छन्। हेलमेट टिचरहरू के भने तपाईँको पढायो गयो अर्को बस पढाउन आउने नआउने पनि निश्चित हुँदैन। त्यसकारण यस्तो हेर्दाखेरि फरक त छ, तर एकदमै गुणस्तरीय उत्पादन भन्नुहुन्छ भने तुरन्तै हेर्दा आकर्षक निजी छ, तर गुणस्तरीय उत्पादन भन्नुहुन्छ भने समुदाय विद्यालयबाट नै छ।
1: यसको मतलब सामुदायिक विद्यालयमा रहेका शिक्षकहरूले गुणस्तरीय शिक्षा प्रदान गरिरहेको छ भनेर बुझ्दा हुन्छ त हामीले?
0: एकदम एकदम हजुर, समुदाय विद्यालयमा भएका शिक्षकहरूले गुणस्तरीय शिक्षा र टिकाउ शिक्षा दिइरहेको छ। निजी विद्यालयमा तपाईँको त्यो के भनौँ अब कुनै देशको सामानको कुनै ग्यारेन्टी हुन्छ भन्न भन्छ नि, म त्यो देशको नाम लिनु चाहिँ त्यस्तै त्यस्तै हुने।
1: अनि कतिपय गुनासो के पनि सुनिन्छ भने सामुदायिक विद्यालयमा पठन पाठन गराउने शिक्षकहरू राजनीतिक झोला बोक्ने धेरै हुनुहुन्छ, अनि विद्यालयमा कम नै उपस्थित हुन्छ भन्ने गुनासोहरू पनि सुनिन्छ।
0: अर्को गुनासो पनि पक्कै पनि सुन्नु भयो होला, विद्यालयमा शिक्षिकाहरू स्वेटर बिन्नुहुन्छ। यो गुनासो पनि जनमानसमा समुदायमा आजभन्दा पाँच वर्ष अगाडिसम्म र अहिले पनि बुढापाकाले सरकारी स्कुलका म्याडमहरू त स्वेटर बुन्नुहुन्छ। स्वेटर बुन्ने लगाउने चलन, हातले बुन्ने लगाउने चलन मलाई लाग्छ 20 वर्षभन्दा अगाडिबाट छैन। तबदेखि हामीले विदेशबाट इम्पोर्ट गर्न थालेको सामानहरू त्यो स्वेटर पनि छैन। त्यसकारण यो चलन एउटा भन्नको लागि समुदाय विद्यालयको गुणस्तरलाई विश्वासलाई कम गर्नको लागि बजारी हल्ला हो यो। मलाई के लाग्छ भने निजी विद्यालयहरूले यस्ता किसिमका प्रोपगन्डाहरू रच्यो भने उनीहरूलाई त आफ्नो दोकान चलाउनु छ, त्यहाँदेखि त्यसो आफ्नो दोकान चलाउनलाई त्यस्तो किसिमको हल्ला चाहिँ उडाउँछ। त्यो हल्लाले आफूतिर विद्यार्थीलाई अभिभावकलाई चाहिँ आकर्षण गरेको कुरा चाहिँ छ म्याम। अब अर्को कुरा मैले जोडेँ हजुरलाई, राजनीति गर्ने यो देशमा प्रजातन्त्र ल्याउनलाई होस् लोकतन्त्र ल्याउनलाई होस् शिक्षकहरू नै ओहोरात खट्यो, र त्यसबाट नै यो देशमा मलाई लाग्छ गणतन्त्र र प्रजातन्त्र आएको हो। अनि त्यसपछि मैले के जोड्न चाहन्छु भने जब हाम्रा नेताहरू प्रजातन्त्र आउनुभन्दा अगाडि भारतमा प्रवास बस्न जानुभएको थियो, त्यस बेला आजभन्दा 50 वर्ष अगाडि त्यस बेला युवाहरू बनारसमा जान्थे, अनि उहाँहरू माथिल्लो डिग्री उच्च शिक्षा हासिल गरिसकेपछि आफ्ना नेतालाई सोध्थे, अब म नेपालमा गएर के गरौँ? अनि त्यस बेला उहाँहरूले भन्नुहुन्थ्यो, नेपालमा गएर शिक्षक बन र जनतालाई प्रजातन्त्रको बारेमा सिकाऊ। र ती परिपाटी चल्दै आएको थियो। र यता मलाई लाग्छ तपाईँको 74 पछि जब शिक्षकहरूको समय 71 समयमा जब शिक्षा आयोग खुल्न थाल्यो, बढुवा हुन थाल्यो, यो चाहिँ कम भएको समय आरोप चाहिँ छ। तर मलाई लाग्दैन कि कोही शिक्षकले पार्टीको झोला बोक्या छ अनि पार्टीकै काम गर्छ। आरोप चाहिँ छ तर यसको न्यूनीकरण भएको छ, अन्त भएको छैन।
1: अब शिक्षा सँगसँगै स्वास्थ्यको कुरा गरौँ न, कतिको गुणस्तरीय स्वास्थ्य सेवा पाउनु भएको छ बाँकेवासीहरूले?
0: बाँकेवासीहरू तपाईँको ठाउँ अनुसार चाहिँ सेवा चाहिँ गुणस्तर पाएकै छ म्याम। नेपालगञ्जमा जति पाएको छ र यसका छिमेकी पालिकाहरू जानकी, डुडुवा अनि कोहलपुरले जति पाएको छ त्यही हिसाबले अरू पालिकाहरूले गुणस्तरीय स्वास्थ्य सुविधा चाहिँ पाएको छैन। हरेक वार्डमा तपाईँको स्वास्थ्य उठी छ, तर भनेको जस्तो नेपाल सरकारले औषधिहरू पुर्याउन सकेको छैन, डक्टर नर्सको पनि व्यवस्था गर्न सकेको छैन। सुगममा पाएको छ, दुर्गम पालिकाहरूमा पाएको छैन।
1: सरकारी स्वास्थ्य संस्थाहरूले 98 थुप्रै प्रकारका औषधिहरू सित्तैमा दिने भनिरहँदा स्थानीय तहमा खोलिएका ती स्वास्थ्य संस्थाहरूमा ती औषधि भेटिन्न भन्ने गुनासोहरू पनि सुनिन्छ नि, त त्यो समस्या छ बाँकेमा?
0: बाँकेमा पनि छ, देशभरि नै छ त्यो समस्या, बाँकेमा नहुने त कुरै भएन।
1: हजुर, कस्तो खालको समस्या छ
0: बाँकेमा? समस्या तपाईँको औषधिको कुरा गर्नुभयो नि, अब समयमा त्यो औषधि पनि नभेट्ने, समयमा स्वास्थ्यकेहरूमा डक्टर नर्सहरू नभेट्ने, अनि बिरामीलाई चेक गर्ने उपकरणहरू पनि कसै पनि सुविधा नभएको अवस्था देखेका छौँ हामी।
1: यस्तो किसिमको समस्याहरू हुँदाखेरि तपाईँहरूले स्थानीय तहमा घचघच्याउने केही प्रयास पनि गर्नु भएको छ?
0: यो क्षेत्रमा त हामी त्यति गरेका छैनौँ, तर नेपालगञ्जमा अरू अरू पालिकामा दुर्गम पालिकाहरू जस्तै हाम्रो नरेनापुर एकदमै दुर्गम पालिका हो बाँके जिल्लाको, त्यस्तो ठाउँहरूमा गएर जो तपाईँको सजिलै पहुँच छैन तपाईँको स्वास्थ्यको, त्यस्ता त्यो पालिकाहरूमा चाहिँ हामी गएर झगडा छ।
1: स्वास्थ्यसँगै जोडिएर आउँछ खाने पानी। अब बाँके जिल्ला भनेपछि तराईको जिल्ला, कतिपय अवस्थामा बोर्डिङ गरिएको पानी, ट्युबवेलको पानीहरू पनि प्रयोग हुन्छ होला। ती पानीहरू कतिको खान योग्य छन्? साँच्चै धाराको पानी पनि प्रयोग गर्न पाइन्छ कि यस्तै बोर्डिङ ट्युबवेलको मात्र प्रयोग गर्नुपर्छ? यसको बारेमा पनि केही जानकारी गराइदिनुहोस् न।
0: बाँके जिल्ला त तपाईँको पानी पर्याप्त मात्रामा तराईको जिल्लामा हुन्छ, पानी चाहिँ शुद्ध पानी चाहिँ लगभग जनतामा यो विषयमा चाहिँ जनचेतना निकै भइसकेको छ। उपभोक्ताहरूमा लगभग तपाईँको 100% होइन 75% जनता हाम्रो उपभोक्ताहरूले शुद्ध पानी नै पिउँछ।
1: तराईतिरका बोर्डिङ गरिएका पानीहरूमा आर्सेनिकको मात्रा बढी हुन्छ भनिरहँदा त्यो पानी प्रयोग गर्नको लागि चेक जाँच गराएर मात्र प्रयोग गर्नुहुन्छ कि खनेपछि अब चेक प्रयोग गरिहाल्ने हिसाबले प्रयोग गर्नुहुन्छ?
0: अहिले अहिले तपाईँको बजार क्षेत्रमा धेरै उपभोक्ताहरू तपाईँको जारको पानी अनि त्यसपछि घरमै फिल्टर प्रयोग गरेर खाइरहेको छ, अनि तपाईँको दुर्गम गाउँहरूमा चाहिँ अहिले आर्सेनिक चेक चाहिँ तपाईँको धेरै सङ्घ संस्थाहरू छ, समय समयमा ती सङ्घ संस्थाहरूले पनि सहयोग गरेको छ चेक गर्नलाई। गाउँघरमा अहिले पनि तपाईँको ट्युबवेल भन्छौँ हामी, पूर्वतिर नल भन्ने चलन छ, हामी यतातिर पश्चिमतिर पश्चिममा नल भन्छौँ, ती नलकै पानीहरू खान्छौँ।
1: अब बाँके जिल्लाको सडकहरू कस्तो छन्? सबैतिर यातायात पुग्ने सडकहरू बनेका छन् कि छैनन्? त्यसको बारेमा पनि जानकारी गराइदिनुहोस्।
0: सहरी क्षेत्रमा त अहिले तपाईँको यातायातको सुविधा राम्रो छैनन्, र मैले अघि नै पनि तपाईँलाई जोडेको थिएँ, नरेनापुर पुग्नलाई पहिला 2 लाग्थ्यो भने भारतको बाटो प्रयोग गर्नु पर्थ्यो भने अहिले चाहिँ 79 सडक निर्माण भएको छ, सहजै तरिकाले आवत जावत भएको छ। तर सबै गाउँसँग सबै गाउँ जोड्ने बाटो चाहिँ अझै भइसकेको छैन। सडक र यातायातमा तपाईँको यहाँका उपभोक्ताहरू 50% उपभोक्ताहरू चाहिँ सन्तोष छ।
1: हजुर, अनि ती सडकमा घुर्ने सार्वजनिक यातायातमा चढिरहँदा यात्रुहरूले म ठगिएँ भन्ने अवस्थामा छ कि ओहो राम्रै भाडा रहेछ भन्ने हुन्छ, त्यो पनि बताइदिनुहोस् न।
0: सहरी क्षेत्रमा तपाईँको रिक्सामा यो कुरा सुनिएको छ, अनि त्यसपछि लङ दुरीमा चाहिँ उपभोक्ताहरू हामी छपिएको भने गुनासो आएको छैन, रिक्साको गुनासो अलिक बढी आएको छ।
1: त्यस्तो गुनासो आउँदा तपाईँहरूले समन्वय गर्ने गर्नु भएको छ?
0: समन्वय नगरपालिकासँग हामी गर्छौँ।
1: हजुर,
0: अनि नगरपालिकामा पनि तपाईँको यातायात खाँच छ र त्यहाँ नगर प्रहरीहरूलाई यो कुरा जानकारी गराउँछ। रिक्सा नम्बर हामी उपभोक्तालाई भन्छ, तपाईँ त्यस्तो थकिनु भयो भने त्यो रिक्सा नम्बर चाहिँ नोट गरेर नोट गर्ने गर्नुहोस् भनेर जनचेतना फैलाएका।
1: हजुर, हामी कार्यक्रमको अन्तिम चरणमा आएका छौँ। अन्त्यमा रेडियो नेपाल सुनेर बस्नुभएका सम्पूर्ण आम उपभोक्ताहरूलाई यहाँको भन्नु केही छ?
0: मेरो सम्पूर्ण उपभोक्तालाई के भन्न चाहन्छु भने आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोस्। स्वस्थ मान्छे नै यो जीवन, स्वस्थ मान्छेको जीवन नै स्वस्थ रहन्छ। धन सम्पत्ति कमाउनु भन्नु भन्नुभन्दा पनि तपाईँ आफ्नो स्वास्थ्यलाई ध्यान दिनुहोस्। स्वास्थ्य राम्रो भयो भने धन सम्पत्ति जति पनि कमाउन सक्नुहुन्छ भन्ने उपभोक्ता साथीहरूलाई म भन्छु, पुरा आफ्नो सम्पूर्ण नेपाली दाजुभाइलाई भन्छु।
1: हामीलाई समय उपलब्ध गराउनु भयो, बाँके जिल्लामा रहेका उपभोक्ताहरूको समस्या सँगसँगै त्यहाँ कस्ता किसिमका खाद्य वस्तुहरू प्रयोग भइरहेका छन् यसको बारेमा सम्पूर्ण जानकारी गराइदिनु भयो। यहाँलाई कार्यक्रम हाम्रो चासो र रेडियो नेपालकै तर्फबाट धेरै धेरै धन्यवाद।
0: हजुरलाई पनि समय लिनुभयो। नेपालको एउटा पश्चिम क्षेत्र नेपालगञ्ज बाँके जिल्लाबाट आवाज देशभरि सुनाइदिनलाई जुन जमर्को गर्नुभयो यसको लागि धेरै धेरै धन्यवाद। नमस्कार।
1: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय उपभोक्ता मञ्चका बाँके जिल्लाका जिल्ला अध्यक्ष वीरेन्द्र यादव। उहाँसँग हामीले बाँके जिल्लामा रहनुभएका उपभोक्ताहरूले कतिको गुणस्तरीय खाद्य वस्तुहरू उपभोग गर्न पाउनु भएको छ, स्वास्थ्य शिक्षा खानेपानी लगायतका उपभोग्य वस्तुहरूको गुणस्तर कस्तो छ त यसकै सेरोफेरोमा रहेर कुराकानी गर्यौं। स्वस्थ सुलभ र उचित मूल्यमा स्तरीय सेवा सुविधाको उपभोग गर्न पाउनु तपाईँ हामी प्रत्येक उपभोक्ताको अधिकार हो। ऐन कानुन र नीति नियमले उपभोक्ताहरूको विभिन्न अधिकारहरूको संरक्षण गरेको छ। हामीले बुझ्नु पर्छ कि अधिकार कानुनले व्यवस्था गरेर मात्र पुग्दैन, तपाईँ हामी उपभोक्ता स्वयंले पनि आफूले उपभोग गर्ने सेवा सुविधाका विषयमा जागरूक बन्नै पर्छ, आफ्नो अधिकारको खोजी गर्नै पर्छ। उपभोक्ता हक संरक्षण र अधिकारका विषयमा सचेतना अभिवृद्धिका लागि प्रस्तुत कार्यक्रम हाम्रो चासो आजलाई यति नै। तपाईँ पनि उपभोक्ता हक संरक्षण र अधिकारका विषयमा कुनै कार्यक्रम गर्दै हुनुहुन्छ भने यहाँहरूले गर्ने कार्यक्रमहरूलाई हामी हाम्रो चासो कार्यक्रम मार्फत सम्पूर्ण उपभोक्ताहरू माझ पुर्याउने कोसिस गर्छौ। हामीलाई पत्राचार गर्नका लागि हाम्रो इमेल ठेगाना हो upabhokta.radionepal@gmail.com upabhokta.radionepal@gmail.com। हवस् त, अब आजको लागि उपभोक्ता हकित र अधिकार संरक्षणमा समर्पित हाम्रो चासो कार्यक्रम यही सकिएको छ। वस्तु र सेवा सुविधाको प्रयोग गर्दा मूल्य, शुद्धता, गुणस्तर र परिमाणमा सचेत बनौ यहाँहरूमा यही अनुरोध गर्दै प्राविधिक मित्रद्वय सुलोचना बज्राचार्य र देवकी भण्डारी सहित रिता तिमलसिना बिदा हुन्छु। अर्को हप्ता आजकै समयमा हाम्रो चासो कार्यक्रम सुन्न नभुल्नुहोला। नमस्कार।

0: के तपाईँ खोला नदीनाला छेउछाउमा बसोबास गर्नुहुन्छ? होसियार, बर्सातको समयमा खोला नदीमा पानीको सतह बढेमा तुरुन्तै अग्लो र सुरक्षित स्थानमा जानुहोस्।
1: विपद बाजा बजाएर आउँदैन, त्यसैले बाढी पहिरोको जोखिम हुने ठाउँमा हुनुहुन्छ भने महत्त्वपूर्ण कागजात र आपतकालीन सामग्री तयारी अवस्थामा राख्नुहोस्।
0: हल्लाको पछिन लागि आधिकारिक सूचना र मौसम सम्बन्धी जानकारी लिनुहोस्।
1: रेडियो नेपालद्वारा जनहितका लागि।
2: ए दाई, पख्नुस् त पख्नुस्, के गर्नु भएको?
3: देख्नु भएन, औषधि हालेको।
2: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
3: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
2: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
3: हजुर,
2: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
3: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
2: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटार लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
3: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
2: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
3: ए, हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

हजुर, अहिले सुनायो रचना रिमाल सिद्धार्थ परियारको स्वरमा रहेको दोहोरी गीत, प्रकाश प्राजुलीको शब्दमा रहेको थियो भने शिवनारायण जोशीको सङ्कलनमा। यो समय यहाँलाई विभिन्न कलाकारहरूको स्वरमा सजेका दोहोरी गीतहरूबाट मनोरञ्जन गराइरहेका छौँ। अब फेरि अर्को गीत राख्दैछौँ यहाँ माझमा, बसन्त थापा लक्ष्मी मल्लको स्वरमा रहेको छ भने कृष्ण केसीको शब्दमा रहेको छ बसन्त थापाको सङ्कलनमा।

यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। नागढुङ्गा सिस्नी खोला सुरुङ मार्गको आज विधिवत उद्घाटन भएको छ। सुरुङ मार्गलाई मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङ मार्गका रूपमा लिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले जापानी राजदूत मायादा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका अध्यक्ष डाक्टर तानाका अकिहिकोको उपस्थितिमा सुरुङ मार्गको उद्घाटन गर्नुभयो। सुरुङ मार्गको लम्बाइ 2.68 किलोमिटर रहेको छ। सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजमा गैराती 2 समूहबीच भएको हिंसात्मक झडपपछि लगाइएको कर्फ्यू प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन। कर्फ्यू उल्लङ्घन गर्दै करिब 400-500 संख्यामा स्थानीयहरू सडकमा भेला भएर प्रदर्शन गरिरहेका छन्। घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रहेको छ भने सुरक्षा व्यवस्था थप कडा पारिएको छ। आइतबार राति कप्तानगंजमा 2 समूहबीच भएको झडपमा प्रहरीको गोली लागेर 1 जनाको मृत्यु भएको थियो। सुनसरीको देवानगंजमा भएको घटनाप्रति स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले दुःख व्यक्त गर्दै शान्ति संयमता र सामाजिक सद्भाव कायम राख्न सबैमा अपिल गर्नुभएको छ। मन्त्री मेहताले घटनामा ज्यान गुमाएका प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत निर्माणाधीन काँकड भिट्टा लौकही सडक विस्तार तथा स्तरोन्नति आयोजनाको पूर्वी खण्डमा हालसम्म करिब 38

यति बेला दिउँसोको यो खैला बेलामा कता कता तपाईँलाई आफ्नो साथीको धेरै नै याद आइरहेको छ होला। जीवनको कुनै मोडमा अलिकति खटपट परेका वा व्यस्तताले गर्दा बोल्न छुटेकाहरूको अनि टाढिएका ती रिसाएका साथीहरू छुटेका साथीहरू जसको मुहार सम्झदा पनि आफैमा थोरै भए पनि कता कता चाहिँ एकदमै मिठो के होठमा मुस्कानहरू आइरहेका हुन्छन् है। जीवनको यो लामो र अनिश्चित यात्रामा पाइला पाइलामा साथ दिने आँसु पुस्दै होठमा मुस्कान छर्ने अनि भिडभाडमा पनि आफ्नोपनको आभास गराउने एउटा विशेष पात्र हो साथी, जो जहाँ जतिखेर पनि हामीले एकल फोन म्यासेजको भरमा पनि हामी माझमा उभिदिनुहुन्छ। आफ्नो व्यस्तता समयको बिचमा बावजुद पनि हामीलाई थोरै समय भए पनि निकालेर दिनुहुन्छ, त्यही नै असल साथी हो। नमस्ते, नमस्कार अनि हार्दिक स्वागत छ। आज पनि हामी यो सोमबारको बसाइमा कार्यक्रम के तिमीहरू साथी बन्छौ को साथमा उपस्थित भइसकेका छौँ। हामी दुईजना उपस्थित भएका छौँ। प्रविधि संयोजनमा हुनुहुन्छ देवकी भण्डारी अनि म विद्या चौधरी। हजुर, यहाँहरू यो कार्यक्रम रेडियो नेपालका 60 प्रादेशिक प्रसारण केन्द्रहरूबाट सुन्दै हुनुहुन्छ। त्यसै गरी एफएम ब्यान्डका फ्रिक्वेन्सीहरू 98, 100 र 103 मेगाहर्ज र अनलाइनबाट रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप र फेसबुक पेज मार्फत पनि यतिखेर हामीलाई संसारको जुनसुकै कुनामा बसेर कार्यक्रम के तिमी मेरो साथी भन्छौ सुन्दै हुनुहुन्छ। यहाँहरू जहाँ जस्तो सुकै अवस्थामा हुनुहुन्छ, स्वस्थ व्यस्त अनि खुसी भएर बस्नुहोला। जो जति यात्रा गर्दै हुनुहुन्छ, एकदमै सुखद यादगार यात्रा होस् होइन, ती यात्राका क्रममा धेरै नचिनेका मान्छेहरू भेटिन्छन्, यति नजिक भइदिन्छन् कोही कोही है, जो जिन्दगीभरलाई याद हुन्छ, याद रहन्छ, त्यो याद रहने चाहिँ त्यो वातावरण सृजना गरिदिन्छन्। बाटोमा भेटिने अनि त्यसपछि होइन छुट्टिने क्रम त चलि नै रहन्छ, तर ती पात्रहरू चाहिँ जीवनभर याद रहन्छन् के, भोलिको दिनमा भेट हुन्छ कि हुँदैन होइन, तर त्यो छोटो समयमा चाहिँ यस्तो राम्रो साथी बनिदिनुहुन्छ उहाँहरू होइन, बन्नुहुन्छ, बन्छौँ पनि कतिपय समयमा हामी तपाईँ हामी, एकदमै ख्याल गर्नुहोला आफ्नो भन्न चाहन्छु। 01-42-11-721-736 लाइन खुला गरिसकेको छु, खुला गरिसकेका छौँ हामी चाहिँ होइन। अब जतिजना गत हप्ता यहाँहरूले चाहिँ यस कार्यक्रममा सहभागिता जनाउनु भएको थियो, उहाँ साथीहरू चाहिँ कृपया नआइदिनुहोला, नयाँ साथीहरूलाई चाहिँ पालो दिनुपर्छ भन्ने चाहिँ मेरो मान्यता हो। यही भन्दै अब हामी कार्यक्रमको सुरुवात गर्छौँ गीतबाट, त्यसपछि यहाँसँग प्रत्यक्ष कुराकानी भावना साधासाध गर्न करिब करिब 45 मिनटसम्म हामी तपाईँ माझमा नै रहनेछौँ भन्न चाहन्छु। र शिव परियारको स्वरमा रहेको यो गीत आजको कार्यक्रमबाट सुरुवात गर्दैछौँ भने सुरेश वाग्लेको रचना रहेको छ, हरिलम सालको सङ्गीतमा रहेको अब गोपालममा यो गीत राख्दैछौँ।

0: हजुर, शिव परियारले भने जस्तै जितेर पनि हारमा छु फुलमा भए पनि, होइन कुनै समय यस्तो सिचुएसन आइदिन्छ, समय परिस्थिति आइदिन्छ, होइन हामी चाहिँ साथीको लागि चाहिँ जितेको कुरा पनि हामी चाहिँ ब्याग भइदिन्छौँ क्या। सायद सच्चा असल मित्र दोस्ती चाहिँ त्यही नै हो जस्तो लाग्छ मलाई चाहिँ। मेरो साथीहरू चाहिँ मेरो लागि चाहिँ त्यस्तो धेरै गर्नुभएको छ है, तपाईँहरूको साथी चाहिँ कति तपाईँहरू गर्नुभएको छ कि छैन, तर मेरो साथीहरू चाहिँ एकदमै त्यस्तो चाहिँ गरिदिनुहुन्छ। अलिकति म जिद्दी स्वभावको छु, अलि नाकको टुप्पोमै तेरो रिसाउ पनि भन्नुहुन्छ मेरो साथीहरूले, होइन तर रिसाउने बानी चाहिँ राम्रो होइन। कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौँ। हेलो, नमस्कार।
1: नमस्ते, नमस्कार एन्ड जय गुरुदेव, गुड आफ्टरनून।
0: नमस्ते, नमस्कार। हामी कुन जिल्लातिर पुग्यौ नि अहिले?
1: म बोल्दैछु प्रदेश नम्बर 2 मधेस प्रदेश सिराहा जिल्ला लहन नगरपालिकाबाट बोल्दैछु।
0: मधेस प्रदेशबाट रूपेश रुपेश कुमार महतो, मेरो साथी पनि नयाँ बन्नु भएको छ नि, मधेस प्रदेशकै विजयी हो उहाँको नाम चाहिँ। के छ नि अरू हालखबर रुपेशजी?
1: हालखबर ठिकै छ,
0: त्यतातिरको सुनाउनु। हाम्रोतिरको नि अब भित्र स्टुडियोमा चाहिँ गर्मी नै

0: त्यसरी चाहिँ बुझ्नुपर्छ। कोही साथी अब लामो समयसम्म अब फोन कल केही कन्ट्याक्ट भएन भने त्यो साथी रिसाएको छ, आज मलाई बिर्स्यो भन्ने चाहिँ सोच्नु हुँदैन, होइन र? बाँचन्जेल चाहिँ कुनै न कुनै समय चाहिँ यदि हाम्रो सच्चा मित्रता त्यो भावना जुडेको छ भनेपछि चाहिँ भेट अवश्य पनि हुन्छ।
1: अनि विद्या दिदी
0: हजुर,
1: तपाईँ र मेरो चाहिँ पहिलोचोटि कुराकानी हो,
0: एकदमै
1: कार्यक्रममा पहिलोचोटि चाहिँ पार्टिसिपेट जनाउनु भएको छ मैले,
0: एकदमै कस्तो खुसी लागेको छ के, होइन? यस्तो नयाँ नयाँ यहाँहरू जस्तैले चाहिँ यति धेरै माया गरिदिनुहुन्छ हामीलाई, होइन? तपाईँहरूको मायाकै कारणले हामी चाहिँ यहाँसम्म आइपुगेका छौँ।
1: भन्दाखेरि तपाईँलाई म केही कुरा सोध्न चाहन्छु, तपाईँ मसँग अफियरमा कन्ट्याक्टमा आउनुहुन्छ नम्बर छोडेपछि?
0: अब कोसिस गरौँला नि,
1: ए यो कुरा अफियरमा गर्नुपर्ने हो, कार्यक्रमको विषयमा गर्नुपर्ने हो क्या? कार्यक्रमहरू रेडियो नेपालको सुन्छु।
0: कुन कार्यक्रमको विषयमा नि?
1: अब यो अनियरमा भन्न मिल्दैन होला सायद, भनौँ
0: कार्यक्रमको नामको केही छ भने भन्दा हुन्छ, फरक पर्दैन नि।
1: हाम्रो बोली,
0: हाम्रो बोली अपाङ्गता सम्बन्धी कार्यक्रमको लागि के छ नि सुझाव, अब गुनासोहरू होइन मजाले हामी लिन्छौँ के?
1: अलिकति गुनासो के छ भन्दाखेरि, अब हामी जस्तो पूर्ण दृष्टिविहीन व्यक्तिहरूका लागि होइन, सरकारवालाहरूले यो रातो कार्डको व्यवस्था गरिदिँदैनन् होइन, अब यो 2190 रुपियाँ लिएर के हुन्छ आजकलको जमानामा?
0: ल हुन्छ, म यो विषयमा चाहिँ हजुरलाई यो कार्यक्रम सकेपछि हाम्रो प्राविधिक दिदीले हजुरको नम्बर नोट गर्न आग्रह गर्छु, हजुरको नम्बर नोट गर्नुहुन्छ अनि म 1 बजेको समाचारपछि हजुरलाई सम्पर्क गर्ने प्रयास गर्छु है त। एकदमै ल, अब यहाँलाई साथी बनाउनु पर्यो भने चाहिँ कहाँ कसरी सम्पर्क गर्ने होला? अरू साथीहरू पनि कुर्नु भएको छ।
1: मसँग यदि म एक दृष्टिविहीन व्यक्ति हुँ, मलाई चाहिँ उतैबाट कल ब्याक गर्न भन्नु, म कल ब्याक गर्न सक्छु तर मिस कल चाहिँ नगरिदिनु होला, त्यसको लागि मेरो नम्बर राखेको छ, म यताउति भावना सावना केही भन्दिनँ, अब इच्छा लाग्छ भने कल ब्याक गर्नु भयो, लाग्दैन भने म केही भन्न चाहदिनँ होइन। मेरो नम्बर राखेको छ 9817375571 9817735571 9817375571 यो नम्बरमा कन्ट्याक्ट गरेर साथी बन्न सक्नुहुन्छ।
0: हस् नमस्कार, रूपेश कुमार महतो हुनुहुन्थ्यो सिराबाट, अब अर्को श्रोतालाई लिन्छौँ, कहाँ बाटोको हुनुहुन्छ? हेलो नमस्कार।
2: हेलो नमस्कार।
0: नमस्कार हजुर, कहाँ बाटोको बोल्दै हुनुहुन्छ?
2: हजुर म वीरबहादुर ठोकर तामाङ बोल्दैछु यता सर्लाही जिल्लाबाट।
0: वीरबहादुर ठोकर सर्लाहीबाट
2: हजुर,
0: के छ नि वीरबहादुरजी?
2: कुशल मङ्गल समग्रमा ठिकै छ।
0: कस्तो छ मौसम, बाटोघाटो कस्तो छ, बर्खाको सिजन रहेको छ होइन?
2: बाटो ठिकै छ, मैले ठिक छ पनि भएन किनकि हिजो बेलुका पानी परेको थियो,
0: ठिक छ है। अनि वीरबहादुरजी साथी कस्तो हुनुपर्छ जस्तो लाग्छ?
2: साथी एकदमै असल, समग्रमा सोच विचार सही सकारात्मक भएको त्यस्तो साथी हुनुपर्ने हो।
0: हामी चाहिँ साथी चाहिँ यस्तो बन्दै हुन्थ्यो भन्ने गुनासो गर्छौँ, तर आफू पनि साथीको लागि साथीकै टाइपले बन्दिन पर्छ जस्तो लाग्छ होइन? वीरबहादुरजी अब यहाँलाई चाहिँ साथी बनाउन पर्यो भने कहाँ कसरी सम्पर्क गर्ने होला?
2: हुन्छ म चाहिँ परिचय सहित नै भन्छु किनकि कति साथीले भर्खर सुन्दै हुन्छ होला। नमस्कार, मेरो नाम वीरबहादुर थोकर, यदि तपाईँले मलाई मसँग जोडिनुहुन्छ र केही सकारात्मक भावना सहित कुरा गर्नुहुन्छ भने मेरो कन्ट्राक्ट नम्बर रहेको छ 97 4 0 86 52, एकदमै सजिलो छ 97 4 0 0 0 0 0 होइन 97 0 0 0 86 52 97 4 0 86 52 यसमै कन्ट्याक्ट गर्न सक्नुहुन्छ, मलाई छुट्टिन्छ। नमस्ते।
0: नमस्ते, वीरबहादुर ठोकर हुनुहुन्थ्यो सरलाईबाट, फेरि हामी अर्को श्रोतालाई लिन्छौँ, कहाँबाटको हुनुहुन्छ? हेलो नमस्कार।
3: हजुर बिदा दिनुहोस् है।
0: नमस्ते, कहाँबाटको बोल्दै हुनुहुन्छ?
3: हजुर म यता बसुरबाट निशान्त राई बोलिरहेको छु।
0: निशान्तजी के छ नि हालखबर?
3: हालखबर एकदम ठिकठाक, त्यही अहिलेसम्म ठिकै चलिरहेको छ, बाँचिएकै छ, बाँकी दिनहरू चलिरहेको छ।

0: छ भनौँ न.
1: यस्तै यस्तै चलिरहेछ. भोजपुरमा त थुप्रो ठाउँहरू छ नि घुम्ने, कस्तो मलाई जान मन छ के.
0: हजुर, पहाडी पहाडी भेग हो त्यही भएर
1: त्यो फाँड छ नि, मैयुङ डाँडा के भन्छ नि,
0: टेम्के
1: डाँडा हो.
0: हजुर,
1: टेम्के र मैयुङ सँगै छ क्या है.
0: हजुर, टेम्के टेम्के अनि के अरे टेम्के मैयुङ.
1: त्यो कुन कुन जिल्लालाई छुन्छ नि, जोड्ने हो जस्तो लाग्छ के हो टेम्के डाँडा चाहिँ. सिमाना हो, एकदम राम्रो छ कि होइन. अब जो हामी चाहिँ सामाजिक सञ्जालहरूबाट त्यस ठाउँको बारेमा पढेका छौँ होइन, देखेका छौँ होइन, त्यहाँ प्रत्यक्ष आँखाले त्यो महसुस गर्न पायो भने झन् कति आनन्द आउँछ होला.
0: त्यही त, अहिले त यस के अरे ठाउँहरू के अरे नपुगी तापनि अब सामाजिक सञ्जालको ऊ छ होइन, हेर्न पाइन्छ यो ठाउँमा यस्तो रहेछ, यो ठाउँमा यस्तो रहेछ भन्ने के अरे कुराहरू चाहिँ के अरे जस्ट हेर्न चाहिँ पाइन्छ के अरे नपुगे तापनि होइन.
1: एकदमै निशानजी, साथी कस्तो हुनुपर्छ, साथी प्रतिको भावना छोड्नुहोस्.
0: म साथी साथी म साथी यस्तो उस्तो म आवाज पनि के हुँदैछ साथीमा यस्तो उस्तो म के अरे नि केही पनि भन्दिनँ होइन. त्यो के अरे नि त्यो मुखमा राम्रो बगलीमा छुरे भन्ने भन्ने टाइपको के अरे नि म त्यो सोचमा होइन. म समग्रमा सबै साथीहरू के अरे सबै उस त्यही उस्तै मनपर्छ होइन, सबै समानै लाग्छ. त्यही भएर म यस्तो खालको उस्तो खालको विशेष खाले यस्तो उस्तो भन्ने कुरो चाहिँ म चाहिँ राख्दिनँ है.
1: अनि कहाँ कसरी सम्पर्क गर्ने होला त यहाँलाई.
0: ठिक छ, यदि साथी बन्न चाहनुभयो, यदि मन पर्यो साथी बन्न चाहनुभयो भने मेरो सम्पर्क नम्बर म छोड्छु है. मेरो फोन नम्बर 997 अनि 4470 अनि 4767. फेरि म एकचोटि रिपिट गर्छु, अनि 97 अनि 4470 4767 चाहिँ सम्पर्क गर्न सक्नुहुन्छ भन्ने छुट्टिन्छ. नमस्ते.
1: नमस्ते. निशान राई हुनुहुन्थ्यो भोजपुरबाट. यहाँहरू कार्यक्रम के थियो मेरो साथी भन्छु सुन्दै हुनुहुन्छ. अब पनि साङ्गीतिक कोसिस लिइराख्छौँ. सङ्गीत बिना सायद हामी जो कोहीको पनि जीवन अधुरो छ, चाहे सुख चाहे दुःख होस् होइन. हामी सङ्गीत सुन्ने गरेका छौँ, आफ्नो आफ्नो मनपर्ने गीत सङ्गीतहरू सुन्ने गरेका छौँ. यहाँहरू चाहिँ कोही साथीहरूसँग रिसाउनु भएको छ, आज कुरा गर्न पाउनु भएको छैन भने थोरै समय के एक मिनटमा कति हुन्छ त्यो टाइम चाहिँ साथीको लागि निकाल्नुहोस् आफ्नो फोन. अहिले त हात हातमा फोन छ होइन, निकाल्नुहोस् टेक्स्ट गर्नुहोस् के. त्यो साथीलाई कति खुसी मिल्छ होला क्या, एज अ सरप्राइज होइन. त्यो सानो खुसी खुसी सानो कुरा चाहिँ खुसी खुसी खुसी दिन सक्नुपर्छ. मैले पनि मेरो साथीलाई बिहानै कल गरिसकेको थिएँ, कुराकानी भयो धेरै आज दिनमा चाहिँ यसरी काम गर्ने यसरी भनेर. साथीले नि आफ्नो कुराहरू राख्नुभयो, मैले पनि राखेँ होइन. त्यसरी गयो अनि म यहाँ आएँ, रेडियोमा आएँ, त्यसपछि यसरी चलिरहेको छ मेरो दिन चाहिँ. त्यसरी पनि यहाँले चाहिँ सानो सानो कुरामा चाहिँ खुसी दिन चाहनुहुन्छ, आज खुसी हुन चाहनुहुन्छ भने थोरै समय के समय सबैको लागि महत्त्वपूर्ण छ होइन. तर त्यो समय चाहिँ थोरै भए पनि निकालेर आफ्नो साथीहरूलाई दिनुहोस् र एकदमै आजको दिनलाई यादगार बनाउनुहोस्. अब भने हामी राख्दैछौँ. रचना रिमालले भन्दै हुनुहुन्छ, मबाट टाढा टाढा नभइदियो होइन, कोही कसैसँग पनि टाढा हुने कोसिस नगर्नु होला. एकचोटि जोडिएपछि त्यो चाहिँ जीवनभर रहिरहनुपर्छ, त्यस्तो सम्बन्ध बनाउनुपर्छ हामीले. मानस विक्रम थापा मनिषा खड्काको गीत रचना रहेको छ भने सरोज पोखरेलको सङ्गीत रहेको छ. अब कुपालोमा यो गीत राख्छौँ, त्यसपछि केही सूचना र सन्देशहरू सुन्न सक्नुहुन्छ, त्यसपछि फेरि हामी यहाँसँग जोडिनेछौँ.

0: झन्डु आयुर्वेद।
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
0: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
1: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: सूचना सन्देशपछि फेरि पनि स्वागत छ कार्यक्रम के तिमी मेरो साथी बन्छौ सुनेर बस्नुहुने सम्पूर्ण मित्रहरूमा। सुनेक 42-11-7-21-7-36 लाइन खुला गरिसकेका छौँ। भर्खरै मात्र रेडियो सुन्दै हुनुहुन्छ भने रेडियो नेपालका 7 प्रादेशिक प्रसारण केन्द्रहरूबाट कार्यक्रम सुन्दै हुनुहुन्छ। त्यसै गरी एफएम ब्यान्डका फ्रिक्वेन्सीहरू 98.1 मेगाहर्ट्जसँगै अनलाइनमा radionepal.gov.np र रेडियो नेपाल को मोबाइल एप र फेसबुक पेज मार्फत पनि संसारको जुनसुकै कुनामा बसेर कार्यक्रम के तिमी मेरो साथी बन्छौ सुनिरहनु भएको छ। कोही साथी फेरि पनि हामी माझमा आइसक्नु भएको छ। हेलो, नमस्कार। नमस्ते, नमस्कार। कहाँ बाटोको बोल्दै हुनुहुन्छ? शङ्खुवा सभाबाट मन कुमारी जी। कस्तो राम्रो नाम मन कुमारी। के भन्नुभएको? कान्छी थुलुङ कुलुङ। अनि के छ नि शङ्खुवा सभाको हालखबर? मन कुमारीजीसँग फर्स्ट टाइम हो है हाम्रो कुराकानी भएको। कस्तो खुसी लागेको छ नि, मैले नयाँ नयाँ यस्तो साथीहरूसँग कुरा गर्न पाउँछु नि, एकदमै खुसी लाग्छ कि मलाई चाहिँ। अनि मन कुमारीजी, नामै मन कुमारी भएपछि त अब अरू सोध्ने कुरै नै भएन होइन? अनि साथी कतिको हुनुहुन्छ नि यहाँको? अलिअलि मेरो त धेरै साथी हुनुहुन्छ नि फेरि। मेरो चाहिँ धेरै साथीहरू हुनुहुन्छ। मन कुमारजी, ल अब यसरी नै अब यस कार्यक्रममा सहभागी जनाउने अनि धेरैभन्दा धेरै साथी बनाउने हस्। आजबाट म पनि थपिएँ नि त एउटा साथी, होइन र? रेडियो नेपाल त छँदैछ साथी, होइन? त्यसमा म पनि थपेँ के साथी। अनि जति पनि तपाईँको आवाज सुन्दै हुनुहुन्छ होइन, उहाँहरू पनि थपिनु भयो तपाईँको साथीमा, अब त धेरै भइसक्नु भयो। ल मन कुमारजी, साथी कस्तो हुनुपर्छ? साथी प्रतिको भावना छोड्नुहोस् र छुट्टिनेछौँ। त्यस्तो साथीहरू हुनुहुन्छ भने अनि कहाँ कसरी सम्पर्क गर्ने त फेरि?
4: मेरो कन्ट्याक्ट नम्बर रहेको छ 99-49-40-88-31।
3: शङ्खुवा सभाबाट हुनुहुन्थ्यो मन कुमारी, कान्छी कुलुङ। अब फेरि हामी अर्को साथीसँग जोडिन्छौँ। कहाँबाट को हुनुहुन्छ? हेलो, नमस्कार।
5: नमस्कार,
3: ठिक छ। कहाँबाट को बोल्दै हुनुहुन्छ? सुर्खेतबाट। यहाँको शुभ नाम? हजुर, टेकेन्द्र वार्ड। अनि सुर्खेत कुन ठाउँ नि? के छ नि उताको हालखबर तेकेन्द्रजी?
5: तर जात भात धनको भ्रमण नगर्ने, रुखको भ्रमण नगर्ने साथी आइदिनु होला। तर अर्काको नम्बरबाट निस्कल हामी सताउने काम गर्नु नगर्नु होला। सरसल चाहिँ आज आई भोलि पाइन, आज आई भोलि पाइन गर्नु होला। त्यस्तो साथी कस्तो सुबे साथी आउनु होला, त्यसको लागि नम्बर रहेको छ यहाँको लागि 97254 88 209। 97254 88 209। अब त्यो ह्यान्सेलको लागि रहेको छ भने ह्यान्टिसीको लागि रहेको छ 98585 52209। 98585 52209 मेरो ब्याङ्क नम्बर रहेको छ। फेरि ह्यान्सेलको लागि जोडेँ 97054 88 209। 97054 88 209। जस्तै गरेको साथीको चाहिँ सम्पर्क गर्न सक्नुहुनेछ, मैले भनेको चाहिँ मेल खाएको छ भने निस्कल हान्दा पनि हुन्छ। कल चाहिँ चाहिँ फेरि अर्को नम्बरबाट नि आउनु पऱ्यो भन्न चाहेँ। अनि एउटा मैले साथीको नम्बर पनि भने 97692 84 132।
3: हुन्छ, नमस्कार। टेकेन्द्र वार्ड हुनुहुन्थ्यो सुर्खेतबाट। अरू साथीहरू पनि कुर्नु भएको छ, आफ्नो चाहिँ सम्पर्क ठेगाना चाहिँ भन्नु होला होइन। साथीहरू चाहिँ आफै सहभागिता जनाउनुहुन्छ, किनकि धेरै साथीहरू चाहिँ फोन ट्राई गर्नुभएको हुन्छ होइन। फोन ट्राई गर्दा गर्दा चाहिँ फोन लाग्दैन, कति रिस उठ्छ होइन, मलाई चाहिँ रिस उठ्छ होइन, तपाईँहरूलाई पनि त्यस्तै हुन्छ होला भन्ने चाहिँ महसुस हुन्छ मलाई चाहिँ। फेरि हामी अर्को साथीलाई लिन्छौँ, कहाँबाट को हुनुहुन्छ? हेलो, नमस्कार।
6: हेलो, नमस्कार हजुर।
3: नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ?
6: म चितलाङ दिपेश थापा मगर।
3: चितलाङदेखि
6: दिपेश थापा मगर।
3: दिपेशजी के छ नि, यो एकदमै चर्चित ठाउँ हो नि त चितलाङ होइन? अनि के छ हालखबर? झक्कास छ है, झक्कास भन्ने बित्तिकै त सकियो नि सबै कुरा। दिपेशजी चितलाङ आयो भने चाहिँ कहाँ कहाँ चाहिँ नछुटाएर घुम्ने होला? म चाहिँ एकदमै घुम्न रुचाउने मान्छे परे, हेर्नुहोस् भनिदिनुहोस् त। अरू साथीहरू पनि हुनुहुन्छ होला चितलाङ घुम्न जाने
6: चाहिँ?
3: भेडी फार्म होइन, मोइनी झरना, त्यहाँ चाहिँ छुटाउनै नहुने ठाउँ हो है। दिपेशी ल, अब साथी प्रतिको भावना छोडौँ र छुटिनेछौँ।
6: अब साथीको भावना सबै भन्न चाहन्छु, आफ्नो भावना बुझ्नु होला भन्दै मेरो नम्बर छोड्न चाहन्छु। रहेको छ सम्पर्क नम्बर 97562 29 पनि रहेको छ। अनि अर्को नम्बर 97618 10389 कल गर्नु होला भन्न चाहन्छु।
3: हस्, नमस्कार। अर्को यहाँ दिपेशजीको साथीको छेउमा बोल्ने साथीहरूलाई पनि साथीलाई मिठो माया मिठो सम्झना भन्न चाहन्छौँ। दिपेश थापा मगर हुनुहुन्थ्यो चितलाङबाट। फेरि हामी अर्को साथीलाई स्वागत गर्छौँ। हेलो, नमस्कार। हेलो हेलो, नमस्ते हजुर।
7: हेलो, नमस्ते। नमस्कार हजुर।
3: नमस्ते, नमस्कार। कस्तो मिठो आवाज, कहाँबाट को बोल्दै हुनुहुन्छ?
7: म संयोग राई बोल्दैछु, इलामबाट हजुर।
3: संयोगजी
7: हजुर,
3: संयोगले फेरि आज कुराकानी भयो है।
7: तपाईँसँग मात्र जहिले कुरा जित्दैको रहेछ, अनि जहिले तपाईँसँग
3: अरूसँग चाहिँ हुँदैन है। संयोगजी कुन ठाउँ भन्नुभयो? इलाम।
7: इलाम जिल्ला।
3: ला, इलाम भन्ने बित्तिकै अब चियाको फेरि खटखट भइसक्यो।
7: अब के हुन्छ, राल चिनि थाल्यो होला
3: चिया लभरलाई चाहिँ, स्पेसली इलाम भन्ने बित्तिकै ठ्याक्क दिमाग कहाँ जान्छ, इलामको चिया होइन।
7: म चाहिँ इलामको चिया मिठो होइन,
3: एकदमै कालो चिया पिउँछु विशेष गरेर, त्यो पनि चिनी नराखेको।
7: पथरिया फेरि लाग्छ नि तपाईँलाई, फेरि
3: चिनी नराखेको चिया पिउँछु के।
7: विद्या चौधरीलाई फेरि पछि पथरिया लाग्यो भने चाहिँ सुन्नु चाहिँ नपरोस् नि फेरि हाम्रो।
3: हो एकदमै, तर मेरो धेरै स्वास्थ्यकर्मी साथीहरू हुनुहुन्छ होइन, उहाँले चाहिँ सजेस्ट गरिरहन्छ है, अलिक बढी भयो है, यसलाई कन्ट्रोल गर भनिहाल्नुहुन्छ कि उहाँहरूले चाहिँ, त्यस कारण चाहिँ
7: कन्ट्रोल गर्नुपर्छ। हजुर ठिक ठिक, जस्ट राम्रै भन्नुहुँदो रहेछ नि त।
3: एकदमै स्वास्थ्यकर्मी साथीहरू मेरो चाहिँ थुप्रो हुनुहुन्छ, त्यस कारण सजेस्ट गरिरहनुहुन्छ कि
7: थोरै थोरै मात्रै पिउनु होला जस, होइन फेरि धेरै खायो भने फेरि
3: ओभर
7: हुन्छ अरे नि त।
3: हाम्रो देवकी दिदीले चाहिँ लामको चाहिँ चिया मात्रै होइन, यहाँ चकलेट र छुर्पी पनि एकदमै याद आउँछ भन्दै हुनुहुन्छ त।
7: ए पछि पठाइदिउँला नि त है, यसो के भन्छ तिन चार ट्रक जति,
3: तिन ट्रक जति दिदी राख्न सक्नुहुन्छ कि हुन्न, हाँस्दै हुनुहुन्छ।
7: होइन अब के भन्छ, अफिस ठुलै छ, अफिस ठुलो भएपछि त आँटिहाल्छ नि त।
3: एकदमै हो त, तिन ट्रक भन्दा बेसी अटाउँछ है रेडियो नेपालमा चाहिँ।
7: हजुर हजुर हजुर, सबै हाम्रो कर्मचारीले चाहिँ सबैले इलामको है भनेर चाहिँ कहिलेकाहीँ अफिस आउँदै यसो सुस्दै बस्दै होइन, अब खाना चाहिँ नखानु नपरोस् क्या, यसो खाँदा चाहिँ खाँदा नष्ट पनि है।
3: कस्तो रमाइलो कुरा भयो संयोगजी, संयोगले नै यसरी हाम्रो कुराकानी भइरहन्छ, एकदमै खुसी लागेको छ होइन। अब साथी प्रतिको भावना छोड्नुहोस्।
7: साथीप्रतिको भावना भन्दा चाहिँ म चाहिँ जस्तै खाल पनि साथी मनपर्छ होइन, जस्तै बच्चादेखि वृद्ध खालको सबै खालकै साथी मनपर्छ है त भन्नुपर्छ है त।
3: त्यस्तो कोही हुनुहुन्छ भने यहाँलाई मजाले सम्पर्क गर्न सक्नुहुन्छ है।
7: जस मलाई चाहिँ तपाईँहरूले कल गर्न सक्नुहुन्छ अथवा एसएमएस गर्दाखेरि तपाईँहरूले आफ्नो नाम ठेगाना लेखेर पठाउन सक्नुहुन्छ। तपाईँहरूले जस ब्याले चाहिँ छैन भने पनि कल जस मिस कल गरे पनि साथ दिन सक्नुहुन्छ भन्न चाहन्छु। अनि तपाईँहरूले एक नम्बरमा भन्न चाहन्छु, आफ्नै प्राइभेट नम्बरदेखि कल गर्नु होला, अरूकोदेखि नगरिदिनु होला प्लिज। साथीहरू तपाईँहरूले बुझिहाल्नुहुन्छ भन्न चाहन्छु। म भन्दा ज्ञानी ज्ञानी साथीहरू कति मानुभावहरू छ, ठुलो ठुलोहरू होइन, तपाईँहरू बुझिहाल्नुहुन्छ भन्न चाहन्छु। र मेरो कन्ट्याक्ट नम्बर रहेको छ 98-654-84-105, 98-654-84-105, र एनसेल नम्बर रहेको छ 98-14-98-53-160, वान्स अगेन 98-14-98-53-160 भन्न चाहन्छु। र तपाईँहरूले चाहिँ जेस आज बिहाले छैन भने कुनै दिन नम्बर जेस नोट गरेर राख्नुभयो होला अथवा नोट गर्नु सक्नु भएन, एकचोटि म भन्न चाहन्छु 98-654-84-105 भन्दै म छुट हुन चाहन्छु। ओके बाई बाई
3: बाबाई। समग्र हुनुहुन्थ्यो हिलामबाट। कहिलेकाहीँ तपाईँहरूको सोचमा आउँछ होला कि यो मित्रताको परिभाषा पनि कस्तो अचम्मको हुन्छ छ भन्ने लाग्छ होला है। कतिपय साथीहरू त यस्ता पनि हुन्छन् कि जसलाई चिन्न बुझ्न र उनीहरूको मनको तहसम्म पुग्न हामीलाई चाहिँ वर्षौँ समयसम्म सङ्गत गर्दा पनि हामी पुरा जिन्दगी नै बित्छ होला, तर बुझ्न सक्दैनौँ कि उनीहरूको मनको कुराहरू ठम्याउन सकिँदैन। अर्कोतर्फ फेरि केही यस्ता मान्छेहरू पनि हुन्छन् जीवनमा ठुकिन्छन्, जसलाई चिनेको जम्मा केही सेकेन्ड केही समय मिनट मात्रै भएको हुन्छ, तर लाग्छ कि उनीहरू चाहिँ हामीसँग चाहिँ वर्षौँदेखि चाहिँ जोडिएका छन्, हामीलाई बुझेका छन् भन्ने त्यो आभास गराइसकेका हुन्छन्। त्यस्ता मान्छेहरू पनि हुन्छन्। ती मान्छेहरू प्राय चाहिँ बाटामा, बसमा वा यात्राको कुनै अनपेक्षित मोडमा भेटिएका क्षणभरका मान्छेहरू हुन्छन्, ती साथीहरू चाहिँ जसलाई हामीले पछि कहिले सायद कतिपय अवस्थामा चाहिँ देख्दैनौँ भेट्दैनौँ, तर ती साथीहरूले दिएको त्यो थोरै साथ अनि एउटा सानो मुस्कान वा केही मिठो शब्द जिन्दगीभरका लागि तपाईँ हाम्रो मनमा चाहिँ याद भनेर बसिदिन्छ, बसेको हुन्छ। सायद तिनै चाहिँ असल मित्र हुन् जुन छोटो समयमा चाहिँ हामीलाई बुझिदिनु भएको हुन्छ होइन, चिनिदिनु भएको हुन्छ, हामीलाई सही गलतको चाहिँ बुझाए जुन कुराहरू छ ती बुझाउनु भएको हुन्छ। असल मित्र सायद मलाई चाहिँ उहाँहरू नै हुनुहुन्छ होला जस्तो लाग्छ होइन। अब भने हामी फेरि साङ्गीतिक कोसेलीतर्फ लाग्दैछौँ। सुमन केसी र प्रविशा अधिकारीले भन्दै हुनुहुन्छ, कति माया गर्छौ भन्ने सक्दिनँ, बाँकी गीतबाट सुन्नुहुनेछ। अम्बिका गुरुङको रचना रहेको छ भने वसन्त सापकोटा सङ्गीत रहेको छ। त्यसपछि फेरि हामी प्रत्यक्ष रूपमा जोडिने नै छौँ, रेडियो छोडेर कतै नजानुहोला।

0: हजुर, कार्यक्रममा गीत राखेका थियौ सुमन केसी र प्रवेश अधिकारीको स्वरमा रहेको कति माया गर्छौ भन्नै सक्दिन भनेर भन्दै हुनुहुन्थ्यो। कोही श्रोता फेरि पनि आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौँ। हेलो नमस्कार।
1: हेलो नमस्ते।
0: नमस्कार, हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: म उदयपुरबाट मुक्त आवाज।
0: उदयपुरबाट मुक्त आवाज,
1: हजुर दिदी।
0: के छ नि मुक्तजीको हालखबर?
1: मेरो एकदम ठिक छ दिदी। तपाईँ लगाएर हाम्रो नेपाल परिवारको के छ कस्तो छ सुनाइदिनुहोस् न।
0: हाम्रो पनि एकदम ठिकठाक छ होइन, यहाँको माया स्नेहले चाहिँ हामी चाहिँ यसरी स्वस्थ सुरक्षित छौँ। मुक्तजी अनि आउनुभयो, खुसी लाग्यो। ल साथी प्रतिको भावना छोड्नुहोस् र छुट्टिनेछौँ।
1: भावना त अब यस्तै भनेर भन्दिनँ, अब कुनै रोग ठेकबार कुनै छैन होइन, सबै खालको साथीहरू आउन सक्नुहुन्छ। मेरो सम्पर्क नम्बर चाहिँ 98-429-56-091, 98-429-56-091, 9842956091। अनि एनसेलको पनि म दिन्छु है साथीहरूलाई, 98-20-33-55-81, 98-20-33-55-81 चाहिँ मलाई सम्पर्क गर्न सक्नुहुन्छ भन्ने म बिदा हुन्छु।
0: बाबु उदयपुरबाट हुनुहुन्थ्यो मुक्त आवाज। अब अर्को श्रोता मित्रलाई लिन्छौ, कहाँबाट को हुनुहुन्छ? हेलो नमस्कार।
2: नमस्कार हजुर, म चितवनबाट रामबहादुर खड्का।
0: रामबहादुर जी, कार्यक्रम के थियो मेरो साथीमा भेट भइहाल्यो नि है?
2: धेरै पछि अरू कार्यक्रममा त म प्रायः आइरहेको छु।
0: के छ नि चितवनको हालखबर?
2: चितवनतिर अब अलिक पछि धान गोड्ने जस्तो बेला भएको छ, हल्का पानी पर्दैछ, राम्रै छ हजुर।
0: राम्रै छ है, बाटोघाटो त राम्रै छन् हो त यहाँ बसेको ठाउँतिर?
2: सब ठिक छ हजुर, म यसो सुगाले नास्पति खाएको छ, नास्पति गोठालो बसेको छु।
0: आज चाहिँ नास्पतिको गोठालो बस्नु भएको छ
2: हजुर? नास्पति छ माथि माथि, सुगाहरू आउँछन् कति धुवाउनेहरू पखेर जातलाई खाउन् भनेर यसो हल्का हेर्छु।
0: ए ल हुन्छ, अनुभव खुसी लाग्यो। अब साथी प्रतिको भावना छोडौ र छुट्टिनेछौँ।
2: म चाहिँ भजन कीर्तन गीत सुनो दस्तानी दोहोरी तेरी सबै भन्न सक्छु। मेरो नाम रामल खड्का हो, 97-62-50-79 सम्पर्क गर्नु होला। म अलिक रमाइलो मनोरञ्जन मान्छे परेको छु, त्यही मेरो नम्बर यही हो, 97-62-50-79 भन्दै म बिदा भए कि हजुर। नमस्कार।
0: नमस्कार, चितवनबाट हुनुहुन्थ्यो रामबहादुर खड्का। फेरि अर्को साथीलाई लिन्छौँ हामी, कहाँबाट को हुनुहुन्छ? हेलो नमस्कार हजुर।
3: हेलो दिदी नमस्ते। हजुर
0: नमस्ते। नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ यति बेला?
3: हजुर म सुन्दर सुन्दर डोटीदेखि
0: डोटीदेखि
3: लोकराज
0: लोकराज के भन्नुभयो?
3: ओझा
0: ओझा। के छ नि डोटीको हालखबर? तम्रा हालखबर क्या छन्? निकै छौ क्या? काठमाडौँका हालखबर नि एकदमै ठिकै छन्, निकै छन्, हामी निकै छौँ होइन। अनि आज धेरै पछि आया हौ, माया मार्या हौ जस्तो लाग्यो त।
3: होइन
0: फोन लाग्यो हो, नेटवर्कले काम गरेन है?
3: हजुर हजुर हजुरले प्राविधिक साथीले पनि उठाउनु भएको थियो कि फोन है, अनि नेटवर्कले काम गरेन दिदी, एकातिर बादल बन्द बन्द भइरहेको छ, अनि हल्का हल्का पानी परिरहेको छ दिदी, है बन्द बन्द भइरहेको छ, त्यही भएर नेटवर्कले काम नगरेको अवस्था छ भन्नु पर्दा।
0: तम्रो यसरी आवाज सुन्न पाउँदा चाहिँ तम्रा ठाउँका सबै चाहिँ निकै छन् भन्ने हामी आशा गरेका छौँ।
3: हजुर हजुर दिदी, एकदमै है रेडियो नेपालको एकदम ताजा यात्रा दिदी है।
0: ल अब साथी कस्तो हुनुपर्छ? कति साथी बनाए छौ त अहिलेसम्म
3: दिदी?
0: बिजी छ, हराल्छन् त साथी, नहराउ भन्न पर्यो त।
3: हजुर हजुर दिदी आज है।
0: लोकराजजी कस्तो यो चाहिँ तपाईँहरूको उताको भाषा मलाई एकदमै मनपर्छ होइन, बोल्ने प्रयास गरेको छु, धेरै साथीहरू हुनुहुन्छ होइन। एकजना चाहिँ मेरो के अरे बझाङको साथी हुनुहुन्छ, अहिले चाहिँ रोल्पामा हुनुहुन्छ, स्वास्थ्य कर्मी हुनुहुन्छ होइन। उहाँ साथीहरूसँग पनि मैले थोरै थोरै ट्राई गरेको थिएँ होइन बोल्नलाई, बट सकिनँ।
3: हजुर हजुर
0: ल खुसी लाग्यो, अब साथीप्रतिको भावना छोडौँ र छुट्टिनेछौँ।
3: साथीप्रतिको भावना मनपर्छ दिदी, मलाई जस्तो खाले पनि साथी मनपर्छ है दिदी। म यदि मलाई साथी बनाउन चाहनुहुन्छ भने कोरोना बिछोडेका साथीहरूले पनि आज रेडियो नेपालको कार्यक्रम सुनिराख्नु भएको छ भने आउनु होला साथीहरू भन्न चाहे दिदी है। जसको लागि आज मलाई धेरैभन्दा धेरै साथीहरूले सुनिराख्नु आफ्नो साथी बनाउन चाहनुहुन्छ भने आउनुहोला साथी, धेरैभन्दा धेरै साथी बन्नुहोला भन्न चाहेर जसको लागि मैले आफ्नो सम्पर्क नम्बर दिनु गइरहेको छु 98 42 23 79 86 98 42 23 79 86 मा कल गरेर धेरैभन्दा धेरै साथी बन्नु होला भन्दैछु दिदी, बाई बाई।
0: बाई बाई। लोकराज ओझा हुनुहुन्थ्यो डोटीबाट। अब हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ, अन्त्यमा एकजना श्रोतासँग चाहिँ मजाले छोटो मिठो गफगाफ गर्नेछौँ र आजको बसाइबाट छुट्टिनेछौँ। कहाँबाटको हुनुहुन्छ? हेलो नमस्कार। हेलो हेलो, हजुर नबोलेर नबसिदिनुहोस् न, रिसाउन पाइँदैन। कहाँबाट बोल्दै हुनुहुन्छ?
4: नुवाकोटबाट सागर लामा दिदी।
0: नुवाकोटबाट सागर लामा, कुन के अरे कुन ठाउँबाट? पालिका
4: हाम्रो पालिका।
0: अनि के छ नि नुवाकोटको हालखबर?
4: एकदम ठिक छ दिदी, घामलाई एकदम गर्मी छ है।
0: गर्मी छ है, के गर्ने,
4: गर्मी छ नि,
0: गाह्रो पो छ त है।
4: गाह्रो छ दिदी, रोप गर्ने बेला भयो।
0: अब गाह्रोलाई चाहिँ सजिलो बनाउने चाहिँ तता चिसो छ, छारीहरू छ होइन, त्यति त्यति गरेर बस्नु पर्यो के। नुवाकोटमा त धेरै झरनाहरू छ के, बाटै बाटोमा होइन। सागरजी, सागरै नाम भएपछि त अब सागर जतिको मन पनि होला होइन, ठुलो विशाल
4: विशाल एकदम ठुलो मन छ दिदी।
0: त्यहाँ चाहिँ थुप्रै साथीहरू अटाउन सक्नुहुन्छ,
4: एकदम अटाउन सक्नुहुन्छ साथीहरू आउनु भयो भनेदेखि है।
0: एकदमै सागरजी, साथी प्रतिको भावना छोड्नुहोस् र छुट्टिनेछौँ।
4: साथीपट्टिको भावना भन्दाखेरि जे सुख दुःखमा साथी नै, साथी बनाएपछि बिचमा नछोड्ने साथीहरूले, अब मानु नराम्रो नसोधिदिनु होला, राम्रै सोचले राम्रै भावनाले आइदिनु होला भन्न चाहन्छु। म कन्ट्याक्ट नम्बर दिन चाहन्छु, मेरो नम्बर रहेको छ 98 43 43 अनि 32 98 98 43 43 32 98। यो नम्बर वाट्सएप पनि छ, इमो पनि छ, त्यसमा नि साथी बनाउन सक्नुहुन्छ भन्न चाहन्छु है साथीहरूलाई।
0: धेरैको गुनासो यही रहन्छ है,
4: मिस कल मात्रै हानिरहनुहुन्छ, फोन गऱ्यो भने फोन उठाउनुहुन्न, फोन अब काटिदिनुहुन्छ, रिसिभ गर्नुहुन्न।
0: त्यस्तो साथी हुनुहुन्छ भने नआउँदा नि हुन्छ, म नि भन्छु के,
4: त्यस्तो साथी नआउँदा नि हुन्छ, आएर जिस्काउने यताउति गर्ने त्यस्तो साथी नआउँदा नि हुन्छ है, मेरो मनमा त्यस्तो लाग्दैन है।
0: एकदमै के सम्बन्ध जोडिसकेपछि लामो समय हुनु पर्यो होइन, हाई हेलो बाई गर्ने साथी हामीलाई चाहिएन,
4: चाहिएन दिदी। छ सात महिनामा फोन लाग्यो दिदी, आज मेरो बर्थडे परेर हो।
0: ल, यहाँलाई एकदमै जन्मदिनको धेरै भन्दा धेरै शुभकामना छ होइन, यहाँको इच्छा चाहना एकदमै पुरा होस् होइन, कहिले पनि यहाँको मन चाहिँ दुखी नहोस्, सधैँ खुसी यसरी नै यहाँको आवाज सुन्न पाइयोस्, यसरी कुरा गर्न पाइयोस्।
4: हस् त दिदी, थ्याङ्क यू,
0: ल बाई। सागर लामा हुनुहुन्थ्यो नुवाकोटबाट, आजको कार्यक्रमको अन्तिम मित्र भन्नुपर्छ। यहाँसँग धेरै कुराकानी गर्न मन थियो तर समयले चाहिँ आजलाई यति नै गर्नुपर्छ भनिसकेको छ। समयले हामीलाई पर्खँदैन, समयलाई चाहिँ हामीले पर्खन्छौँ होइन। समय कति बलवान छ भन्ने कुरा त तपाईँ हामी सबैलाई थाहा छ होइन, त्यसकारण समयको महत्त्व के हो बुझ्नुपर्छ, आफ्नो कामहरू गर्नुपर्छ नियमित रूपमा गर्ने कामहरू होइन। भोलि भन्ने दिन हाम्रो लागि कहिले पनि आउँदैन, तर म भोलि भोलि भनेर बसिरहेको हुन्छु, तर म चाहिँ आजभोलि धेरै सुध्रिसकेको छु होइन, मेरो कुरा गर्नुपर्दा भन्नुपर्दा। यहाँहरू जो जति सुनेर साथ दिनुभयो एकदमै धेरैभन्दा धेरै धन्यवाद दिन चाहन्छु। जसको फोन लागेन अर्को साता पक्कै पनि फोन लाग्नेछ, नरिसा दिनुहोला र गुनासो पनि नगरिदिनुहोला। जो जतिजना साथीहरू चाहिँ रिसाउनु भएको छ एकअर्कासँग होइन, ती साथीहरू चाहिँ नरिसाइदिनुहोला होइन, किनकि साथी भनेको त हरेक सुख दुःखमा साथ दिने एउटा सम्बन्ध हो, त्यो चाहिँ अब रगतको नाताभन्दा पनि ठुलो हुन्छ मलाई चाहिँ त्यो लाग्छ होइन। अनि जो जतिजना चाहिँ एकदमै मजाले सुनेर साथ दिनुहुने उहाँलाई पनि एकदमै धन्यवाद दिन चाहन्छु, र मेरो आवाज यहाँहरूको घर आँगनसम्म रेडियो तरङ्ग मार्फत पुर्याएर साथ दिनुहुने प्राविधिक दिदीलाई पनि एकदमै धेरै धेरै धन्यवाद दिन चाहन्छु, देवकी भण्डारी दिदीलाई। गीत बजिसकेको छ हिमाल सागर अनि चौधरीको स्वरमा रहेको यो गीत राख्दैछौँ भने विमल अधिकारीको गीत रचना अनि सङ्गीत रहेको छ। जाँदा जाँदै चाहिँ मैले चाहिँ के भन्न चाहन्छु भने मेरो दाङमा रहेको सुशीला डिसी बहिनीलाई पनि एकदमै धेरै मिठो माया मिठो सम्झना, बिर्सेको छैन, फोन कन्ट्याक्ट भएको छैन तर बिर्सेको छैन भन्न चाहन्छु। त्यसै गरेर रोल्पा जिल्लाको लुङ्गी गाउँपालिका स्वास्थ्य कर्मी साथीहरूलाई पनि एकदमै मिठो माया मिठो सम्झना, बिर्सेको छैन, हामी फेरि पनि भेट्ने नै छौँ, हाम्रो रमाइलो यात्रा हुने नै छ भन्न चाहन्छु। र गीतपछि केही सूचना र सन्देशहरू सुन्न सक्नुहुनेछ। ठिक 1 बजे सुन्नुहुनेछ समाचार, समाचारपछि हिजो बेलुकी प्रसारण भएको कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ र 1:20 यहाँले सुन्न सक्नुहुनेछ कार्यक्रम म्युजिक क्याफे सूर्य लामाको साथमा। यही भन्दै म विद्या चौधरी बिदा हुन्छु। हौस् त नमस्कार, शुभ दिन।

0: यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले जनताको चाहना अनुरूप विकासका लागि आवश्यक कानून संशोधन गर्नुपर्ने बताउनु भएको छ। चितवनका स्थानीय पत्रकारहरूसँग आज कुराकानी गर्दै उहाँले जनताको अपेक्षा अनुसार कानून बनाउन नसक्दा योजना अनुसारका काम गर्न कठिनाई हुने उल्लेख गर्नुभयो। उहाँले आर्थिक वर्ष 2083-84 कानून सुधार वर्षका रूपमा घोषणा गरेकाले 166 कानून बनाउनु पर्ने जानकारी दिनुभयो। मन्त्री गौतमले काममा बाधा पुग्ने कानूनलाई तत्काल संशोधन गरिने बताउँदै निजामती सेवामा 30 वर्ष सेवा र 55 वर्ष उमेर हदको कुरा प्रक्रियामा रहेको बताउनुभयो। सुनसरीको देवानगंजमा भएको घटनाप्रति स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले दुःख व्यक्त गर्दै शान्ति संयमता र सामाजिक सद्भाव कायम राख्न सबैमा अपिल गर्नुभएको छ। मन्त्री मेहताले घटनामा ज्यान गुमाएका प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरूको उपचारमा आवश्यक समन्वय भइरहेको उहाँको सचिवालयले जनाएको छ। उहाँले सम्बन्धित निकायबाट घटनाको निष्पक्ष छानबिन गरी यथाशीघ्र सत्य तथ्य सार्वजनिक हुने विश्वास व्यक्त गर्नुभयो। सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजमा गइराती 2 समूहबीच भएको हिंसात्मक झडपपछि लगाइएको कर्फ्यू प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन। कर्फ्यू उल्लङ्घन गर्दै करिब 400-500 संख्यामा स्थानीयहरू सड़कमा भेला भएर प्रदर्शन गरिरहेका छन्। घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रहेको छ भने सुरक्षा व्यवस्था कडा पारिएको छ। आइतबार राति कप्तानगंजमा 2 समूहबीच भएको झडपमा प्रहरीको गोली लागेर 1 जनाको मृत्यु भएको थियो। नागडुङ्गा सिस्ने खोला सुरुङमार्गको आज विधिवत रूपमा उद्घाटन भएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका अध्यक्ष तानाका अकिहितो तथा नेपालका लागि जापानी राजदूत माएदा तोरुले संयुक्त रूपमा सुरुङमार्ग उद्घाटन गर्नुभयो। त्यस अवसरमा जाइकाका अध्यक्ष तानाकाले नागडुङ्गा सिस्ने खोला सुरुङमार्गलाई नेपालको यातायात विकास यात्राको ऐतिहासिक तथा रूपान्तरणकारी उपलब्धि भएको बताउनुभयो। उहाँले यो परियोजना केवल पूर्वाधार निर्माणमा सीमित नरही नेपाल जापान सहकारीको नयाँ अध्यायको सुरुवात भएको उल्लेख गर्नुभयो। उहाँले सुरुङ योजना निर्माण सञ्चालन तथा मर्मत सम्भार सम्बन्धी क्षमता अभिवृद्धिका लागि नेपाल र जापान बीच नयाँ प्राविधिक सहयोग परियोजना सुरु भएको बताउनुभयो। आगामी वर्षौंसम्म नेपालले आफ्नो दक्षतामा सुरुङ सञ्चालन तथा मर्मत सम्भार गर्न सक्ने क्षमता विकास गर्नु नै सहकारीको प्रमुख उद्देश्य रहेको उहाँले बताउनुभयो। त्यस अवसरमा पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले नागडुङ्गा नाका दशकौंदेखि काठमाडौँ उपत्यकाको पश्चिमी प्रवेशद्वार भए पनि अत्यधिक सवारी चाप र जोखिमपूर्ण सड़क खण्डका रूपमा परिचित रहेको उल्लेख गर्नुभयो। नागडुङ्गा सिस्ने खोला सुरुङमार्गको कुल लम्बाई 2.68 किलोमिटर रहेको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत निर्माणाधीन काँकरबिटा लौकही सड़क विस्तार तथा स्तर उन्नति आयोजनाको पूर्वी खण्डमा हालसम्म करिब 38% भौतिक प्रगति भएको छ। निर्माण कार्यले पछिल्लो समय गति लिए पनि सम्झौता अवधि सकिन करिब 6 महिना मात्र बाँकी रहेकाले निर्माण सम्झौता म्याद थप आवश्यक देखिएको छ। पूर्वी खण्डका आयोजना प्रमुख सुनिल बाबु पन्थका अनुसार हालसम्म 16.5 किलोमिटर सड़कमा कालो पत्रे सम्पन्न भइसकेको छ। काकरबिटा सीतापुरीसम्मको 45 किलोमिटर सड़क स्तर उन्नतिका लागि 10.694 करोड रुपियाँ लागतमा ठेक्का सम्झौता भएको हो। निर्माण कार्य 2080 माघ 19 गतेदेखि सुरु भएको थियो भने 2083 माघ 18 गते सम्पन्न गर्ने लक्ष्य राखिएको छ। अनसनरत डाक्टर गोविन्द केसी र सरकारी टोलीबीच आज दोस्रो दिन वार्ता सुरु भएको छ। हिजो भएको वार्तामा सहमति नहुँदा आज दोस्रो दिन पुनः द्विपक्षीय वार्ता सुरु भएको हो। वार्तामा सहभागी स्वास्थ्य सचिव डाक्टर विकास देवकोटाले वार्ता सुरु भएको जानकारी दिनुभयो। साउन 7 गते धनगढीको श्रीकृष्ण मन्दिर धर्मशालामा अनसनरत सुरु गरेका डाक्टर केसीलाई स्वास्थ्य अवस्था कमजोर देखिएपछि शनिबार सेती प्रादेशिक अस्पतालको आइसियूमा सारिएको थियो। डाक्टर केसीले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारीको नियुक्ति खारेजी लगायतका 5 बुँदे माग राख्नुभएको छ। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 1 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु, हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारु गर्नका लागि *1415# डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापन पछि अब अन्तर्राष्ट्रिय समाचार। फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोले वन डडेलो दक्षिण पश्चिम सहर बोर डिएक्समा सल्कन थालेपछि मन्त्री परिषदको आकस्मिक बैठक बोलाउनु भएको छ। आगलागी नियन्त्रणको प्रयास भइरहँदा अर्को चरणको ताप लहर सुरु हुन लागेको थप जटिलता उत्पन्न भएको छ। गत हप्ता पूरै युरोपभरि वन डडेलोले प्रभाव पारेको छ। स्पेन र फ्रान्समा सबभन्दा बढी प्रभाव रहेको डडेलोबाट त्यहाँका 330,000 मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। अमेरिकाको सियाटल सहरमा भएको गोली प्रहारको घटनामा 2 मृत्यु हुनका साथै 5 घाइते भएका छन्। मृतकहरूमा 1 2 वर्षीय बालक रहेका छन्। सिटाइल सहरमा मेयरले शङ्कास्पद 1 आक्रमणकारी पक्राउ परेको बताउनु भएको छ। सहरको चर्चित स्थान स्पेस निडलमा खाद्य मेला भइरहेको बेला गोली प्रहार भएको थियो। वासिङटनका गभर्नर र राजनीतिक नेताहरूले घटनालाई अनर्थक हिंसा भनी प्रतिक्रिया दिनुभएको छ। र विश्वको सबभन्दा बढी उमेरका व्यावसायिक फुटबल खेलाडी कार्जु योगी मिउराले पछिल्लो खेलमा 1 गर्नुभएको छ। 4 यता पहिलो गोल गर्नुभएको काजु योसी 59 वर्षको हुनुहुन्छ। फुकुसिमा युनाइटेडको तर्फबाट उहाँले खेलको 52 मिनटमा इबाकी फुरुकावा विरुद्ध गोल गर्नुभएको थियो। उहाँले टिमको 0 विरुद्ध 7 गरी खेल जितेको छ। किङ काजुको उपनामले जापानमा अत्यधिक रुचाइएका फुटबल खेलाडी काजु योसीले विश्वको चर्चित फुटबल क्लबहरूबाट खेलिसक्नु भएको छ। अब मौसम। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कर्णाली प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागमा 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। रेडियो नेपालबाट दिउँसो 1 समाचार सकियो। समाचार कर्को बुलेटिन 2 अङ्ग्रेजीमा, 3 पुनः नेपालीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
4: कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम साप्ताहिक कृषि गतिविधि। साताभरि कृषि क्षेत्रमा भए गरेका विविध कृषि गतिविधिहरूको सङ्गालो साप्ताहिक कृषि गतिविधि।
5: कृषि क्षेत्रको सम्पूर्ण आधुनिकीकरण, विशिष्टकृत व्यवसायीकरण र यान्त्रीकरण गर्ने दूरगामी लक्ष्यका साथ नेपाल सरकारले विक्रम सम्बत 2073 10 वर्षे साबिकको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र हालको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम सञ्चालन गरिरहेको छ, जसले कृषिको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै नेपालको कृषिलाई उद्योगसँग जोडेर आत्मनिर्भर हुने अभियानका साथ कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। देशका 77 जिल्लामा कार्यक्षेत्र रहेको यस कार्यक्रम अन्तर्गत 48 जिल्लामा कार्यक्रम कार्यान्वयन इकाइ र बाँकी जिल्लामा प्राविधिक इकाइहरू रहेका छन्। तिनै जिल्लाहरू मध्येको धनुषा र महोत्तरीमा यो अभियानलाई सार्थक बनाउन आर्थिक वर्ष 2074-75 कार्यक्रम कार्यान्वयन इकाइ धनुषा क्रियाशील छ। हाल धनुषा र महोत्तरीमा गरी कुल 6,725 हेक्टर कमाण्ड क्षेत्रमा 7 जोन र सुपर जोनहरू सञ्चालनमा रहेको कार्यक्रम कार्यान्वयन इकाइ धनुषाका प्रमुख राम सोगरात शाह बताउनुहुन्छ।
6: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम एउटा कृषि क्षेत्रको राष्ट्रिय गौरवको एउटा आयोजना हो र अहिले धनुषा कार्यक्रम कार्यान्वयन इकाइले 2 जिल्ला हेर्ने गरेको छ, एउटा धनुषा र महोत्तरी। र धनुषा र महोत्तरीमा जम्मा गरेर धनुषामा 4 जोन र सुपर जोन रहेको छ, एउटा माछाको सुपर जोन रहेको छ भने महोत्तरीमा 3 जोन, जम्मा 2 जिल्ला गरेर 7 जोन हामी कार्यक्रम सञ्चालन गर्दै आएका छौँ। विशिष्टीकृत क्षेत्र निर्माण गरेको छ र यसले व्यावसायिक विभिन्न बालीको क्षेत्रगत पहिचान गरेर बाली नानीहरू सञ्चालन गरेको छ र साथसाथै यसले व्यावसायिकमा ध्यान दिएको छ, आधुनिकीकरणमा ध्यान दिएको छ र केही चक्लाबन्दीको कार्यक्रमहरू पनि प्रोत्साहन गरेको छ र यसले मोटामोटी कृषि क्षेत्रको आयात प्रतिस्थापन कसरी गर्ने भने ती बालीहरूले गरेको छ भने निर्यात प्रवर्धन गर्ने कार्यक्रमहरू पनि विशेष रूपले चलाएको छ। जोन र सुपर जोनको यसमा चारवटा सम्भागहरू छन्, एउटा पकेट, ब्लक, जोन र सुपर जोन। र हामीले हेर्ने भनेको जोन र सुपर जोन हो। र जोन र सुपर जोनको उद्देश्य मोटामोटी हेऱ्यौँ भने भ्यालु एडिसन र प्रशोधन र औद्योगिकरणसित जोड्ने उद्देश्य देखिन्छ। र मोटामोटी हामीले यो दुईटै जिल्लामा हेर्ने हो भने धान र माछामा खास गरेर जोन र सुपर जोनको उद्देश्य अनुसार भ्यालु एडिसन र प्रशोधनमा राम्रै काम गरेका छौँ।
5: धनुषा र महोत्तरीमा कृषि पूर्वाधारले ठूलो फड्को मारेको छ। हालसम्म दुवै जिल्लामा गरेर कुल 964 साना सिंचाई निर्माण भई 1874 हेक्टर भन्दा बढी क्षेत्रफलमा 12 महिना सिंचाई सुविधा पुगेको छ। धनुषाका 14 स्थानीय तहमा माछा सुपर जोन सञ्चालनमा रहेको छ। शुरूआती वर्षमा 850 हेक्टरमा सीमित यो क्षेत्र अहिले 1388 हेक्टरमा पुगेको छ। यहाँको उत्पादकत्व प्रति हेक्टर 3.8 मेट्रिक टनबाट बढेर 6.89 मेट्रिक टन पुगेको छ। त्यसै गरी धनुषा र महोत्तरीमा आर्थिक वर्ष 2078-79 आँप जोन सञ्चालन भई आँपको विशिष्टकृत उत्पादन गरिरहेको छ। यस कार्यक्रमले उन्नत बिरुवा वितरण, बगैँचा व्यवस्थापन र रोग नियन्त्रणमा पुर्याएको प्राविधिक सहयोगले यहाँको उत्पादनको गुणस्तर सुधार हुँदैछ। तरकारी उत्पादनमा पनि यी दुई जिल्ला आत्मनिर्भरतातर्फ अघि बढिरहेका छन्। कुल 1398 हेक्टर क्षेत्रमा सञ्चालित तरकारी जोन स्थानीय बजार मात्र होइन मुलुकका प्रमुख शहरहरूमा 12 महिना ताजा तरकारी आपूर्ति गरिरहेका छन्। यस क्षेत्रमा महिला र युवा उद्यमीहरूको सहभागिता उदाहरणीय छ। खाद्यान्नको राजा मानिने धान बालीमा आधुनिकीकरण भित्राउन धनुषा र महोत्तरीमा धान जोन सञ्चालनमा छन्। परम्परागत खेतीमा श्रम बढी र उत्पादन कम हुने समस्यालाई चिर्न यस कार्यक्रमले व्यापक कृषि यान्त्रिकरणमा जोड दिँदै हालसम्म 476 भन्दा बढी आधुनिक कृषि यन्त्र उपकरणहरू कृषकलाई वितरण गरेको छ। उत्पादन बढेपछि त्यसको मूल्य अभिवृद्धि गर्न र कृषिलाई उद्योगसँग जोड्न यस कार्यक्रमले प्राथमिक प्रशोधन केन्द्रलाई प्रोत्साहन गरेको छ। धनुषामा स्थापित आधुनिक धान प्रशोधन केन्द्रले स्थानीय तहमै उत्पादित धान खरिद गरी उच्च गुणस्तरको चामल बजार पठाइरहेको छ।
6: हामीले प्रत्येक जिल्लाको एउटा प्राथमिकता प्राप्त बालीहरू पहिचान गरेका छौँ। त्यो बालीहरू पहिचान गरिसकेपछि त्यसलाई विस्तार गर्ने कार्यक्रम हामीले गरेका छौँ। नेसनल एभरेजभन्दा हाम्रो उत्पादकत्व बेसी नै भयो। माछाको हेर्ने हो भने हाम्रो 6.87 मेट्रिक टन प्रति हेक्टर रहेछ, जुन चाहिँ नेसनल एभरेजभन्दा मोटामोटी 1-1.5 मेट्रिक टन बेसी रहेछ। त्यस्तै धानको हेर्ने हो भने नेसनल एभरेज 4 तल छ भने हाम्रो 5 मेट्रिक टन प्रति हेक्टर भन्दा बेसी नै छ, होइन? त्यस्तै तरकारीको हेर्ने हो भने 80 मेट्रिक टन प्रति हेक्टर बाली अनुसार यो छ भने, नेसनल एभरेज हेर्ने हो भने हाराहारी 20 मेट्रिक टनको हाराहारीमा छ। आँपकै हेर्ने हो भने पनि हाम्रो जुनको र अन्य क्षेत्रको कम्पेयर गर्ने हो भने हाम्रो जुनको चाहिँ धेरै राम्रो छ। बगैँचा सुधारदेखि लिएर उत्पादकतामा पनि राम्रो छ। यो किन छ भने हाम्रो यो स्पेसियलाइज क्षेत्र भइसकेपछि त्यसमा चाहिँ कृषिको प्रविधि विस्तार गर्न सजिलो हुने, त्यसपछि सामूहिक रूपमा मल विषादीहरू दिन सजिलो हुने र उन्नत प्रविधिहरू पनि लान सजिलो भएको हुनाले यो चाहिँ उत्पादकको त बेसी नै देखिएको छ। क्षेत्रगत हिसाबले त्यसमा चाहिँ मल खादलाई विशेष रूपमा अगाडि लगिएको छ, सिँचाइ पूर्वाधारलाई बेसी दिइएको छ। जस्तै भनौँ न, सिँचाइ भयो भने उत्पादकको त त्यति नै हो। सेम जमिनमा गर्ने हो भने तपाईँको उत्तर 10-15% विस्तार अथवा त्योभन्दा बेसी नै भइहाल्छ। त्यस्तै अर्को भनेको हामीले विशेष उन्नत बिउ बिजनको हामी प्रयोग यसमा गरेका छौँ। र अर्को भनेको यो पोस्ट हार्भेस्ट क्षति लस जुन हुन्छ त्यसलाई पनि हामी प्रावधान चाहिँ गरेका छौँ। यो विषादीका कुराहरू भयो, यी सबै कारणले गर्दाखेरि पनि अगाडि बढेको छ। त अर्को भनेको यो उत्पादन लागत घटाउने कार्यक्रम, जस्तै भनौँ न यो यान्त्रिकरणको मैले कुरा गरेँ, यान्त्रिकरण दिँदाखेरि एउटा काम पनि छिटै हुने भयो र समयको पनि बचत हुने भयो। 73-74 माछा जोन चाहिँ सुरु भएको छ र मोटामोटी 2 वर्षको अन्तरालमा यो सुपर जोन स्तरोन्नति भएको छ। र किसानहरू यस्ता पनि छन् जुन चाहिँ जिरो लेभलबाट तपाईँको धेरै राम्रो प्रगति गएको छ। अङ्कमा भन्ने हो भने 70-80% उसको लाइफ स्टाइलमै चेन्ज भएको छ। चक्लाबन्दीकै कुरा गर्नु, एउटा सजिलो पक्ष के भने बजारीकरणमा पनि राम्रो छ। सबैले सामूहिक उत्पादन गरौँ र सामूहिक बजारीकरणमा गयो भने एकदम सजिलो चाहिँ भइरहेछ। र मोटामोटी हामीले पोस्ट हार्भेस्टका कुराहरू, बजारीका कुराहरू पनि यहाँ गरेका छौँ। धेरै ठाउँमा हेर्नुभयो भने जुन अनुसार पनि हामी त्यसको प्रशोधनका कार्य, भ्यालु चेनका कुराहरू अगाडि बढाएका छौँ। त्यस्तै भण्डारण घरहरू, सङ्कलन केन्द्रहरू, तरकारीकै भनौँ न, तरकारीका सङ्कलन केन्द्रहरू पनि विभिन्न ठाउँमा निर्माण गरेका छौँ। विभिन्न किसिमका ढुवानीका साधनहरू हामीले अनुदानमा दिएका छौँ होइन, त्यसले गर्दाखेरि बजारीकरण पनि अलिकति राम्रै भइरहेछ। माछामा चाहिँ आत्मनिर्भर भएका छौँ, भुरामा त टोटली खास गरेर कार्पको माछाहरूमा आत्मनिर्भर नै भइसकेका छौँ र केही माछाहरू जस्तै पाङ्गासको कुराहरू गर्छौँ होइन, यी माछाहरू चाहिँ किसानहरू अहिले पनि भारतबाट अथवा अन्य देशबाट पनि ल्याउने गरेको छ। तर कार्प माछा जुन चाहिँ पालिने गर्छन् खास गरेर हामीले आत्मनिर्भर भएर पनि अर्को जिल्ला छिमेकी जिल्लालाई पनि दिने गरेका र केही भुराहरू भारत पनि निर्यात भइरहेको छ। धानको कुराहरूमा पनि मुख्य सिजनमा यो जिल्ला पनि त आत्मनिर्भर नै हो, त्यही पनि उत्पादकत्व बेसी छ र चैते धानको बेलामा भण्डारण अथवा सुकाउने त्यस्तो चाहिँ पूर्वाधार खडा गर्न सकेका छैनौँ, त्यस्तो भइदियो भने एकदम राम्रो चाहिँ हुन्छ।
5: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम धनुषा आर्थिक वर्ष 2081-82 सम्ममा दुवै जिल्लामा गरी कुल 63

0: हाम्रो कृषि विज्ञ कृषि प्राविधिकहरूसित सल्लाह लिएर अगाडि बढ्ने सजिलो हुन्छ। यही विषादीका कुराहरूमा हेर्ने हो भने विभिन्न किसिमको कुराहरू आइरहेको छ, त्यसले गर्दाखेरि विषादीको प्रयोग कतिखेर गर्ने हो, कसरी गर्ने हो, त्यो गर्यो भने स्वास्थ्यको दृष्टिकोणले पनि राम्रो हुन्छ र खाद्य सुरक्षामा पनि राम्रो हुन्छ।
1: 10 वर्ष योजनाको अवधि सकिने लाग्दा यस कार्यक्रमले धनुषा र महोत्तरीमा दर जग बसालेको छ। अबको मुख्य उद्देश्य यो उपलब्धिलाई दिगो बनाउँदै यहाँ उत्पादित कृषिलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्नु हो। कृषक दाजुभाइ तथा दिदीबहिनी, अबको क्रममा मौसम पूर्वानुमान। गत सत्ताभर मनसुनी वायुको प्रभावले देशभरका केन्द्रहरूमा वर्षा मापन भएको छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका अधिकांश पहाडी तथा उच्च पहाडी केन्द्रहरूमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानमा 100 मिलिमिटर भन्दा बढी साप्ताहिक वर्षा मापन भएका छन्। देशभरमा वर्षा मापन भएका केही केन्द्रहरूमा सरदर भन्दा कम वर्षा मापन भएको छ। विशेष गरी यो साता मध्य प्रदेश र कोशी प्रदेशका तराईका अधिकांश केन्द्रहरूमा सरदर भन्दा कम वर्षा मापन भएको छ। गत साता वर्षा र बदलीका कारण देशका केही केन्द्रहरूमा सरदर भन्दा बढी अधिकतम तापक्रम र धेरै केन्द्रहरूमा सरदर भन्दा बढी न्यूनतम तापक्रम मापन भएका छन्। आगामी साता देशभर नै मनसुनी वायुको प्रभाव रहनेछ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास नै रहनेछ भने साताको अन्त्यमा नेपालको पश्चिमी भूभागमा सरदर स्थान भन्दा उत्तरतिर सर्नेछ। हिमाली भूभागमा देशभर साताको सुरुमा केही स्थानमा र मध्य र अन्त्यमा धेरै स्थानमा मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशमा साताको सुरु र अन्त्यमा 1-2 स्थानमा र मध्यमा थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। लुम्बिनी र कर्णाली प्रदेशमा साताको मध्यमा 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। साथै सुदूरपश्चिम प्रदेशमा साताको मध्य र अन्त्यमा 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। पहाडी भूभागका कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साताभर धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। साताभर थोरै स्थानमा भारी वर्षा र मध्यम 1-2 स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा साताको सुरुमा केही स्थानमा तथा मध्य र अन्त्यमा धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। साताको सुरु र अन्त्यमा 1-2 स्थानमा र मध्यमा थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। त्यसै गरी तराई भूभागमा साताको सुरुमा केही स्थानमा तथा मध्य र अन्त्यमा थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा साताको सुरु र अन्त्यमा 1-2 स्थानमा तथा मध्यमा थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। मध्य प्रदेशमा साताको मध्यमा 1-2 स्थानमा तथा सुदूरपश्चिम प्रदेशमा साताको अन्त्यमा 1-2 स्थान र मध्यमा थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। आगामी साता देशभर अधिकतम र न्यूनतम तापक्रममा उल्लेखनीय परिवर्तन नहुने सम्भावना छ। कृषक दाजुभाइ तथा दिदीबहिनी, अबको क्रममा यो साता कृषकहरूले गर्नुपर्ने मुख्य कृषि कर्म। भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेका स्थानहरूमा मकै बाली, तरकारी तथा फलफुल बगैँचा लगायत प्लास्टिक घर, पशु पंक्षीका खोर गोठहरू वरिपरि पानी जम्न नदी निकासको उचित प्रबन्ध गर्नुपर्छ। 21-25 दिन भइसकेका धानको बेर्ना प्रतिरोपो 2-3 वटाका दरले रोप्नुपर्छ। हारदेखि हार 20 सेन्टिमिटर, रोपोदेखि रोपो 15 सेन्टिमिटर दूरी र सूचीकृत गरिएका बडोशङ्कर धान 1 गोटा बेर्नाका दरले हारदेखि हार 20 सेन्टिमिटर र रोपोदेखि रोपो 20 सेन्टिमिटर दूरीमा रोप्नुपर्छ। धान बालीमा हरियो मलको रूपमा तयार भएको यो झोला 20 केजी प्रति कट्ठा वा 30 केजी प्रति रोपनीका दरले प्रयोग गर्नुपर्छ। यो झोला वृद्धिका लागि कम्तीमा 10 दिनसम्म धान खेतमा पानीको गहिराई 5-10 सेन्टिमिटर कायम राख्नुपर्छ। साथै खेतमा पानी तथा यो झोला बगेर जान दिनु हुँदैन। सुक्खा सरुवा धानका साथै रोपेको धानमा झारपात व्यवस्थापनका लागि 20 पाइरी बेग 25 लिटर पानीमा 12 ml दरले एक रोपनीमा वा 17 लिटर पानीमा 8 ml दरले एक कठा धानमा धान छरेको 15-25 दिनभित्र माटोमा छिपछिपे पानी भएको अवस्थामा फ्ल्याट फ्यान नोजलको प्रयोगले स्प्रे गर्नुपर्छ। धान खेतमा गुबो मर्ने समस्या हुने भएकोले नियमित अनुगमन गरी प्रकोप बढी भएमा कार्ट्राप हाइड्रोक्लोराइड 4% GR प्रति कठा 500 ग्रामका दरले प्रयोग गर्नुपर्छ। धान रोपेको 2-3 हप्ता पछि खेतमा निरन्तर पानी जमेको अवस्थामा धान बालीमा खेत कुहिने रोग लाग्ने हुनाले नियमित अवलोकन मापन गर्नुपर्छ। नियन्त्रणका लागि रोगी बोटहरू उखलेर नष्ट गर्नुपर्छ। प्रकोप ज्यादा देखिएमा खेतमा जमेको पानी निकास गरेपछि 2 ग्राम बेबिस्टिन प्रति लिटर पानीमा मिसाई 8 देखि 10 दिनको फरकमा 2-3 पटक बोट भिज्ने गरी छर्काउनु पर्छ। सबै किसिमका फलफूल तथा तरकारी बालीमा विषादी

0: राख्नै पर्ने भएमा मौसमको अवस्था हेरेर कडा घाम लागेको, धेरै हावा लागेको, पानी परिरहेको बेला नपारी मौसमको अवस्था हेरेर मात्र विषादी प्रयोग गर्नुपर्छ। बर्सातको समयमा विषादी छर्कने पर्ने भएमा स्टिकर मिसाएर मात्र प्रयोग गर्नुपर्छ। साथै विषादी छर्कँदा विशेष सावधानी अपनाउनु पर्छ। आफ्नो रुट स्टक तयारी अवस्थामा छ भने इपुको ट्रायल ग्राफ्टिङ गर्नुपर्छ। मध्य पहाडमा भदौमा लगाउने आलु बालीका लागि कुमल सेतो 3, कुमल रातो 4, कुफ्री ज्योति, डेजिरे, जनकदेव, कुमल उज्जवल, जनकदेव, कुमल उज्जवल, कुमल उपहार, कुमल विकास मध्ये उपलब्ध जातको स्वस्थ बिउ भरपर्दो स्रोतबाट व्यवस्था गर्नुपर्छ। मध्य पहाडी जिल्लामा सिमी र बोडीका बिउ उत्पादनका लागि सिफारिस गरिएका जातका बिउहरू मौसमको अवस्था हेरी रोप्न सुरु गर्नुपर्छ। मध्य पहाडी जिल्लामा काउलीका अगौटी जातहरू सिल्भर कप 60, व्हाइट सफ, सुपर व्हाइट सफ, तराई 1 र तराई 2 तथा कुमल ज्यापु काउलीको नर्सरी राख्नुपर्छ। ब्याट राख्ने जग्गामा बेबिस्टिन 6 ग्राम प्रति लिटर पानीमा मिसाई बिउ रोप्नु 3-4 दिन अगाडि माटो उपचार गर्नुपर्छ। जरी पर्ने समय भएकोले बेर्नाला जोगाउन नर्सरीमा खर, पराल अथवा प्लास्टिकको छापो राख्नुपर्छ। खुर्सानीको बोट ओइलाउने र जरा कुहिने रोग लाग्नबाट बचाउनका लागि पानी निकासको उचित प्रबन्ध गर्नुपर्छ। रोगी बोटहरू हटाउनुपर्छ। प्रकोप ज्यादा भएमा कपरयुक्त विषादी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 7-10 दिनको फरकमा 2-3 पटक जरा र वरिपरिको माटो भिज्ने गरी ड्रेन्सिङ गर्नुपर्छ। फागुन चैतमा लगाएको अदुवा बालीको गानो अथवा भुनी निकाल्नुपर्छ। भारी वर्षाले गर्दा हुने बाढीमा मुसाको मूत्रबाट मानिसमा सर्ने लेप्टोस्पाइरिस नामक जुरेटिक रोगको प्रकोप बढी हुने भएकोले धान खेतमा बुट लगाएर मात्र जानुपर्छ। बर्सातको समयमा खोर अथवा गोठ वरिपरि पानी जम्ने, झाडी बढ्ने र दुलोहरूमा पानी भरिने हुनाले सर्पहरू सुरक्षित ओत खोज्दै गोठभित्र पस्ने सम्भावना निकै उच्च हुन्छ। यस्तो अवस्थामा पशु चौपायालाई सर्पध्वंशबाट जोगाउन गोठको बाहिरी भागमा अथवा कुना काप्सामा कार्बोलिक एसिड वा कडा गन्ध आउने फिनाइल छर्कनुपर्छ। साथै गोठको वरिपरि बाबरी, कागती अथवा मरिच जस्ता कडा गन्ध आउने बिरुवाहरू रोप्नुपर्छ। शङ्खेकिराको प्रकोप भएको पानी जमेको ठाउँमा अथवा सिमसार क्षेत्रमा पशु चौपायालाई चराउन लैजानु हुँदैन। ती ठाउँका घाँसपात पशु चौपायाहरूले खाँदा नामले रोग लाग्न सक्छ। तसर्थ पशु चौपायालाई घाँस खुवाउनु अघि घाममा ओइलाएर मात्र खुवाउनुपर्छ। माछालाई खुवाउने दानालाई सफा, उभानो र सुक्खा अथवा हावा खेल्ने कोठामा जुट अथवा प्लास्टिकको बोरामा प्याक गरी काठको फ्ल्याग माथि राखी भण्डारण गर्नुपर्छ। चिसो ठाउँमा भण्डारण गरेमा दानामा ढुसीको संक्रमण हुन सक्ने र त्यस्तो दाना खुवाउँदा कलेजो सुनिने रोग अथवा हेपाटोमा लाग्न सक्ने भएकोले बेला बेलामा निरीक्षण गर्नुपर्छ। मौसम सम्बन्धी जिज्ञासाको लागि पैसा नलाग्ने जल तथा मौसम विज्ञान विभागको फोन नम्बर 1155 फोन गर्न सक्नुहुन्छ। त्यसै गरी कृषि र पशु सम्बन्धी जिज्ञासाको लागि पैसा नलाग्ने किसान कल सेन्टरको फोन नम्बर 1660195000 र नार्कको फोन नम्बर 1135 फोन गरी आवश्यक परामर्श लिन सक्नुहुन्छ।
1: हवस् त, यसको साथै आजको लागि कृषि कार्यक्रम यति नै। कार्यक्रमबाट सहकर्मी काशीनाथ दवाडी र महोदत्त चापागाईलाई बिदा दिनुहोस्। नमस्ते।

तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम म्युजिक क्याफे, संगीतको बेग्लै स्वाद। नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम म्युजिक क्याफेमा। प्राविधिक दिदी देवकी भण्डारी, राधिका ओझा र म सूर्य मोक्तानको तर्फबाट धेरैजसो शौखिन वा सम्पन्न मानिसहरूले घरमा कुकुर पाल्छन् र त्यो कुकुरलाई धेरैभन्दा धेरै माया पनि गर्छन्। तर जति धेरै माया गरे पनि त्यो कुकुर घरको मालिक भने कहिले पनि बन्न सक्दैन रे। उसले आफ्नो स्थान र सीमाभित्र नै रहनुपर्ने हुन्छ रे। भन्ने यो भनाइसँगै आउनुहोस् आजको म्युजिक क्याफे कार्यक्रमको सुरुवात गरौँ बिल्कुलै नयाँ नयाँ पाँचवटा नेपाली गीतका झलकहरू बाटा।

0: तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम म्युजिक क्याफे, संगीतको बेग्लै स्वाद। भर्खरै मात्र हामीले प्रस्तुत गर्यौं आजको म्युजिक क्याफे कार्यक्रममा प्रसारण गरिने बिल्कुलै नयाँ नयाँ पाँचवटा नेपाली गीतका झलकहरू। र यी गीतका झलकहरू सुनिसकेपछि मलाई जति नै तपाईँलाई थाहा भइसकेको छ सुन्न र सुनाउन चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरू 01-42-11-721 र 01-42-11-736 फोन गर्न सक्नुहुनेछ। त्यस्तै रेडियो नेपालको फेसबुक पेजबाट अडियो लाइभ छौँ, त्यहाँ कमेन्ट लेख्दै गर्नुहोला। धेरैभन्दा धेरै कमेन्ट आउन सुरु भइसकेको छ, हामीले भर्खरै मात्र लाइभ स्टार्ट गरेका थियौँ। त्यो लाइभलाई तपाईँ सेयर गर्नुभयो भने तपाईँले सुनाउन चाहनुभएको साथीले पनि सुन्न सक्नुहुनेछ, हेर्न सक्नुहुनेछ भन्दै अहिले भने टेलिफोनमा आउनुभएको साथीलाई नै स्वागत गर्न चाहन्छु। नमस्कार, उहाँ जानुभयो यद्यपि केही छैन, आउनुहोस् फेरि पनि। हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरू 01-42-11-721 र 01-42-11-736 अहिले कोही हुनुहुन्छ टेलिफोनमा। नमस्कार।
1: हेलो, नमस्ते सर।
0: आशिष
1: हजुर,
0: तिलो मुला हाल खबर?
1: जेवा हामन मुला, जेजो छापा खाब मुला
0: है, लामन लामन छापा खाब है,
1: लामन लामन छापा खाब बेला बेला रि नाम युजी मुला
0: अब मैले मेरो तामाङ भाषाको कार्यक्रम अब आशिष नयन बस्ने त बोलाएर गराउनु पर्ने भइसक्यो यार। बेला बेला सुन्नुहुन्छ है, हाम्रो नुवाकोटको दिदी हुनुहुन्छ होइन, नुवाकोटको साथीहरू पनि धेरै हुनुहुन्छ नि त रेडियो नेपालमा।
1: हजुर हजुर, पक्कै पनि।
0: अनि के छ नयाँ नौलो आशिषजीको?
1: एकदम ठिकठाक छ, अब यति बेला तपाईँलाई नै सुन्दै हो होइन, यो हाँसो सँगसँगै एकदम रमाइलो भइरहेको छ।
0: ल, रमाइलो गीत सुनाऊ र सुनाऊ त्यसो भए।
1: आज त गीत पनि सबै राम्रो राम्रो छ सुरेश सर, कुन होइन एकैचोटि सबै रोज्न नि नमिल्ने,
0: एकैचोटि सबै बजाइदिनु त त्यसो भए, कन्टिन्यू तपाईँहरू नबोलिकन
1: बजाइदिनु न ल।
0: ल ओके, कसलाई सुनाउन चाहनुहुन्छ यो?
1: विशेष गरी हजुर हाम्रो प्राविधिक दिदीहरू रेडियो नेपाल इन्टर टिमलाई नै सम्झना गरेँ, अनि साथीहरू भन्नुपर्दाखेरि चाहिँ भुवन सुन्दास, एक्सन विराज, निर्मला भट्टर, सुमी लिम्बू, वरुण सन्तोरे, कमला मुखे, मुना मुखे, सृजना मुखे, बहिनी साराई, सरस्वत पोखरेल, मानबहादुर मुख, बजाली सिम्बू, पूर्वी आकाश राई, अमित अनन्त, भुङ्के राई तामाङ, बहुसी स्मर, लक्ष्य क्षेत्री, मन्जु थापा, सपना हर्का, ढका धर्मराज, नम्रता राई, सायमा राई, सयात्री स्वरू, अनि रेमरू विभान्त, कला लिम्बू, अनि निर्मला अनि दिलुसानी आम्फू, प्रतिमा स्पर्शी, अनि गगन तेरसमे, रोशन थोलाङ, रत्नबहादुर थापा, चन्द्र बस्नेत, राजेश कुमार माझी, निमास शेर्पा, अनि उर्मिला राई, अब सबै सबै विशेष गरी नाम सुतेका सबै साथीहरूलाई सम्झना सर्दै छुटिन्छ है।
0: ओके बाबा, उहाँ हुनुहुन्थ्यो आशिष नयन बस्नेतजी, यही काठमाडौँबाट रेडियो नेपालको नजिक नजिकै हुनुहुन्छ उहाँ होइन, सबैजना नजिक हुनुहुन्छ भौगोलिक हिसाबले, होइन अलिकति टाढा हुनु होला तर हामी भावनात्मक हिसाबले नजिक छौँ किनभने रेडियो र रेडियो सुन्ने श्रोता त्यति धेरै टाढा कोही पनि हुनुहुन्न। अहिले कोही हुनुहुन्छ अर्को साथी टेलिफोनमा? नमस्कार।
2: नमस्ते हजुर।
0: नमस्ते हजुर। त्यही त म सोधौँ कि, तपाईँले मलाई पहिला सोध्नुहुन्छ भनेर म कुरिरहेको थिएँ क्या।
2: हजुर हजुर,
0: परिचित आवाजै हो है, ठ्याक्कै। गुराँस जी है, नयाँ नौलो के छ?
2: मेरो खबर सबै ठिकै हुन्छ, तेह्रसम्म मौसम मजाले घाम लागेको छ भन्नुभएको छ
0: है, पोल्छ होला है, अझ घाम लाग्यो मात्रै होला होइन, पोल्ने होला अझ
2: मजाले घाम लाग्यो, तिन दिन भयो धेरै गर्मी बढेको छ यतातिर
0: है।
2: हजुर,
0: अनि मुटुमा कसैको नाम लेखिसक्नु भएको छ कि छैन?
2: छैन भन्नुपर्छ।
0: ल, गीत त त्यस्तै बुद्ध प्रस्तुत हुँदैछ त अब, छाती चिर हेर यो मुटुमा तिम्रै नाउँ छ होइन, दिलमा ठाउँ छ, छाती चिरी हेर यो मुटुमा तिम्रै नाउँ छ, हाम्रो आशिष नयन बस्नेतजीले छान्नु भएको गीत हो यो होइन, कसलाई सुनाउन चाहनुहुन्छ तपाईँ?
2: हुन्छ हुन्छ, तिमी हुन्छ, हजुरलाई सुनाउन चाहे, सुनाउन चाहे, दिदी आशा श्रेष्ठ, इन्द्र तामाङ, मनसर भजी, दिलुसामी एम्फू, विमला एम्फू, चत्र एम्फू, दिलु एम्फू हुनुहुन्छ, कमला मुखिया, सिद्धिमा मुखिया, मुना मुखिया हुनुहुन्छ, धर्म ढकालन्त, रोशन खुलाङ, पुना बाथुलुङ, कुमारी अङ्गा, इन्द्र चामलिङ, काली भूमिका, भूमिका तामाङ, अल्का बान्तवा, स्वाति सरू, लक्ष्मी राई, गणेश श्रेष्ठ, योगेन्द्र बस्ने, तपाईँको श्रेष्ठ, अनुजी खत्री, पार्वती खत्री, पाई, रामकुमार थापा,
0: गुराँसरुजीबाट गीत प्रस्तुत गर्नु अघि केही साथीहरूको कमेन्ट पनि पढ्दै गर्छु ल, तपाईँ पनि कमेन्ट लेख्दै गर्नु होला। म केही साथीहरूको यो कमेन्ट पढिसकेपछि अवश्य गीत प्रस्तुत गर्नेछु। सायमा राईजीले लेख्नु भएको छ, उहाँले खोटाङबाट, उहाँले चाहिँ अब बज्ने गीत सहयात्री सरु अलिसान अलिना एक्सन विराज राई आशिष नयन रुएम रियम रुबी मान्तोवा नम्रता राई पूर्णबहादुर थुलुङ कुमार प्रजा अनि त्यस्तै गरेर अमेरिका राई सागर पुमा शेखर प्रसाद श्रेष्ठ लगायत धेरै साथीहरूलाई अब बज्ने गीत सुनाउन चाहनु भएको छ। साई र राईजीले पनि उहाँले उदयपुरबाट हामीलाई कमेन्ट लेख्नुभएको छ। उहाँले चाहिँ अब बज्ने गीत अलिसान अलिना टिकाराम घिमिरे एक्सन विराज राई सम्यम राई रियम रुबी नम्रता राई प्रतिमा स्पर्शी आशिष नयन अभागी रमिला लगायत धेरै साथीहरूलाई सुनाउन चाहनु भएको छ। अतीत अञ्जन राईजीले पनि नमस्कार, म सुन्दैछु उदयपुर घर भए अहिले चाहिँ काठमाडौँमा बस्दैछु भन्दै हुनुहुन्छ उहाँ। अतीत अञ्जन राईजीले पनि सुन्दै हुनुहुन्छ भन्नुभएको छ। कालीकमला लिम्बुनीजीले नमस्ते सेवारो भन्नु भएको छ। सहयात्री मिडिया ग्रुपको सयपत्री है, सयपत्री मिडिया ग्रुपको मेम्बर सहयात्री सरु पर्दा पर्दा होइन एनिवे तपाईँ रमाइलो गरिरहनु भएको छ मलाई थाहा छ। उहाँले डियर सन्देश गुरुङ मिडिया प्रेमी निर्मला वनेम सृजना विश्वकर्मा खुसी यमुना विष्ट अतीत अञ्जन राई लगायत धेरै साथीहरूलाई सुनाउन चाहनु भएको छ। बाँकी कमेन्ट फेरि पढ्ने नै छु, कमेन्ट लेख्न भने नबिर्सिनु होला नभुल्नु होला भन्दै प्रस्तुत छ यो पहिलो साङ्गीतिक कोसेली। दिलमा ठाउँ छ छाती चिरी हेर यो मुटुमा तिम्रै नाम छ। अञ्जुपन्त प्रशान्त शिवाकोटी र रवि वडको स्वरमा छ यो मिठो गीत।

0: सुन्दै हुनुहुन्छ रेडियो नेपाल र कार्यक्रम हो म्युजिक क्याफे। तपाईँसँगै छु म तपाईँकै साथी सूर्य मोक्तान भनेदेखि प्रविधिमा मलाई प्राविधिक दिदी देवकी भण्डारीले साथ दिइरहनु भएको छ। लभली रोज सुरेन्जीले लेख्नु भएको छ बिकेटीबाट एकदमै नाइस प्रोग्राम भन्नुभएको छ, एकदमै खुसी लाग्यो होइन, सुन्दै हुनुहुन्छ होला धेरैजनाले। सबैलाई पुनः स्वागत पनि गर्न चाहन्छु। दिल्सा राईजीले पनि सूर्य दादा सेवा सुन्दैछु इलामबाट भन्नुभएको छ। पूर्व पश्चिम उत्तर दक्षिण तथाबाट पनि हामीलाई सुनिरहनु भएको छ। अवश्य पनि तपाईँलाई तपाईँले यो जुन खालको सहभागिता जनाउनु भएको छ यसैले नै हामीलाई कार्यक्रम चलाउनका लागि एउटा ऊर्जा प्रदान गर्ने गर्दछ। र तपाईँ कमेन्ट पनि गर्दै गर्नुहोस्, फोन पनि गर्दै गर्नुहोस्। अहिले फोनमा आउनुभएको साथीलाई नै स्वागत गर्न चाहन्छु। नमस्कार।
1: नमस्ते, गुड आफ्टरनुन सूर्य सर।
0: नमस्कार, गुड आफ्टरनुन।
1: हजुर, के छ खबर?
0: ठीक मलाई
1: धेरै कुर्नु पर्यो, फोन लगाउन कुराकानी गर्न पनि साह्रै गाह्रो हो।
0: हिँड्न र विवाह?
1: हजुर,
0: तपाईँले नेपाली बोलिरहनु भएको छ, मैले तामाङ बोल्दै आएको नि, यही त हो रमाइलो होइन?
1: तामाङ त
0: अनि कहाँबाट बोल्दै हुनुहुन्छ?
1: म दुबईबाट बोल्दैछु, ढकाल धर्मराज।
0: ढकाल धर्मराजी दुबईमा हुनुहुन्छ? के गर्नुहुन्छ तपाईँ?
1: म त सबै केही गर्दिनँ, अब ड्युटी बस्ने हो अनि रेडियो भन्चाउने हो, सुन्ने हो, सकेसम्म फोन लागेसम्म गर्ने हो, नभए सुनेर साथ दिने हो, त्यस्तै हो।
0: त्यही त है, म त यति बेला मैले सोधिहालेँ,
1: सुनिरहेको हुन्छु, म्यासेज पनि लास्टमा आएर नाम मात्रै पढेर हिँड्नुहुन्छ र चित्त दुख्छ हो।
0: त्यही भएर मैले आज सुरु सुरुमै पढ्न सुरु गरेको छु नि त।
1: उसो गर्नुभयो भने त ठिकै हुन्छ होइन, अब यसो अब त्यो कहिलेकाहीँ चाहिँ अब लास्टमा नाम मात्रै म्यासेज गर्नेहरूको नाम मात्रै पढिदिनुहुन्छ, म्यासेजमा के त पढिदिनुहुन्न, अनि साह्रै चित्त दुख्छ कि।
0: ल, त्यही भएर है मैले आजैबाट कार्यान्वयनमा ल्याइसकेँ, तपाईँको सुझाव मनन योग्य छ होइन, एकदमै म कार्यान्वयन गर्ने पक्षमा जानेछु होइन, कत्रो ठुलो प्रतिबद्धता जनाएको है मैले।
1: हो,
0: एकदमै सही कुरा भन्नुभयो, मैले ठुलो प्रतिबद्धता जनाएँ यार ढकाल धर्मराजजी।
1: र यो प्रतिबद्धता जनाउनु भएकोमा तपाईँलाई धेरैदेखि धेरै अब हृदयबाट नै धन्यवाद भन्यो।
0: ल, मैले हृदयदेखि नै स्वागत गरेँ तपाईँको धन्यवादलाई। कति वर्ष भयो तपाईँ दुबई जानुभएको धर्मराजजी?
1: भयो, म त 2013 परदेशतिर पसेको, यो खाडीबाट निस्किनलाई गाह्रो पर्दो रहेछ पसेपछि।
0: राइट, निस्किन पर्छ होइन, अब सहज तरिकाले
1: अब निस्किनु पर्ला भनेर सोच चाहिँ बढाइरहे हो। अब हेरौँ, देशको परिस्थिति अब राम्रो हुँदै गएछ भने
0: अवश्य पनि होइन, देशको परिस्थिति राम्रो होस्, तपाईँहरू जस्तो व्यक्ति होइन जुन विदेशमा चाहिँ जुन खालको सिप र क्षमता विकास गरिसकेको हुन्छ कुनै काम गर्नका लागि, त्यो सिप र क्षमता चाहिँ आफ्नै देशमा
1: क्षमता पनि केही विकास भयो जस्तो लागेन, बस्ने र खाने भन्दा काम पनि छैन, यो रेडियो सुन्ने दिनभरि
0: होइन। ठिक छ, मैले भन्न खोजेको कुरा त्यही हो, तपाईँले केही न केही त सिक्नु भएको हुनुहुन्छ होइन, सिकिरहनु भएको हुनुहुन्छ। हजुर, मैले बुझेँ होइन, हजुर तपाईँ त्यसरी बसिरहँदा पनि देशको कल्पना आउँछ है, म यति बेला चाहिँ यहाँ दुबईमा नभएर नेपालमा भइदिएको भए म यस्तो गर्थेँ उस्तो गर्थेँ, यस्तो गर्नलाई चाहिँ यस्तो यस्तो योजना योजना त अटोमेटिक बढिरहेको हुन्छ नि होइन। तर धर्मराजजी तपाईँको कुरासँगै मलाई एउटा कुरा चाहिँ कस्तो लाग्यो भने, तपाईँले जुन खालको परिश्रम मेहनत गरिरहनु भएको छ त त्यहाँ होइन, तपाईँले गरेको परिश्रम र मेहनतले नेपालमा कसो तपाईँकै परिवार आफन्तजनको चाहिँ भविष्यलाई टेवा पुर्या भविष्य निर्माण गर्नलाई टेवा पुर्याइरहेको छ होइन, देशमा रेमिट्यान्स पनि भित्रिरहेको छ,
1: परदेशमा पनि मेरो चाहिँ खासै काम त्यस्तो गाह्रो छैन, बस्ने नै हो, दिनभरि रेडियो सुन्ने हो, त्यस्तै नै छ भन्नुपर्छ।
0: ल, ठिक छ, एकदमै खुसी लाग्यो। अब कुन गीत रोज्न चाहनुहुन्छ?
1: अब मलाई त लोकदोहोरीहरू भनेपछि हुरुक्कै हुन्छ, दुई नम्बरको सुनौ होला है त।
0: ल, कसलाई सुनाउन चाहनुहुन्छ? ओहो, लाउरीको कहानी नै छ त्यो गीत होइन।
1: हुन्छ, अब सम्झनु पर्दाखेरि विशेष गरी यति बेला कार्यक्रम म्युजिक क्याफे रेडियो नेपाल मार्फत हाम्रो सूर्यजीको आवाजलाई सुनेर बस्नुहुने जति पनि श्रोताहरू हुनुहुन्छ, देश विदेशमा जता जता हुनुहुन्छ, जुन जुन माध्यमबाट सुन्दै हुनुहुन्छ, सबैलाई सम्झना चाहे, अनि तपाईँलाई पनि, अनि प्रविधि संयोजन गर्नुहुने सिस्टरको लागि पनि, अनि विशेष गरी आज जन्मदिन मनाउने धरानतिर प्यारो भाइ छन् गणतन्त्र एफएममा कार्यरत सञ्जय नेपाल भाइलाई जन्मदिनको शुभकामना, अनि मोरङ मिर्गौलियातिरको साथी हुनुहुन्छ पुरानो मिडिया प्रेमी साथी प्रियतम रमेश कोइराला, अनि काप्लेजुङतिरको साथी हुनुहुन्छ दिलदुखी रिया, सबैलाई जन्मदिनको शुभकामना व्यक्त गर्न चाहे। अनि साथीहरू सम्झिनु पर्दाखेरि आशिष नायम, सुमी लिम्बू, लक्ष्मी छेत्री, बहिनी दिल्सा राई, एलिसा लिम्बू, अनि सम्दिन सरस्वता पोखरेल, तारा भुजेल, स्काई नवीन, भूमिका राई, कमला मुखिया, अस्मि सोतन, सोनिम शेर्पा, पूर्वेली आकाश राई, मेनुका श्रेष्ठ, अस्मिता बस्नेत, अनिता बस्नेत, अनि सपना खड्का, मन्जु थापा लगायत धेरै साथीहरू अहिले कार्यक्रमलाई सुन्दै हुनुहुन्छ। हाम्रो वरुण चन्चले अनि हिमा राई बहिनीको भोलि जन्मदिन आउँदैछ, बहिनी राम जन्मदिनको शुभकामना लगायत मलाई तिमी सबैलाई सम्झाउँदै बिदा भए है। ओके बाई बाई।
0: ओके बाई। दुबईबाट हुनुहुन्थ्यो ढकाल धर्मराजजी, उहाँले विदेशमा रहेर पनि हामीलाई साथ दिँदै हुनुहुन्थ्यो, उहाँलाई धेरै धेरै धन्यवाद फेरि पनि एकपटक। र अर्को साथी टेलिफोनमा कुरिरहनु भएको छ, म उहाँलाई पनि स्वागत गर्न चाहन्छु। नमस्कार।
2: नमस्कार सर। नमस्कार, म चित्तनबाट रामबहादुर खड्का।
0: रामबहादुरजी।
2: हजुर हजुर।
0: के गर्नुहुन्छ तपाईँ?
2: म नासपाती गोठाले सुगापन्न रूपमा छ, म फेदमा छु हजुर।
0: ओहो, यस्तो बेलामा त हामीलाई पनि ल्याइदिनु, पठाइदिनुहोस् त नासपाती।
2: अब सुगा चाहिँ एकचोटि बिस्तार बस्छ, अब तिनीहरूले म खबर गरिदिन्छु लाग्ने भनेर
0: है। ल, सुगालाई तपाईँको सुगालाई भनिदिनु होला यहाँ सिंहदरबारसम्म पुऱ्याइदिनु भनेर, होइन पठाइदिनु होला। अब नास्पति ल्याइदिने भयो है। तपाईँ त एकदमै रमाइलो व्यक्तित्व हुनुहुन्छ जस्तो लाग्यो कुराकानी गरेको यो मेरो कन्भर्सेसनले।
2: यो डम्फुले के गर्छ रोहिणीलाई हँसाउँछ, हँसाउनेलाई नचाउँछ, लासो
0: लै लासो लासो। ल, एकदमै खुसी लाग्यो। अब कुन गीत, कुन गीत होइन, अब एउटा गीत बज्दैछ रामजी खाँड र देवी घरतीको स्वरमा रहेको, होइन
2: हजुर,
0: कसलाई सुनाउन चाहनुहुन्छ?
2: सम्बन्ध हजुर लगायत हाम्रो सम्पूर्ण फुलसानी सारहरू सम्पूर्णलाई, हाम्रो रेडियो सुनेर पनि रेडियो पनि सबैलाई आशिष दाइन बस्यो, अनि चाहिने धेरै धेरै साथीहरू चाहिँ सम्पूर्ण विद्या छैन भन्दै म बिदा भाइ।
0: हवस् त, धेरै धेरै धन्यवाद।
2: नमस्कार।
0: नमस्कार। उहाँले राम्रो सेलो पनि गाउनु भएको थियो, उहाँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। दिलसा राईजीले हेलो सूर्य दादा सेवा सुन्दैछु इलामबाट भन्नुभएको छ, सम्पूर्ण साथीहरूलाई मिठो सम्झना सहित बाई बाई भन्नुभएको छ। रियम रुबीजीले पनि हामीलाई अर्को अर्को होइन, आज उदयपुरबाट पहिलो हुनसक्छ यो। एलिसन अलिनास, सहयात्री सरु सम्यम राई, एक्सन विराज राई, आशिष नयन बस्नेत र सम्पूर्ण साथीहरूलाई मिस यु भन्दै सुनाउन चाहनुभएको छ। अब बज्ने गीत स्वर्णिम राईजीले पनि खोटाङबाट मिस यु अल फ्रेन्ड भन्नुभएको छ। राजाराम रायमाझीजीले पनि, उहाँले किशोर रायमाझी, लवली छोरा राम, राजा रायमाझी, नरेन्द्र रिमाल, अरुणदी खत्री, सुमी लिम्बू, मुना मुखिया, सृजना मुखिया, सुखराम लामा, ओममणि सापकोटालाई सुनाउन चाहन्छु भन्नुभएको छ, उहाँले लाइभ सुनि पनि रहनु भएको छ। अनि भूमिका राईजीले पनि सुन्दैछु कमल पोखरीबाट भन्नुभएको छ। उहाँले अब बज्ने गीत आकाश राई, अल्का बान्तवा, आशिष नयन बस्ने, चामलिङ राई, धनशेर जनक, रजाली मगर, कमला मुखिया, मिसिङ रेवत, धन ढकाल धर्मराज, एक्सन विराज राई लगायत धेरै साथीहरूलाई सुनाउन चाहनु भएको छ। ढकाल धर्मराजजीको अघि भर्खर हामी कुराकानी पनि गरिरहेका थियौँ, दुबईबाट हुनुहुन्छ उहाँ, उहाँले पनि उहाँलाई चिन्नुहुने सम्पूर्ण साथीहरूलाई सुनाउन चाहनु भएको छ। उहाँले अघि नाम पनि लिनुभएको थियो। अभागी राई युनिसाजीले पनि अभागिनी लेख्नुभएको छ, उहाँले उदयपुरबाट उहाँलाई चिन्नुहुने सम्पूर्ण साथीहरूलाई सुनाउन चाहन्छु अब बज्ने गीत भन्नुभएको छ। निर्मला राईजीले पनि सुन्दैछु है मोरङबाट भन्नुभएको छ, अब बज्ने गीत चाहिँ घर परिवारमा हुनुहुने सम्पूर्ण घर परिवारजनलाई प्यारी मान्छे, अनि सबै सबै साथीहरूलाई प्यारो मान्छे प्यारी मान्छे सबैलाई अब बज्ने गीत सुनाउन चाहन्छु भन्नुभएको छ। अरुणदी खत्रीजीले नमस्कार भन्दै, रचना चौहान, विष्ट, दिलु सानु, याम्फु, शेखर अर्याल, वरुण चञ्चले, अनि त्यस्तै राजाराम रामाजी, नानु, करुणा, मनिता मगर, बिहानी अनुष्का लगायत धेरै साथीहरूलाई सुनाउन चाहनु भएको छ। अब भने प्रस्तुत गर्न चाहन्छु, रहरैमा जान्छ कि जोबन मेरो, रहरैमा जान्छौ भने लान्छु लन्डनको चिसो सहरैमा, रामजी खाड र देवी घरतीको स्वरमा छ यो मिठो गीत।

0: लैजाऊ लैजाऊ मलाई लन्डनको सहरैमा, वास्तवमा यो गर्मीमा चाहिँ मलाई पनि लाने मान्छे कोही भए जान्थे भने र कार्यक्रमको उत्तरार्धतिर तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु र मलाई प्रविधिमा यति बेला चाहिँ मलाई प्राविधिक मित्र पराग पोखरेलले साथ दिइरहनु भएको छ र अब हामी दुईजना साथीहरूसँग मात्र कुराकानी गर्न सक्छौँ र त्यसपछि तपाईँको पढ्ने भनेको कमेन्टै हो, कमेन्ट लेख्दै गर्नुहोला। दुईजना साथी वर्ल्डमा हुनुहुन्छ, को हुनुहुन्छ पहिलो, उहाँसँग कुराकानी गरिहाल्छु। नमस्कार।
1: हजुर नमस्कार,
0: लसुफ लसुफ हजुर, हजुरको शुभ नाम?
1: म दुर्गानाथ योगी थारू छ।
0: दुर्गानाथ योगी थारू
1: बर्दियाबाट।
0: ओ बर्दियामा हुनुहुन्छ, कतिको गर्मी छ बर्दियामा अहिले?
1: अहिले छैन सर, पानी परिरहेको छ। अहिले
0: पानी परिरहेको छ होइन?
1: हजुर, दुई घन्टा जति भयो पानी परेर एकदमै शीतल छ।
0: ल त्यो शीतल मलाई पनि यता पठाइदिनु होला है, होइन? हुन त म एसीभित्र छु होइन। अनि दुर्गाजी के गर्नुहुन्छ तपाईँ?
1: म अहिले बसी बसाउँछु सर।
0: बसी बसाउनुहुन्छ?
1: काम त्यो सकियो छ अहिले
0: है।
1: हजुर सर,
0: अब गोडमेल सुरु हुँदै होला होइन?
1: हजुर
0: ल ठिक छ, अब बिस्तारै काम सुरु हुँदै रहेछ, यति बेला अलि आराम गर्ने समय पनि रहेछ। गीत सुनौ र अझ रमाइलो गरौँ, त्यसमा अब बज्ने गीतको कसलाई सुनाउन चाहनुहुन्छ?
1: सर्वप्रथम त हजुरलाई, अनि त्यसपछि प्राविधिक म बस्नुहुने हाम्रो
0: पराग पोखरेलजी, पराग पोखरेलजी हुनुहुन्छ अहिले
1: सरलाई, त्यसपछि हाम्रो यता राम सर हुनुहुन्छ, अनि नन्द नेवार, शङ्कर ढकाल, अनि यता सुमन सुनार हुनुहुन्छ, त्यसपछि हाम्रो यता सागर लामा, अनि यता हाम्रो तेह्रसुमतिर एलिना लिम्बू, मेर एलिसा लिम्बू,
0: ल है ल दुर्गानाथ योगी चाहिँ एकदमै धेरै धेरै धन्यवाद होइन, फोन गरिदिनु भयो, मसँग लजाउनु भयो जस्तो लाग्यो, यहाँ अब अरू फिमेल हुनुभएको भए धन लजाउनु हुन्थ्यो कि जस्तो नि लाग्यो, जस्ट रमाइलो है मात्रै। ल धेरै धेरै धन्यवाद, पछि फेरि फेरि कल गर्दै गर्नु होला र आजको लागि अन्तिम साथीसँग कुराकानी गर्न चाहन्छु म, को हुनुहुन्छ उहाँ? नमस्कार।
2: हेलो नमस्कार।
0: नमस्कार हजुर, कहाँबाट बोल्दै हुनुहुन्छ रे?
2: म भतुदेखि रविन राई, धेरै पछि आज कस्तो मजाले रिङ लाग्यो, कस्तो मजाले टेक्निसियन दाइले उठाइदिनु भयो, उहाँलाई धेरै धेरै धन्यवाद
0: रविनजी, सेवा है सेवा।
2: तपाईँको हँसै नै मिठो, तपाईँसँग बोल्नै मिठो,
0: है
2: चार पाँच घन्टा बोल्दा पनि यो तिर्खा लागेको प्यास कहिल्यै नमिस्ने भयो दाइले
0: है। अब छिटै अलि धेरै गफ गर्न गरेर आउँछु भनेको होइन?
2: हो त हो त,
0: यो के को सल्लाह भए जस्तो मात्रै भइरहेछ होइन?
2: हजुर
0: सम्भव त हामी छिटै आउँछौँ। सकिएला कुनै दिन। अब रविनजी
2: हजुर,
0: पछि फेरि कल गर्दै गर्नु होला, रम्बाइलो कुराकानी धेरै गर्नेछौँ, अहिलेलाई चाहिँ मन भो चञ्चल मायालुले घुमाइदेऊ चौध अञ्चल, हुन त चौध अञ्चल अहिले छैन, देश नयाँ संरचनामा गएको छ होइन, चौध अञ्चल छ भन्ने कुरा यो गीत आएर चाहिँ मैले आज यो गीत छान्नुको एउटै मात्र कारण छ कि, अबको बालबच्चाहरूलाई त चौध अञ्चल नेपालको थियो भने त त्यो के अरे किताबमा मात्रै इतिहासमा मात्रै पढ्न पाइन्थ्यो होइन, अब गीतै सुन्न पाएपछि ए चौध अञ्चल रहेछ भन्ने त त्यो क्याची हुन्छ नि दिमागमा घुस्छ नि त, त्यो कारणले पनि यो गीत छानेको एउटा सामान्य कारण होइन। यो गीतको कसलाई सुनाउन चाहनुहुन्छ तपाईँ?
2: हुन्छ, यो गीत र अब बस्ने गीत मार्फत यति मिठो हँसिलो रसिलो हाम्रो एकदमै सञ्चालन दाइ, अनि प्यार हाम्रो त्यो एउटा मित्र, उहाँलाई धेरै धेरै धन्यवाद साथै अब बस्ने गीत सुनेर मजाले इन्जोय गर्नु होला भन्न चाहन्छु। साथीहरूलाई सुनाउनु पर्दाखेरि भोलि मात्रै जन्मदिन मनाउँदै हुनुहुन्छ, उहाँ रूपालाईलाई जन्मदिनको अग्रिम शुभकामना, धेरै धेरै सम्झना आजदेखि पनि बितोस् भन्न चाहन्छु। अनि सुमकुमार राई, विनय बान्तावा हुनुहुन्छ, अनि सुवर्ण बान्तावा, इन्द्र कुमारी राई, अनि अस्मिता बान्तावा लगायत सम्पूर्णलाई अब उहाँ गीत सुनेर बाबा जाउनुहुन्छ, बारीको पातामा अथवा घरभित्र कोठाभित्र भत्किने गरी बारीको दिन भत्किने गरी घर भत्किने गरी डान्स गर्दै बस्नु होला सबै सबैले शुभ दिन आज भन्ने छुट्टी ला दादा
0: ओके बाबा निकै रमाइलो हुनुहुँदो रहेछ रविन राई चाहिँ है धेरै कुराकानी गर्न पाइएन अर्को पटक फेरि कल गर्दै गर्नु होला अहिले भने आजको लागि अन्तिम चरणमा केही कमेन्टहरू पढ्न चाहन्छु विराज राईजीले लेख्नु भएको छ इलामबाट उहाँले उहाँलाई चिन्नुहुने सम्पूर्ण साथीहरूलाई अब बज्ने गीत सुनाउन चाहन्छु भन्नुभएको छ जेनी लिम्बुजीले पनि पास्तरबाट उहाँलाई चिन्नुहुने सम्पूर्ण साथीहरूलाई अब बज्ने गीत सुनाउन चाहन्छु भनेर लेख्नु भएको छ दिलु सानो याम्फुजीले उहाँले उहाँलाई चिन्नुहुने सम्पूर्ण साथीहरूका साथसाथै केही साथीहरूको नाम लिन चाहन्छु म उहाँले चाहिँ रोजन र साजनलाई र त्यस्तै गरेर कुमारी योङहाङ लावती इन्दिरा चामलिङ राई एक्स अरुण राई लगायत धेरै साथीहरूलाई सुनाउन चाहनु भएको छ सोमिला शेर्पाजीले पनि आरामै हुनुहुन्छ भन्नुभएको छ एकदमै ठिक छु अन्तिम चरणमा आइपुगिसकेका छौँ आजको कार्यक्रममा सोना कन्दङ्गवाजीले पनि हामीलाई कार्यक्रम सुन्दैछु तेह्रथुमबाट भन्नुभएको छ अप्सरा खड्का सबिना कन्दङ्गवा सुनिता भण्डारी सुस्तानी भुजेल अनि त्यस्तै अप्सरा बस्नेत अप्सरा थापा लगायत धेरै साथीहरूलाई अब बज्ने गीत सुनाउन चाहनु भएको छ सोना कन्दङ्गवाजीले चाहिँ फोन नम्बर कति हो सर भन्नुभएको रहेछ अर्को पटकलाई सजिलो हुन्छ होइन 01421 र 01421 हो मुना मुखियाजीले सबैलाई एकैचोटि मिस यु अल भन्नुभएको छ डोमा शेर्पा राईजीले पनि मिस यु अल भन्नुभएको छ दिलसा राईजीले मेरो त कलै लागेन रेडियो नेपालमा भन्नुभएको छ अर्को पटक है राजाराम रायमाझीजीको अर्को कमेन्ट भोजपुर सानु केसीजीले मिस यु भन्नुभएको छ कुमारी योङहाङ लावतीजीले उहाँलाई चिन्नुहुने सम्पूर्ण साथीहरूलाई दिलु याम्फु राई रोशन फुलाङ राई गगन तेह्रथुमे लगायत धेरै साथीहरूलाई सुनाउन चाहनु भएको छ मुना मुखियाजीले पनि कमेन्ट लेख्नुभएको छ सङ्गीता लामा सङ्गीतजीले पनि सरु छेत्रीजी रोशन भुटिया टिपेजीजी र अस्मिता राईजी सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र आजको कार्यक्रमबाट छुट्टिएर जाने बेला पनि भइसकेको छ गीत पृष्ठभूमिमा बज्न सुरु भइसकेको छ मन भो चञ्चल मायालुले घुमाइदेऊ 14 अञ्चल प्रशान्त पौडेल र अजिता विश्वकर्माको स्वरमा छ यो गीत तपाईँको लागि छोड्दै बिदा हुँदैछौँ अहिले 2 बजे देश विदेशका ताजा खबरहरू सहकर्मी अर्जुन चापकोटाको साथमा अङ्ग्रेजी भाषामा समाचार सुन्न सक्नुहुनेछ जाँदा जाँदै आजको कार्यक्रम सुनिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद सहभागिता जनाउने साथीहरूलाई त एकदमै धेरै धेरै धन्यवाद प्राविधिक मित्र पराग पोखरेल र म सूर्य मोक्तान छुटेर जान्छु हवस् त नमस्कार

0: डीटीएच सेवा डिश होम डिश होम खुशीको कनेक्शन
1: झण्डो आयुर्वेद
2: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डो नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ
1: प्रेसर सुगर बाथ डिप्रेसन मोटोपन युरिक एसिड ग्यास्ट्रिक पायल्स दम अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ
2: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ
1: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ
2: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि फोन नम्बर 01-4530-418
3: वर्षा यामसँगै जंगल पाखा काठका टुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्
4: केही च्याउ खान हुने केही च्याउ खान नहुने विषालु हुन्छन्
3: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ
4: नचिनेको जंगली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ
3: होसियारी अपनाऊ नचिनेको जंगली च्याउ नखाऊ
5: के तपाईँ खोला नदीनाला छेउछाउमा बसोबास गर्नुहुन्छ होसियार बर्सातको समयमा खोला नदीमा पानीको सतह बढेमा तुरुन्तै अग्लो र सुरक्षित स्थानमा जानुहोस्
6: विपद बाजा बजाएर आउँदैन त्यसैले बाढी पहिरोको जोखिम हुने ठाउँमा हुनुहुन्छ भने महत्वपूर्ण कागजात र आपतकालीन सामग्री तयारी अवस्थामा राख्नुहोस्
5: हल्लाको पछिन्न लागि आधिकारिक सूचना र मौसम सम्बन्धी जानकारी लिनुहोस्
6: रेडियो नेपालद्वारा जनहितका लागि

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँले मिडियम एप 684, 792 र 1143 किलोहर्जका साथमा एफएम 98.1 मेगाहर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारिणी प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपालबाट बेग्ला बेग्लै कार्यक्रम सुन्न सक्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे प्रान्त 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा

नमस्कार, हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणमा बोलिरहेका छौँ। आजको प्रसारणमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक मित्र हुनुहुन्छ पराग पोखरेल, उद्घोषणतर्फ विद्या चौधरी र म विमला राई। अब प्रस्तुत गर्दैछौँ आज रेडियो नेपाल बागमती प्रादेशिक प्रसारणमा साँझ 6 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

केही क्षणमा यहाँहरूले सुन्नुहुनेछ स्वदेश गान। स्वदेश गानपछि चलचित्रका गीतहरू सुन्नुहुनेछ करिब 3 बजेसम्म। 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 3:15 दनुवार भाषामा समाचार प्रसारण हुनेछ। 3:25 आधुनिक गीतहरू सुन्न सक्नुहुनेछ। 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 4:05 शेर्पा भाषामा समाचार प्रसारण हुनेछ। 4:15 तामाङ भाषामा कार्यक्रम स्यालगार सुन्न सक्नुहुनेछ। 5 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 5:05 तामाङ भाषामा समाचार प्रसारण हुनेछ। 5:15 लोकदोहोरी गीतहरू सुन्न सक्नुहुनेछ। 5:45 उर्दू भाषामा समाचार प्रसारण हुनेछ। यसरी करिब 6 बजे आजको बागमती प्रादेशिक प्रसारण पुरा हुनेछ।

अब सुनौ स्वदेश गान दिवानी चेम्जुङको स्वरमा राम अविरलको रचना रहेको छ भने कृष्ण भक्त राईको सङ्गीत

स्वदेश गानपछि अब सुनाउँछौँ चलचित्रका गीतहरू। सुनौँ यति बेला चलचित्र निशानीबाट प्रशान्त तामाङ, दीपक लिम्बू र बिबी अनुरागीको स्वरमा विनोद सेरिन्जको रचना रहेको छ भने बिबी अनुरागीको सङ्गीत।

अहिले सुनायौं सुरेश अधिकारी र सञ्जीवनीको स्वर, सुरेश अधिकारीको रचना र संगीत, चलचित्र ए पण्डित बाजेबाट। अब सुनाउँदैछौ यो अर्को गीत चलचित्र साइकलबाट, प्रहलाद तिमल सिन्हा र जुनो रिजालको स्वरमा। शंकर अधिकारी घायलको रचना रहेको छ भने संगीत रहेको छ राजेन्द्र श्रेष्ठको।

अहिले सुनायौं चलचित्र रिदमबाट यो गीत स्वरूपराज आचार्यको स्वरमा डाक्टर कृष्ण हरि बरालको रचना बसन्त सापकोटाको संगीत हामी रेडियो नेपालबाट बोलिरहेका छौं। यति बेला यहाँहरूले सुनिरहनु भएको छ चलचित्रका गीतहरू। अबको पालोमा सुनाउँदैछौ चलचित्र दिल मायाबाट यो गीत युवराज चौलागाई र दुर्गा खरेलको स्वरमा। अमृत रेग्मीको रचना रहेको छ भने अर्जुन पोखरेलको संगीत।

अहिलेलाई चलचित्रका गीतहरू सुनाउने क्रमको अन्त्यमा सुनाउँदैछौँ चलचित्र पापी मान्छेबाट यो गीत रामकृष्ण ढकाल र सपना श्रीको स्वरमा दयाराम पाण्डेको रचना रहेको छ भने शम्भुजित बासकोटाको सङ्गीत। यो गीतपछि यहाँहरूले केही सूचना र सन्देशहरू सुन्नुहुनेछ। सूचना र सन्देशहरूपछि ठिक 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। त्यसपछि 3:15 दनुवार भाषामा समाचार प्रसारण हुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। नेपालको पहिलो आधुनिक सुरुङ मार्ग नागढुङ्गा सिस्ने खोला आजदेखि सञ्चालनमा। मुलुकको सडक यातायातमा नयाँ फड्को। सुनसरीको देवानगञ्जमा कर्फ्यू उल्लङ्घन गर्दै प्रदर्शन हुन थालेपछि सेनाको टोली परिचालन, स्थिति नियन्त्रणमा ल्याउने प्रयास जारी। र फ्रान्समा वन डढेलो अनियन्त्रित हुन थालेपछि मन्त्री परिषदको आकस्मिक बैठक, 3 लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण। समाचार अब विस्तारमा। नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नेपालस्थित जापानी राजदूत मायादा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका अध्यक्ष डाक्टर तानाका अकिहिको लगायतको उपस्थितिमा सुरुङ मार्ग उद्घाटन गर्नुभयो। मन्त्री लम्साल, जापानी राजदूत र जाइका अध्यक्षले सुरुङभित्र गाडी चलाएर सवारी आवागमनको उद्घाटन गर्नुभयो। थप सामग्रीका साथमा संवाददाता सरिता खनाल।
1: मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङ मार्गका रूपमा लिइएको नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको सोमबार औपचारिक उद्घाटन भएको छ। निर्माणका लागि सम्झौता भएको 7 वर्षपछि उद्घाटन गरिएको यो सुरुङ मार्ग सञ्चालनमा आएसँगै काठमाडौँ उपत्यकाको प्रवेशद्वारमा हुने सवारी चाप व्यवस्थापन, यात्रा समयको बचत तथा सुरक्षित र आधुनिक सड़क पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ। सुरुङ मार्ग आयोजनाका उपनिर्देशक इन्जिनियर सञ्जय पन्थीले सुरुङ मार्ग उद्घाटन भएसँगै पहिलो चरणमा एम्बुलेन्स, सुरक्षा निकायका र अत्यावश्यक सवारी साधनलाई मात्र प्रवेश दिइने बताउनुभयो। परीक्षणपछि विभिन्न पक्षसँग छलफल तथा सुरुङ मार्गको सुरक्षा अवस्था र ट्राफिक व्यवस्थापनको परीक्षण गरेर अन्य सवारी साधन सञ्चालन गरिने आयोजनाका उपनिर्देशक इन्जिनियर पन्थीले जानकारी दिनुभयो।
2: हामीले केही दिन अत्यावश्यक सवारी साधनहरू, एम्बुलेन्स, दमकल लगायत सुरक्षाकर्मीको सवारी साधनलाई प्रवेश गर्ने व्यवस्था मिलाएका छौँ। 3 महिनासम्म यो ट्रायल फेज हुन्छ र 3 महिनापछि चाहिँ हामीले फुल फेजमा ओपन गर्ने तयारीमा रहेको छ। त्यसमा रोड युजरहरूबाट राम्रो बिहेभ भयो, अनुशासनको पालन भयो, कुनै दुर्घटनाहरू बिचमा भएनन् भने ट्रायल अवधि चाहिँ अलिक छोटो पनि गराउन सकिन्छ। त्यसलाई हामीले यहाँ सुरक्षाको व्यवस्था गराएर आवश्यक निकायहरूसँग मकडिल गर्नुपर्ने हुन्छ। हाम्रो विभिन्न निकायहरू, एपिएफको डिजास्टर टिम, पुलिस प्रशासन अनि चन्द्रगिरी र दोनीवासीको दमकलको टिमहरू समेत हुन्छ। आगलागि कसरी नियन्त्रण गर्ने, उद्धार कसरी गर्ने भन्ने सबै फिल्डमा एक्चुअल प्र्याक्टिस जस्तो गरेर अनि मात्र पब्लिकको लागि प्रारम्भ रूपमा चाहिँ हामीले खोल्छौँ।
1: परीक्षण अवधिभर सुरुङ मार्ग भएर सञ्चालन हुने सवारी साधनले कुनै शुल्क तिर्नु पर्ने छैन। कुल 2688 मिटर लामो सुरुङ मार्गमा परीक्षण पछि भने सवारी साधन सञ्चालन हुँदा निश्चित शुल्क तिर्नु पर्दछ। सवारी साधन अनुसार 60 रुपियाँदेखि 600 रुपियाँसम्म शुल्क लाग्ने सड़क विभागले जनाएको छ। आयोजनामा मुख्य एवं उद्धार गरी 2 सुरुङ मार्ग रहेका छन्। मुख्य सुरुङमा सवारी साधन सञ्चालन हुनेछ भने उद्धार कार्यमा उद्धार सुरुङ प्रयोग हुनेछ। सुरुङ मार्गमा सुरक्षा, सहज आवागमन र मानवीय सुरक्षाका लागि दमकल, आकस्मिक उद्धार, सीसीटीभी क्यामेरा, संचार र सुरक्षा संयन्त्र समेत उपलब्ध छ। काठमाडौँको चन्द्रगिरी नगरपालिका 1 दहचोक टोटी पाखाबाट सुरु हुने सुरुङ मार्ग पश्चिमतर्फ धादिङको धुनीबेसी नगरपालिकाको सिस्ने खोलामा पुगेर टुङ्गिनेछ। सुरुङ मार्ग सञ्चालनले हाल सञ्चालनमा रहेको राजमार्गमा हुने जाम, त्यहाँको उकालो र घुमाउरो बाटो आदिका कारण इन्धन र सड़क उपभोक्ताको 30 मिनट भन्दा बढी समय बचत हुने अपेक्षा गरिएको छ। पुनः आयोजनाका उपनिर्देशक इन्जिनियर सञ्जय पन्थी।
2: 60 रुपियाँदेखि 600 रुपियाँसम्म गत वर्षको साउनको 26 गते क्याबिनेटबाट स्वीकृति भएको र राजपत्रमा उपलब्ध भइसकेको रोडको साइडबाट चाहिँ हेर्न सकिन्छ। सर्वसाधारणले पनि अटोमेटिक सिस्टम, आरएफआइडी सिस्टम पनि चलन गरेका छौँ। त्यसमा चाहिँ आफै शुल्क काटिने व्यवस्था हुन्छ। त्यसमा जाममा नपरिकन स्वतः टोल बुथमा टोल नगरिकन स्वतः कटाव गर्ने सिस्टम पनि चलन गरिसकेको छ। टनलमा चाहिँ 3.5% गेटको समानान्तर किसिमको उकालो भएकोले त्यसमा चाहिँ गाडीहरू बिग्रिने चान्स एकदमै कम हुन्छ। फ्युल खपत हुने, समयको बचत हुने लगायत माथि निस्कदाखेरि 30 मिनटभन्दा पनि धेरै समय बचत हुने देखिन्छ। त्यसले सर्वसाधारणलाई धेरै सहज हुने देखिन्छ।
1: सुरुङ मार्ग निर्माणमा जापान सरकारले 21 अर्ब रुपियाँ बराबरको सहुलियत ऋण र नेपाल सरकारको 6 अर्ब रुपियाँ बराबरको लगानी रहेको छ। सुरुङ मार्गको शिलान्यास 7 वर्ष अघि 2076 कार्तिक 6 भएको थियो। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
0: नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग उद्घाटन। यो सम्बन्धी रिपोर्ट पछि अब अर्को विषय। सुनसरीको देवानगंज गाउँपालिका तीन कप्तानगंजमा स्थानीय प्रशासनले जारी गरेको कर्फ्यू आदेश उल्लङ्घन गर्दै प्रदर्शन भएपछि देवानगंज गाउँपालिका तीन कप्तानगंज क्षेत्रमा नेपाली सेनाको टोली परिचालन गरिएको छ। कर्फ्यू आदेश उल्लङ्घन गर्दै प्रदर्शनकारीहरूले आगजनी र तोडफोड सुरु गरेपछि नेपाली सेना खटिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभयो। त्यस्तै शान्ति सुरक्षाको विषयमा जिल्ला प्रशासन कार्यालय सुनसरीमा सर्वपक्षीय बैठक सुरु भएको उहाँले बताउनुभयो। कप्तानगंजमा आइतबार राति दुई समूहबीच भएको झडप नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा देवानगंज तीनका 24 वर्षीय ओम प्रकाश मेहताको मृत्यु भएको थियो भने गोली लागेर 9 जना घाइते भएका छन्। सुनसरीको देवानगंजमा भएको घटनाप्रति स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले दुःख व्यक्त गर्दै शान्ति संयमता र सामाजिक सद्भाव कायम राख्न सबैमा अपिल गर्नुभएको छ। मन्त्री मेहताले घटनामा ज्यान गुमाएका प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ। उहाँले सम्बन्धित निकायबाट घटनाको निष्पक्ष छानबिन गरी यथाशीघ्र सत्य तथ्य सार्वजनिक हुने विश्वास पनि व्यक्त गर्नुभयो। संघीय संसदको प्रतिनिधि सभाको बैठक आगामी बिहिबार र राष्ट्रिय सभाको बैठक आगामी शुक्रबार बस्दैछ। वर्षीय अधिवेशनका रूपमा रहेको यस अधिवेशनमा बजेट र त्यससँग सम्बन्धित विधेयक पास भइसकेको छ भने दुवै सभामा सरकारले नयाँ विधेयक दर्ता गराएको छैन, जसका कारण संसद सरकारी बिजनेसविहीन अवस्थामा छ। संवाददाता तुलसी सापकोटाको यो रिपोर्ट।
3: संघीय संसदको चालु अधिवेशन अन्तर्गत यति बेला संघीय संसद सचिवालयसँग कुनै पनि सरकारी बिजनेस छैन। संघीय संसदको प्रतिनिधि सभाको बैठक बिहिबार र राष्ट्रिय सभाको बैठक शुक्रबार बोलाइएको छ। गत वैशाख 28 गतेदेखि शुरू भएको संघीय संसदको वर्षीय अधिवेशन अन्तर्गत दुवै सभाबाट बजेट र यससँग सम्बन्धित विधेयकहरू पारित भइसकेका छन्। यस अधिवेशनमा अहिलेसम्म प्रतिनिधि सभाबाट 10 वटा विधेयक पारित भइसकेकाले विधि निर्माणको प्रक्रियाबाट दोस्रो अधिवेशन उपलब्धिमूलक रहेको संघीय संसद सचिवालय जनाएको छ। प्रतिनिधि सभामा विभिन्न समितिमा गरेर हाल 7 वटा विधेयकहरू विचाराधीन अवस्थामा रहेका छन्। ती विधेयकहरूमाथिको छलफल सकेर समितिले प्रतिवेदन सभामा पेश गरेमा ती विधेयकहरू सभाको कार्यसूचीमा अगाडि बढ्नेछन्। यसै गरी सभामा अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक विचाराधीन अवस्थामा रहेको छ। राष्ट्रिय सभामा भने यति बेला एउटा पनि विधेयक छैनन्। सामान्यतया सदनमा विधेयकहरू सरकारले ल्याउने र सरकारबाट यति बेला कुनै पनि नयाँ विधेयकहरू नआएका कारण सरकारले दिने बिजनेस संसदसँग नरहेको बताउनुहुन्छ संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरी।
4: प्रतिनिधि सभातिरका समितिहरूमा 7 वटा विधेयकहरू विचाराधीन रहेको अवस्था छ। छलफल भएर शीघ्र प्रतिवेदन प्राप्त हुन आएमा आगामी बैठकहरूमा ती विधेयकहरूलाई कार्यसूचीमा समावेश गर्न सकिने अवस्था रहन्छ। त्यसै गरी सामान्य विचाराधीन अर्थ सम्बन्धी केही कानूनहरूलाई संशोधन गर्ने विधेयक रहेको छ। अहिलेको हाम्रो विधेयकको अवस्था यही नै हो। सरकारले संसदले बिजनेसहरू दिने भनेको विधेयकहरू दर्ता गराएर अगाडि बढाउने भन्ने हो। सरकारले एक आर्थिक वर्षभित्रमा के कति विधेयकहरू लिएर आउने हो भनेर पहिलो चरण, दोस्रो चरण र तेस्रो चरण गरेर 166 वटा विधेयकहरू आउँदैछन् भनेर सचिवालयले बुझेको पनि छ। यद्यपि आजको मितिसम्ममा चाहिँ कुनै पनि नयाँ विधेयकहरू दर्ता भइसकेको अवस्था छैन।
3: सरकारले आगामी आर्थिक वर्षमा बनाउने 166 वटा विधेयकको प्राथमिकीकरण गरेर सूची प्राप्त गरेको भए पनि संसदमा नयाँ विधेयक भने दर्ता नभएको संघीय संसद सचिवालयले जनाएको छ। प्रतिनिधि सभामा 2 वटा संकल्प प्रस्ताव र 2 वटा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएका छन् भने 16 वटा प्रश्नहरू दर्ता भएका छन्। संकल्प प्रस्ताव, जरुरी सार्वजनिक महत्वको प्रस्ताव, सांसदहरूसँगको प्रश्नोत्तर, संसदमा लिखित र मौखिक रूपमा प्राप्त प्रश्न लगायतका विषयहरू संसदको आफ्नै बिजनेसका रूपमा रहने र त्यसैलाई अगाडि बढाउन सक्ने प्रवक्ता गिरी बताउनुहुन्छ।
4: समितिमा पनि कुनै पनि विधेयकहरू विचाराधीन अवस्थामा छैनन्। खास गरी राष्ट्रिय सभाले अहिले विभिन्न संवैधानिक अङ्गका प्रतिवेदनहरू प्रस्तुत गर्ने र सामान्य छलफल गर्ने गरेर कार्यसूची राखेर अगाडि बढिरहेको अवस्था तत्कालै अब विधायकीय कार्यसूची चाहिँ राष्ट्रिय सभामा छैन। अहिले खासमा प्रश्नोत्तर, केही प्रस्तावहरू र सीमित विधेयकहरू नै बिजनेसको रूपमा रहेको अवस्था छ।
3: राष्ट्रिय सभामा यस अधिवेशनमा एउटा संकल्प प्रस्ताव र एउटा जरुरी सार्वजनिक महत्वको ध्यानाकर्षण प्रस्ताव भएकोमा संकल्प प्रस्तावमाथि छलफल भइसकेको छ भने ध्यानाकर्षण प्रस्तावमाथिको छलफल बाँकी छ। तुलसी सापकोटा, रेडियो नेपाल, काठमाडौँ।
5: नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो 4G नेपाल टेलिकमको 4G।

0: नेपाल टेलिकम राष्ट्रको संचार।
1: अब बाँकी समाचार। अनसनरत डाक्टर गोविन्द केसी र सरकारी वार्ता टोलीबीच वार्ता जारी छ। सेती प्रादेशिक अस्पतालको प्रशासनिक भवनमा आज बिहान 11 बजेदेखि सुरु भएको वार्ता अहिले पनि जारी रहेको हो। आइतबार भएको वार्तामा सहमति नहुँदा आज दोस्रो दिन पुनः द्विपक्षीय वार्तामा डाक्टर केसीका माग सम्बोधनबारे सकारात्मक छलफल भइरहेको र वार्ता सहमति नजिक रहेको बताइएको छ। वार्तामा प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्राध्यापक डाक्टर जगदीश प्रसाद अग्रवाल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देव, शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल र डाक्टर केसीको तर्फबाट डाक्टर अमृत जैशी, पवन थापा सहभागी रहनु भएको छ। डाक्टर केसीले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारीहरूको नियुक्ति खारेजी लगायतका 5 बुँदे माग राख्नु भएको छ। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमसिन्हाले वर्षायाममा बाढी र पहिरो नियन्त्रण तथा विपद व्यवस्थापनका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारले आफ्नो क्षेत्राधिकारभित्र रहेको आवश्यक समन्वय र सहकार्य हुन आवश्यक रहेको बताउनु भएको छ। उहाँले शिक्षा, स्वास्थ्य, सञ्चार लगायत विपद व्यवस्थापनका विषयमा आज नुवाकोटको तादी गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङसँग मन्त्रालयमा छलफल गर्नुभएको छ। सञ्चार मन्त्री डाक्टर तिमसिन्हाले सो गाउँपालिकाको समग्र विकास निर्माणको अवस्था, स्थानीय तहले भोगिरहेको समस्या, नागरिकका गुनासा र अपेक्षाबारे जानकारी लिनुभएको थियो। यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले जनताको चाहना अनुरूप विकासका लागि आवश्यक कानुन संशोधन गर्नुपर्ने बताउनु भएको छ। चितवनका स्थानीय पत्रकारसँग आज कुराकानी गर्दै उहाँले जनताको अपेक्षा अनुसार कानुन बनाउन नसक्दा योजना अनुसारका काम गर्न कठिनाई हुने उल्लेख गर्नुभयो। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले प्रतिबन्ध लगाएको वस्तुको भौतिक तथा डिजिटल माध्यमबाट बिक्री वितरण भइरहेको गुनासो प्राप्त भएकोले त्यस्ता गतिविधि तत्काल रोक्न सम्बन्धित सबै पक्षलाई चेतावनी दिएको छ। विभागले आज सूचना जारी गर्दै निकासी पैठारी नियन्त्रण ऐन अनुसार नेपाल सरकारले विभिन्न समयमा नेपाल राजपत्र मार्फत निकासी वा पैठारीमा पूर्ण बन्देज लगाएका वस्तुहरू अझै पनि बजारमा बिक्री वितरण भइरहेको विषयप्रति विभागको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सांसदहरूले राष्ट्रको अस्तित्व र पहिचानलाई सुदृढ बनाउन तथ्यमा आधारित इतिहासप्रति युवा पुस्ताको सचेतना अभिवृद्धि गर्नुपर्ने बताउनु भएको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले आधुनिकीकरणको नाममा ऐतिहासिक रूपमा महत्त्वपूर्ण नेपालका विश्व सम्पदा सूचीमा सूचीकृत स्थलहरूको मौलिक स्वरूप परिवर्तन गर्ने गतिविधि तत्काल रोक्नुपर्ने बताउनुभयो। पूर्व पश्चिम राजमार्ग अन्तर्गत निर्माणाधीन काँकडभिट्टा लौकही सडक विस्तार तथा स्तरोन्नति आयोजनाको पूर्वी खण्डमा हालसम्म करिब 38% भौतिक प्रगति भएको छ। निर्माण कार्यले पछिल्लो समय गति लिए पनि सम्झौता अवधि सकिन करिब 6 महिना मात्र बाँकी रहेकोले निर्माण सम्झौताको म्याद थप आवश्यक देखिएको छ। पूर्वी खण्डका आयोजना प्रमुख सुनिल बाबु पन्तका अनुसार हालसम्म 16.5 किलोमिटर सडकमा कालोपत्रे सम्पन्न भएको छ। काँकडभिट्टा सीतापुरीसम्मको 45 किलोमिटर सडक स्तरोन्नतिका लागि 10.6 करोड 94 लाख रुपियाँ लागतमा ठेक्का सम्झौता भएको हो। अब अन्तर्राष्ट्रिय प्रसङ्ग। फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोले वन डडेलो दक्षिण पश्चिम सहर बोर्डियक्समा सल्कन लागेपछि मन्त्री परिषदको आकस्मिक बैठक बोलाउनु भएको छ। आगलागी नियन्त्रणको प्रयास भइरहँदा अर्को चरणको तापलहर सुरु हुन लागेकोले थप जटिलता उत्पन्न भएको छ। गत हप्ता पुरै युरोपभरि वन डडेलोले प्रभाव पारेको छ। स्पेन र फ्रान्समा सबभन्दा बढी प्रभाव रहेको डडेलोबाट त्यहाँका 3,30,000 मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। अमेरिकाको सियाटल सहरमा भएको गोली प्रहारको घटनामा 2 जनाको मृत्यु हुनका साथै 5 जना घाइते भएका छन्। मृतकहरूमा 1 जना 2 वर्षीय बालक रहेका छन्। सियाटल सहरका मेयरले शंकास्पद 1 जना आक्रमणकारी पक्राउ परेको बताउनु भएको छ। सहरको चर्चित स्थान स्पेस निडिलमा खाद्य मेला भइरहेको बेला गोली प्रहार भएको थियो। र विश्वको सबभन्दा बढी उमेरका व्यावसायिक फुटबल खेलाडी काजुयोशी मिउराले पछिल्लो खेलमा 1 गोल गर्नुभएको छ। 4 वर्ष यता पहिलो गोल गर्नुभएका काजुयोशी 59 वर्षको हुनुहुन्छ। फुकुसिमा युनाइटेडको तर्फबाट उहाँले खेलको 52 मिनटमा इवाकी फुरुकावा विरुद्ध गोल गर्नुभएको थियो। उहाँको टिमले शून्यका विरुद्ध 7 गोल गरी खेल जितेको छ। किङ काजुको उपनामले जापानमा अत्यधिक रुचाइएका फुटबल खेलाडी काजुयोशीले विश्वका चर्चित फुटबल क्लबहरूबाट खेलिसक्नु भएको छ। अब मौसम। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा गड्याङगुडुङ तथा कच्चा ट्याङ्कसहित मध्यम खालको पानी पर्ने सम्भावना छ। कर्णाली प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका एक दुई स्थानमा धेरै पानी पर्ने सम्भावना छ। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। नेपालको पहिलो आधुनिक सुरुङ मार्ग नागढुङ्गा सिस्नी खोला आजदेखि सञ्चालनमा, मुलुकको सडक यातायातमा नयाँ फड्को। सुनसरीको देवानगञ्जमा कर्फ्यू उल्लङ्घन गर्दै प्रदर्शन हुन थालेपछि सेनाको टोली परिचालन स्थिति नियन्त्रणमा ल्याउने प्रयास जारी, र फ्रान्समा वन डडेलो अनियन्त्रित हुन थालेपछि मन्त्री परिषदको आकस्मिक बैठक, 3 लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजे सुन्न सक्नुहुनेछ। हस्त, नमस्ते।

यी रेडियो नेपाल हो। अब सरस्वती राई दनवारकबाट दनवारी भाषा समाचार सुन। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बर्खाक समयभरि बाढी पैरा कटान डुबान चट्याङ सापे कप्टला थिके खटरा आँखै पार्ला रखेको विशेष होसियारी अपनाएलाई अनुरोध गर्दा चाहिँ प्राधिकरणले मानुष तसु धन सम्पत्ति जोगियाले पहिला होसियारी अपनाएलाई अनुरोध गर्दै यात्रा गरे आगो मौसम तसु बाटो

चापे कपडाला ठिकै ठाउँमा आफ्नै घर वरिपरि रहल ढल तसु नाली सफा गरे राति बुल्टे टर्च लाइट बोकै बाँच्दै चट्याङ परे लाग्नेमा चाँडो जोकला ठाउँमा ज्या तसु महत्त्वपूर्ण कागजपत्र चैलार औषधि नै बिग्रलार खाइलार कुरो एकटा झोलामा जोगाएको धरे मोबाइलमा पुग्लार ब्यालेन्स ब्याट्री चार्ज गरेको धरेलाई प्राधिकरणले सूचनाबाट अनुरोध गर्न रिक यमाज पानी तसो मौसम विज्ञान विभागे मकवानपुर जिल्ला जुरेली बजार एर्सा ओर्सा लगातार पानी परिधरेको लाल बकैया लरीमा बाढी आए पार्लार चेतावनी दिलरछि विभागीय सूचनाबाट लरी नजिक डुबान परिधर लखेको ठाउँ ओनक ठाउँमा बासिन्दाले होसियार रहेले अनुरोध गर्ल हो यसनिकै लमजुङ घरेडुङ तसु इर्सा ओर्सा पनि बर्खे पानी परिधरलसँगै अझै परे पार्ला रखेको उसी एक्कासी लरी बढे पार्ला तसु बाढी पैरा खटरा अख्ला रखेको होसियारी अपनाले विभागीय अनुरोध गर्लरछिक नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग आज औपचारिक रूपमा उद्घाटन भइरहेक पूर्वाधार विकास मन्त्री सुनिल लम्साल जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइका अध्यक्ष तानाक अकिहीको तसु नेपालक लागि जापानी राजदूत मायदा तोरी सँगै सुरुङ मार्ग उद्घाटन गर्ल हो उयो अवसरमा जाइका अध्यक्ष तानाकै नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गलाई नेपालक यातायात विकास यात्रा ऐतिहासिक तसु फेरन जिल्लार कामखला बाजिरेलक यससँगै नेपालक लागि जापानी राजदूत मायदा तोरी जापान सरकार आधिकारिक विषय भित्र पनि विकास हखलार सहायता ओडिए तसु नेपाली प्राविधिक तसु काम कर्लारक बर्खे प्रयासकबाट सुरुङ मार्ग बन्द बाज्ल रहेस यसै आगो सरकारी विक्रमसम्म 2082 चैत 26 गते राजपत्रमा सूचना निकालेको सुरुङ मार्ग चालालार मोटर गाडीको लागि लाग्लार पैसा टोक्ल र छिक नेपालक पहिला बार सुरुङ मार्ग रूपमा चले आइल नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गै काठमाडौँ नौ विषयबाट खण्डमा यात्रा समय घटैसँगै जोगीको सजिलो तसु पाछुसम्मको लागि बाटमा यातायात व्यवस्थापनमा विशेष योगदान पुग्ला आशा गर्ल र छिक सूचना तसु संचार मन्त्री डाक्टर विक्रम तिमल सिंह बर्खाक समयमा बाढी तसु पैरा रोकेले तसु विपद व्यवस्थापनका लागि स्थानीय प्रदेश तसु सङ्घीय सरकारले आफ्नै ठाउँ अधिकारभित्र रहल चैला समन्वय तसु मिलेको काम गरे आवश्यक रहल बाजिरेलक उही शिक्षा स्वास्थ्य सञ्चार सहित विपद व्यवस्थापनका विषयमा आज नुवाकोटक तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाङसँगै मन्त्रालयमा छलफल गरिरहेलक मन्त्री डाक्टर तिमल सिन्हाई उसे गाउँपालिका सभ्य विकास कर्लार अवस्था स्थानीय तहै भोगी धर समस्या मानुषक गुनासो अंशो आशा बारे जानकारी लिल रहेस सुनसरी जिल्ला प्रशासन कार्यालय आज बिहानी 7 बजेसो भिन्न भिन्न ठाउँमा कर्फ्यू आदेश जारी गरिरहेक कार्यालय स्थानीय प्रशासन ऐन 2028 दफा 6 क अनुसार अर्को सूचना जारी नयखैसम्मको लागि कर्फ्यू आदेश जारी गर्न हो कार्यालय चार किल्ला टोकीको उसी सिमानाभित्र कुनै पनि आयोजना कार्यालय कुनै पनि खालक भेला जुलुस प्रदर्शन सभा बैठक तसु घेराउ गरे नै पहिलाको अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिरहेक उसी आदेश नै मान्नेमा 1,000 रुपियाँ जरिवाना वा 1 महिनासम्म जेल सजाय हकै पार्ला प्रशासनले जनाएको छ यमा सुनसरी देवानगञ्जमा हकल घटनामा स्वास्थ्य तसु खाद्य स्वच्छता मन्त्री निशा मेहतै दुःख व्यक्त गर्दै शान्ति संयमता तसु सामाजिक सद्भाव उस्निके धरेले सेब्बेमा अनुरोध गरिरहेली मन्त्री मेहतै घटनामा ज्यान गुमालामा भावपूर्ण श्रद्धाञ्जली चढाती शोकमा डुब्लो परिवारमा समवेदना व्यक्त गरेको घाइते लखक चाँड सुस्वास्थ्य कामना गर्दै ओलखक स्वास्थ्य जाँचमा चैलार समन्वय भइधरल ओलखक सचिवालय जनाल हो उही एनक अवस्थामा कुनै पनि प्रश्न नै अख्ल सूचना वा नै जैद कुरोमा विश्वास नै गरेले अंशु सामाजिक सद्भाव तसो आफ्नै भाइचारामा असर पुग्ला बेहोराकबाट टाढो रहेले सेब्बे मानुषकसँगै अनुरोध गरिरहेले कानुन न्याय तसो संसदीय मामिला मन्त्री सोभिता गौतमे जनताक चाहना अनुसार विकासका लागि चैलार कानुन संशोधन गरे पर्ला बाजिरेले स्थानीय पत्रकारसँगै आज कुरोकानी गर्दै उहाँ जनताक आशा अनुसार कानुन बान्या नै पार्थे योजना अनुसार काम गरेले गाह्रो अख्लार बाज्लो हो मन्त्री गौतमे काममा बाधा पुग्लार कानुनलाई चाँडो संशोधन कर्लार बाजी निजामती सेवामा 30 वर्ष सेवा तसु 55 वर्ष उमेर हदक कुरो प्रक्रियामा रहल बाजिरेली

शिक्षा तसु खेलकुद मन्त्री सस्मित पोखरेलले स्कुल तहबाट नै खेलकुदले हौसला दिएलै सरकारी खेलकुद मास्टर डलर तयारी आगो बढालेर रहिरहेछ। मन्त्री पोखरेलले जनकपुर धाम उपमहानगरपालिका वडा नम्बर 4 रहल सङ्कट मोचन देवशरण सरामवती माध्यमिक स्कुलक विद्यार्थी दहलाई

थरी थरी खेलकुद सामग्री र आज दिदी उसे कुरो बाज्ला हो। मन्त्री पोखरेलले पढाइसँगै खेलकुदले बराबरी महत्त्व दिए भाटार उल्लेख गर्दै विद्यार्थी सभ्य विकासका लागि खेल एकदम चैला राखेको खेलकुद सामग्री सँगै खेल पूर्वाधार बनाएपट्टि स्कुलले ध्यान दिए भन्ने धारणा व्यक्त गरिरहेल। आजलाई दनवारी भाषा समाचार सिद्धिलिक हस्त सेवा ढोक गरिनु।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँदैछौँ केही आधुनिक गीतहरू। सुनौ यति बेला प्रमोद खरेलको स्वरमा रोशन सिंहको रचना र सङ्गीत रहेको छ यस गीत।

अहिले सुनायौं पूर्णिमा लामाको स्वर, भूपेन्द्र बुढा थोकीको रचना, गोविन्द मधुर आचार्यको संगीत। हामी रेडियो नेपालबाट बोलिरहेका छौं, यहाँहरूलाई सुनाइरहेका छौं केही आधुनिक गीतहरू। अबको पालोमा सुनाउँदैछौ सिडी विजय अधिकारीको स्वरमा यो गीत, प्रेम संगमको रचना रहेको छ भने सिडी विजय अधिकारीकै संगीत।

फेरि सुनायौं उमेश मुस्कान र समीक्षा अधिकारीको स्वर उमेश मुस्कान घिमिरेको रचना र सङ्गीत रहेको थियो। आधुनिक गीतहरू सुनाउने क्रममा अबको पालोमा सुनाउँदैछौ एलिना चौहानको स्वरमा यो अर्को गीत लक्ष्मण खनालको रचना र सङ्गीत रहेको छ।

पहिले सुनायौँ मिलिना राई र रोशन राईको स्वर, रमेश नामहाङ राईको रचना र सङ्गीत। अहिलेलाई आधुनिक गीतहरू सुनाउने क्रमको अन्त्यमा सुनाउँदैछौँ राज सिग्देलको स्वरमा यो गीत। पुरुषोत्तम ढुङ्गेलको रचना रहेको छ भने चण्डी प्रसाद काफ्लेको सङ्गीत। यो गीतपछि यहाँहरूले केही सूचना र सन्देशहरू सुन्नुहुनेछ। सूचना र सन्देशहरूपछि ठिक 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। त्यसपछि यहाँहरूले शेर्पा भाषामा समाचार सुन्न सक्नुहुनेछ भने शेर्पा भाषामा समाचार सुनिसकेपछि तामाङ भाषामा कार्यक्रम स्यालगार सुन्नुहुनेछ। सुन्दै गर्नुहोला निरन्तर।

0: यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नेपाल स्थित जापानी राजदूत मायता तरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका अध्यक्ष डाक्टर तानाका अकिहिको लगायतको उपस्थितिमा सुरुङ मार्ग उद्घाटन गर्नुभएको हो। मन्त्री लम्साल जापानी राजदूत र जाइकाका अध्यक्षले सुरुङभित्र गाडी चलाएर सवारी आवागमनको पनि उद्घाटन गर्नुभयो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सेनाले वर्षायाममा बाढी र पहिरो नियन्त्रण तथा विपद व्यवस्थापनका लागि स्थानीय प्रदेश र संघीय सरकारले आआफ्नो क्षेत्राधिकारभित्र रहेको आवश्यक समन्वय र सहकार्य हुन आवश्यक रहेको बताउनु भएको छ। उहाँले शिक्षा स्वास्थ्य लगायत विपद व्यवस्थापनका विषयमा आज नुवाकोटको तादी गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङसँग मन्त्रालयमा छलफल गर्नुभएको छ। छलफलमा सञ्चार मन्त्री डाक्टर तिमल सेनाले सो गाउँपालिकाको समग्र विकास निर्माणको अवस्था, स्थानीय तहले भोगिरहेका समस्या, नागरिकका गुनासा र अपेक्षाबारे जानकारी लिनुभएको थियो। उहाँले तादी गाउँपालिकामा पूर्वाधार निर्माणका लागि आवश्यक योजना पहिचान गरी संघीय सरकारको क्षेत्राधिकारभित्र पर्ने योजना कार्यान्वयनका लागि पहल गरिने बताउनुभयो। सञ्चार मन्त्री डाक्टर तिमल सेनाले तादी गाउँपालिका दुई मुडुले डाँडामा नेपाल टेलिकमको टावर तथा नेटवर्क विस्तारलाई जतिसक्दो चाँडो अघि बढाउन निर्देशन दिइसकेको बताउनुभयो। कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले जनताको चाहना अनुरूप विकासका लागि आवश्यक कानुन संशोधन गर्नुपर्ने बताउनु भएको छ। चितवनका स्थानीय पत्रकारहरूसँग आज कुराकानी गर्नुहुँदै उहाँले जनताको अपेक्षा अनुसार कानुन बनाउन नसक्दा योजना अनुसारका काम गर्न कठिनाई हुने उल्लेख गर्नुभयो। उहाँले आर्थिक वर्ष 2083-84 कानुन सुधार वर्षका रूपमा घोषणा गरेकाले 166 कानुन बनाउनु पर्ने जानकारी दिनुभयो। मन्त्री गौतमले काममा बाधा पुग्ने कानुनलाई तत्काल संशोधन गरिने बताउँदै निजामती सेवामा 30 वर्ष सेवा र 55 वर्ष उमेर हदको कुरा प्रक्रियामा रहेको बताउनुभयो। सुनसरीको दक्षिणी क्षेत्र स्थित देवानगञ्ज गाउँपालिका 3 कप्तानगञ्जमा गैराती भएको घटनाका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय सुनसरीमा अहिले सर्वदलीय बैठक जारी रहेको छ। बैठक जारी रहेको र घटनाका सम्बन्धमा अनुसन्धान जारी रहेकाले सबैलाई संयमता अप्नाउन आग्रह गरिएको सुनसरीका प्रहरी उपरीक्षक केशव थेबेले बताउनुभयो। गैराती गाउँमा दुई समूह बीचको विवादले उग्र रूप लिएपछि प्रहरीले संयमता अप्नाउन शान्त तुल्याउन प्रयास गरिरहेको उहाँले जानकारी दिनुभयो। घटनामा गोली लागेर घाइते भएका 24 वर्षीय ओम प्रकाश मेहताको उपचारका क्रममा निधन भएको र अहिले त्यस क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले प्रतिबन्ध लगाएका वस्तुको भौतिक तथा डिजिटल माध्यमबाट बिक्री वितरण भइरहेको गुनासो प्राप्त भएकोले त्यस्ता गतिविधि तत्काल रोक्न सम्बन्धित सबै पक्षलाई चेतावनी दिएको छ। विभागले आज सूचना जारी गर्दै निकासी पैठारी नियन्त्रण ऐन अनुसार नेपाल सरकारले विभिन्न समयमा नेपाल राजपत्र मार्फत निकासी वा पैठारीमा पूर्ण बन्देज लगाएका वस्तुहरू अझै पनि बजारमा बिक्री वितरण भइरहेको विषयप्रति विभागको गम्भीर ध्यान आकर्षण भएको जनाएको छ। कानून विपरीत प्रतिबन्धित वस्तुको कारोबार गरेको पाइएमा निकासी पैठारी नियन्त्रण ऐन र उपभोक्ता संरक्षण ऐन तथा अन्य प्रचलित कानून बमोजिम कारवाही गरिने विभागले जनाएको छ। सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सांसदहरूले राष्ट्रको अस्तित्व र पहिचानलाई सुदृढ बनाउन तथ्यमा आधारित इतिहासप्रति युवा पुस्ताको सचेतना अभिवृद्धि गर्नुपर्ने बताउनु भएको छ। समितिको आजको सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले आधुनिकीकरणको नाममा ऐतिहासिक रूपमा महत्त्वपूर्ण नेपालका विश्व सम्पदा सूचीमा सूचीकृत स्थलहरूको मौलिक स्वरूप परिवर्तन गर्ने गतिविधि तत्काल रोक्नुपर्ने बताउनुभयो। बैठकमा त्रिभुवन विश्वविद्यालयको केन्द्रीय इतिहास विभागका पदाधिकारीले प्राचीन मठ मन्दिर तथा सांस्कृतिक सम्पदाहरूको ऐतिहासिक महत्त्वबारे पर्याप्त जनचेतनाको अभाव र अप्रमाणित ऐतिहासिक व्याख्याका कारण पुरातात्विक सम्पदाहरू नष्ट भइरहेको र इतिहासको विकृतिकरण बढ्दै गएको बताउनुभयो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ अपराह्न 4 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: सादा खाना 100 रुपियाँ, मटन खाना 200 रुपियाँ। ओए, मोबाइलको डाटा पनि हामीले चलाएको मेनु अनुसार महँगो र सस्तो पर्नुपर्ने होइन र?
2: हुन्छ नि मित्र, फेसबुक, ट्विटर, इन्स्टाग्राम, भाइबर, व्हाट्सएप जस्ता सामाजिक सञ्जालहरू मात्रै चलाउने हो भने नेपाल टेलिकममा असाध्यै सस्तो मूल्यमा सोसियल मिडिया डाटा प्याक पाइन्छ। त्यही लिने मजाले चलाउने
3: *14#15# डायल गर्नुहोस्। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापन पछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाको सियाटल सहरमा भएको गोली प्रहारको घटनामा दुईजनाको मृत्यु हुनुका साथै पाँचजना घाइते भएका छन्। मृतकहरूमा एकजना दुई वर्षीय बालक रहेका छन्। सियाटल सहरका मेयरले शङ्कास्पद एकजना आक्रमणकारी पक्राउ परेको बताउनु भएको छ। सहरको चर्चित स्थान स्पेस निडलमा खाद्य मेला भइरहेको बेला गोली प्रहार भएको थियो। वासिङटनका गभर्नर र राजनीतिक नेताहरूले घटनालाई अनर्थक हिंसा भनी प्रतिक्रिया दिनुभएको छ। र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोले बन डडेलो दक्षिण पश्चिम सहर बोर्डिक्समा सल्कन लागेपछि मन्त्री परिषदको आकस्मिक बैठक बोलाउनु भएको छ। आगलागि नियन्त्रणको प्रयास भइरहँदा अर्को चरणको तापलहर सुरु हुन लागेकोले थप जटिलता उत्पन्न भएको छ। गत हप्ता पूरै युरोपभरि नै बन डडेलोले प्रभाव पारेको छ। स्पेन र फ्रान्समा सबभन्दा बढी प्रभाव रहेको डडेलोबाट त्यहाँका 330,000 मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। रेडियो नेपालबाट अपरान्न 4 बजेको समाचार सकियो। समाचार कर्को बुलेटिन साँझ 5 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
1: नेपाल टेलिकमको 4G

लसो फ्याफुल्ला सालगार गेताङला छार भरी रङ्गा डेनमुला प्राविधिक रूप पराग पोखरेल थेङ्गा सूर्य मोक्तानला तर्फ ग्याम धन्देचो केताङ सार्वजनिक सेवा प्रसारण गेन्दुन रेडियो नेपाल बागमती प्रदेश सिंहदरबार स्टुडियो ग्यामसे प्रत्यक्ष याङसिटी बुम्बला नानी रे सोमबार कुनु दिनला ब्लिङ यासी चिसे गामी नेटिबली प्रसारण तपन खापा सालगार गेताङ रेडियो नेपाल लोलो लोलो मिडियम वेब फ्रिक्वेन्सी गर्दै एफएम ब्यान्डला 98.1 मेगा हर्ज सार्वजनिक सेवा प्रसारण गेन्दुन रेडियो नेपाललाई एप्लिकेसन गर्नेला वेबसाइट गर्दै www.radionepalonline.com थिएन www.radionepal.gov.np ग्याम इडाङला मोबाइल आइप्याड ट्याब्लेट एन्ड कम्प्युटर हेर्नु प्रत्यक्ष ज्ञानबारी खाम्बा मलाई

न्याछुति दते राङसे डोन्बो सोसी खाजी मेबी एसी निबारी गाला मेरी मुबा बेक्ली तेसी निबारी चुवाइला छेमामा दिपेन राङ द गेताङ स्यालगारी डेनमुला तिनीलाई गेताङ रि तते राङथेन छ्यामुला गाँ राङलाण्डो सूर्य मोक्तान विसङ्गा तते प्रविधि उन्मुला प्राविधिक नाना देवकी भण्डारी छ स्याब्री तिनी गाई गेताङ तिमी दुई राङ्दा जानकारी पिछु जिम्मा होला

0: तामाङ सिमलिङ ल थुम्द माया लाबा तामाङ सिमलिङ ल थुम्री भिगु स्याङबा मेन्दुगिक ब्युन कविराज कालतान दिने गाई स्टुडियो रि होइब बोला विशेष लसी कविराज ल वाइखा थिन गजल कति ज्ञानबर बिदासी गाई तिनी तयारी लाबो बोला यहाँ ज्ञानबरी आतुर बोला सम्भवत बिना ज्ञान खेन रोग गति ज्ञानबरी तयार बोला विशेष लसी दते कविराज कालतान नेपाल डिहारे नेपाली पत्रकारिता थुम्री वाङ्न भनन् प्र पत्रकारितालाई अध्ययन लभा ताङ्री मुना भनन् नेपाली आछ्याना नेपाली तामाङ सिमलिङलाई थुम्री बिगु स्याङ्ना स्याङ्नन् आइनन् दते फिर्काबिल्ली ग्रिस रितो बोलमला ततिकै नेपाली दुःख बेला नै कविराज कालतान त स्टुडियो रिभए बोलमला कविराज कालतान चुबीमा लामा डाङ्ग केताङ सालकारी डेन लभन् ङाइपाङमा ताम्बीमा लाना नेपाली दुःख बाली छ दति राङ्ला सृजनाका थान्बल लागेर गाई तिनी स्टुडियो भए बल मलाई नेपालमा ताम रीतिले काप्के मान्ब मलाई
1: लासो फ्याबुलजी तिनीले जो सेलकाट गेदङ्री यहाँ दोकाबल मला पङ्दब तामी खासै आरे सरस्वती रङ्सी धोलन जम्मन थासाङ दोन्सी जिम्बल मला तिनी जा तिनी तिनीलाई गेताङ्री डोन्ब दोषी दगाबला मला
0: कविता है यहाँलाई प्रश्नलाई आशयतिर हिँड्न बिसम है भिगु स्याङमाला मला भाइ सङ्गीत माया लाभ लाभल मला पत्रकारिता बिबट मि नेपाल डेन टिभ सिम्बोमा है तसै तति युरोपियन ह्युल ग्रिस रितो बल मला खरमा मानबडी नेपाल डेन तिलै लागि बिबा मान्न मानन फिर्का भ्युली दो सी तति थेरी गिला सिटिदोमा
1: लानन लोलो फरक मुला जति चो याङ्ला युलरी टिसी तिलै लाखाम्जीसम् फिर्के बिउले निला तिलै लाला विभदेन छ्याम जुन थेक्लारी दोषी पात्र तब मुला नि थेला ग्लाला जुन ग्लारी पात्र दोषी दिन पुइदोबा मुला नि रे पुइदोबा लानन लोल लोलो फरक मुला सोजब्द पनि लानन फरक मुला नजिकै नै आइन् नरङमन भ्यन कलाका दे लानन फिर्क्या बिउले लाग्लारे मोबासे नै थेरी दोसी नै ओदेबा सेमरी ढुङ्गल झोर बराङ छोर्म अर्को युलबासी कदै झोर भम तला बिर्जङ गर्दा सेमरी छोर्छ कि
0: कविराज राङमा मेन्दुकिक ब्युन से नेपाल नीति भविष्य आमाङना फिर्का बिउले भाषा त दोबिन्न
1: वास्तव रे पाइने विषम थार्द ताम गोदामा चुहे घोर्की हिन्दर छोर्जी जम्मन मि अटप्ता भरे आखाम्जी नि अनि कतिपय कति छ्याम्ला रोगादे कसै सरकारी जागिर नजी कोही प्राइभेट नै सेटअप ताजी या कोही अर्को ग्लार घेन जसो जसो दिन रे पुई पनि मोला आचु युलरी यसो माहौल च्यामा गाइ पत्रकारिता नि तिलैलाई बिसिनन् भ्रमण मिहिने गोर्की थेदुरी टक्क च्यामैनन् त्यति गाइ अगाडि बढत्ता भरे अहम् भवा रङ्गे फिल दाजी यसो जट राजनीतिक माहौले थेराङमन राजनीतिक जब स्थिरता आधा तबसम्म चाहिँ युवा बिहानको लगाँदै जाज परदेश भ्राला बिबजाङ आधा छोड्छ आधा आइन तिरेम च्यागे बिसी ट्राई लामो भा बिजा लगाप्दाजी थिर्क्या दोजी
0: कविराज कालतान दते नेपाल डिहारे फिर्का भेल्ली मलाई नेपाल डि विवरणमा आत्मा भनिन्थे फिर्का भेल्ली दोजीबीले है अदर्सी दोलो ग्लेठिमला अर्थात् राजनीतिलाई ताम्ला भइकन भयो कविराज निबे बेलारी चुक्याम्से नेपाल ग्याम्से फिर्का भेल्ली निबे बेलारी अर्को सरकारमा भयो अर्को ग्लेठिम दलगाले चाहिँ नेतृत्व लाभ भयो तते छार सरकार खाबाल मलाई हिउडी छार सरकार चाहिँ बिहान गते त रोजगारी पनि मलाई ताम गते थेरान दासी फिर्का भेल्ली मुबा बिहान गते त नेपाली बाबा बेसी पङ्सिटीमा दुई रीतिलाई आशा गति बुबट्यो नेपाललाई फेरि
1: धतेला ग्लेठिमला ताम्थेमा ठिकै हो यदि बिहारी बजीसम्म ठिक हो ताम्से चाहिँ खेन मितिलै आला झुल सबरी आखाम सुङ्से खेन राप्सिम आधा घेस लाजिबिसम ठिक मला जति फिर्के बि लिम्बुबा युवा बिहान गतेला ढुङ्गाल गोसी जाँदा नेपाली रोजगार लाजिबिसम लामन ज्यावादाला राङ्ला दिन्थे याम थारिङ तादो संस्कार भाषा संस्कृति राङ्ला हरेक चिज रिन थारिङ तादो थेमनमा मलाई गा
0: दरम यहाँ त चु ताम गते राङ्ला भावना लताम गते सिमला ताम गते बि है राङ्ला भान ताम गते नेपाल राङ्ला ङेवा गेनको गते खलाजी दिम्मेमे खलासी छे फिर्के भेल्ली दुदासी चुट्टन ह्युल्डी चुट्टन जम्मुलिग्रिबी संसारी दोब दुइरी खरामा खाल्ला सृजना गते ब्रिगे बानबटी वाइखारी गजल्डी हाइको गते प्राय ब्रिभ मलाई कवि से नेपाल खासी नेपाली मुमा भ्रिभा गाँदैनौँ नि याङ्गेन छेल मलाई जति त नेपाल खासी फेरि बेली दोषी दोषी तपाईँले छ भ्रिभतीलाई सृजना गरेँ मलाई गाह्रे
1: मुला
0: यहाँ
1: मुला लास्छ सिर्जना गाँचथान कि
0: खेलिसा तामला पनि लाला
1: लासो अँगै थिए घारी दोदासी ब्रिबा सिर्जना गादे मलाई मुला कोही कोही स्याप पाला मुला कोही गङ्गा चुरी ठक्क फेसबुक रे लोङ्गा दोहोरी क्लिक आधानी
0: होइन
1: छेना मुला गाइ चुरी घोर्की कहानी बिबा शीर्षाग्री नै वाइखाथान ब्रिबाला मुला
0: कहानी पहिला ज्ञान कि कहानी सृजनारी थेली छ यहाँ कोही तामलाई या
1: चुरी फिर्का युलरी म जति यङलाई चाहिँ युलरी म मेली रङ्ला छ्याम्ला रोका दे मुला नि ए ए बिनाङ्गा स्वाखम साँच्ची ए गा सत्तन छ्याम दसम खाति दासेल वा विवाह रोका दे छ्याम्री रङ थेरी दोबा थारिङ दुख्लारी दोब मेले म रोगाल्ला विवाह हरेक कति जामा लानन फरक ताबा ताबडी थेरी रङ्गा घरकी कहानी ब्रिबा विवाह थोबरी वाइखा ब्रिबाला मुला चु वाइखाङ्गाई डोला वाइखाला थोब मुला कहानी दोब्री च्याजीब मुला ह्याल तामायान्से पाङ्ला दोब्ला सेर कधे मुबा ऊ थे नोबगाङ थालसिमम निधोब मुला ऊ थे नोबगाङ थालसिमम निधोब मुला दोहमायान्से पाङ्ला हन्डोला सकास कधे मुबा थे लिच्छा दोसी ग्रेन छुलुङमा जङ्गार था दोब मुला क्याम्साङ दोमयान्से पाङ्ला कधे लुङजी कधे क्राजी छुङलुङला छाल खरङमा मुबा असफलदारी रोखलाबाला सफल तामयान्से पाङ्ला खल्ला रो थेन खल्ला ठा मुबा ना राङ नन राङधेन फेबमी ना राङथेन राङ नन फेबमी रूप तामयान्से पाङ्ला खानाङ खाल्से याथेन रोपिनमा मुबा ओम खाल्से घिखेन खापा मुबा लासो थोजेसी
0: छुदै चाहिँ अब भावना बिर्सिवाला मौडी वास्तवरी फिर्का हिउली दुदासी ब्रिबा हिँड्न थिए बाहेक अर्को इनुन सृजनाका थिएँ यहाँ कि थेलिचा याङ दिपिन गाछा वाङसेलवाला राङ्ला अर्को सृजना यहाँकेले दति जतिला थाङ्गेला भयो मलाई
1: दते नै चु वाइखान थाना याखार मानबा
0: नसो
1: एक्लै
0: चु खारङमा बेला लिइरहेको छ कोबाल ब्रिबाल मा बचु
1: चु फिर्का बिउली दोषी जब एक्लै ग्याकर्गी या कर्गी ताजी थेदेरी नला रोबिभन एसएमएस खाइम खाइम स्टोरी खाइमा फेसबुक टिकटक रि हानुवा खाइम खाइमा मान भडिम एसएमएस नन रोता भडिम दुई खाइम खाइमा फेसबुकला कमेन्ट नन रङला रोता भडिम थेङै अनुभवला थे दुई लङ्गा पात्र होइन सन्धोदा आधाबारी खामला नदा वराङ ताजी नै याक्खर मनमा दुइरी नै ब्रिभा खोर्की वाइखा थान्ना चु फिर्का बिल रिमु बेरेन नै ब्रिभाला वाइखा है वाइखाला थप मोला याक्खर मनबा दार्से नै रङ्नन माइबान गेन मुला दार्से नै रङ्नन माइबान गेन मुला नै नदान लानन चे गाइलाला थेदे सिङ्गादा नला डान्बा लानन खाला दुईदा नै म आसेबा बिसेवा दुई सेङ्गादा खानाङे हालबा रङबा दुईदा नै म आसेबा बिसेवा दुई सेङ्गादा खालाङे हालबा रङबा खानाङे गुरुबा रङबा तिगाई पोहोर बिमा रङबा तिलै तिगाई पोहोर बिमा रङबा दुनियासे प्लेन ताना लसाइनन् दुई से फेना लसाइनन् दार्से ना रङनन् नला ढान्बा लानन् खाला पाङ्सिनन् छाक टार्दिब मुबङ्गाई पाङ्सिनन् छाक टार्दिब मुबङ्गाई नेसिनन् सेम घोना लामुबा थेरे था मुबङ्गाई शेर सूरी सहज स्वीकार लामयान्से दार्सेङ रङ्नन् नला डान्बा लानन् खाला खानाङ्गे ताम्पाङ्सी आब्लब्बाङा खालाङ्गे ताम्पाङ्सी आब्लब्बाङा माउन तासी चिबगे चिबनन् ग्रेनकाई ताबम ताबाजिम निभम ग्युर आइन हान्डोन निभमुबा निभम ग्युर आइन हान्डोन निभमुबा लगाङला सिम्बा आइन तराईला ग्योङबा तिङ चाब सिम्बा वाङजिम दुई नन दुसिनन आनिबा लेप्सिनन आनिबा खाङमा जेखे निभा मनमा खेन मला लासो थोजेसे
0: चु वाइखासेन पाङ्सी जिबेरन ताम गते तसन अझ जकी व्याख्याला सिकोले चु वाइखासे पाङ्गेला बातिलाई
1: चु वाइखासे सेमडाङला ढुङ्गाल कते प्रसाल बाला मला जागी चु ब्रिबका देसी
0: वास्तविक तरिका दे आधारित काल्पनिक गदे
1: वास्तविक रिन मला जति जति भिखिन गदेसे ब्रिब मला नि वास्तविक जीवन रि वरिपरि कुमाप ताला
0: रंगला अनुभूति गदे
1: अनुभूति गदे केही केही गज काल्पनिक ताला केही जा स्यान्दो रोगदे या स्यान्दो परिवेश रि टक्क मनङमा बेले रङ्गला रङ्गन फिल दासिन ब्रिबका देन खाला
0: यही
1: फिर्गे बिल्ली दोसी ब्रिबका दे जा नला काल्पनिक गदे अरे सायद वास्तविक गदे मला जति जति गाई ब्रिब मला ठेका दिङला सेम बुझब लबालाई सेम रे बुइबा त लागिरहन गाई ब्रिजी
0: गदे त्यही ब्रिज दल राति त नमा
1: गदे 15 महिना रिङा दोगा भएन
0: ठेका
1: बा थे दुई नि
0: दोसी त्यो यो नि ए भाइ गेन मला
1: ए भनिकन मला 10-11 छ ब्रिजी दाला सायद कथा 2-3 ब्रिजी दाला
0: खाजुभाइ सङ्ग्रह त्यही योजना रे मारे
1: सङ्ग्रह त्यही योजना रे मला नला धरेम चु खाबा तु लारिन नला छार सङ्ग्रह बाल कथा बिज बिम कथा खासेला मला आमाला चेगै बिबा बाल कथा खासेला मला नला
0: चुबी मा चाहिँ कवि से किताब गति ब्रिबल म भाइ
1: नै ब्रिब मला
0: खाप खाप ब्रिम
1: नै याङ विवाह चिठी सङ्ग्रह 2070 रिन ते भयो थेलीसँगै 71 तेजी चाबा हाइको सङ्ग्रह थिए पछि 73 रिङै हक्कु पक्कु बाल वाइ
0: तेजी
1: तेजी थिए पछि जा जा गाला अरे ठक्कन 10 वर्षलाई लिच्छ जा नै दोसिन बाल कथा बाइबरी सेवा मला
0: कामी दोखाला
1: चुलाला अन्तिम्री चाँगै बजारी बाबा नलाई योजना मला
0: खराब खराबमा तसैले मलाई त्यसलाई जजाकि गादी नामदार गादी नामदारला छोइबाङ चाहिँ
1: नामदार यो नामदार
0: खराब खाला नामदार गादी ज्ञानबारी ब्याङ्क सेल मलाई जजाकिको हिँड मम्मी भेन अपाङ छ है
1: नामदार गादे बस्तार पाइने विषम जतिको दुरी जति जति क्लाङमा मला नि जति जति ह्याङ्से लाभा घे गादी ह्याङ जति ताङ्गो मला नि हो त्यो कारण वरिपरि टिसिजा गाई ब्रिबाला मुला चुरिजा यम्बु परिवेशी भन्दैनन् नम्स दिम्ला परिवेशी जक्की बढी ढल्कप्तामा मलाई पात्र गरे थेराम मुला याम्बुरी मुभ मुला जक्की च्याङ्ना च्याङ्ना मुला थेराम गरे मलाई बाल कथा गरे बाल कथालाई जक्की याङ्से बास्ट निसी नङ्ग्री गहिराइरी निसी ब्रिबा जक्की ताङबा छुबा लसी ब्रिधोबालाई हिसाब रिजा नै बाल कथा जा जा नाम सिधिमलाई परिवेश रिन्छ डल्कप्ता हिसाब ब्रिभाला मलाई ठेगा चाहिँ यहाँ मेरो खामला
0: बिमरेजी कविराज कालतन ग्रिश्री ए बबीमा गाछ छोइ बि वचन लदासी यसैले मलाई
1: यहाँ लाग्छ
0: अब नामदार नुन मेचुरी पाङमा तमाताजी है नामदार पाङमा दुई नुन खाला खाजिभाइ कुन ह्याङ रेकर्ड लसी अथवा ज्यावसोसी प्रसारण नभए खामला दाते ज्ञान बबी वाइखा थियो नि गजल नुन हिँड्न धर्म अर्को तिल ज्ञान छे वाइखा या गजल
1: दाते ह्याङ लाचु प्रसङ्ग रिन खाबा तदिङ फिर्गा बिल लान ताम्री जोड त छ्याउँ बा थे दुई लान नै घोर्की नै वाइखा थाल्ला थे बल्ली छ याङ धर्यौँ नेपाल बाटी दोकाला
0: होइन
1: दादिङ घोर्की नलाई फेसबुकला नै ग्यालरी नै थाहा भयो मोबाइललाई ग्यालरी नि घोर्की चौतारा चौतारा नान मोबा
0: थिए
1: नान टक्क धनमा गाँदा नला गाँदै जाउँ थिएन गाँदा गिराङ छोर्जी ना जुन नेपाली मुम्बई लिम नामी हराभरा मुभा नि मुभा सक्नु धोका मुभा शीतलता मुभा गर्मी दाजी बिसाम शीतलता भा खाम गाइसिसाम लेप्पा दुबा रङमा छर मुभा नाम नान्दो मुभा खालै न लागेर थिए दुई साँच्ची नाम भ्याखर्के थियो चौधारै च्यामा खालै न हारे झुन्झेन टक्क छ मलाई भ्रम होला है थिए दुई ढान्छौँ गाई थिए दुई लान थिए नान ला च्यासिङै घोर्की भ्रिमुभा सोबल गाङला नान नलाई वाइखाला थो सबल गाङला नान प्रिय सबल घाङला नान तिला मुला खबर यता रुबा त भाइ लानन दिङ ताला झिन्झिम एथेन नला माया घाच्छ कति गाडा मुभा रेदाङसेन माया झुमुबा एला शीतल रि दिनेचे क्रोसी खाबा निबधुरी एला कुरी लाइनु धोबन माया देवपन दुःख सुख नभा मुभा र चु बेलारी सिसाइनन् स्वर्ग धोला भि स्वर्गारी दोला भीमवङाई नेवन चुरी सिधासी स्वर्गारी दोला विधासी नोभन नेव लाभा लालमाया कान्छी मेन्दो कुमारी गजब सिंह विष्णु युवराज पञ्चमाया लुइला याल माइबारी लोपखाङपट्टि निमुबा खाइमा खाइमा यदा खाबारी आखाम्ना लोपखाङरिन आनिना लोपखाङरिन आनिना एथेन माया देवपन यदा च्याबन गुच्चा धप्पा खोपी क्लाङबन दिम्री दिमपट्टि धोमु धोमुबा दुईमी गिनन मुला यो ताला यहाँ से ताला यासेनिला यो खाला तर एथिन सत्तन माया देप भटुवा गदे छ्याम तभरे आखामजी लुई चलब तबला गुङमा लेना लेना बेनन खलङ खलङ दोजी खलाई छ्याम मुला खलाई डनभरि चेखेन यदा माया देप्पा यात्री गदे तिल्ला छ्याम तभरे आखामजी इमे सत्तन अढिक ताजी सत्तन तङ्ज यात्री गदे त दुःख नभा नन धोजी अझै यथे यात्री गदे त शीतल पिनमरी प्राणमन मुला यसे दिनी नाम लाभ लुङसुर दिनी मुन आबिना ए फोदो त भोल्बा दुरी सुत्तै स्याध दुःख नाभा नान थेन सेम नाभा घ्ला धोजी यदा तिला तासी टिबो मुला तिला बिताब तासी टिबो मुला बिसी थे यात्रीका देशे खाइमे आइजी थेन आमान्जी नन् खलै सेसी सेसी आसेबा सोजी खलै आसेसै सेवा सोजी आसेबासे बिमा सेबासे थारेङ्लासे बिमा गम्लासे एला टारी टिसी लाभ घेवन यदा टारी फ्याकुर्से घल घल ताना छ्वासी एला लीला बिरूप ताजिम चुरुरुला मराका दिनुन् एद एसे शीतल पिनमा मुबुलम यदा याङ यद था याङजी बृषी बिसी ब्रेभन मोला एमे कधे नाबरी खम्बा रङ सिसी तासै स्यान्दा शीतल पिन खम्बा ओम रङला कोरी लेप तासी सेम देप कदेसे घल घल ताना लामा सुत्तै एमे दत्तै सालिन मोला एला ग्यालम तभन निभा तिला एदेन छ्याम्नुन क्लाङसी छर्बा रोगरे दोखाङ माइबार निभा खलङ खलङ दोजी जे दाउँदारी गदे यदा रूप तबरी खापा मोलाओम पक्कन आखापा मोताला नाम्री मुमा चिक्कन हिना रङला उन्बा जकी कथाङ दमयन्दे सेम घुमाप लाला सेम पोला ताम आपाङ खाभन खाला यसे शीतल पिनमै पिन खाम्दे धोन चिक्कन हिँड्न छ्याम्नन ताङबा नेबा लाभा हिँड्न भर्खरे ताइबा नाम्री सुताई भुभरे आखाम्बा तभाइन्देम यात्री गदे एदेन छ्याम सेम देव परि खासिजी खासी जिन्जिम ए ग्रेन ग्यालम नन् जझाब तजिम एला रङ्गनन् जझाब तजिम रूपला भिरूप तजिम हिन्न नए ए रङ्गमन तजिम सबल गाङला नान
0: चु वाइखाङ्गेनबली छ यहाँ त गुर्खे वाइ टनमाखाजी हिपे लामन पुरानो वाइ राम्पा भिहोन्चन ला यहाँ त खासी निभा माया यता डेन मला वास्तवी थे वाइलाई झल्को जखाजी यहाँ त रेक्चक चुरुनु वाइ ज्ञानके मान्छे थिली छ चु वाइखा थिन सानो वाइखा गरे ज्ञान छेला मला जति त रेक्चक चु वाइ जजाकी ज्ञानके या कवि
1: यहाँ
0: रु गरे जति त कविला वाइ अनुसार यहाँ त चु वाइला डानमा खाबे हिँड्न चु वाइ जजाकी ज्ञानके थिली छ विषम देपेन कविला सान कविता गरे गजल गरे ज्ञान मेरो बाङ्ला छेला मलाई

0: वास्तवरी कविला वाइहासे है चु वाइला डान माखा बहिन्न चु वाइङ यासी टिभ दुई कवि थिएन गाल तुनबरी ताम दबाइगेन मोबा नेपाली चुरङमा वाइको बा तामाङ काइपा काइमा जोगुन मोबा हाँगिन दते आरे दोलो गेताङ तिभ दुई रिङ पाङमा मोबा क्या तिलै दुई नाचाइन् दे दते वास्तवरी पाङमा हिँड्न सब तामाङ वाइ सङ्गीत ल थुम्री व्यावसायिक वाइका दिन्छ किन खाँचो कि है उदे ज्याबा खाल्ला तामाङ टिपिकल वाइका दे खासिटी बारे बा दते चुवाई चाहिँ थिएन डाँडाला बल्ल मलाई चुरामा वाइका दे खाइमा आसिब वाइका दे होइन जति कमर्सियल अथवा व्यवसायिक खाजी चर्चा किनमा चिकन चर्चा किनमा खाल्ला वाइका दे खाब मलाई थिए बिबा दते ज्ञानजी लागि लिन्छ त्यो वाइ मलाई वा अरे थाहा त भयो मलाई त्यसलाई बा चुरामा खाल्लो वाइको सङ्गीतका दे खाऊ त बा जरुरी नुन नाङ्सिटी भयो मलाई कवि चु ताम्दा चु सन्दर्भ त जरुरी थिएन धान कि अर्को वाइखा अथवा गजल तिल बोल्न थिएँ ज्ञानगले
1: ह्याङजी वाइखा सम्बली थान्जिन्जी थेदापछि गजल गोर्खी थान्गी
0: तामाङ गजल पृष्ठभूमि
1: तामाङ गजल थान्गी चुरी तामाङ गजल रि ढुङ्गल्ला मोला उहाँ खासिनीजी विवाल थिएन दुई सङ्गरी गनन् चु वाइदा
0: समर्थन
1: होइन गोर्खी गजल थान्जी गजल चुन झकित ढुङ्गल्ला मोला है गजल नन क्राला एक रामा यन्दे गजल नन क्राला एक रामा यन्दे जन ढुङ्गल ताला एक रामा यन्दे गजल नन क्राला एक रामा यन्दे जन ढुङ्गल ताला एक रामा यन्दे बेनन जम्बुलिङ ओन्छाङ ब्रेसैनन् बेनन जम्बुलिङ ओन्छाङ ब्रेसैनन् तिङ ने क्रोला एक रामा यन्दे बेनन जम्बुलिङ ओन्छाङ ब्रेसैनन् तिङ ने क्रोला एक रामायणे झन ढुङ्गल ताला एक रामायणे सत्तन ताङबा तबा च्याबस्यम तबसे मुलादाला सत्तन ताङबा तबा च्याबस्यम तबसे मुलादाला ढुङ्गल फेरि ढुङ्गल ताला एक रामायणे झन ढुङ्गल ताला एक रामायणे सत्तन ताङबा तबा च्याबस्यम तबसे मुताला ढुङ्गल फेरि ढुङ्गल ताला एक रामायणे लास
0: कविला चुदै जाब गजल ज्ञानजी कविता स्टुडियो रि चुताम पाङबाई गेन्लामा छु गजल थान्बाई गेन्लाबा दुहिरी नेपाली पत्रकारिता लवारी विदासी पत्रकारिता थुप्रै सक्रिय दबारी बिसी हिन्दम धोले जजाकी तुम्बारी दामलाजी रेडियो नेपाल दिन पत्रकारिता ल ब्यास र लभ बेलारी इन्टर्नसिप रेडियो नेपाल दिन लाबा बति छु स्टुडियो ब्राङमा फ्रिक्दोसी नेपाली खाबा दुहिरी देपेन पत्रकारिता लैलाइ आमान भट्यौँ
1: भन भङ्गदम वास्तविक फिर्का यो लिने बस्यो मि पक्कन अरे होइन जति जति म तँलाई बिहान यो यो बिहान कलका त्यो त ओराङमा हातापरि खाम्ला होइन यहाँ जति यहाँ त तिलाई छोड्जी बिसम जति जति यहाँ त चु नेपाल घाम्से यहाँ फिर्का यो लिने जिनी यहाँ त बस्छ खालाङ गलाङ बोर्सी खोजरी अरे बोर्सी बिहाङदानबाट आउँ छोड्जी अनि थे दुइरी यहाँ त लाना ढुङ्गल्नु दाजु साँच्ची यहाँ तिल त खाजी दाला नेपाली मुम राङ्ला मुभानी परिस्थिति ल ब्राजी सोचब्दा पनि आधा आधा एकचोटि गा फिर्का बिउले ब्राद होला ती गाई लाबर खाम ल बिसिम खाजी निजी वा त्यहाँदेखि गा त लामान झकी नै सोचबलाई गा तिल्ला खाजी दाला चा म्याङ सेन बढाङ नेपाली टिजी तासेला चाबारी पनि छेउ थुङमारी छेउ अच्छो भन्दा अरू गाई तिला माइजी नै भोरी मुभन्दा लाना माइजी कि तिला राङ्गा त छोर मुभा लानन्दन घेला गाह्रोमा आइन् आइन् राम भयो तसै त्यही पनि गा त झकी गाई बढी सेङ्लाङ भयो अवस्था हुनन् म भा हुँदा सिँगै चु पत्रकारी लाला मानमा मोला होइन मान मान नै सेम ताना तासै ना तिलै दुईजना लिप्ता त अवस्था मोला मोला
0: उर्सेन टिभीमा अरे नेपाली एसी खासेल मोला
1: अरे अरे यहाँ त पिआर याङसी थियो रङ्ला देशला नागरिकता खासी मैले देशी पिआर
0: भावना या व्यवहार
1: वास्तविक हो चु नला चु सेमनाङ जाते जाते गै नला सेमसे तिला मान मोला गला थिए यथार्थ होइन जङ्गला काल्पनिक हरे यहाँ त पियाङ याङ होला थिए देशन छिटो लदले जङ्गल सो तिलै दुई थेरी लिप्त भन् तिलै दुई पछि जा नेपाली मिसिङ्गाई तिलै लदले जङ्गल सोच मला
0: खेला अर्थ नेप आर्थिक उपार्जन अथवा टाङ्गासोई बिभन हिँड्न है
1: टाङ्गासोई बिभन हिँड्न
0: नेपाली जति नुन ढुङ्गल्लाजी गिएला साइनुन विवरणमा आतामा खाजी भइन योजना गेखेन सफलता नला परे आँखामा लिन्छ लामन ब्युन गदे क्षमता मुभा ब्युन गदे फिर्का भ्युलिनेसी टिदोबा बाध्यता नि
1: बाध्यता मलाई फिर्का ब्युरी लानन ब्युन कलका दिन नेपाल मलाई चु ग्लेठिम्से याङ्ला फिर्का ब्युन कलका देला त्यो गौचरणलाई विमानस्थल एयरपोर्ट रि दुङ्गल ब्युङ्ब मुला नि मिख्ल ब्युङ्बा थे ब्युङ्ब मिख्लिला मूल्य खाइमा गलताला है थे मान म मलाई यहाँ
0: सु भावनालाई ताम गति लाना लाना दारेमा अर्को गोर्खेको वाइखा अथवा गजल तिल मुला थिएन ज्ञानके कवि
1: दोलो गजल थान्छ दि वाइखा न थान्के वा
0: ज्ञानके ल फटाफट ज्ञानके
1: टु मायालान ताम्रिन निगे वा
0: अवश्य
1: मायाला नाम्सा वाइखाला थप मायाला नाम्सा मुला त्यो नेपाली मोहन ब्रिभिनै दारेम चु गजल पढ्नेलाई वाइखा पढ्नेला नाम्सरी टिजी याम्बो डान्बा याम्बोरी टिजी नाम्सा डान्बा नाम्सरी टिजी याम्बो डान्बा याम्बोरी टिजी नाम्सा डान्बा नाथु सेम्न नि हिन्न नाम्साला मिला नाम्साला चाल सेसगला से माया जाल नाथु चु सेम्न नि हिन्न नाम्साला मिला नाम्साला चाल सेसगला से माया जाल बिभन वाइको मन ब्यासी भुइयाले तोजा लाधोना छे सिङ्ला धोइपुसी रोका दिदेन पिङ बाँदा रोलासी पिति भेरापसी क्यामसङ्ला माइजाङ्दा न्युइबन ङोबन छार्बन छार्बन नाम्सग्ला धिम दिला स्योङ धिम क्यामसङ्ला झ्यामगाङ झ्वै क्लाङबा झ्याम्मर स्योङला झ्वै क्लाङबा झ्याम्मर स्योङ सङ्गुल स्योङ दार स्योङ लाजाङ क्लाङबा रिन्झाङ ग्रेन अम्बाधोङला अम्बाला धोङला नामेसे जाङसोबा अम्बाला गाछी धिम फिला जेबा गुम्बा नाम्सला खेप्पा खुयु रो जो जो आले रङ्केबा किम्सी छार्बा जाजाबा सोला धिम धिमला रङ्गारी लाबासे फिलिल्ली योङबा लुङधार्देन दार्ज्यो आमाजे सोसी पिन्बा कान आबासे क्लुसी पिन्बा सोनबो डान्सी ओते जिक्कन खालाङ इन्नोम क्याम्साङ गङ्ला थो थोरी ताङसी नेबा ग्लिङमेन्दो नाम नाम सार्सी उर उर ताबा लाला गङ नाम्सा हुस्सा खासी पेसी गाप्पा मायाला नाम्सा जहाँ टेलिफोनलाई टावर कम त छैनन् खान घिरो सर्दुले साँकोलाई घारी थाबन भन्ज्याङ थाबन रूप ताब दुई तिला माया आइन हो
0: यहाँ वास्तवरी कविला कविता ज्ञान ज्ञान एकदम यहाँ भावडारी वाङ्जु है लामन जावा कविता मला वाइखा मला छु है तर दुई मात्रै लाना अरे क्या त फटाफट अर्को वाइखा ज्ञानकै मान्छे
1: अर्को वाइखा थान् कि यसलाई सो अर्को वाइखा मलाई ताम्बा जुझ्यो ताम्बा जो त गाई प्रश्न है ल ताम्बा जुझ्यो ग्याम सिङ्गा त प्रश्न
0: प्रश्न मलाई वाइखा ज्ञान
1: लास्ट ताम्बा जुझ्यो वाइखाला थप ज्ञान गम जगोन दिङ्यानले नङ्सी थान्बा नुप्न लादोबा जादला अनुप्प घ्वरी खाइमै आमा नलासी आँखा मेमला सान ह्याङला ताङबा जम्बलिङ ठुङ्बाला मेथेन कि ठुङ्बाला मि केवाला ताम मायाल ताम कमेन नल फलेराङबा झक झकबा ताङ्ला दे यसलाई काइरी थेबारी खाम्ला ताम्बा जुझ्यो ब्रिबडोबा तोर बर्बन मङ्गा दे क्यङ लबारी दिनमुन आबिना ब्रब भ्यन कोल्ला महाङ्गी से मुथुरमा युल्री सोबारी आखाममा युल्खासे मुगलारी बोलबारी भो फ्योस निबा जे एबा मेन्दो राङबा कोलाका धेला मङ्ला दुङ्गालसे मेलुङमा मेलुङ निबा चुसेम च्याम ताना लाबारी भिनान्दा छरुवा खाबारी एला काइरी छ्याम्नन काइरी धनबारी ताला ताम वाइरी वाई कोबारी ताला ताम्मा जो जो धिङ सेम माङथेन बार्का शेर्का पोजी धिङ सेम माङथेन बार्का शेर्का पोजी तसै युली राजनीति खाइमै पोवा खाम्छी ब्लप्पासे नाइबा चुलुइदा तगाइ जे गाई विदासी माने गन्मदा पाङ्रिसी लुङदार दार्जुदा फ्रेङ्दासी गङ्ला झ्यो झ्योमदा कमेन दसी छेदो छेदो लबन एला काइरी काई धुङभरी ताला थाम्बा झ्यो झ्यो धुङ्गालदेन ताङबा बिमामी धोबा निबा घ्याम हिन्न धुङ्गालदेन ताङबा बिबामी धोबा निबा घ्याम हिन्न ताङबासे राङ्दा खासैनन् धुङ्गाजे खाइमै खाखाम तिरेम निबा चुकेवा तिरेम सिबा चुकेवा सेम डिक्सी लोजी बिसामी डम्फोला तक्दै तक्दै भाकारी ताम्बा झेझेसे वाइकोमा दुङ्गाल ताङबा चुराङमा हिँड्न बेसी यारी या बाम्रे बाम थैबारी ताला ताम्बा झेझ्यो लास
0: लामन झ्याबा वाइखा दर सान वाइखा गते गजल गते गीत तिनी यहाँ मेरो आँखा दाला यहाँ दति कवि नेपाल खलासी ग्रीश्री दोबा तामी दति याङलाई चु ताम ग्याम्से काठु ग्याम्से जा लाना ढोका देशे थादाजी वास्तवरी ग्रीश्री हुँदै लाना तामाङ अझ विशेष नेपाली नि जा आरे दाला खालमा युल्डिम ग्रिस जस्ता कि जानकारी
1: ग्रिस ग्रिस युल्डी नेपाली मिघादे मुला होइन मुला गा झकी राजधानी गा भिजकी थारेङ मुला नमुगला समुद्र भिज टापरी मुला थेरी दोबर कि बिजा लगप्दा सिनी दोजी नेपाली काम बिजा लगप्दा नि एकदम कम च्याङना सेन्धोग्याम चाहिँ खबरी यङला नेपाली माथल मिहारे अरे मिन कि समुद्री जहाज क्रेज खादौजी कि प्लेन क्रेज खादौजी
0: युरोप अमेरिका खारमा युलिन अफ्रिका
1: युरोपिना युरोपिना युरोपिना तार मिघादेन बसवास लाभा युलिन थिए रामला स्यान्दोग्लारी मुला लामानग्लारी मुला ग्रिसलाई थिबा लाभा बिब्लार ग्यार थुप्रो नेपालका थिए मुला
0: रोजगारीलाई हिसाब से कति कतिको सुरक्षित ग्लाइन थियो गेलाबारी गेलाबारी
1: रोजगारीलाई हिसाब सिम ठिकान मुला स्यान्दो युलेघार च्यासिम लामान ठिक मुला विभम रङलाङ लाहारे मुला कतिपय त घेला छैनन् तलबा बिन बिउ कति लामान थिए मुला यो लगप्दा बिउ थिए मुला नमुक लाहार ग्यार जाते च्यादोमा धत्ते धोना यो खाबा चाँगै त लगप्दा चाँगै थिए बारे
0: धर्म कवि यहाँ थियो मात्रै लाना दुई आरे तिनी नेपाली दुःखबा दुई रे यहाँ ठ्याक्कन स्टुडियो रि होइजी चुदे वाइखा गते थान्जी चुदे ताम गते लामा म्याङ्जे तुन बारेन दसै एडाङ लामा लामा थिए चाहिँ कवि कवि बिसी पाहाँ है यहाँ खेट गते त जसा कि यहाँ गणगी छ गाछन् निको सेवाला कारण चाहिँ लामाइनन् जसा कि रो रो राङमा यहाँ छ कि ज्यू ज्यू दाजु कवि आले दबाई लामा गणि चाहिँ सहज तरिका चाहिँ ताम गते लामा म्याङ्जे एडाङ लामा लामा थिए चाहिँ लिसरीतिरै पाङ दमलाई
1: तिनी सेलखर गे दाङ्री तिनी चुरी ताम ता म्याङ्जी रङ्गाला सेम्ला ताम गाँदै थान म्याङ्जी लामा लामन सेम दाङबाङ मलाई रङ गेताङ सिङ्गेन छ्याम छु सेलखर गेताङ लगायत स्यान्दो याङला छु रेडियो यान चुवा जम्मन्दा गला तारा कान्छे लामा लामन थुजेसे मला छ्याम्री गला छार बाल खथानन खबारी चुबो मला चुल्ला लिच्छा खास्याल मुबा राङ विवाह राङ जानकारी थासाङ थानमन तिनी त चु ग्याम्से नफेला लासो फ्याबलजी
0: या थुजे छे रोगते तिनीलाई गेताङ स्यालगारी तामाङ वाय तामाङ सेमलिङलाई थुम द माया लाभा तामाङ सेमलिङलाई थुम्रे भ्रिगु स्याङमान खाबा मेन्दुकेकी प्योन कविराज कालदन थेन लाभा ताम राङ्दा खरङमा छोरजी रोला सृजना गर्दै हुनु थान्छ तिनी राङ्दा अवश्य ज्याब छोरजी तल बेबा मानमान तिनीलाई गेताङ याम्से दते लिच्छला दुईरी प्रविधि रोला शिवा सुधीर मिश्र रोदा लामा लामा थुजे छेपिरमान तिनीलाई गेताङ याम्से राङ्गा ढोगा सूर्य मोक्तान त्यहाँदेखि तिनीलाई डोन्बो कविराज कालदन फिसनीलाई राङ्ला चुकिस्र ज्याबा तागाई लसो फ्याफुल्ला

0: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
1: नमस्कार, हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। यो प्रसारणमा तपाईँलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक सहकर्मी धर्मपाल प्रसाद, सुधीर मिश्र अनि उद्घोषक म गणेश थापा। यसबेला साँझको 5 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। ठाउँ ठाउँमा खसेको पहिरो पन्साएपछि नारायणगढ मुगलिन सडक पूर्ण रूपमा सञ्चालनमा आएको छ। आज बिहान 17 किलो र सिमलताल नजिक लेदो र ढुङ्गा सहित पहिरो खसेपछि सडक बन्द भएको थियो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शिक्षा क्षेत्रमा संरचनागत सुधार र गुणस्तरीय शिक्षण सिकाइ आवश्यक रहेको बताउनु भएको छ। जनकपुर धाम स्थित रामस्वरूप रामसागर बहुमुखी क्याम्पसको आज निरीक्षण तथा क्याम्पसका प्राध्यापकहरूसँगको छलफलमा उहाँले समयको मागसँगै क्याम्पसहरूले शिक्षा क्षेत्रको संरचनागत सुधारसँगै गुणस्तरीय शिक्षण सिकाइ जोड्नुपर्ने बताउनुभयो। पुरानो क्याम्पस भएकाले थुप्रै समस्या हुनु स्वाभाविक भएको उल्लेख गर्दै मन्त्री पोखरेलले क्याम्पसको समयअनुसार पाठ पठन पाठनमा सुधार ल्याउन आवश्यक रहेको बताउनुभयो। नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नेपालस्थित जापानी राजदूत मायेता तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका अध्यक्ष डाक्टर तानाका अकिहिकोको लगायतको उपस्थितिमा सुरुङ मार्ग उद्घाटन गर्नुभएको हो। मन्त्री लम्साल जापानी राजदूत र जाइकाका अध्यक्षले सुरुङभित्र गाडी चलाएर सवारी आवागमनको पनि उद्घाटन गर्नुभयो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सेनाले वर्षायाममा बाढी र पहिरो नियन्त्रण तथा विपद व्यवस्थापनका लागि स्थानीय प्रदेश र संघीय सरकारले आआफ्नो क्षेत्राधिकारभित्र रहेको आवश्यक समन्वय र सहकारी हुन आवश्यक रहेको बताउनु भएको छ। उहाँले शिक्षा स्वास्थ्य सञ्चार लगायत विपद व्यवस्थापनका विषयमा आज नुवाकोटको तादी गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङसँग मन्त्रालयमा छलफल गर्नुभएको छ। छलफलमा सञ्चार मन्त्री डाक्टर तिमल सेनाले सो गाउँपालिकाको समग्र विकास निर्माणको अवस्था, स्थानीय तहले भोगिरहेका समस्या, नागरिकका गुनासा र अपेक्षाबारे जानकारी लिनुभएको थियो। उहाँले तादी गाउँपालिकामा पूर्वाधार निर्माणका लागि आवश्यक योजना पहिचान गरी संघीय सरकारको क्षेत्राधिकारभित्र पर्ने योजना कार्यान्वयनका लागि पहल गरिने मन्त्रीले बताउनुभयो। सञ्चार मन्त्री डाक्टर तिमल सेनाले तादी गाउँपालिका दुई मुडुले डाँडामा नेपाल टेलिकमको टावर तथा नेटवर्क विस्तारलाई जतिसक्दो चाँडो अघि बढाउन निर्देशन दिइसकेको जानकारी दिनुभयो। कानुन न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले जनताको चाहना अनुसार विकासका लागि आवश्यक कानुन संशोधन गर्नुपर्ने बताउनु भएको छ। चितवनका स्थानीय पत्रकारहरूसँग आज कुराकानी गर्दै उहाँले जनताको अपेक्षा अनुसार कानुन बनाउन नसक्दा योजना अनुसारका काम गर्न कठिनाई रहेको उल्लेख गर्नुभयो। मन्त्री गौतमले काममा बाधा पुग्ने कानुनलाई तत्काल संशोधन गरिने बताउँदै निजामती सेवामा 30 वर्ष सेवा र 55 वर्ष उमेर हदको कुरा प्रक्रियामा रहेको जानकारी दिनुभयो। सुनसरीको दक्षिणी क्षेत्र स्थित देवानगंज गाउँपालिका 3 कप्तानगंजमा गैराती भएको घटनाका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय सुनसरीमा अहिले सर्वदलीय बैठक जारी छ। बैठक जारी रहेको र घटनाका सम्बन्धमा अनुसन्धान जारी रहेकाले सबैलाई संयमता अप्नाउन आग्रह गरिएको सुनसरीका प्रहरी उपरीक्षक केशव थेबेले बताउनुभयो। गैराती गाउँमा दुई समूह बीचको विवादले उग्र रूप लिएपछि प्रहरीले संयमता अप्नाई शान्त तुल्याउन प्रयास गरिरहेको उहाँले बताउनुभयो। घटनामा गोली लागेर घाइते भएका 24 वर्षीय ओम प्रकाश मेहताको उपचारको क्रममा निधन भएको र अहिले त्यस क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी रहेको छ। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ अब साँझ 5 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारू गर्नका लागि *14#डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाको सियाटल सहरमा भएको गोली प्रहारको घटनामा 2 जनाको मृत्यु हुनका साथै 5 जना घाइते भएका छन्। मृतकहरूमा 1 जना 2 वर्षीय बालक रहेका छन्। सियाटल सहरका मेयरले शंकास्पद 1 जना आक्रमणकारी पक्राउ गरेको बताउनु भएको छ। सहरको चर्चित स्थान स्पेस निडलमा खाद्य मेला भइरहेका बेला गोली प्रहार भएको थियो। वाशिङटनका गभर्नर र राजनीतिक नेताहरूले घटनालाई अनर्थक हिंसा भनी प्रतिक्रिया दिनुभएको छ। र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोले बन डडेलो दक्षिण पश्चिम सहर बोर्डिएक्समा सल्कन थालेपछि मन्त्री परिषदको आकस्मिक बैठक बोलाउनु भएको छ। आगलागी नियन्त्रणको प्रयास भइरहँदा अर्को चरणको तापलहर सुरु हुन लागेकोले थप जटिलता उत्पन्न भएको छ। गत हप्ता पूरै युरोपभरि बन डडेलोले प्रभाव पारेको थियो। स्पेन र फ्रान्समा सबभन्दा बढी प्रभाव रहेको डडेलोबाट त्यहाँका 3,30,000 मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ। रेडियो नेपालबाट साँझ 5 बजेको समाचार सकियो। हौस् त, नमस्कार।
4: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब सुन्नुहुनेछ तामाङ भाषामा समाचार।

अहिले हामीले भर्खरै सुनायौँ विक्रम परियार र सुमित्रा तामाङको स्वर, नहकुल ढकाल र बसन्त थापाको शब्द सङ्कलनमा रहेको लोकदोरी गीत। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ र यति बेला यहाँहरूलाई सुनाइरहेका छौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका लोकदोरी गीतहरू। लोकदोरी गीतहरू सुनाउने क्रमको अन्तिम गीत सुनाउँदैछौँ। शरण प्रसाद हुमागाई र कृष्ण परियारको स्वर सुनाउँछौँ रामजी नेपाली र शरण प्रसाद हुमागाईको शब्द सङ्कलनमा।

हस्त यसका साथै आजलाई रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट प्रसारित सम्पूर्ण कार्यक्रमहरू यहीँ सकिन्छ। अब यसपछि रेडियो नेपाल केन्द्रीय प्रसारणका कार्यक्रमहरू सुन्न सक्नुहुनेछ। बागमती प्रादेशिक प्रसारणबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। मैथिली भाषाको समाचारपछि प्रदेश समाचार सुन्नुहुनेछ। यसबेला साँझको 6 बज्नै लाग्यो, अब सुन्नुहुनेछ मैथिली भाषामा समाचार।

नमस्कार, यो रेडियो नेपाल हो। प्रदेश समाचारमा स्वागत छ, म विजय यादव। बागमती प्रदेशमा सरकार गठनका लागि दलहरू छलफलमा जुटेका छन्। यसअघि नेपाल कम्युनिस्ट पार्टी एमाले र नेपाली काङ्ग्रेसलाई दिएको समर्थन फिर्ता लिएपछि सो प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरू छलफलमा जुटेका हुन्। बागमती प्रदेश सभामा कुल 104 सदस्य छन्। नेपाली काङ्ग्रेस 36, नेपाल कम्युनिस्ट पार्टी 26, नेपाल कम्युनिस्ट पार्टी एमाले 25, राष्ट्रिय प्रजातन्त्र पार्टी सँग 12, नेपाल मजदुर किसान पार्टीसँग 3 र हाम्रो नेपाली पार्टीसँग 2 सिट रहेका छन्। बागमती प्रदेश सभामा सरकार गठनका लागि 53 जना सांसदको समर्थन आवश्यक पर्छ। नयाँ सरकार गठनका लागि नेकपा एमाले र नेकपा बीच सत्ता गठबन्धनको सहमति भए पनि बागमतीमा यी दुई दलबाट मात्र सरकार बन्ने अवस्था छैन। नेकपा एमाले सरकार गठनका लागि नेकपा सहित साझेदारीको सम्भावना रहेका दलसँग निरन्तर छलफल गरिरहेको नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले बताउनुभयो। प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली काङ्ग्रेसले आफ्नो नेतृत्वमा सरकार गठनका लागि छलफल अघि बढाएको नेपाली काङ्ग्रेस बागमतीका प्रमुख सचेतक पुकार महर्जनले बताउनुभयो। मध्य प्रदेश प्रमुख सुरेन्द्र लाभ गर्नले मानव अधिकारको प्रभावकारी संरक्षणका लागि प्रदेश सरकारले छुट्टै मानव अधिकार सम्बन्धी ऐन ल्याउनु पर्ने आवश्यकता औँल्याउनु भएको छ। अनौपचारिक सेवा केन्द्र इन्सेक, सबल नेपाल र मुक्ति नेपाल लगायत संस्थाको संयुक्त आयोजनामा जनकपुर धाममा आजदेखि सुरु भएको मध्य प्रदेश मानव अधिकार सम्मेलनको उद्घाटन गर्दै उहाँले समतामूलक समाज निर्माणका लागि नागरिक समाज, नागरिक अगुवा र राज्य सबै मिलेर अघि बढ्नुपर्ने बताउनुभयो। प्रदेश प्रमुख कर्णले विश्व प्रविधिमा तीव्र फड्को मारिरहेको अवस्थामा पनि नेपाली समाजमा देखिएका जातीय विभेद र महिलामाथिको हिंसाका घटनालाई निरुत्साहित गर्नुपर्ने आजको आवश्यकता भएको बताउनुभयो। उहाँले प्रदेश सरकारले मानवाधिकार संरक्षणका लागि ठोस कानुनी आधार तयार पार्नुपर्ने भन्दै सम्मेलनबाट सरकारलाई आवश्यक नीति तथा सुझाव प्राप्त हुने अपेक्षा व्यक्त गर्नुभयो। मध्य प्रदेशका श्रम तथा यातायात मन्त्री शारदा थापाले हरेक नागरिक सुरक्षित र सक्षम नभएसम्म मानव अधिकारको अभियान जारी रहने बताउनुभयो। प्रतिनिधि सभा सदस्य गणेश विश्वकर्माले दलितमाथिको विभेद, महिला हिंसा, हरवा चरवा, सुकुम्बासी लगायत समस्यालाई राज्यले प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने धारणा राख्नुभयो। कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य सुदेश प्याकुरेलले नागरिकको अधिकारको रक्षा गर्न राज्यको दायित्व भएको उल्लेख गर्नुभयो। सम्मेलनमा मध्य प्रदेशका 8 जिल्लाका मानव अधिकार कर्मीको सहभागिता रहेको आयोजकले जनाएको छ। आर्थिक वर्ष 2082-83 गण्डकी प्रदेशका 11,232 किसानले 5,58,00,000 रकम प्राप्त गरेका छन्। गण्डकी प्रदेशले उक्त रकम प्रोत्साहनका रूपमा प्रदान गरेको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ। मापदण्ड अनुसार छनौट भएका दुग सहकारी मार्फत किसानलाई प्रोत्साहन सहयोग उपलब्ध गराउने गरिएको मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत डाक्टर शोभा शर्माले जानकारी दिनुभयो। उहाँले दैनिक 200 लिटर र वार्षिक 200 दिन दुधको कारोबार गर्ने सहकारी संस्थाले प्रोत्साहन स्वरूपको रकम प्राप्त गर्न सक्ने मापदण्ड रहेको बताउनुभयो। हरेक आर्थिक वर्षमा कम्तीमा 30 दिन सहकारीमा दुध बिक्री गर्ने किसानले प्रोत्साहन सहयोग प्राप्त गर्ने गरेका छन्। एउटा सहकारीलाई बढीमा 17,50,000 प्रोत्साहन सहयोग गर्ने गरिएको वरिष्ठ पशु विकास अधिकृत डाक्टर शर्माले बताउनुभयो। सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजमा कर्फ्यू आदेश उल्लङ्घन गर्दै प्रदर्शनकारीले आगजनी र तोडफोड गर्न थालेपछि नेपाली सेना परिचालन गरिएको छ। सोमबार बिहानैदेखि कर्फ्यू अवज्ञा गर्दै ठूलो संख्यामा प्रदर्शनकारी सड़कमा उत्रिएर टायर बाल्दै प्रदर्शन गरेपछि अवस्था तनावग्रस्त बन्दै गएको सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभयो। नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो टोली परिचालन गरिए पनि भीड नियन्त्रण गर्न कठिन भएपछि नेपाली सेना परिचालन गरिएको हो।
सेना परिचालन हुनु अघि नै प्रदर्शनकारीले 5 पसलमा तोडफोड गर्नुका साथै पसलभित्र रहेका सामान सडकमा निकालेर आगजनी गरेका थिए। प्रहरीका अनुसार एउटा फार्मेसी, एउटा मोटरसाइकल, मरम्मत ग्यारेज र 3 किराना पसलमा तोडफोड गरी सामानमा आगो लगाइएको हो। यसअघि आइतबार राति भएको हिंसात्मक झडपपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले आज बिहान 7 हरिनगरा गाउँपालिकाको घुस्की, भुटा, कप्तानगंज तथा देवानगंज बजार क्षेत्रमा अर्को आदेश नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरेको थियो। वीरगंजको नारायणी अस्पतालमा गत शनिबार भएको तोडफोड र चिकित्सकमाथिको कुटपिटको विरोधमा चिकित्सक तथा स्वास्थ्य कर्मीहरूको हडताल आज पनि जारी रहेको छ। स्वास्थ्य कर्मीहरूले आज वीरगंजको घण्टाघर चोकमा नाराबाजी गर्दै दोषीमाथि कारवाही र शान्ति सुरक्षाको ग्यारेन्टीको माग गरेका छन्। आइतबारदेखि नारायणी अस्पतालको आकस्मिक सहितका सबै सेवा ठप पारेर स्वास्थ्य कर्मीहरू आन्दोलनमा उत्रिएका हुन्। नेपाल चिकित्सक संघको आह्वानमा वीरगंजका निजी अस्पतालका चिकित्सकहरूले समेत आन्दोलनमा ऐक्यबद्धता जनाएपछि वीरगंजका प्राय सबै अस्पतालको उपचार सेवा प्रभावित बनेको छ, जसका कारण उपचारका लागि पुगेका सर्वसाधारण बिरामीहरू ठूलो मर्कामा परेका छन्। सोमबार नारायणी अस्पतालका निमित मेडिकल सुप्रिन्टेन्डेन्ट डाक्टर चितरञ्जन शाहले एक विज्ञप्ति जारी गर्दै सीसीटीभी फुटेजको आधारमा दोषीहरू पहिचान गरी कडा कानूनी कारवाही गर्न जिल्ला प्रहरी कार्यालय प्रशासनसँग माग गर्नुभएको छ। कुटपिटबाट गम्भीर घाइते हुनुभएका डाक्टर प्रमोद रामलाई थप उपचारको लागि काठमाडौँ पठाइएको छ। शनिबार वीरगंज 45 राजकुमार पटेलको उपचारको क्रममा मृत्यु भएपछि आक्रोशित आफन्त र गाउँले आकस्मिक कक्षमा तोडफोड गर्दै डाक्टर राममाथि निर्घात कुटपिट गरेका थिए। पहिरोमा परि म्याग्दीको बेनी नगरपालिका 3 झम्किली चिना खेतका 70 लालवीर छन्त्यालको मृत्यु भएको छ। गएराति पहिरोले घर पुरिदा सुतिरहेको अवस्थामा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर तिमल सिन्हाले जानकारी दिनुभयो। यसैगरी धौलागिरी गाउँपालिका

हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। अब हामी प्रस्तुत गर्दैछौँ राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। केही बेरपछि नै प्रस्तुत गर्नेछौँ बालबाटिका कार्यक्रम, त्यसपछि सुन्नुहुनेछ कृषि कार्यक्रम, साँझ 7 बजे समाचार सुन्नुहुनेछ, समाचारपछि घटना र विचार कार्यक्रम प्रस्तुत गर्नेछौँ, घटना र विचार कार्यक्रमपछि प्रहरी कार्यक्रम सुन्नुहुनेछ, बेलुकी ठिक 8 बजे अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ, अङ्ग्रेजीमा समाचार सुनिसकेपछि यहाँहरूलाई सुनाउनेछौँ केही बेर विभिन्न कलाकारहरूका स्वरमा रहेका लोकदोहोरी गीतहरू, 8:25 पछि प्रस्तुत गर्नेछौँ हाम्रो चासो कार्यक्रमको पुनप्रसारण, राति 9 बजे समाचार सुन्नुहुनेछ, समाचारपछि हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रमको पुनप्रसारण सुनाउनेछौँ, त्यसपछि बाँकी रहेको केही समय यहाँहरूलाई सुनाउनेछौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका सदाबहार गीतहरू, राति ठिक 10 बजे हिन्दी भाषामा समाचार सुन्नुहुनेछ, हिन्दी भाषाको समाचारपछि बिम्ब प्रतिबिम्ब कार्यक्रम प्रस्तुत गर्नेछौँ, करिब राति 11 बजेसम्म राति ठिक 11 बजे समाचार सुन्नुहुनेछ, राति 11 बजेको समाचारसँगै आजको लागि रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट प्रसारण हुने नियमित कार्यक्रमहरू पुरा हुनेछन्। तर हाम्रो रात्रिकालीन प्रसारण भने राति 11 बजेको समाचारपछि पनि जारी नै रहनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: नेपालको समावेशी आवाज।

नमस्कार, हार्दिक स्वागत गर्दछौ आजको यो बाल बाटिका कार्यक्रमबाट। प्रविधि संयोजनका दाजु पुष्परत्न बज्राचार्य अनि यो कार्यक्रम सञ्चालक दाजु बलराम कोइरालाको तर्फबाट। प्यारा भाइ बहिनीहरू, तपाईँ आरामै हुनुहुन्छ नि? विद्यालयबाट त यो समयमा घर आइसक्नुभयो होला। सोमबारको यो साँझ तपाईँहरूको आफ्नै कार्यक्रम बालबाटिका अब हामी सुरु गर्छौँ। बालबाटिका कार्यक्रम सुरु गर्नुभन्दा अगाडि सदाझैँ पहिले एउटा बाल गीत सुनाउँछौँ, त्यसपछि हामी एकजना बहिनीसँग गरिएको कुराकानीमा आधारित बालबाटिका कार्यक्रम लिएर आउनेछौँ। तपाईँ रेडियो नेपाल सुन्दै रहनुहोला।

0: नमस्कार, हार्दिक स्वागत छ तपाईँलाई आजको बाल बाटिका कार्यक्रममा।
1: धेरै धेरै धन्यवाद सर।
0: तपाईँको परिचय पाउन।
1: म काठमाडौँ कोटेश्वरमा अवस्थित दीपिका स्कुलको कक्षा 10 अध्ययनरत छात्रा न्युजमा साई ठकुरी। हाल चाहिँ म कोटेश्वरमा बसोबास गरिरहेको छु।
0: जन्मिया चाहिँ कहाँ तपाईँ?
1: म जन्मेको चाहिँ बाजुरामा, हाल चाहिँ कोटेश्वरमा बसोबास गरिरहेको छु।
0: निरुषमा, तपाईँ दीपिका स्कुलमा कति कक्षादेखि पढ्नुभयो?
1: म दीपिका स्कुलमा युकेजीदेखि पढेको।
0: भनेपछि पुरानो विद्यार्थी हुनुहुन्छ। पढाइ कस्तो छ? तपाईँ कुन पोजिसनमा हुनुहुन्छ? कसरी पढ्नुहुन्छ? के विषय बढी मनपर्छ?
1: म चाहिँ आफ्नो कक्षाको सेकेन्ड स्थानमा आउँछु। हाम्रो विद्यालयले विद्यार्थीहरूलाई चाहिँ पढ्ने कुरा मात्रै नभएर अरू अतिरिक्त क्रियाकलापहरू, जस्तै विद्यार्थीको रुचिअनुसार डान्सिङ, सिङ्गिङ, अनि कसैलाई एक्टिङ गर्न राम्रो लाग्छ होला एक्टिङमा पनि, अनि स्पोर्ट्सहरू भयो है, त्यस्तै गरेर विद्यालयले चाहिँ यस्तो कुराहरू म्यानेज गरिरहेको छ। यहाँको पढाइ पनि धेरै नै राम्रो छ। विद्यार्थीहरूले कसरी पढ्छन् भन्ने कुरा हो। टिचरहरूले चाहिँ धेरै राम्रो पढाउनुहुन्छ। सबै टिचरहरू फ्रेन्डली हुनुहुन्छ। अनि कुनै विद्यार्थीहरूको प्यारेन्ट्सले भन्नुपर्ने कुराहरू सबै सुन्नुहुन्छ। यहाँको प्रिन्सिपल सरले पनि सुन्नुहुन्छ, टिचरहरूले सुन्नुहुन्छ। कम्प्लेन चाहिँ त्यस्तो धेरै आउँदैन। जस पढाइ राम्रै छ। मैले पनि अहिलेसम्म पढेको भोगेको कुराहरू धेरै राम्रो छ स्कुलको।
0: विद्यालयको सबभन्दा मनपर्ने विषय चाहिँ के यहाँको?
1: मलाई सबभन्दा मनपर्ने चाहिँ सामाजिक र म्याथ।
0: तपाईँ विद्यालयमा पढ्दा केही कुरा बुझ्नु भएन, अप्ठ्यारो भयो?
1: हजुर।
0: अनि सहजीकरण चाहिँ कुन आधारले गर्नुहुन्छ, कसरी गर्नुहुन्छ?
1: पढ्दै गर्दाखेरि अप्ठ्यारो भएपछि अब त्यतिखेर कोही टिचर हुनुहुन्छ भने टिचरलाई सोध्छु। अब यदि स्कुलमा नभएको बेला घरमा, अहिले त इन्टरनेटको जमाना छ, सबैसँग मोबाइल फोन हुन्छ, अनि मोबाइल फोन पनि अब धेरै यताउति सञ्जालहरूको प्रयोग नगरेर कुनै निश्चित समयको लागि मात्रै सञ्जाल प्रयोग गर्ने होइन, अनि आफूलाई चाहिने बेला चाहिँ अब गुगल छ, डिपसिक छ, च्याट जिपिटी छ, अहिले त अप्ठ्यारो लागेको कुराहरू त्यहाँबाट ट्राई गर्ने, अनि त्यहाँबाट नभएपछि भोलिपल्ट अथवा कुनै समयमा अनि टिचरहरूलाई त्यो कुरा सोधेर त्यसरी गर्छु।
0: निरुष्मालाई पढाइ बाहेक खेलकुदमा चाहिँ के कुरामा रुचि राख्नुहुन्छ, सहभागिता जनाउनुहुन्छ?
1: खेलकुदमा त म लगभग सबैमा सहभागिता जनाउँछु। स्कुलमा स्पोर्ट्स मिट भएको बेलामा फुटबल खेल्ने, टेबल टेनिस, ब्याडमिन्टन, बास्केटबल, भलिबल, जे जे हुन्छ सबैमा पार्टिसिपेट नै हुन्छु। मलाई अब खेलकुदमा त्यस्तो रुचि भएको चाहिँ फुटबलमा मात्र।
0: तपाईँलाई खानेकुरामा चाहिँ के मनपर्छ होला?
1: मलाई खानेकुरामा मासु।
0: हजुर। अनि तपाईँले बाहिरका खानेकुराहरू कतिको खाने गर्नुभएको छ?
1: बाहिरको धेरै खाँदैन। बाहिरको खानेकुराहरू अब हेल्दी पनि हुँदैन, त्यसै गरी अब चाउचाउ बिस्कुटहरू धेरै खाइँदैन, किनकि अब घरमै हाम्रो अब तरकारी अनि मकै काँक्राहरू यताउति सिजन अनुसारले राखिन्छ, अनि घरमै खाने, घरमै खाएको पुगिहाल्छ, बाहिरको खाने मन लाग्दैन।
0: तपाईँ कोटेश्वरमा बस्नुहुन्छ, बाजुरामा जन्मनुभयो होइन, त्यहाँसम्म तपाईँ जाने आउने कतिको गर्ने गर्नुभएको छ?
1: जाने आउने धेरै गरिँदैन सर, किनभनेपछि अब दसैँमा स्कुल छुट्टी हुन्छ, अनि त्यसै माथि प्राइभेट स्कुल धेरै दिन पनि बिदा हुँदैन। जान 3 दिन, आउन 3 दिन, गएर 6 दिन बिदा भइहाल्छ, 6 दिन यत्तिकै गइहाल्छ, अनि 15 दिनको बिदा हुन्छ, 15 दिन 2 हप्ता जतिको बिदा हुन्छ। त्यस बिदामा पनि अब यहाँबाट गाउँ जान फर्कन पैसा त धेरै लाग्छ नि त, अनि सधैँ भने जस्तो पैसा पनि हुँदैन हरेक वर्ष, त्यही भएर अब 3-3 वर्षमा हामी एकपल्ट गाउँ जाने गर्छ।
0: बाजुरा जिल्लाको बारेमा तपाईँलाई, अथवा त्यहाँको धार्मिक संस्कृतिको बारेमा, त्यहाँको धार्मिक मन्दिरहरूको बारेमा पनि थाहा छ?
1: त्यहाँको धार्मिक मन्दिर भन्नाले पनि बाजुरा चाहिँ बढी मालिकाको नामले हल्का चिनिन्छ। बढी मालिकाको बारेमा मलाई धेरै त थाहा छैन, तर त्यहाँ चाहिँ माता कालीको चाहिँ आशीर्वाद लागेको ठाउँ, माता काली बसेको ठाउँ भन्ने बुझिन्छ। बढी मालिकाको 2 रूप छ भनेको पनि सुनेको थिएँ यताउता, अब हजुरआमा हजुरबाले भन्नुभएको। बढी मालिका जाँदाखेरि चाहिँ 2 बाटो हुन्छ अरे, एउटा बाटोले चाहिँ त्यो भूतप्रेततिर आकर्षित गर्छ अरे, अनि अर्को बाटोले चाहिँ त्यो भगवान्पट्टिको त्यस्तो झल्काउँछ अरे, अनि भूतप्रेतपट्टिको बाटोतिर चाहिँ नहेरिकन त्यहाँ चाहिँ हेर्नु पनि हुँदैन अरे, हेऱ्यो भने पनि अब छा लाग्छ भन्छ, अनि छा लाग्नु भनेको चाहिँ अब भूत लाग्ने, अनि भूतले देउता लाग्ने त्यस्तो हुन्छ अरे, त्यही भएर यस्तै मुख छोपेर अनि त्यहाँ भगवान्को ठाउँमा जानुपर्छ अरे।
0: ए, तपाईँ पुग्नु भएको छ कि छैन? भनेपछि हजुरबा हजुरआमाले भनेको कुरा सुन्नु भएको?
1: हजुर।
0: तपाईँको घरबाट चाहिँ बढी मालिका मन्दिर जान चाहिँ कति समय लाग्छ?
1: लाग्छ होला 2 घन्टा जति।
0: तपाईँले अब फुर्सद भयो भने, अब अलिकति समय मिल्यो भने जाने प्लान बनाउनु भएको छ कि छैन?
1: छ छ, यसै पछि जाने।
0: हजुर। यहाँ चाहिँ कोसँग बस्नुहुन्छ तपाईँ?
1: यहाँ म मेरो कान्छु बुवासँग, सानो बुवासँग।
0: सानो बुवासँग। तपाईँको बुवा मम्मी चाहिँ कहाँ हुनुहुन्छ, के गर्नुहुन्छ?
1: मेरो बुवा विदेशमा बसिन्छ, मलेसिया, अनि मेरो बुवा चाहिँ यतै बसिन्छ तारकेश्वरमा, अनि उहाँ यतै बसिन्छ भाइ बहिनीहरूसँग, भाइ बहिनीहरू त्यतै पढ्छ नि त मेरो, अनि त्यस कारण म चाहिँ त्यहीँ बस्ने, अब मेरो चाहिँ स्कुल पनि यतै भएको कारणले म चाहिँ यहाँ पछाडि बस्छु।
0: तपाईँ खाली समय भयो भने फुर्सदको समयमा घरमा आफन्तहरूलाई चाहिँ के के कुरामा मद्दत गर्नुहुन्छ?
1: म मेरो आफन्तहरूलाई खाली समयको बेलामा घरको काममा सघाउने, खाना पकाउने, अनि यताउता तरकारीहरू अब सघाउने, कहिलेकाहीँ घरमा पाहुनाहरू आउनुभएको बेलामा अब खानेकुराहरू बनाइन्छ नि त, अनि त्यति बेला अचार बनाइदिने, पुरी बनाइदिने, अथवा के के छ पकवान पकाउनु पर्ने त्यसमा हेल्प गर्ने, घरको सरसफाइ गर्ने, अनि बाँकी कुरामा पनि रुचि राख्छु।
0: तपाईँ कति वर्ष पुग्नुभयो?
1: म अहिले 14-15 लाग्छ।
0: 15 लाग्दै हुनुहुन्छ। अनि तपाईँ बेलुकी कति बजी सुत्नुहुन्छ अनि बिहान कति बजी उठ्नुहुन्छ? घरमा सो अध्ययन चाहिँ कति गर्नुहुन्छ?
1: बेलुका ढिला सुत्यो भने 11 बजीसम्म सुत्छु, बिहान चाँडै उठ्नुपर्छ, बिहान 4 बजे 4-5 बजीसम्म उठिसक्छु। 7 बजीदेखि हाम्रो कोचिङ सुरु हुन्छ स्कुलमा, त्यस कारण 4 बजी उठिहाल्छु, चाँडै उठ्छु। अनि घरमा गएर पढ्ने समय भनेको म धेरै पढ्दिनँ घरमा, किन भन्दाखेरि विद्यार्थीले पढ्ने समय धेरै लिएर त्यसले अब धेरै याद हुन्छ भन्ने होइन, कति समय पढिन्छ अनि कति ध्यान दिएर पढिन्छ भन्ने कुरा हुन्छ नि त। त्यस कारण म धेरै समय त पढ्दिनँ, तर जति समय पढ्छु त्यो समयलाई चाहिँ युटिलाइज गरेर राम्रोसँग पढ्छु।
0: फुर्सद हुँदाखेरि तपाईँ घरतिर सामाजिक सञ्जालतिर कतिको व्यस्त हुनुहुन्छ? मोबाइल, टेलिभिजन कतिको हेर्ने गर्नुहुन्छ?
1: हजुर, अब अहिले त जमानै त्यस्तै छ, म हेर्छु, हेर्दिनँ भन्दिनँ, तर समयको ख्याल गरेर हेर्छु। बिदाको दिन अब होमवर्क सकेर यताउति पढ्ने कुराहरू सकेर एकछिन मोबाइल हेर्छु फ्री टाइममा, पछि अब धेरै स्क्रिन हेर्दाखेरि अब आँखा पनि हुन्छ नि त, त्यस कारण अनि पढ्ने बेलामा त्यस्तो कन्सन्ट्रेट भइँदैन कि, त्यस कारण म धेरै मोबाइल त चलाउँदिनँ, तर कहिलेकाहीँ अब काम परेको बेलामा यताउति अब फेसबुकतिर केही इन्फर्मेसनहरू लिनु छ भने, अनि युट्युबतिर भयो गीतहरू सर्च गर्नलाई, अनि कोर्ससँग रिलेटेड कुराहरू, त्यस्तो कुराको लागि चाहिँ म सामाजिक सञ्जाल चलाउँछु।
0: अनि निरुष्माको हामी कुनै प्रतिभा सुन्न सक्छौँ आज?
1: हजुर, मलाई अब पढाइ बाहेक गायनमा रुचि छ।
0: गाउनुहुन्छ?
1: हजुर
0: हजुर। विद्यालयका गतिविधिमूलक कार्यक्रममा कि अन्य समयमा पनि गाउने गर्नुहुन्छ?
1: अन्य समयमा पनि गाउँछु, घरमा पनि गाइरहेको हुन्छु।
0: त्यसो भने आज रेडियो नेपाल सुनिरहनु भएका भाइ बहिनीहरूलाई तपाईँको प्रतिभा सुनाइदिनुहोस्, हामी पनि तपाईँको गीत सुन्छौँ, तपाईँले कस्ता गीत गाउनुहुन्छ त्यो पनि बताइदिनु र गाइदिनु न त।
1: मलाई चाहिँ खास गरी यस्तो लोकगीतहरूमा धेरै रुचि छ, म एउटा लोकगीतै नभए पनि हल्का पुरानो टाइपको गीत गाउँछु अहिले। गीतको शीर्षक रहेको छ फुलको थुङ्गा बगेर गयो है।

0: धन्यवाद।
1: निकै नै मिठो गीत गाउनुभयो। ओरिजिनल भर्सनमा यो कसले गाउनु भएको तपाईँलाई थाहा छ?
0: त्यो चाहिँ थाहा छैन।
1: थाहा छैन, कहाँबाट सुन्नुभयो?
0: मैले युट्युबबाट।
1: यो चाहिँ तारा देवीले गाउनु भएको गीत हो। तपाईँले विद्यालयबाट हुने गतिविधि पढाइभन्दा बाहेकका सृजनात्मक कार्यक्रममा पनि भाग लिने गर्नु भएको छ?
0: गरेको छ। अब कविता वाचन प्रतियोगिताहरू हुन्छ, आफैले लेखेर आफैले सिर्जना गरेर वाचन गर्ने, अनि यो कथा भन्ने, त्यस्तै टाइपको स्कुलमा हुने अब अतिरिक्त क्रियाकलापहरू अरू क्रियाकलापहरूमा पार्टिसिपेट हुन्छ।
1: विद्यालयबाट हुने शैक्षिक भ्रमण लगायतका अन्य कार्यक्रममा पनि भाग लिने गर्नु भएको छ कि छैन?
0: हजुर, गरेको छ।
1: विशेष गरेर कुन ठाउँमा जानु भएको छ, स्मरणीय कुनै छ?
0: हामीलाई विद्यालयले चाहिँ अब सामाजिकको पार्टसँग रिलेटेड यो विश्व सम्पदा साइटको भ्रमणका लागि लगेर जानुभएको थियो। दुई दिनको भ्रमणमा हामीले 7 सम्पदाहरू घुम्यौँ। हाम्रो साथीहरू सबैसँग घुम्दा रमाइलो पनि भयो, धेरै कुरा नयाँ कुराहरू पनि सिकियो। त्यसै गरी अब देशको सम्पदा संरक्षण गर्नुपर्छ भन्ने कुराले पनि हामी आकर्षित भयौँ। त हाम्रो सम्पदाहरू अब पुरानो शैलीमा बनेको, अनि हामीले त्यसमा संरक्षण गर्नुपर्ने कुराहरू, हामीले जोगाउनु पर्ने कुराहरू, हाम्रो सम्पदाहरू चाहिँ के रहेछन् त, हामीले नजानेका कुराहरू के रहेछन् त भनेर हामीले सिकेका थियौँ।
1: यस्ता कुराले पढाइलाई कतिको उत्साह सृजना गर्छ जस्तो लाग्छ तपाईँलाई?
0: त्यसले पढ्ने कुरामा चाहिँ धेरै नै मद्दत गर्छ, किनकि अब हामीले लेखेर भन्दा घोकेर भन्दा हामीले हेरेको कुरा धेरै याद गर्छौँ नि त। प्रत्यक्ष गएर त्यसको अवलोकन गर्दाखेरि धेरै कुराहरू सिकिन्छ, ए यहाँ त यस्तो रहेछ है भन्ने हुन्छ है। अब त्यस्तो हुँदाखेरि अब दिमागमा चाहिँ त्यो कुरा बसिरहन्छ, मैले त्यस्तो कुरा घुमेको थिएँ, यहाँ त्यस्तो थियो, यस्तो थियो भन्ने कुरा विद्यार्थीहरूले पनि त जानकारी पाउँछन् नि त। अनि त्यस्तो हुँदाखेरि त्यो चाहिँ अब धेरै नै प्रभावकारी हुन्छ।
1: निरुषमा, तपाईँ बालबाटिका कार्यक्रम मार्फत बाल अधिकारको बारेमा तपाईँले कति बुझ्नु भएको छ? बाल अधिकार के हो, तपाईँले हामीलाई परिभाषा गरिदिनु न।
0: हजुर, अब बाल अधिकार भन्नाले चाहिँ बालबालिकाले अब पाउनुपर्ने अधिकार, आफूले उपभोग गर्न पाउनुपर्ने अधिकार हो। बालबालिकाले आफूप्रति भएको अन्यायलाई, आफूप्रति भइरहेको शोषणलाई जानेर बुझेर आफूप्रति त्यो शोषण भइरहेको छ अथवा आफूले आफ्नो अधिकार प्रयोग गर्न पाएको छैन भने त्यसको कम्प्लेन गर्न सक्नुपर्छ, उजुरी दिन सक्नुपर्छ। बालबालिका भएकै कारण हाम्रो लागि बाल अधिकार बनेको हो नि त। हामीले त्यो बाल अधिकारको सदुपयोग गर्नुपर्छ। कतिपय बाल अधिकारहरू दुरुपयोग भएको पनि देख्छौँ। अब दुरुपयोग गर्दै अहिले धुम्रपानहरू त्यो लतहरूमा फसिरहेका छन् सबै बालबालिकाहरू धेरै जस्तो। अब यहीँ पनि देखिरहेको हुन्छु, गल्लीमा बसेर हामी जस्तै बालबालिकाहरू चुरोट अरू यताउति धुम्रपान गरिरहेको देखिरहेको हुन्छु। त्यस्तो चाहिँ गर्नु हुँदैन। हामी अब विद्यार्थी हो, पढ्ने विद्यार्थी, हामी बालबालिका छौँ, बालबालिका भएकै कारण आफ्नो अधिकारको सदुपयोग गर्न सिक्नुपर्छ। एउटा भाष्य छ, सानालाई माया र ठुलालाई सम्मान भन्ने। बालबालिका हौँ, हामीभन्दा ठुलालाई सम्मान पनि गर्नुपर्छ, माया पनि गर्नुपर्छ। सानालाई सिकाउने हो, माया गर्ने हो, त्यस कारण राम्रा बानीहरूको प्रयोग गर्दै कसैलाई होच्याउने, कसैलाई हेप्ने काम कहिले पनि गर्नु हुँदैन। आफू ठुलो भन्ने कुरालाई चाहिँ प्राथमिकता नदिएर सबैजना समान हो, मैले उसलाई पनि सम्मान व्यवहार गर्नुपर्छ, म पनि ऊ जस्तै हो, ऊ पनि हामी जस्तै हो भन्ने कुरालाई चाहिँ प्राथमिकता दिनुपर्छ भन्ने।
1: हजुर, धेरै राम्रो जानकारी गराउनु भयो। अब तपाईँको अन्त्यमा रेडियो नेपाल मार्फत आजको यो कार्यक्रम मार्फत भन्नुपर्ने केही छ?
0: अन्त्यमा म रेडियो नेपाल मार्फत मलाई सुनिरहनु भएका सम्पूर्ण श्रोताजनहरूलाई चाहिँ हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु। सुनेर आफ्नो व्यस्त समयमा पनि सुनेर साथ दिनुभयो, धेरै धेरै धन्यवाद। अनि अन्त्यमा, रेडियो नेपालले राम्रा समाचारहरू प्रकाशन गरिरहेको हुन्छ, राम्रा कुराहरू सिकाइरहेको हुन्छ। रेडियो नेपाल मार्फत पनि हामीले धेरै राम्रा कुराहरू सिकिरहेका हुन्छौँ, सुनिरहेका हुन्छौँ। देशभरिको जानकारीहरू, समाचारहरू पनि सुनिरहेका हुन्छौँ। अरू कुराहरूमा अहिलेको समयमा अरू सामाजिक सञ्जालहरूमा आफ्नो समय बर्बाद गर्नुभन्दा पनि रेडियोहरू सुनेर धेरै कुराहरू सिकिन्छ नि त। स्क्रिन हेरेर भन्दा पनि कानले सुनेर धेरै कुराहरू सिक्न सकिन्छ। रेडियो नेपालबाट हामीले धेरै जानकारीहरू लिएका छौँ, धेरै राम्रा कुराहरू सिक्न सक्छौँ। म बच्चा हुँदाखेरि पनि रेडियो नेपाल सुन्थेँ, सानो टुकटुकी मोबाइल हुन्थ्यो नि त। अनि यहाँ अब अहिलेसम्म सुनेर साथ दिनुभएकोमा सम्पूर्णलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु।
1: हजुर, तपाईँले एकदम जनप्रिय कुरा गर्नुभयो। तपाईँ जस्तो बाल बालिकाले रेडियो नेपाल सुनेर त्यहाँबाट धेरै कुराहरू सिक्न पाइन्छ। अहिले त सिकाउने पद्धतिहरू जस्तो शिक्षामा पनि धेरै राम्रा कुराहरू रेडियो नेपालले शैक्षिक कार्यक्रम मार्फत धेरै ज्ञानगुणका कुराहरू कक्षा 10 पढ्ने भाइ बहिनीहरूलाई त एसीमा काम लाग्ने कुराहरू पनि सिकाइरहेको छ। यसलाई पनि समय मिल्यो भने तपाईँले सुन्ने प्रयास गर्नुहोला। र अन्त्यमा तपाईँको एउटा सृजना हातमा छ जस्तो लाग्यो, यो पनि सुनाउन चाहनुहुन्छ?
0: यो चाहिँ बढी मालिकाको बारेमा रहेको छ। मेरो लेख यस प्रकार रहेको छ। बढी मालिका सुदूरपश्चिम नेपालको बाजुरा जिल्लामा अवस्थित एक प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल हो। समुद्री सतहबाट करिब 4,210 मिटरको उचाइमा रहेको बढी मालिका मन्दिर देवी भगवती मालिका देवीको शक्तिपीठका रूपमा प्रसिद्ध छ। यहाँ हरेक वर्ष जनै पूर्णिमाको अवसरमा विशेष मेला लाग्ने गर्दछ, जहाँ नेपालका विभिन्न जिल्लाका साथै भारत समेत हजारौँ भक्तजन दर्शनका लागि आउने गर्छन्। बढीमालीका क्षेत्र प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ। यहाँका हरियाली फाँटहरू, रमणीय हिमाली दृश्य, मनमोहक घाँसे मैदान पाटन तथा शीतल वातावरणले पर्यटकहरूलाई आकर्षित गर्छन्। धार्मिक आस्थासँगै साहसिक पदयात्राका लागि पनि यो क्षेत्र निकै लोकप्रिय मानिन्छ। बढीमालीका देवीले आफ्ना भक्तजनको मनोकामना पूरा गर्ने जनविश्वास रहेको छ। यस क्षेत्रले सुदूरपश्चिम नेपालको धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको उत्कृष्ट परिचय दिन्छ। धार्मिक पर्यटनको प्रवर्धनमा बढीमालिकाको महत्त्वपूर्ण योगदान रहेको छ, जसले नेपालको पर्यटन विकासमा समेत विशेष भूमिका खेलेको छ।
1: ल, धन्यवाद तपाईँलाई।
0: हजुर, धेरै धेरै धन्यवाद।
2: लौ त भाइ बहिनीहरू, आजको बालबाटिका कार्यक्रममा दीपिका स्कुल कोटेश्वरमा कक्षा 10 अध्ययनरत बहिनीसँग गरिएको यिनै कुराकानी सँगसँगै आजको बालबाटिका कार्यक्रमको निर्धारित समय सकिने लागेको छ। अब हामी अर्को हप्ता अरू नै भाइ बहिनीसँग गरिएको कुराकानीमा आधारित बालबाटिका कार्यक्रम लिएर उपस्थित हुनेछौँ। तबसम्मको लागि बालबाटिका कार्यक्रमबाट प्रविधि संयोजनका दाजु पुष्परत्न बज्राचार्य र कार्यक्रम सञ्चालक दाजु बलराम कोइराला बिदा माग्छौँ। नमस्कार। तपाईँ रेडियो नेपाल सुन्दै रहनुहोला।
3: जय।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम पौरखी कृषक। कृषि नै जीवनको मूल आधार हो। कृषिलाई जीवनको मूल आधार ठानेर अनुकरणीय कार्य गर्नेहरू हुन् पौरखी कृषक।
3: नमस्कार, कार्यक्रम पौरखी कृषकको आजको श्रृङ्खलामा स्वागत छ। आज हामी काठमाडौँ जिल्ला नागार्जुन नगरपालिका वडा नम्बर 6 बाख्रा पालन सँगै फुल खेती गर्दै आउनुभएका कृषक राम बहादुर थापाको पौरखको कथा प्रस्तुत गर्दैछौ। पोखराबाट काठमाडौँ आउँदै गर्दा माइला दाईका केही सपना थिए, तर केही पनि सोचेको जस्तो नभएपछि उहाँले वैदेशिक रोजगारीमा जाने कोसिस गर्नुभयो। आफूसँग भएको पैसाले विदेश जान नपुग्ने भएपछि उहाँले त्यही पैसामा केही ऋण थपेर कृषिमा लगानी गर्नुभएको थियो।
4: 17 वर्षदेखि नै म काठमाडौँ छिरेको हुँ, अहिले 52 वर्ष भए। के गर्ने त, अब काठमाडौँ त आइयो, के गर्ने भनेर पहिला सुरुमा चाहिँ यस्तै यस्तै ज्यामी कामहरू गरियो। 80 रुपियाँ ज्याला खाएर पनि काम गरियो, अनि त्यसपछि होटल व्यवसाय गरौँ, योभन्दा अलिकति हुन्छ कि भनेर 11 वर्ष होटल व्यवसाय गरेँ। त्यसमा पनि मलाई त्यति उपलब्धि लागेन। विदेश जानको लागि, दुबई जानको लागि भिसा लागेको थियो सेक्युरिटी गार्डको लागि, अनि मलाई मेन पावरले 2.5 लाख रुपियाँ माग्यो। त्यसपछि मैले 2.5 लाख त हजुर म त दिन सक्दिनँ, अब हामी काम गर्ने ज्यालादारी काम गर्ने मान्छे अब कसरी तिर्ने 2.5 लाख, सक्दिनँ म भने। अनि त्यसपछि अब भएन भनेर मैले पासपोर्ट पनि उहीँ मेन पावरमै छोडिदिएँ। 1.5 लाख रुपियाँमा 5 वटा टनल खरिद गरेँ मैले। 2.5 लाख तिरेर म जान्न, म त्यो अलिकति त्यत्रो पैसा तिर्न नसकेर थोरै पैसा थियो मसँग, त्यो थोरै पैसा लगानी गरेर 1.5 लाख रुपियाँ लगानी गरेर 5 वटा टनल यस्तै किने। आधी चाहिँ बचत थियो, आधी चाहिँ फाइनेन्सबाट लिएको थियो। मलाई त त्यो ऋण तिर्न नि साह्रै गाह्रो भयो। हजुर,
3: सुरुको वर्षमा नै टमाटरले उत्साहजनक आमदानी दिएपछि कृषक थापालाई थप हौसला मिल्यो। उमेर ढल्कँदै गएसँगै उहाँलाई माछा पाल्ने रहर भयो, तर आफ्नो जग्गा नभएका कारण पोखरी निर्माण गर्न सम्भव भएन। यसैबीच खेतीबाट खेर जाने वस्तुको सदुपयोग गर्न एकजना छिमेकीको सल्लाहमा उहाँले एउटा बाख्रा पाल्न सुरु गर्नुभयो। त्यही एउटा बाख्राबाट सुरु भएको यात्रा आज उहाँको आमदानीको मुख्य स्रोत बनेको छ।
4: पहिला सुरु वर्ष 5 वटैमा टमाटर लगाए, सिर्जना भन्ने टमाटर, त्यसबाट नै एकदम राम्रो भयो। 10 वर्ष नै गरेँ होला मैले त्यो तरकारी खेती। त्यसपछि अब उमेर ढल्किँदै गयो, गरुङ बोकेर हिँड्नुपर्ने, अब मैले हल्का काम के पाउँछु होला त जस्तो लाग्यो आफैलाई। त्यसपछि मैले नि हल्का काम खोज्दै गरेँ। खोज्दाखेरि मलाई पाल्न गर्न त अब मलाई माछा पाल्न एकदम रहर थियो, तर ठाउँ पाइनँ मैले। एकदम रहर थियो यो एरियामा माछा पाल्नलाई। साहुहरूलाई जग्गा माग्दाखेरि होइन, माछालाई पोखरी खन्नुपर्छ खाल्टो, त्यो हुँदैन, हामी जग्गा बिग्रन्छ, नदिने भन्ने हिसाबले त्यो जग्गा पाइएन यो एरियामा। अनि त्यो एकजना नेवार बुवाले बाख्रा दिनुभयो एउटा, तिम्रो तरकारीहरू धेरै घाँसहरू खेर जान्छ, गाईहरूलाई दिइरहेछौ, त्यो घाँस सदुपयोग मलको लागि तिमीलाई चाहिन्छ किसानलाई भनेर मल किनिरहनु पर्छ, मल पनि हुन्छ भनेर एउटा बाख्रा पाल्नु कि पाल्नु भन्नुभयो। अनि मैले पालेँ हजुर, ल्याएँ उहाँ बुवासँग 9,500 ल्याएँ। 9,500 ल्याएर आजसम्म 12 वर्ष भयो। 12.5 वर्षमा मैले एउटा बाख्राबाट 35 वटासम्म बनाएँ, 35 वटासम्म बनाएँ। अहिले 25 वटा छन्, अस्ति 7 वटा खसी बोकेर बेचेँ। यही फुल खेती, तरकारी खेतीहरू, यस्तै मकैहरू अलिअलि गर्छु हल्का हल्का।
3: कुनै समय घर खर्च चलाउन समेत धौधौ परेको थियो, तर अहिले साग फुल र खसी बोका बेचेर आएको आमदानीले घर खर्च चलाएर केही बचत पनि गरेको उहाँ गौरवका साथ बताउनुहुन्छ।
4: आमदानी जस घर खर्च, 2-4 पैसा नि जोड्या छु अहिले मैले। 2-4 पैसा जस बाख्राहरू खसीहरू बेच्छु। वर्षमा दसैँमा धन्नै 8-10 वटा त खसी पाठाहरू वर्षमा त्यति त बेच्छु मैले। बेचेर जस अहिले चाहिँ त मलाई धेरै नै फाप भइरहेको छ। पहिला त म डुब्या थिएँ, अहिले त अलिअलि यति गर्नाले धन्न मेरो सास आइरहेको छ। कृषिले मलाई गरेको छ। मैले साउलाई भाडा तिरेर दुई चार पैसा म खाएर छोराछोरी जान परिवारलाई यताउति गरेर होइन जस दुई चार पैसा जोगाएको छु, मलाई कृषिबाट चाहिँ धेरै नै ऊ भएको छ, म जस अहिले चाहिँ सन्तुष्ट छु। कृषि पेसा गर्यो भने के हुँदो रहेछ, हार खानु हुँदो रहेछ, गर्यो भने हुँदो रहेछ, सकिँदो रहेछ भन्ने जस्तो लाग्छ अहिले चाहिँ।
3: उत्पादनदेखि बजारसम्मको ज्ञान भएका रामबहादुरले बजारको माग र आवश्यकता अनुसार साग र फुल उत्पादन गर्नुहुन्छ। उहाँको मुख्य बजार भने काठमाडौँ नै रहेको छ।
4: खास त मैले लाउनु पर्ने त अहिले सयपत्री फुलै लाउनु पर्ने, सयपत्री अलिक बजारमा ठाउँ ठाउँमा हेर्दाखेरि धेरै उत्पादन भएको देखेँ, अनि त्यसपछि बजार उसमा राम्रो मार्केट पनि आएन, म त दिनकै बजार जानुपर्ने मान्छे, फुलमा पनि त्यति राम्रो आएको देखिनँ, धेरै उत्पादन भयो कि, अनि त्यसपछि म यसलाई लस गर्छु, फुललाई अहिले लस गरेर म साग लगाउँछु, सागबाट लिन्छु बर्खामा, सागबाट अलि आउँछ होला बरु फुलबाट भन्दा भनेर मैले साग लगाएँ, बिउहरू दल राखेर तयार गरेका थिएँ, फुलहरू अरू अरूलाई नै मैले बिक्री गरेँ, ल्याएर 4500 रुपियाँ हजार सिटको 4500 पर्थ्यो, ल्याएर दल राखेर बिरुवा हुर्काएर मैले बेचेँ, बिरुवा बेचेँ, एउटा बिरुवाको मैले 15 रुपियाँको दरले बेचेँ। यहाँ त्यो बगारे भन्दो रहेछ यतातिर चाहिँ, खसी लिन आउने खसी बोका खोज्दै आउनेहरूलाई बगारे भन्दो रहेछ, उहाँहरू पनि आइरहनुहुन्छ, खसी बजार यहाँ कलङ्की छ नि, कलङ्कीबाट पनि आउनुहुन्छ, उहाँबाट आउनुहुन्छ, अस्ति पोहोरको साल दसैँमा 10 वटा पठाएँ, गाडी नै आउनु भएको थियो कलङ्कीबाट खसी बजारबाट। तर मैले चाहिँ अहिलेसम्म 12 वर्ष भयो, तर मैले अहिलेसम्म ढक तराजुमा राखेर चाहिँ मैले अहिलेसम्म एउटा पनि बेचेको छैन, मैले अन्दाजले यति दिनुहोस् लैजानुहोस् भन्छु कि, हचुवाको भरमा मैले दिन्छु।
3: अहिले बजारमा प्राङ्गारिक मलको माग चर्को छ। यही अवस्थालाई ध्यानमा राखेर कृषक थापाले बाख्रा पालनबाट निस्कने मल पनि बेच्ने गर्नुभएको छ।
4: हुन त मेरो त युरिया त्यति आवश्यक पर्दैन, बाख्रा पालेको छु, यही मलले पनि मलाई जति भए पनि पुग्छ, अनि मैले अझ मल पनि बिक्री गर्छु, नुवाकोटसम्म स्ट्रबेरीको लागि मेरो यो धुलो मल जान्छन्, 400 रुपियाँ बोराले, उयो बोराको 400 रुपियाँले अब यो 10 बोरा तयार पारिन बन्छ, त्यहाँबाट झिकेर यहाँ कुहाउँछु, कुहाएर यसरी पल्टाएर कुहाएर मात्रै धुलो पारेर मात्रै अनि पठाउँछु बोरामा, यो व्हाइट गुम्बामा आनीहरूले त्यो फुलको लागि गमलामा फुलको लागि चाहिँ 10 बोरा तयार पारिदिनु गाडी आउँछ भन्नुभएको, त्यो यो पनि पुर्याउनै सकिरहेको छैन, अस्ति मात्रै किबीमा राख्नको लागि 32 बोरा पठाएँ, मल त यहाँ राख्नै पाइँदैन, भ्याउँदै भ्याउँदैन मल त।
3: कृषक थापाले अरूको जग्गा भाडामा लिएर खेती र बाख्रा पालन गरिरहनु भएको छ।
4: साउको अहिले भाडा तिरेर नै मैले 1-2-3 ठाउँमा तिर्छु, यो 45,000 तिर्छु, तल फुल खेती 20,000 तिर्छु, उता ढोलङ्गेमा छ आधी रो पनि त्यसलाई 10,000 तिर्छु, 75,000 भाडा तिरेर गर्छु, अनि अरू 2 रो पनि चाहिँ उता केरुङ, केरुङको शेर्पा दाई हुनुहुन्छ, उहाँ दाईले तिमी पहिलादेखि नै गरिरहनु किसान काम गर्ने रहेछौ, राम्रो काम गर्ने रहेछ, गरेर खानु मलाई भाडा पर्दैन भनेर यो वाइडगुमा माथि 2 रो पनि चाहिँ साउले दिनुभएको, त्यसको चाहिँ मैले भाडा दिन्न।
3: उहाँको यो यात्रामा उहाँको परिवार पनि उत्तिकै जोसका साथ लागिरहेको छ। माइला दाई र माइली दिदीसँगै उहाँहरूका छोराले पनि यो व्यवसाय सम्हाल्नमा सहयोग गर्नुहुन्छ।
4: हामी 3 जना छौँ, छोरा परिवार र म 3 जना छौँ, 3 जनाको उसबाट नै यसरी नै गरिरहेको छौँ, कुनै साह्रो गाह्रो त्यस्तो अब रोप्नलाई बिरुवाहरू रोप्न त्यस्तो कुनै कुनै यसो एक दिनलाई ज्यालामा ल्याउँछु, तिनीहरू गर्छन्, नभए त घरकै मान्छेले नै चलाइराखेको छु अहिलेसम्म। दिन यसरी बिहान 4 बजे उठेर जान्छु बजार, अब त्यही बेचबिखन गर्छु, अब फुल एक दिन तरकारी लान्छु, एक दिन फुल लान्छु, अनि त्यसै गरेर लान्छु र अनि त्यही बाख्रा पाठालाई दाना पानी अब यताउति गरेर ल्याउँछु, अनि अरू त अब आएपछि यही बाख्रा पाठालाई स्याहारसुर गर्ने घाँस पानी कुँडो पानी त्यही गर्छु, अनि दिउँसो चाहिँ छोरोले बाख्रा लिएर जान्छ, म र परिवार चाहिँ अब यही स्याहार्नु पऱ्यो नि, फेरि फुलहरू तरकारीहरूतिरै त्यतितिरै बाख्राहरूलाई घाँस पनि चाहियो, त्यही गरेर दिनचर्या यसरी नै बिताइरहेको छु।
3: बाख्रासँगै दिन कटाउन रुचाउने माइला दाई र माइली दिदीका लागि यी बाख्राहरू केवल आमदानीका स्रोत मात्र होइनन्, उहाँहरू यी बाख्राहरूलाई आफ्नो सुख दुःखको साथी मान्नुहुन्छ र आफ्नै सन्तानलाई जस्तै माया अनि हेरचाह गर्नुहुन्छ।
4: यिनीहरूले खाए कि खाएन, म खान्न बरु म भोगिरहेको केही पनि हुँदैन, यिनले खाए खाएन होला, आज कस्तो किसिमको खुवायो होला भन्ने चिन्ता लाग्छ, अनि त्यही भएर म दाना पानी त कम गर्दिनँ, मेरो अरूको लेखी हेरेर मेरो यो ऊहरू चाहिँ वस्तुहरू चाहिँ एकदम राम्रो होस् है भन्ने मेरो चाहिँ त्यो हुन्छ, म आफू पाल्छु तर म यी छोराछोरी जस्तै लाग्छ, काखमा लुटुपुटु भएर आउँछन्, म काटेर खान्न, परिवार नै हामी खानु मान्दैनौँ। पठाउने बेला यिनीहरू त रुन्छन्, हेर्नुहोस् छोरो र यो बुढिया चाहिँ रुन्छन्, आफ्नै छोराछोरी जस्तो लाग्छ, सबै काखा काखामा आउँछ। अब एउटा माउले पाँचवटासम्म पायो बच्चा जन्मायो, तिनवटा र चारवटा पाउँदा रेगुलरै सबै नै पाउँछन्, दुध पुग्दैन, दुध खुवाउँदाखेरि तिनीहरू चाहिँ बच्चा जस्तै हुँदो रहेछ के, हेर्नुहोस् बच्चा जस्तै काखमा लुटुपुटु भइहाल्छन् दुध खान आउँदाखेरि।
3: नागार्जुन नगरपालिकाको स्थायी बासिन्दा नभएकाले आफूले सरकारी अनुदान पाउन नसकेको र कर्मभूमिमा बाहिरको मान्छे भनिँदा मन खिन्न हुने कृषक थापा बताउनुहुन्छ। यद्यपि स्थानीय तहबाट प्राप्त प्राविधिक सहयोग, नियमित निरीक्षण र निशुल्क खोप तथा औषधि प्रति उहाँ पूर्ण रूपमा सन्तुष्ट हुनुहुन्छ।
4: आजसम्म मैले त्यस्तो अनुदान भने केही पनि थाहा छैन, गरिदिनु भएको त म गरिबलाई उद्धारै हुन्थ्यो हुन त, मैले त जसरी नि गर्नु पर्थ्यो मेरो काम त, ल्याउनुहोस् ल्याउनुहोस् ल्याउनुहोस् भनेर म कहिल्यै पनि भन्दिनँ हजुर, किनभने अब आफ्नो दुःख आफैसँग छ। नगरपालिकाबाट गरिदिनु भएको त्यो औषधि सम्बन्धी चाहिँ पहिला त थिएन, अहिले दुई चार वर्ष भयो उहाँहरूले निकै राम्रो हेरिदिनु भएको छ, आइदिनु फोन गरेको बेलामा तुरुन्तै आइदिनुहुन्छ, अनि आएर अनि सल्लाहहरू दिनुहुन्छ, यो समय भएपछि पिपिआरको भ्याक्सिनहरू अनि घाँसपातहरू पनि बिउहरू नि दिनुहुन्छ। यो चाहिँ हजुरहरूलाई यहाँबाट मिल्दैन, हजुरहरू बाहिर मान्छे हुनुहुन रहेछ, गर्न त के गर्नु भएको रहेछ तर तपाईँहरूलाई चाहिँ मिल्दैन भन्ने किसिमको चाहिँ ऊहरू आउँथ्यो क्या हजुर बेला बेलामा। ए हजुर, अनि मलाई चाहिँ कस्तो मनमा लाग्थ्यो भने ए हजुर हामी पनि नेपालकै मान्छे हौ नि, बाहिरको मान्छे हो नि, हामी बाहिर भनेको कहाँ, साउदी कतारको कास्की जिल्लाको भयो भने यो काठमाडौँ जिल्लामा आएर मैले व्यवसाय किसान ऊ गर्छु कृषि उसमा गर्छु भने हामी कसरी बाहिर भयौँ, मलाई चाहिँ त्यतिखेरको अवस्था चाहिँ मन खिन्न हुन्थ्यो कि।
3: किसानको मनोबल उच्च रहे मात्र कृषिको क्षेत्र विस्तार हुने हुँदा राज्यले किसान र कृषिलाई प्राथमिकतामा राखोस् भन्ने कृषक थापाको अपेक्षा रहेको छ।
4: आधुनिक किसिमको खोरहरू बनाएर के अरे घाँसहरू त्यस्तै गरेर आधुनिक खोरहरू राम्रो बनाएर अझ योभन्दा व्यावसायिक अझ तपाईँहरूले भ्याएसम्म तपाईँहरूको क्षमताले कति भ्याउँछ 100-150-200 अझै बढाउनुहोस् भन्ने हौसला दिनुभएदेखि टाइम टाइममा आएर हाम्रो पशुभाउहरू खेतीपातीहरू कस्तो भएछ बेला बेलामा आएर चेकजाँच गरेर हेरिदिनुहोस् के किसिमको रोग लागेको छ कस्तो किसिमको उभा छ त्यसो गरेर हेरिदिनु भने हामी त कति गौरव मान्यो नि, हाम्रो छाती त कत्रो हुन्थ्यो, ओहो सरकारले हेरिदिनु भएको छ हामी गरिब किसानलाई पनि यस्तो किसिमले हाम्रो सानो देशको सरकारले पनि यसो गरेर हेरिदिनु भएको छ है हामीले हामी खुसी हुनुपर्छ सरकारले पनि सहयोग गरिदिन्छ हेर्छ भनेर हामीले अरू साथीलाई नै उक्साउँछौँ नि।
3: हार नमान्ने मान्छेले नै गन्तव्य पाउँछ भन्ने दृढ विश्वास राख्ने कृषक थापा सबैजनालाई हिम्मत नहारी निरन्तर मेहनतका साथ अगाडि बढ्न आग्रह समेत गर्नुहुन्छ।
4: हरेस नखौ गरम, मैले पनि जिरोबाट नै सुरु गरेँ, म अहिले यतिसम्म आएँ, मलाई यो किसानबाट धेरै नै, मैले अरू अरू काम गरेँ मलाई फाप भएन, किसानबाट चाहिँ किसान माटोबाट चाहिँ हामीले पाइन्छ, माटोबाट पाइन्छ, किसान गऱ्यो भने चाहिँ हामी कहिल्यै पनि उँधो हुँदैनौँ, हामी फाइदामै जान्छौँ। यस्तो वस्तुभावहरू खेतीपाती फुल खेतीहरू यो बाह्रपाटा पालेर चाहिँ हामी कहिले पनि ऊ हुँदैनौँ। हुन त अब कतिपयले भन्नुहुन्छ हामी त डुब्यौँ भन्नुहुन्छ, त्यो के किसिमले र के मिलेन होइन, त्यसो किसिमको मिलेन होला, दाना पानी मिलेन, घाँस पानी, अब मौसम बाह्रपाटालाई ओबानो ठाउँ खोज्छन्, चिसो ठाउँ थियो कि कस्तो थियो कि होइन, विदेश पनि त्यस्तै हो सबै, म दाजुभाइलाई के भन्छु भने विदेश पनि गरुन्जेल मात्रै विदेश हो, हुन त यहाँ पनि गरुन्जेल नै हो तर भए पनि आफ्नै ठाउँमा मल जल गरेर माटो चलाएपछि माटोले दिन्छ।
3: हो कृषिमा सम्भावना छ तर त्यसलाई सफलतामा बदल्न लगन धैर्य र निरन्तरता चाहिन्छ। यिनै गुणका कारण आज रामबहादुर थापा धेरै किसानका लागि प्रेरणाको स्रोत बन्नुभएको छ।

0: जथाभावी विषादीको प्रयोगले शत्रु किरा मात्र होइन मित्र किराहरूलाई समेत मारेर वातावरण बिगार्नुको साथै दम छालाको रोग तथा क्यान्सर सम्म गराउन सक्छ।
1: त्यसकारण प्राविधिकको सल्लाह अनुसार मात्र विषादीको प्रयोग गरौँ। विषादीको बट्टामा लेखिएको कुराको सधैँ पालना गरौँ।
2: समृद्ध कृषि समृद्ध जीवन।
3: गाउँका कृषकहरू जम्मा सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने
4: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो? सबैले कृषक भनेर चिनेकै छन्।
3: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
5: कुरा त ठिकै हो कि साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
3: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ। अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
5: सूचीकरण त गर्नै पर्ने हो।
3: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्। तल्ला गरी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
6: कृषक सूचीकरण अभियानमा सहभागी बनौँ, कृषकको पहिचान स्थापित गरौँ।
7: यो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? यस कार्यक्रम प्रति तपाईँका केही सल्लाह, सुझाव र जिज्ञासा भए हाम्रो कार्यालयको इमेल ठेगाना info@aitc.gov.np मा मेल गर्न सक्नुहुनेछ। साथै हामीलाई हाम्रो टोल फ्री नम्बर 1660195000 फोन गरेर प्रतिक्रिया राख्न सक्नुहुनेछ। हवस् त, आजको लागि कार्यक्रम पौरखी कृषक यति नै। अर्को साता पनि यस्तै पौरखको कथा लिएर उपस्थित हुने नै छौँ। तबसम्मका लागि कार्यक्रमबाट सहकर्मी काशीनाथ दवारीका साथ म कृतिलाई पनि बिदा दिनुहोस्। नमस्कार।

0: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला साँझको 7 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। सुरुमा प्रमुख समाचार। काठमाडौँदेखि धादिङ जोड्ने नागडुङ्गा सिस्ने खोला सुरुङ मार्ग सञ्चालनमा मुलुककै पहिलो सुरुङ मार्ग सञ्चालनसँगै सडक यातायातमा फड्को। सामाजिक सद्भाव कायम गर्न सबैमा आह्वान गर्ने सुनसरीमा बसेको सर्वदलीय बैठकको निर्णय। स्थानीय देवानगंज र आसपासका क्षेत्रमा प्रशासनद्वारा निषेधाज्ञा जारी। चिकित्सकमाथि भएको कुटपिटको विरोधमा स्वास्थ्य कर्मीहरूद्वारा नारायणी अस्पतालमा आकस्मिक सहितका सबै सेवा ठप्प। र फ्रान्स र स्पेनमा फैलिएको डन्डेलो अझै नियन्त्रणमा आउन सकेन।

0: प्राप्त गरौँ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: अब समाचार विस्तारमा। नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग आजदेखि औपचारिक सञ्चालनमा आएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नेपालस्थित जापानी राजदूत मायदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका अध्यक्ष डाक्टर तानाका अकिहीको लगायतको उपस्थितिमा सुरुङ मार्ग उद्घाटन गर्नुभएको हो। मन्त्री लम्साल, जापानी राजदूत र जाइकाका अध्यक्षले सुरुङभित्र गाडी चलाएर सवारी आवागमनको पनि उद्घाटन गर्नुभयो। थप सामग्रीका साथमा संवाददाता सरिता खनाल।
4: मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङ मार्गका रूपमा लिइएको नागढुङ्गा सुस्ने खोला सुरुङ मार्गको सोमबार औपचारिक उद्घाटन भएको छ। निर्माणका लागि सम्झौता भएको 7 वर्षपछि उद्घाटन गरिएको यो सुरुङ मार्ग सञ्चालनमा आएसँगै काठमाडौँ उपत्यकाको प्रवेशद्वारमा हुने सवारी चाप व्यवस्थापन, यात्रा समयको बचत तथा सुरक्षित र आधुनिक सड़क पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ। सुरुङ मार्ग आयोजनाका उपनिर्देशक इन्जिनियर सञ्जय पन्थीले सुरुङ मार्ग उद्घाटन भएसँगै पहिलो चरणमा एम्बुलेन्स, सुरक्षा निकायका र अत्यावश्यक सवारी साधनलाई मात्र प्रवेश दिइने बताउनुभयो। परीक्षणपछि विभिन्न पक्षसँग छलफल तथा सुरुङ मार्गको सुरक्षा अवस्था र ट्राफिक व्यवस्थापनको परीक्षण गरेर अन्य सवारी साधन सञ्चालन गरिने आयोजनाका उपनिर्देशक इन्जिनियर पन्थीले जानकारी दिनुभयो।
5: हामीले केही दिन अत्यावश्यक सवारी साधनहरू एम्बुलेन्स, दमकल लगायत सुरक्षाकर्मीको सवारी साधनलाई प्रवेश गर्ने व्यवस्था मिलाएका छौँ। 3 महिनासम्म यो ट्रायल फेज हुन्छ र 3 महिनापछि चाहिँ हामीले फुल फेजमा ओपन गर्ने तयारी गरेर छ। त्यसमा रोड युजरहरूबाट राम्रो बिहेव भयो, अनुशासनको पालन भयो, कुनै दुर्घटनाहरू बिचमा भएनन् भने ट्रायल अवधि चाहिँ अलिक छोटो पनि गराउन सकिन्छ। त्यसलाई प्रति हामीले यहाँ सुरक्षाको व्यवस्था गराएर आवश्यक निकायहरूसँग मकडिल गर्नुपर्ने हुन्छ। हाम्रो विभिन्न निकायहरू एपिएफको डिजास्टर टिम, पुलिस प्रशासन अनि चन्द्रगिरी र धनीवासीको दमकलको टिमहरू समावेश हुन्छ। लागि कसरी नियन्त्रण गर्ने, उद्धार कसरी गर्ने अनि सबै फिल्डमा एक्चुअल प्र्याक्टिस जस्तो गरेर अनि मात्र पब्लिकको लागि चरणबद्ध रूपमा चाहिँ हामीले खोल्छौँ।
4: परीक्षण अवधिभर सुरुङ मार्ग भएर सञ्चालन हुने सवारी साधनले कुनै शुल्क तिर्नुपर्ने छैन। कुल 2688 मिटर लामो सुरुङ मार्गमा परीक्षण पछि भने सवारी साधन सञ्चालन हुँदा निश्चित शुल्क तिर्नु पर्दछ। सवारी साधन अनुसार 60 रुपियाँदेखि 600 रुपियाँसम्म शुल्क लाग्ने सड़क विभागले जनाएको छ। आयोजनामा मुख्य एवं उद्धार गरी दुईवटा सुरुङ मार्ग रहेका छन्। मुख्य सुरुङमा सवारी साधन सञ्चालन हुनेछ भने उद्धार कार्यमा उद्धार सुरुङ प्रयोग हुनेछ। सुरुङ मार्गमा सुरक्षा, सहज आवागमन र मानवीय सुरक्षाका लागि दमकल, आकस्मिक उद्धार, सीसीटीभी क्यामेरा, संचार र सुरक्षा संयन्त्र समेत उपलब्ध छ। काठमाडौँको चन्द्रगिरी नगरपालिका एक दहचोक टोटी पाखाबाट सुरु हुने सुरुङ मार्ग पश्चिमतर्फ धादिङको धुनीबेसी नगरपालिकाको सिस्ने खोलामा पुगेर टुङ्गिनेछ। सुरुङ मार्ग सञ्चालनले हाल सञ्चालनमा रहेको राजमार्गमा हुने जाम, त्यहाँको उकालो र घुमाउरो बाटो आदिका कारण इन्धन र सड़क उपभोक्ताको 30 मिनट भन्दा बढी समय बचत हुने अपेक्षा गरिएको छ। पुनः आयोजनाका उपनिर्देशक इन्जिनियर सञ्जय पन्थी।
5: 60 गत वर्षको साउनको 26 गते क्याबिनेटबाट स्वीकृत भएको र राजपत्रमा उपलब्ध भइसकेको रोड रोडको साइडबाट चाहिँ हेर्न सकिन्छ। सर्वसाधारणले पनि अटोमेटिक सिस्टम, आरएफआइडी सिस्टम पनि चलन गरेका छौँ। त्यसमा चाहिँ आफै शुल्क काटिने व्यवस्था हुन्छ। त्यसमा जाममा नपरिकन स्वतः टोल बुथमा टोल नगरिकन स्वतः कट्टा गर्ने सिस्टम पनि चलन गरिसकेको छ। टनलमा चाहिँ 3.5% गेटको समानान्तर किसिमको उकालो भएकोले यसमा चाहिँ गाडीहरू बिग्रिने चान्स एकदमै कम हुन्छ। शुल्क खपत हुने, समयको बचत हुने लगायत माथि निस्कदाखेरि 30 मिनट भन्दा पनि धेरै समय बचत हुने देखिन्छ। त्यसले सर्वसाधारणलाई धेरै सहज हुने देखिन्छ।
4: सुरुङ मार्ग निर्माणमा जापान सरकारले 21 अर्ब रुपियाँ बराबरको सहुलियत ऋण र नेपाल सरकारको 6 अर्ब रुपियाँ बराबरको लगानी रहेको छ। सुरुङ मार्गको शिलान्यास 7 वर्ष अघि 2076 कार्तिक 6 भएको थियो। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
3: जिल्ला प्रशासन कार्यालय सुनसरीमा आज बसेको सर्वदलीय बैठकले सबैलाई सामाजिक सद्भाव कायम राख्न आह्वान गरेको छ। प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकमा देवानगंज गाउँपालिका 3 कप्तानगंजमा भएको घटनाका सम्बन्धमा प्रभावित क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न सबैले आफ्नो तहबाट प्रभावकारी प्रयास गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामी छानेले जानकारी दिनुभयो। अहिले देवानगंज, घुस्की, कप्तानगंज, बुटहा र हरिनगरा बजार क्षेत्रमा स्थानीय प्रशासनले बिहान 7 बजेदेखि निषेधाज्ञा जारी गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी लामी छानेले घटना प्रभावित क्षेत्रमा कुनै पनि अप्रिय घटना हुन नदिन प्रशासनले आवश्यक सुरक्षा संयन्त्र परिचालन गरेको र हाल त्यहाँको जनजीवन सामान्य बन्दै गएको बताउनुभयो। कप्तानगंजमा गैराती दुई समूहबीच भएको झडपको घटनामा गोली लागेर घाइते भएका 24 वर्षीय ओम प्रकाश मेहताको उपचारका क्रममा निधन भएको थियो। बैठकमा जिल्लास्थित प्रमुख राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा सरोकारवालाको सहभागिता थियो। गृह मन्त्रालयले गैराती सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी सिडिओ वासुदेव घिमिरे सहित सुरक्षा निकायका प्रमुखहरूलाई फिर्ता बोलाएको छ। घिमिरेलाई गृह मन्त्रालयमा फिर्ता बोलाएर उहाँको ठाउँमा संखुवा सभाका सिडिओ ईश्वरी प्रसाद अर्याललाई खटाइएको छ। यस्तै कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डिआइजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय काठमाडौँ तानिएको छ भने प्रहरी प्रधान कार्यालयमा कार्यरत डिआइजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालय पठाउने निर्णय गरिएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक एसपी केशव थेवेलाई भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा खटाइएको छ। थेवेको स्थानमा उक्त विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई पठाइएको छ। सुनसरीको दिवानगंज गाउँपालिका 3 कप्तानगंजमा हिजो राति दुई समूहबीच भएको झडपमा एकजनाको निधन भएको थियो। घटनामा परेर 9 सर्वसाधारण, 10 नेपाल प्रहरी र 5 सशस्त्र प्रहरी गरी 24 घाइते भएका थिए। वीरगंजको नारायणी अस्पतालमा अस्ति भएको तोडफोड र चिकित्सकमाथिको कुटपिटको विरोधमा चिकित्सक तथा स्वास्थ्य कर्मीहरूको हडताल आज पनि जारी रहेको छ। स्वास्थ्य कर्मीहरूले आज वीरगंजको घण्टाघर चोकमा नाराबाजी गर्दै दोषीमाथि कारवाही र शान्ति सुरक्षाको ग्यारेन्टीको माग गरेका छन्। हिजोदेखि नारायणी अस्पतालको आकस्मिक सहितका सबै सेवा ठप्प पारेर स्वास्थ्य कर्मीहरू आन्दोलनमा उत्रिएका हुन्। नेपाल चिकित्सक संघको आह्वानमा वीरगंजका निजी अस्पतालका चिकित्सकहरूले समेत आन्दोलनमा ऐक्यबद्धता जनाएपछि त्यहाँका प्राय सबै अस्पतालको उपचार सेवा प्रभावित बनेको छ, जसका कारण उपचारका लागि पुगेका सर्वसाधारण बिरामीहरू मर्खामा परेका छन्। शनिबार वीरगंज 25 45 वर्षीय राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित आफन्त र गाउँले आकस्मिक कक्षमा तोडफोड गर्दै डाक्टर प्रमोद रामलाई निर्घात कुटपिट गरेका थिए। यसैबीच स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै आन्दोलनरत चिकित्सकहरूलाई तत्काल काममा फर्किन अनुरोध गरेको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न सरकार प्रतिबद्ध रहेको जनाइएको छ। संघीय संसदको प्रतिनिधि सभाको बैठक आगामी बिहिबार र राष्ट्रिय सभाको बैठक आगामी शुक्रबार बस्दैछ। वर्षीय अधिवेशनका रूपमा रहेको यस अधिवेशनमा बजेट र त्यससँग सम्बन्धित विधेयक पास भइसकेको छ भने दुवै सभामा सरकारले नयाँ विधेयक दर्ता गराएको छैन, जसका कारण संसद सरकारी बिजनेसविहीन अवस्थामा छ। संवाददाता तुलसी सापकोटाको रिपोर्ट।
0: संघीय संसदको चालु अधिवेशन अन्तर्गत यति बेला संघीय संसद सचिवालयसँग कुनै पनि सरकारी बिजनेस छैन। संघीय संसदको प्रतिनिधि सभाको बैठक बिहिबार र राष्ट्रिय सभाको बैठक शुक्रबार बोलाइएको छ। गत वैशाख 28 गतेदेखि सुरु भएको संघीय संसदको वर्षीय अधिवेशन अन्तर्गत दुवै सभाबाट बजेट र यससँग सम्बन्धित विधेयकहरू पारित भइसकेका छन्। यस अधिवेशनमा अहिलेसम्म प्रतिनिधि सभाबाट 10 विधेयक पारित भइसकेकाले विधि निर्माणको प्रक्रियाबाट दोस्रो अधिवेशन उपलब्धिमूलक रहेको संघीय संसद सचिवालयले जनाएको छ। प्रतिनिधि सभामा विभिन्न समितिमा गरेर हाल 7 विधेयकहरू विचाराधीन अवस्थामा रहेका छन्। ती विधेयकहरूमाथिको छलफल सकेर समितिले प्रतिवेदन सभामा पेश गरेमा ती विधेयकहरू सभाको कार्यसूचीमा अगाडि बढ्नेछन्। यसै गरी सभामा अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक विचाराधीन अवस्थामा रहेको छ। राष्ट्रिय सभामा भने यति बेला एउटा पनि विधेयक छैनन्। सामान्यतया सदनमा विधेयकहरू सरकारले ल्याउने र सरकारबाट यति बेला कुनै पनि नयाँ विधेयकहरू नआएका कारण सरकारले दिने बिजनेस संसदसँग नरहेको बताउनुहुन्छ संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरी।
6: प्रतिनिधि सभातिरका समितिहरूमा 7 विधेयकहरू विचाराधीन रहेको अवस्था छ। छलफल भएर शीघ्र प्रतिवेदन प्राप्त हुन आएमा आगामी बैठकहरूमा ती विधेयकहरूलाई कार्यसूचीमा समावेश गर्न सकिने अवस्था रहन्छ। त्यसै गरी सामान्य विचाराधीन अर्थ सम्बन्धी केही कानुनहरूलाई संशोधन गर्ने विधेयक रहेको छ। अहिलेको हाम्रो विधेयकको अवस्था यही नै हो। सरकारले संसदलाई बिजनेसहरू दिने भनेको विधेयकहरू दर्ता गराएर अगाडि बढाउने भन्ने हो। सरकारले एक आर्थिक वर्षभित्रमा के कति विधेयकहरू लिएर आउने हो भनेर पहिलो चरण, दोस्रो चरण र तेस्रो चरण गरेर 166 विधेयकहरू आउँदैछन् भनेर सचिवालयले बुझेको पनि छ। यद्यपि आजको मितिसम्ममा चाहिँ कुनै पनि नयाँ विधेयकहरू दर्ता भइसकेको अवस्था छैन।
0: सरकारले आगामी आर्थिक वर्षमा बनाउने 166 विधेयकको प्राथमिकीकरण गरेर सूची प्राप्त गरेको भए पनि संसदमा नयाँ विधेयक भने दर्ता नभएको संघीय संसद सचिवालयले जनाएको छ। प्रतिनिधि सभामा 2 संकल्प प्रस्ताव र 2 जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएका छन् भने 16 प्रश्नहरू दर्ता भएका छन्। संकल्प प्रस्ताव, जरुरी सार्वजनिक महत्वको प्रस्ताव, सांसदहरूसँगको प्रश्नोत्तर, संसदमा लिखित र मौखिक रूपमा प्राप्त प्रश्न लगायतका विषयहरू संसदको आफ्नै बिजनेसका रूपमा रहने र त्यसैलाई अगाडि बढाउन सक्ने प्रवक्ता गिरी बताउनुहुन्छ।
6: राष्ट्रिय सभाको सभामा पनि र समितिमा पनि कुनै पनि विधेयकहरू विचाराधीन अवस्थामा छैनन्। खास गरी राष्ट्रिय सभाले अहिले विभिन्न संवैधानिक अङ्गका प्रतिवेदनहरू प्रस्तुत गर्ने र सामान्य छलफल गर्ने गरेर कार्यसूची राखेर अगाडि बढिरहेको अवस्था तत्कालै अब विधायकीय कार्यसूची चाहिँ राष्ट्रिय सभामा छैन। अहिले खासमा प्रश्नोत्तर, केही प्रस्तावहरू र सीमित विधेयकहरू नै बिजनेसको रूपमा रहेको अवस्था छ।
0: राष्ट्रिय सभामा यस अधिवेशनमा एउटा संकल्प प्रस्ताव र एउटा जरुरी सार्वजनिक महत्वको ध्यानाकर्षण प्रस्ताव दर्ता भएकोमा संकल्प प्रस्तावमाथि छलफल भइसकेको छ भने ध्यानाकर्षण प्रस्तावमाथिको छलफल बाँकी छ। तुलसी सापकोटा, रेडियो नेपाल, काठमाडौँ।
3: कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले जनताको चाहना अनुरूप विकासका लागि आवश्यक कानून संशोधन गर्नुपर्ने बताउनु भएको छ। चितवनमा पत्रकारसँग आज कुराकानी गर्दै उहाँले जनताको अपेक्षा अनुसार कानून बनाउन नसक्दा योजना अनुसारका काम गर्न कठिनाई हुने उल्लेख गर्नुभयो। उहाँले आर्थिक वर्ष 2083-84 कानून सुधार वर्षका रूपमा घोषणा गरेकाले 166 कानून बनाउनुपर्ने जानकारी दिनुभयो। मन्त्री गौतमले काममा बाधा पुग्ने कानूनलाई तत्काल संशोधन गरिने बताउँदै निजामती सेवामा 30 सेवा र 55 उमेर हदको कुरा प्रक्रियामा रहेको बताउनुभयो। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सरकारले प्रतिबन्ध लगाएका वस्तुको भौतिक तथा डिजिटल माध्यमबाट बिक्री वितरण भइरहेको गुनासो प्राप्त भएकाले त्यस्ता गतिविधि तत्काल रोक्न सम्बन्धित सबै पक्षलाई चेतावनी दिएको छ। विभागले आज सूचना जारी गर्दै निकासी पैठारी नियन्त्रण ऐन अनुसार नेपाल सरकारले विभिन्न समयमा नेपाल राजपत्र मार्फत निकासी वा पैठारीमा पूर्ण बन्देज लगाएका वस्तुहरू अझै पनि बजारमा बिक्री वितरण भइरहेको विषयप्रति विभागको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कानून विपरीत प्रतिबन्धित वस्तुको कारोबार रहेको गरेको पाइएमा निकासी पैठारी नियन्त्रण ऐन र उपभोक्ता संरक्षण ऐन तथा अन्य प्रचलित कानून बमोजिम कारवाही गरिने विभागले जनाएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले वर्षायाममा बाढी पहिरो नियन्त्रण तथा विपद व्यवस्थापनका लागि स्थानीय प्रदेश र संघीय सरकारबीच समन्वय र सहकार्य हुन आवश्यक रहेको बताउनु भएको छ। नुवाकोटको तादी गाउँपालिकाका समस्याका सम्बन्धमा अध्यक्ष सन्तमान तामाङसँग मन्त्रालयमा आज भएको छलफलमा संचार मन्त्री डाक्टर तिमल सिन्हाले सो गाउँपालिकाको समग्र विकास निर्माणको अवस्था, स्थानीय तहले भोगिरहेका समस्या, नागरिकका गुनासा र अपेक्षाबारे जानकारी लिनुभएको थियो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शिक्षा क्षेत्रमा संरचनागत सुधार र गुणस्तरीय शिक्षण सिकाइ आवश्यक रहेको बताउनु भएको छ। जनकपुरधामस्थित रामसागर बहुमुखी क्याम्पसको आज निरीक्षण तथा क्याम्पसका प्राध्यापकहरूसँगको छलफलमा उहाँले समयको मागसँगै क्याम्पसहरूले शिक्षा क्षेत्रको संरचनागत सुधारसँगै गुणस्तरीय शिक्षण सिकाइमा जोड दिनुपर्ने बताउनुभयो। सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठकमा सांसदहरूले राष्ट्रको अस्तित्व र पहिचानलाई सुदृढ बनाउन तथ्यमा आधारित इतिहासप्रति युवा पुस्ताको सचेतना वृद्धि गर्नुपर्ने बताउनु भएको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले आधुनिकीकरणको नाममा ऐतिहासिक रूपमा महत्वपूर्ण नेपालका विश्व सम्पदा सूचीमा सूचीकृत स्थलहरूको मौलिक स्वरूप परिवर्तन गर्ने गतिविधि तत्काल रोक्नुपर्ने बताउनुभयो। बैठकमा त्रिभुवन विश्वविद्यालयको केन्द्रीय इतिहास विभागका पदाधिकारीहरूले प्राचीन मठ मन्दिर तथा सांस्कृतिक सम्पदाहरूको ऐतिहासिक महत्वबारे पर्याप्त जनचेतनाको अभाव र अप्रमाणित ऐतिहासिक व्याख्याका कारण पुरातात्विक सम्पदाहरू नष्ट भइरहेको र इतिहासको विकृतिकरण बढ्दै गएको बताउनुभयो। लुम्बिनी क्षेत्रमा आध्यात्मिक पर्यटन प्रवर्धनका लागि विशेष योजना प्याकेज बनाएर प्रचार प्रसार गर्नुपर्नेमा जोड दिइएको छ। पर्यटनका माध्यमबाट आर्थिक गतिविधि चलायमान बनाउँदै रोजगारीका अवसर सिर्जना गर्न पर्यटन प्रवर्धन गर्नुपर्ने भएकाले विशेष योजना सहित प्रचार प्रसार गर्नुपर्नेमा जोड दिइएको हो। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट नाटा लुम्बिनीको आयोजनामा बुटोलमा आज सम्पन्न नेपाल भारत पर्यटन पत्रकार भेटघाट कार्यक्रममा सहभागी वक्ताहरूले आध्यात्मिक पर्यटन प्रवर्धनमा जोड दिनुभयो। अछामको कमल बजार मानसैन सडक खण्ड अन्तर्गत आज दिउँसो कमल बजार नजिकै अटो रिक्सा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। मृत्यु हुनेमा कमल बजार नगरपालिका वडा नम्बर 5 की बेला भण्डारीको जिल्ला अस्पताल अछाममा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ। कमल बजार मानसैन सडक खण्डमा अटो अनियन्त्रित भएर सडकबाट 50 मिटर तल खसेर दुर्घटना भएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। फ्रान्स र स्पेनमा फैलिएको भीषण डडेलो अझै नियन्त्रणमा आउन सकेको छैन। डडेलोका कारण 3,25,000 भन्दा बढी मानिस घर छाड्न बाध्य भएका छन्। मौसमविदले नयाँ उष्ण लहर आउने चेतावनी दिएसँगै आगो अझ फैलने जोखिम बढेको छ भने दुवै देशले ठूलो संख्यामा अग्नि नियन्त्रक सैनिक र सुरक्षाकर्मी परिचालन गरेका छन्। दक्षिण पश्चिम फ्रान्सको गिरन्डे क्षेत्र र स्पेनको म्याड्रिड आसपासका क्षेत्रमा लागेको आगो दुवै देशको इतिहासकै सबैभन्दा विनाशकारी डडेलो मध्ये एक बनेको छ। फ्रान्समा डडेलोका कारण विशाल आगोको बादल बनेको छ। यस्तो बादलले आफ्नै हावाको प्रणाली सिर्जना गरी नयाँ स्थानमा चट्याङ मार्फत थप आगो फैलाउने जोखिम बढाएको फ्रान्सको राष्ट्रिय अग्नि नियन्त्रक महासङ्घले जनाएको छ। फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले आपतकालीन अवस्थाबारे छलफल गर्न सङ्कट व्यवस्थापन बैठक बोलाउनु भएको छ। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले पनि आगो प्रभावित भ्यालेन्सिया क्षेत्रको स्थलगत निरीक्षण गर्ने बताउनु भएको छ। अमेरिकाको सियाटल स्थित स्पेस निडल नजिक आयोजना गरिएको लोकप्रिय बाइट अफ सियाटल फुड फेस्टिभलमा गोली हानाहान हुँदा 3 जनाको मृत्यु भएको छ भने 2 वर्षीय बालक सहित 5 जना घाइते भएका छन्। सहरको फायर डिपार्टमेन्टकी प्रवक्ता ग्रेस नुनेजका अनुसार गोली लागेर 3 जनाको घटनास्थलमै मृत्यु भएको हो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
7: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
8: पछिल्लो समय नेपालको कुल ऊर्जा माग साँझको समयमा 3,248 मेगावाट बराबर पुगेको छ। जस अनुसार हाल कुल 73,629 मेगावाट घण्टा बराबर माग पुगेको छ। नेपाल विद्युत प्राधिकरणले भारतबाट बिजुली आयात नभए

0: अहिले भर्खरै यहाँहरूलाई सुनायौँ विष्णुमाझी र केशव बस्नेतको स्वर, हरि छेत्री र ऋषि खड्काको शब्द सङ्कलनमा रहेको लोकदोरी गीत हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यतिन्जेल यहाँहरूलाई सुनाइरहेका थियौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका लोकदोरी गीतहरू। अब हामी प्रस्तुत गर्दैछौँ हाम्रो चासो कार्यक्रमको पुनः प्रसारण। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: कार्यक्रम हाम्रो चासो।

0: उपभोक्ताहकी र अधिकार संरक्षणका विषयमा सचेतना अभिवृद्धिका लागि प्रस्तुत कार्यक्रम हाम्रो चासोमा यहाँलाई हार्दिक स्वागत छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक सोमबार बिहान 11 बजेको समाचारपछि हाम्रो चासो कार्यक्रम प्रसारण हुने गर्छ। यहाँहरूले हामीलाई मिडियम वेबका सबै फ्रिक्वेन्सीहरू लगायत देशैभरि रहेका एफएम स्टेशनहरूबाट 98, 100 र 103 MHz र इन्टरनेटमा रहेर www.radionepal.gov.np र रेडियो नेपालको मोबाइल एपबाट पनि सुन्न सक्नुहुन्छ। सम्पूर्ण उपभोक्ताहरू आफूले उपभोग गर्ने वस्तु र सेवाको मूल्य, शुद्धता, गुणस्तर र परिमाणका बारेमा सचेत बन्न सकुन् भन्ने उद्देश्य हाम्रो चासो कार्यक्रमको रहेको छ। हामीलाई पत्राचार गर्नका लागि हाम्रो इमेल ठेगाना हो upabhokta.radionepal@gmail.com upabhokta.radionepal@gmail.com। आदरणीय श्रोताहरू, उपभोक्ता हकित र अधिकारका विषयमा जानकारी प्रस्तुत गरिने यो कार्यक्रममा आज हामीले बाँके जिल्लालाई छनौट गरेका छौँ। बाँके जिल्लामा रहनुभएका उपभोक्ताहरूले कतिको गुणस्तरीय खाद्य वस्तुहरू उपभोग गर्न पाउनु भएको छ, स्वास्थ्य, शिक्षा, खानेपानी लगायतका उपभोग्य वस्तुहरू कतिको गुणस्तरीय छ त, यसकै सेरो फेरोमा रहेर हामीले बाँके जिल्लाका राष्ट्रिय उपभोक्ता मञ्चका जिल्ला अध्यक्ष वीरेन्द्र यादवसँग कुराकानी गरेका छौँ। सबैभन्दा पहिले त कार्यक्रम हाम्रो चासोमा बाँके जिल्लाका राष्ट्रिय उपभोक्ता मञ्चका जिल्ला अध्यक्ष वीरेन्द्र यादवज्यूलाई धेरै धेरै स्वागत छ।
1: धन्यवाद।
0: बाँके जिल्लाको कुरा गर्ने हो भने त्यहाँ रहनुभएका उपभोक्ताहरूले कतिको शुद्ध अनि स्वस्थ खाद्य वस्तुहरू प्रयोग गर्न पाउनु भएको छ, कुराकानीको सुरुवात यहीँबाट गरी।
1: बाँके जिल्ला नेपालको एउटा पश्चिममा रहेको जिल्ला हो। शिक्षाको क्षेत्रमा हेर्नु भने त यहाँ मान्छेहरू सबै शिक्षित त छैन, तर झन् यो उपभोक्ता शिक्षाको कुरा गर्नुपर्दा मान्छे शिक्षित भए पनि उपभोक्ताहरू जुन किसिमका सामानहरू प्रयोग गर्नुपर्ने खानको लागि, लगाउनको लागि अनि स्वास्थ्य, शिक्षा त्यति चनाखो चाहिँ देखिँदैन। तर आजभन्दा 10 वर्ष अगाडि र अहिलेमा धेरै फरक छ। एकदमै शुद्ध हरेक चिजमा खाने पिने लगाउनेमा त शुद्धता खोज्नु भयो भने 100% छैन, तर निकै सुधारको अवस्थामा छ अहिले।
0: अब यहाँहरूको जिल्ला त बोर्डरसँग पनि जोडिएको जिल्ला, छिमेकी जिल्लाबाट पनि ल्याउने खाद्य वस्तुहरू पनि गुणस्तरीय छैन भन्ने कुरा पनि सुनिन्छ, तपाईँहरूले यसको बारेमा केही बुझ्नु भएको छ त?
1: छिमेकी देशबाट आउने सामानहरू सबै गुणस्तरीय हुन्छ भन्न मिल्दैन। हाम्रै देशमा उत्पादन भएका सामानहरू सबै गुणस्तरीय छ भन्न पनि मिल्दैन, तर त्यताबाट आएका कुराहरू हाम्रो उपभोक्ताहरूको भनाइ, अब हामी राष्ट्रिय उपभोक्ता मञ्चको भनाइ के भने, सरकारले बोर्डरमै चेक जाँच गरेर सामानहरू ल्याउन दिनुपर्छ, नेपाली जनताले, नेपाल सरकारले तोकेको कर त्यो कर तिरेर ल्याउन दिनुपर्छ, र सबै सामान चाहिँ अयोग्य छ, खान योग छैन, उपभोक्ता योग छ भने भन्न मिल्दैन म्याम। त्यस्तो सामान अखाद्य वस्तुहरू पनि आउँछ त्यताबाट।
0: यस्ता किसिमका अखाद्य वस्तुहरू उपभोक्ताहरूले प्रयोग गरेको देख्नुभयो भने तपाईँहरूले सम्झाउने, बुझाउने, त्यसरी सामान नल्याउनुहोस् भन्ने गर्नु भएको छ कि छैन त सर?
1: एकदम एकदम हाम्रो संस्थाले विगतको 15 वर्षदेखि हामी चाहिँ यो क्षेत्रमा लागिरहेका छौँ। उपभोक्ता क्षेत्रका कार्यक्रमहरू हामी मानिस कार्यालयको साथमा उपभोक्ता चेतना कार्यक्रम शिक्षा विद्यार्थीलाई, शिक्षकलाई अनि आम जनतालाई चाहिँ पटक पटक दिएका छौँ, र वाणिज्यदेखि लिएर खाद्य तथा गुणस्तर नापतोल उहाँहरूसँग साथमै हामीले धेरै ठाउँमा अनुगमन पनि गरेका छौँ। र अहिले त झन् तपाईँको 2074 पछि जुन स्थानीय तह भएको छ नि, सबै स्थानीय तहले अहिले नेपालगञ्जमा बाँके जिल्लाको मुटु भन्नुहुन्छ भने नेपालगञ्ज हो, नेपालगञ्ज उपमहानगरपालिकाले आफ्नो कर्मचारीहरूलाई खटाएर प्रत्येक खाद्य पसलहरूमा अनुगमन गरेको छ, र अखाद्य भएको ठाउँमा, उपभोक्ता ठकिएको ठाउँमा चाहिँ सेलबन्दी गरेको छ।
0: यहाँले भन्नुभयो अनुगमन चाहिँ हामीले सँगसँगै गर्छौँ भनेर, अनुगमनको क्रममा चाहिँ के कस्ता अखाद्य वस्तुहरू चाहिँ भेटिन्छन् सर?
1: अब त्यो ठाउँ अनुसार हो। होटलमा खानेकुरामा गयो भने तपाईँको बासी खानेकुरा देखिन्छ, अनि भान्सा कोठा सबभन्दा चाहिँ डर लाग्दो अवस्था भान्सा कोठामा सरसफाइ हुँदैन, फोहोर पनि त्यहीँ राख्ने, खाना पनि त्यहीँ पकाउने, अनि त्यसपछि तपाईँको मासी खानेकुराहरू पनि फ्रिजमा जुन फ्रिजअप गरेर राखेका सामान हुन्छ त्यही मासी हुन्छ त्यही अरू सबै खाद्य पदार्थलाई एकै ठाउँमा राखेको हामीले देखेका छौँ। तर हामीले उहाँहरूलाई सबै सामानहरू सबैको तपाईँको गुण फरक फरक भएको हुनाले यो छुट्टा छुट्टै ठाउँमा राख्नुपर्छ, भान्साभन्दा बाहिर फोहोर राख्नुपर्छ, देखि लिएर यी विभिन्न कुराहरू सचेतनाका कुराहरू हामीले भनेका छौँ। कतिपय ठाउँमा कारवाही पनि भएको छ। त्यसपछि पेय पदार्थहरू तपाईँको डेट एक्सपायर हुन्छ, त्यो डेट एक्सपायर पेय पदार्थहरू हामी डिस्पोजल गर्ने काम गरेका छौँ। औषधि पसलमा गयो भने डेट एक्सपायर औषधिहरू भेटिएको छ, त्यस्ता औषधिहरूलाई जप्त गरेका छौँ र त्यस्ता सम्बन्धित निकायलाई भनेर कारवाही पनि गर्न उठाएका छौँ।
0: यहाँले कुराकानीको क्रममा भन्नुभयो बाँके जिल्लाको मुटु भनेकै नेपालगञ्ज हो भनेर, नेपालगञ्जमा रात्रिकालीन बजारहरू पनि लाग्ने रहेछ, अनि त्यो रात्रिकालीन बजार लाग्दाखेरि खानेकुराको स्थलहरू पनि ठाउँ ठाउँमा हुने रहेछ, त्यहाँ स्वास्थ्यको दृष्टिकोणले विचार गरेर खाद्य वस्तुहरू बिक्री वितरण गरिएका छैनन् भन्ने गुनासोहरू पनि सुनिन्छ, सत्य हो?
1: यहाँ तपाईँले रात्रिकालीनको कुरा गर्नुभयो, नेपालगञ्जको मुटु भन्ने ठाउँ त्रिभुवन चौक हो। त्रिभुवन चौकमा रात्रिकालीन भन्नाले तपाईँको 10-11 बजेसम्म पसलहरू खुल्ला हुन्छ र त्यो त्यहाँ खाद्य पदार्थहरू नै उपलब्ध हुन्छ, जस्तै नेपालगञ्जको विशेष चाट भयो, होइन पानीपुरी भयो, हजुरको त्यसपछि दही भयो, राबडी भयो, यस्ता किसिमका खाद्य पदार्थहरू बिक्री वितरण राति अलि अबेरसम्म हुन्छ। अनि त्यसपछि अहिले तपाईँको 5-3 तारे होटलहरू भएको छ, छिमेकी जिल्लाहरूबाट साथीहरू आउनुहुन्छ, अनि विभिन्न क्यास्नीहरूको छ। तर बजारमा तपाईँको रोडमा गर्ने व्यापारहरू पानीपुरीमा पाउने जुन पानीमा प्रयोग गर्ने तपाईँको खट्टोपन ल्याउनलाई एसिड प्रयोग भएको हामीले धेरैचोटि गुनासो आयो जनताहरूबाट, उपभोक्ताहरूबाट। ती सब चेक गर्दाखेरि कतिपय ठाउँमा हामीले चाहिँ अखाद्य वस्तु मिसावट गरेको पाएका छौँ र उहाँहरूलाई त्यस बेला हामीले साधारण पहिलो चरणको जुन दण्ड हुन्छ सम्बन्धित निकायलाई भनेर दण्ड पनि गराएका छौँ र उहाँहरूलाई यस सम्बन्धी शिक्षा पनि दिएका छौँ, यस्ता वस्तुहरू मतलब यस्ता खाद्य पदार्थहरू प्रयोग नगर्नुहोस् भनेर।
0: पछि जाँदा त्यो सुधारेको पाउनु भएको छ कि छैन त सर?
1: धेरै ठाउँमा सुधार भएको छ हजुर, धेरै ठाउँमा सुधार भएको छ, कति सुध्रिने क्रममा छ, कतिलाई कारवाही गरेर पनि नसुध्रेको अवस्था छ र कतिपय पसलहरू त्यस्ता बस्तीहरू बन्द पनि भएको छ पटक पटक कारवाही भएर, उहाँहरूको जुन लाइसेन्स दिइन्छ नि नगरपालिकाबाट त्यो जफत पनि गरिएको छ।
0: बाँकी जिल्लाका ठुला सहरहरूका कतिपय उपभोक्ताहरू भारतीय बजारमा गएर खाद्य सामग्रीहरू किनेर आउनुहुन्छ भनिन्छ नि त, गुणस्तरलाई चाहिँ कतिको ध्यानमा दिएर ती बजारहरूमा गएर खाद्य वस्तुहरू ल्याउनुहुन्छ, त्यसको बारेमा पनि तपाईँहरूले केही कार्यक्रमहरू आयोजना गर्नु भएको छ?
1: हामीले यता एक वर्षदेखि त्यो त गरेका छैनौँ म्याम, होइन जे कुरा गरेका छैनौँ त्यो त भन्नै मिल्दैन। हामीले पहिला बोर्डरमै बसेर जुन उपभोक्ताहरू भारतीय बजारमा जान्थे तिनीहरूलाई भनेथ्यौँ, तर यता तपाईँको अहिले नयाँ सरकार गठन भइसकेपछि बोर्डरबाट तपाईँको अहिले खाद्य वस्तुहरू खासै खाद्य वस्तुहरू ल्याउन दिएको छैन। जस्तै अहिलेको यो सिजनमा आँप चाहिँ भन्सारबाट ल्याउनै दिएको छैन, आलु ल्याउन दिएको छैन, प्याज ल्याउन दिएको छैन, साधारण उपभोक्ताहरू जाने क्रममा। तर उपभोक्ताहरूको गुनासो चाहिँ अर्कै छ, अहिले सरकारले हामीलाई चाहिँ हामी घरका लागि प्रयोग गर्ने आँप अनि तरकारी सरकारले हामीलाई ल्याउन दिएको छैन, भन्सारमा पुलिस प्रशासन लगाएर चाहिने रोक्ने गरेको छ, तर त्यही माल चाहिँ छुरी पैठारीबाट आएको छ भनेर नेपालगञ्ज र बाँके जिल्लाको उपभोक्ताहरूको चाहिँ गुनासो यो छ। त्यस कारण म नेपाल सरकारलाई यही कार्यक्रम माध्यमबाट के भन्न चाहन्छु भने जुन रातिको समयमा उपभोक्ताहरूको गुनासो छ हामीलाई ल्याउन नदिने, तर त्यही सामान रुपे भनौँ भारतीय बजारका सामानहरू छ्यापछ्यापै बजारमा बेच्नु, उता मूल्य 200 रुपियाँ हुन्छ भने नेपालगञ्ज सहरमा आइसकेपछि त्यसैको मूल्य 1000 भएको छ। त्यसैले नै सरकारको नीतिले कतै उपभोक्ता ठकिएछ कि भन्ने कुरा म सरकारसँग अनुरोध गर्न चाहन्छु। यदि त्यो वस्तु जनताले ल्याए, एउटा साधारण उपभोक्ताले ल्यायो भने त्यो अखाद्य हुन्छ भने चोरी पैठारीबाट आएको सामानहरू अखाद्य हो कि होइन, चोरी पैठारीलाई रोक्दिन नेपाल सरकारसँग अनुरोध गर्छु।
0: यी त भए बाँके जिल्लामा रहनुभएका उपभोक्ताहरूले उपभोग गर्ने खाद्य वस्तुको कुरा। अब नेपालगञ्ज बाँके जिल्ला भनेपछि यहाँ त विभिन्न किसिमका कृषि उपजहरू पनि हुन्छन्, कृषि उपजहरू चाहिँ के हुन्छन् सर?
1: कृषि उपजहरू त सिजन अनुसार सबै हुन्छ यहाँ म्याम, तराईमा पाउने तपाईँको अब अहिलेको कृषि उपज भनेपछि आम भयो होइन, अनि त्यसपछि लिची भयो, अब केरा भयो, अहिले यो केरा त भारी सिजनमा पाउने हो, त्यसपछि अरू भने अन्यहरू भए, त्यसपछि तपाईँको माछा मासुहरू पनि भए, तर यो हाम्रो बोर्डरमा माछा मासुको प्रतिबन्ध धेरै वर्ष अगाडिबाट नै छ, माछा मासुको चाहिँ पछाडि विदेशी बजारबाट भएको छैन।
0: कृषिमा जो लाग्नु भएको छ कृषक, उहाँहरूको लागि बाँके जिल्लामा रहेका स्थानीय तहहरूले के सुविधाहरू उपलब्ध गराएको छ त?
1: अब पालिका अनुसार फरक पर्छ, सबै पालिकाले कृषिमा फरक फरक किसिमका अनुदानहरू दिने गरेको छ। कुनै पालिकाले तपाईँको गहुँमा, कुनै कहीँ चाहिँ तपाईँको आलुमा, कहीँ तपाईँको धानमा, यो आफ्नो ठाउँको प्रकृति हेरेर चाहिँ उहाँहरूले चाहिँ महत्त्व दिएछ कृषिमा।
0: अनि जो साँच्चै किसान हो, कृषि कर्म गर्नुहुन्छ, उहाँहरूको लागि अरू अरू पालिकाहरूमा त स्थानीय तहले ट्र्याक्टरहरू, त्यस्तै गरी बिउ बिजन, मल खाद अनि विसादी,
1: त्यस्तो एकदम हजुर बाँके जिल्लामा पनि दिएको छ, उपभोक्ताहरूले त्यो प्राप्त गरेको छ। तर सबभन्दा उपभोक्ताहरूको सबभन्दा ठुलो गुनासो चाहिँ नि धेरै पहिलाबाट हामी सानै हुँदाखेरि अहिलेसम्म सुन्दै आएको चाहिँ समयमा कृषि उपभोक्ताहरूले मल पाएको छैन, त्यो चाहिँ सरकारले व्यवस्था गरिदिनु पर्यो।
0: त्यो चाहिँ स्थानीय पालिकाहरूले कतिको समन्वय गरिदिएको छ त मल सजिलैसँग प्राप्त होस् भन्ने कुरामा?
1: यो त संघीय सरकारले चाहिँ नि स्थानीय सरकारलाई उपलब्ध गराइदिने हो, यो नीति नै संघीय सरकार मलको बिउको चाहिँ पैठारी गर्ने संघीय सरकारले नै अनुमति दिने हो र संघीय सरकारले दिएर नै त्यस ल्याउने हो। त्यस कारणले यसमा स्थानीय सरकारले त गरेको छ, तपाईँको हाते ट्रेक्टरहरूदेखि लिएर बिउ मलको जति उहाँहरूलाई उपलब्ध हुन्छ वितरण गरेको छ, तर एकदमै हाहाकार छ। कुनै व्यवसायीले चाहिँ तपाईँको सामानमा गुणस्तरीय हिँडियो भने व्यवसायी कारवाहीमा हुन्छ, सरकारले जनतालाई समयमा मल दिएन भने सरकार कारवाहीमा कसले गर्ने, त्यो पाँचै वर्ष लाग्ने हुन्छ त्यसको लागि। त्यस कारण त्यतातिर पनि सरकारले, अब नयाँ सरकार आउनु भएको छ, नयाँ जोसोमले द्वितीयको सरकार छ अहिले, यो सरकारसँग हाम्रो चाहिँ माग छ तपाईँको उपभोक्ताहरूलाई कृषिमा निर्भर रहने किसानहरूलाई समयमा बिउ मल र तपाईँको जलको पनि व्यवस्था सरकारले गर्नुपर्छ।
0: कृषि कर्म जो जसले गर्नुहुन्छ कृषकहरूले, उहाँहरूले चाहिँ अत्यधिक विषादी प्रयोग गरेपछि स्वास्थ्यमा हानि हुन्छ भन्ने कुरा चाहिँ कतिको बुझ्नु भएको छ त्यहाँका कृषकहरूले?
1: बुझ्न त अब अहिले यो सम्बन्धी अबुझ भएका किसानहरू छैन, लगभग साधारण लेखपढ गर्न जाने, र अहिले सबैको हातमा तपाईँको सोसियल मिडिया मोबाइल छ र मोबाइलबाट यी सबै कुराहरूको जानकारी छ, तर ती जानकारी हुँदा हुँदै लापरवाही चाहिँ गरेको छ किसानहरूले। यसको जनचेतना चाहिँ स्थानीय तह नेपाल सरकारले चाहिँ नि पटक पटक दिइराख्नुपर्छ भन्ने मेरो माग।
0: कतिपय स्थानीय पालिकाहरूमा जसले सबै कागजात मिलाउन जान्नुहुन्छ, उहाँहरू कृषकै नभए पनि अनुदान प्राप्त गरेको अवस्था छ। जो साँच्चै कृषक हो, उहाँहरूले ती कागजातहरू मिलाउन जान्नुहुन्न, जसले गर्दा अनुदान प्राप्त भएको छैन भन्ने गुनासो सुनिन्छ। बाँकी जिल्लामा रहेका स्थानीय तहहरूमा त्यस्तो समस्या छ कि छैन?
1: नै एकदम त्यो समस्या देशभरि नै छ, बाँकी जिल्लामा नहुने भएन, तर अहिले चाहिँ तपाईँको जनताहरू धेरै सचेत भइसकेको छ। त्यो जनचेतनाले गर्दा अब यता तपाईँको यता दुई तिन वर्षदेखि यस्ता घटनाहरू चाहिँ न्यूनीकरण भएको छ, अन्त चाहिँ भएको छैन।
0: आदरणीय श्रोताहरू, भर्खरै मात्र सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल खोल्नु भएको छ भने यहाँहरूले सुनिरहनु भएको छ कार्यक्रम हाम्रो चासो। हाम्रो चासो कार्यक्रममा आज हामीले कुराकानी गरिरहेका छौँ बाँके जिल्लाका राष्ट्रिय उपभोक्ता मञ्चका जिल्ला अध्यक्ष वीरेन्द्र यादवसँग। उहाँसँगको कुराकानीलाई पुनः निरन्तरता दिँदैछौ। बाँके जिल्लामा शिक्षाको गुणस्तर चाहिँ कस्तो छ?
1: बाँके जिल्ला तपाईँको आठ पालिका छ, आठ पालिकामा नेपालगञ्ज उपमहानगरपालिकामा शिक्षा तपाईँको मध्य र सुदूरको हब नै हो। शिक्षाको अवस्था तपाईँको राम्रो छ अहिले, कोवलपुर, नेपालगञ्ज, खजुरा, बैजनाथ अनि राप्ती सुनारी यहाँको शिक्षाको अवस्था एकदमै राम्रो छ। अब गुणस्तरको कुरा गर्नुहुन्छ भने, अब गुणस्तर त तपाईँको नेपालभन्दा अमेरिका, अस्ट्रेलिया पढ्न जान्छ बच्चाहरू, अस्ट्रेलिया अमेरिकाका बच्चाहरू अन्तै विद्यार्थीहरू अन्तै पढ्न जान्छ, तर पहिलाभन्दा अहिले तपाईँको यो मैले भनेको नौवटा पालिकामा शिक्षाको अवस्था एकदमै राम्रो छ, र एकदमै कमजोर भएको अवस्था भनेको तपाईँको छ पाँचवटा कमजोर भएको चाहिँ पालिकाहरू जानकी, जुडुवा र नरैनापुर, यहाँ चाहिने शिक्षा त्यति गुणस्तर छैन र सरल र सुलभ पनि छैन।
0: बाँकी जिल्लामा पनि सामुदायिक सँगसँगै निजी विद्यालयहरू पनि छन् होला, निजी विद्यालय र सामुदायिक विद्यालयमा हुने शैक्षिक गुणस्तरको यदि हामीले हेर्ने हो भने कस्तो छ होला त?
1: तपाईँको यसमा भन्नुपर्दा निजी विद्यालयहरू अहिले आकर्षणका केन्द्रबिन्दु भएको छ र तपाईँको जति हुने खाने हुन् त्यो सबै तपाईँको निजी विद्यालयमा बच्चाहरू पढ्छ र समुदाय विद्यालयमा तपाईँको अर्का घर काम गर्ने बच्चाहरू एकदम किसान एकदम निम्न वर्गको जसलाई साँझ बिहान खाना पुग्दैन त्यस्ता बच्चाहरू पढ्न आउँछ तर सबै ट्रेन्ड टिचरहरूको कुरा गर्नुहुन्छ भने सबै समुदाय विद्यालयमा छ र निजी विद्यालयमा त हेलमेट टिचरहरू छन्। हेलमेट टिचरहरू के भने तपाईँको पढायो गयो अर्को बस पढाउन आउने नआउने पनि निश्चित हुँदैन। त्यसकारण यस्तो हेर्दाखेरि फरक त छ तर एकदमै गुणस्तरीय उत्पादन भन्नुहुन्छ भने तुरन्तै हेर्दा आकर्षक निजी छ तर गुणस्तरीय उत्पादन भन्नुहुन्छ भने समुदाय विद्यालयबाट नै छ।
0: यसको मतलब सामुदायिक विद्यालयमा रहेका शिक्षकहरूले गुणस्तरीय शिक्षा प्रदान गरिरहेको छ भनेर बुझ्दा हुन्छ त हामीले?
1: एकदम हजुर, समुदाय विद्यालयमा भएका शिक्षकहरूले गुणस्तरीय शिक्षा र टिकाउ शिक्षा दिइरहेको छ। निजी विद्यालयमा तपाईँको त्यो के भनौँ अब कुनै देशको सामानको कुनै ग्यारेन्टी हुन्छ भन्नु भन्छ नि, म त्यो देशको नाम लिनु चाहिँ त्यस्तै त्यस्तै हुने।
0: अनि कतिपय गुनासो के पनि सुनिन्छ भने सामुदायिक विद्यालयमा पठन पाठन गराउने शिक्षकहरू राजनीतिक झोला बोक्ने धेरै हुनुहुन्छ अनि विद्यालयमा कम नै उपस्थित हुन्छ भन्ने गुनासोहरू पनि सुनिन्छ।
1: अर्को गुनासो पनि पक्कै पनि सुन्नु भयो होला, विद्यालयमा शिक्षिकाहरू स्वेटर बिन्नुहुन्छ। यो गुनासो पनि जनमानसमा समुदायमा आजभन्दा 5 वर्ष अगाडिसम्म र अहिले पनि बुढापाकाले सरकारी स्कुलका म्याडमहरू त स्वेटर बुन्नुहुन्छ। स्वेटर बुन्ने लगाउने चलन, हातले बुन्ने लगाउने चलन मलाई लाग्छ 20 वर्षभन्दा अगाडिबाट छैन। तबदेखि हामीले विदेशबाट इम्पोर्ट गर्न थालेको सामानहरू त्यो स्वेटर पनि छैन। त्यसकारण यो चलन एउटा भन्नको लागि समुदाय विद्यालयको गुणस्तरलाई विश्वासलाई कम गर्नको लागि बजारी हल्ला हो यो। मलाई के लाग्छ भने निजी विद्यालयहरूले यस्ता किसिमका प्रोपगन्डाहरू रच्यो भने उनीहरूलाई त आफ्नो दोकान चलाउनु छ, त्यहाँदेखि त्यसो आफ्नो दोकान चलाउनलाई त्यस्तो किसिमको हल्ला चाहिँ उडाउँछ। त्यो हल्लाले आफूतिर विद्यार्थीलाई अभिभावकलाई चाहिँ आकर्षण गरेको कुरा चाहिँ छ म्याम। अब अर्को कुरा मैले जोडेँ हजुरलाई, राजनीति गर्ने यो देशमा प्रजातन्त्र ल्याउनलाई होस् लोकतन्त्र ल्याउनलाई होस् शिक्षकहरू नै औरात खट्यो र त्यसबाट नै यो देशमा मलाई लाग्छ गणतन्त्र र प्रजातन्त्र आएको हो। अनि त्यसपछि मैले के जोड्न चाहन्छु भने जब हाम्रा नेताहरू प्रजातन्त्र आउनुभन्दा अगाडि भारतमा प्रवास बस्न जानुभएको थियो त्यस बेला आजभन्दा 50 वर्ष अगाडि त्यस बेला युवाहरू बनारसमा जान्थे अनि उहाँहरू माथिल्लो डिग्री उच्च शिक्षा हासिल गरिसकेपछि आफ्ना नेतालाई सोध्थे अब म नेपालमा गएर के गरौँ, अनि त्यस बेला उहाँहरूले भन्नुहुन्थ्यो नेपालमा गएर शिक्षक बन र जनतालाई प्रजातन्त्रको बारेमा सिकाऊ। र ती परिपाटी चल्दै आएको थियो र यता मलाई लाग्छ तपाईँको 76 पछि जब शिक्षकहरूको समय 71 समयमा जब शिक्षा आयोग खुल्न थाल्यो बढुवा हुन थाल्यो यो चाहिँ कम भएको समय आरोप चाहिँ छ। तर मलाई लाग्दैन कि कोही शिक्षकले पार्टीको झोला बोक्या छ अनि पार्टीकै काम गर्छ, आरोप चाहिँ छ तर यसको न्यूनीकरण भएको छ, अन्त भएको छैन।
0: अब शिक्षा सँगसँगै स्वास्थ्यको कुरा गरौँ न, कतिको गुणस्तरीय स्वास्थ्य सेवा पाउनु भएको छ बाँकेवासीहरूले?
1: बाँकेवासीहरू तपाईँको ठाउँ अनुसार चाहिँ सेवा चाहिँ गुणस्तर पाएकै छ म्याम। नेपालगञ्जमा जति पाएको छ र यसका छिमेकी पालिकाहरू जानकी डुडुवा अनि सुवर्णपुरले जति पाएको छ त्यही हिसाबले अरू पालिकाहरूले गुणस्तरीय स्वास्थ्य सुविधा चाहिँ पाएको छैन। हरेक वार्डमा तपाईँको स्वास्थ्य उपलब्ध छ तर भनेको जस्तो नेपाल सरकारले औषधिहरू पुर्याउन सकेको छैन, डक्टर नर्सको पनि व्यवस्था गर्न सकेको छैन, सुगममा पाएको छ दुर्गम पालिकाहरूमा पाएको छैन।
0: सरकारी स्वास्थ्य संस्थाहरूले 98 थुप्रै प्रकारका औषधिहरू सित्तैमा दिने भनिरहँदा स्थानीय तहमा खोलिएका ती स्वास्थ्य संस्थाहरूमा ती औषधि भेटिन्न भन्ने गुनासोहरू पनि सुनिन्छ नि त, त्यो समस्या छ बाँकेमा?
1: बाँकेमा पनि छ, देशभरि नै छ त्यो समस्या, बाँकेमा नहुने त कुरै भएन।
0: हजुर, कस्तो खालको समस्या छ
1: बाँकेमा? समस्या तपाईँको औषधिको कुरा गर्नुभयो नि, अब समयमा त्यो औषधि पनि नभेट्ने, समयमा स्वास्थ्य चौकीहरूमा डक्टर नर्सहरू नभेट्ने, अनि बिरामीलाई चेक गर्दै उपकरणहरू पनि कसै पनि सुविधा नभएको अवस्था देखेका छौँ हामी।
0: यस्तो किसिमको समस्याहरू हुँदाखेरि तपाईँहरूले स्थानीय तहमा गचगच्याउने केही प्रयास पनि गर्नु भएको छ?
1: यो क्षेत्रमा त हामी त्यति गरेका छैनौँ, तर नेपालगञ्जमा अरू अरू पालिकामा दुर्गम पालिकाहरू जस्तै हाम्रो नरैनापुर एकदमै दुर्गम पालिका हो कांके जिल्लाको, त्यस्तो ठाउँहरूमा गएर जो तपाईँको सजिलै पहुँच छैन तपाईँको स्वास्थ्यको, त्यस्ता त्यो पालिकाहरूमा चाहिँ हामी गएर झगडा छ।
0: स्वास्थ्यसँगै जोडिएर आउँछ खाने पानी। अब बाँके जिल्ला भनेपछि तराईको जिल्ला, कतिपय अवस्थामा बोर्डिङ गरिएको पानी, ट्युबवेलको पानीहरू पनि प्रयोग हुन्छ होला। ती पानीहरू कतिको खान योग्य छन्? साँच्चै धाराको पानी पनि प्रयोग गर्न पाइन्छ कि यस्तै बोर्डिङ ट्युबवेलको मात्र प्रयोग गर्नुपर्छ? यसको बारेमा पनि केही जानकारी गराइदिनुहोस् न।
1: बाँके जिल्ला त तपाईँको पानी पर्याप्त मात्रामा तराईको जिल्लामा हुन्छ, पानी चाहिँ शुद्ध पानी चाहिँ लगभग जनतामा यो विषयमा चाहिँ जनचेतना निकै भइसकेको छ उपभोक्ताहरूमा। लगभग तपाईँको 100% होइन 75% जनता हाम्रो उपभोक्ताहरूले शुद्ध पानी नै पिउँछ।
0: तराईतिरका बोर्डिङ गरिएका पानीहरूमा आर्सेनिकको मात्रा बढी हुन्छ भनिरहँदा त्यो पानी प्रयोग गर्नको लागि चेक जाँच गराएर मात्र प्रयोग गर्नुहुन्छ कि खनेपछि अब चेक प्रयोग गरिहाल्ने हिसाबले प्रयोग गर्नुहुन्छ?
1: अहिले अहिले तपाईँको बजार क्षेत्रमा धेरै उपभोक्ताहरू तपाईँको जारको पानी अनि त्यसपछि घरमै फिल्टर प्रयोग गरेर खाइरहेको छ, अनि तपाईँको दुर्गम गाउँहरूमा चाहिँ अहिले आर्सेनिक चेक चाहिँ तपाईँको धेरै सङ्घ संस्थाहरू छ, समय समयमा ती सङ्घ संस्थाहरूले पनि सहयोग गरेको छ चेक गर्नलाई। गाउँघरमा अहिले पनि तपाईँको ट्युबवेल भन्छौँ हामी, पूर्वतिर नल भन्ने चलन छ, हामी यतातिर पश्चिमतिर पश्चिममा नल भन्छौँ, ती नलकै पानीहरू खान्छ।
0: अब बाँके जिल्लाको सडकहरू कस्तो छन्? सबैतिर यातायात पुग्ने सडकहरू बनेका छन् कि छैनन्? त्यसको बारेमा पनि जानकारी गराइदिनुहोस्।
1: सहरी क्षेत्रमा त अहिले तपाईँको यातायातको सुविधा राम्रो छैनन्, र मैले अघि नै पनि तपाईँलाई जोडेको थिएँ, नरैनापुर पुग्नलाई पहिला 2 दिन लाग्थ्यो भने भारतको बाटो प्रयोग गर्नु पर्थ्यो भने अहिले चाहिँ 79 सडक निर्माण भएको छ, सहजै तरिकाले आवत जावत भएको छ, तर सबै गाउँसँग सबै गाउँ जोड्ने बाटो चाहिँ अझै भइसकेको छैन। सडक र यातायातमा तपाईँको यहाँका उपभोक्ताहरू 50% उपभोक्ताहरू चाहिँ सन्तुष्ट छ।
0: हजुर, अनि ती सडकमा घुर्ने सार्वजनिक यातायातमा चढिरहँदा यात्रुहरूले म ठगिएँ भन्ने अवस्थामा छ कि ओहो राम्रै भाडा रहेछ भन्ने हुन्छ, त्यो पनि बताइदिनुहोस् न।
1: सहरी क्षेत्रमा तपाईँको रिक्सामा यो कुरा सुनिएको छ, अनि त्यसपछि लङ दुरीमा चाहिँ उपभोक्ताहरू हामी छपिएको भने गुनासो आएको छैन, रिक्साको गुनासो अलिक बढी आएको छ।
0: त्यस्तो गुनासो आउँदा तपाईँहरूले समन्वय गर्ने गर्नु भएको छ?
1: समन्वय नगरपालिकासँग हामी गर्छौँ
0: हजुर,
1: अनि नगरपालिकामा पनि तपाईँको यातायात कहाँ छ र त्यहाँ नगर प्रहरीहरूलाई यो कुरा जानकारी गराउँछ। रिक्सा नम्बर हामी उपभोक्तालाई भन्छौँ, तपाईँ त्यस्तो ठकिनु भयो भने त्यो रिक्सा नम्बर चाहिँ नोट गर्ने गर्नुहोस् भनेर जनचेतना फैलाएको।
0: हजुर, हामी कार्यक्रमको अन्तिम चरणमा आएका छौँ। अन्त्यमा रेडियो नेपाल सुनेर बस्नुभएका सम्पूर्ण आम उपभोक्ताहरूलाई यहाँको भन्नु केही छ?
1: मेरो सम्पूर्ण उपभोक्तालाई के भन्न चाहन्छु भने आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोस्, स्वस्थ मान्छे नै यो जीवन स्वस्थ मान्छेको जीवन नै स्वस्थ रहन्छ। धन सम्पत्ति कमाउनु भन्नुभन्दा पनि तपाईँ आफ्नो स्वास्थ्यलाई ध्यान दिनुहोस्, स्वास्थ्य राम्रो भयो भने धन सम्पत्ति जति पनि कमाउन सक्नुहुन्छ भन्ने उपभोक्ता साथीहरूलाई म भन्छु, पुरा आफ्नो सम्पूर्ण नेपाली दाजुभाइलाई भन्छु।
0: हामीलाई समय उपलब्ध गराउनु भयो, बाँके जिल्लामा रहेका उपभोक्ताहरूको समस्या सँगसँगै त्यहाँ कस्ता किसिमका खाद्य वस्तुहरू प्रयोग भइरहेका छन् यसको बारेमा सम्पूर्ण जानकारी गराइदिनु भयो। यहाँलाई कार्यक्रम हाम्रो चासो र रेडियो नेपालकै तर्फबाट धेरै धन्यवाद।
1: हजुरलाई पनि समय लिनुभयो, नेपालको एउटा पश्चिम क्षेत्र नेपालगञ्ज बाँके जिल्लाबाट आवाज देशभरि सुनाइदिनलाई जुन जमर्को गर्नुभयो यसको लागि धेरै धेरै धन्यवाद, नमस्कार।
0: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय उपभोक्ता मञ्चका बाँके जिल्लाका जिल्ला अध्यक्ष वीरेन्द्र यादव। उहाँसँग हामीले बाँके जिल्लामा रहनुभएका उपभोक्ताहरूले कतिको गुणस्तरीय खाद्य वस्तुहरू उपभोग गर्न पाउनु भएको छ, स्वास्थ्य शिक्षा खाने पानी लगायतका उपभोग्य वस्तुहरूको गुणस्तर कस्तो छ त यसकै सेरोफेरोमा रहेर कुराकानी गर्यौं। सुलभ र उचित मूल्यमा स्तरीय सेवा सुविधाको उपभोग गर्न पाउनु तपाईँ हामी प्रत्येक उपभोक्ताको अधिकार हो। ऐन कानुन र नीति नियमले उपभोक्ताहरूको विभिन्न अधिकारहरूको संरक्षण गरेको छ। हामीले बुझ्नु पर्छ कि अधिकार कानुनले व्यवस्था गरेर मात्र पुग्दैन, तपाईँ हामी उपभोक्ता स्वयंले पनि आफूले उपभोग गर्ने सेवा सुविधाका विषयमा जागरूक बन्नै पर्छ, आफ्नो अधिकारको खोजी गर्नै पर्छ। उपभोक्ता हक संरक्षण र अधिकारका विषयमा सचेतना अभिवृद्धिका लागि प्रस्तुत कार्यक्रम हाम्रो चासो आजलाई यति नै। तपाईँ पनि उपभोक्ता हक संरक्षण र अधिकारका विषयमा कुनै कार्यक्रम गर्दै हुनुहुन्छ भने यहाँहरूले गर्ने कार्यक्रमहरूलाई हामी हाम्रो चासो कार्यक्रम मार्फत सम्पूर्ण उपभोक्ताहरू माझ पुर्याउने कोसिस गर्छौ। हामीलाई पत्राचार गर्नका लागि हाम्रो इमेल ठेगाना हो upabhokta.radionepal@gmail.com। हवस् त, अब आजको लागि उपभोक्ता हक र अधिकार संरक्षणमा समर्पित हाम्रो चासो कार्यक्रम यही सकिएको छ। वस्तु र सेवा सुविधाको प्रयोग गर्दा मूल्य, शुद्धता, गुणस्तर र परिमाणमा सचेत बनौ यहाँहरूमा यही अनुरोध गर्दै प्राविधिक मित्रद्वय सुलोचना बज्राचार्य र देवकी भण्डारी सहित रिता तिमल्सिना बिदा हुन्छु। अर्को हप्ता आजकै समयमा हाम्रो चासो कार्यक्रम सुन्न नभुल्नुहोला। नमस्कार।

0: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। समाचारपछि सुन्न सक्नुहुनेछ हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रमको पुनः प्रसारण। यति बेला भनी रातिको 9 बज्न लाग्यो, अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। सुरुमा प्रमुख समाचार। काठमाडौँदेखि धादिङ जोड्ने नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग सञ्चालनमा मुलुककै पहिलो सुरुङ मार्ग सञ्चालनसँगै सडक यातायातमा फड्को। सामाजिक सद्भाव कायम गर्न सबैमा आह्वान गर्ने सुनसरीमा बसेको सर्वदलीय बैठकको निर्णय। स्थानीय देवानगंज र आसपासका क्षेत्रमा प्रशासनद्वारा निषेधाज्ञा जारी। चिकित्सकमाथि भएको कुटपिटको विरोधमा स्वास्थ्य कर्मीहरूद्वारा नारायणी अस्पतालमा आकस्मिक सहितका सबै सेवा ठप्प। र फ्रान्स र स्पेनमा फैलिएको डढेलो अझै नियन्त्रणमा आउन सकेन। अब समाचार विस्तारमा। नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग आजदेखि औपचारिक सञ्चालनमा आएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नेपालस्थित जापानी राजदूत मायदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका अध्यक्ष डाक्टर तानाका अकी हिको लगायतको उपस्थितिमा सुरुङ मार्ग उद्घाटन गर्नुभएको हो। मन्त्री लम्साल, जापानी राजदूत र जाइकाका अध्यक्षले सुरुङभित्र गाडी चलाएर सवारी आवागमनको पनि उद्घाटन गर्नुभयो। थप सामग्रीका साथमा संवाददाता सरिता खनाल।
1: मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङ मार्गका रूपमा लिइएको नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको सोमबार औपचारिक उद्घाटन भएको छ। निर्माणका लागि सम्झौता भएको 7 वर्षपछि उद्घाटन गरिएको यो सुरुङ मार्ग सञ्चालनमा आएसँगै काठमाडौँ उपत्यकाको प्रवेशद्वारमा हुने सवारी चाप व्यवस्थापन, यात्रा समयको बचत तथा सुरक्षित र आधुनिक सड़क पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ। सुरुङ मार्ग आयोजनाका उपनिर्देशक इन्जिनियर सञ्जय पन्थीले सुरुङ मार्ग उद्घाटन भएसँगै पहिलो चरणमा एम्बुलेन्स, सुरक्षा निकायका र अत्यावश्यक सवारी साधनलाई मात्र प्रवेश दिइने बताउनुभयो। परीक्षणपछि विभिन्न पक्षसँग छलफल तथा सुरुङ मार्गको सुरक्षा अवस्था र ट्राफिक व्यवस्थापनको परीक्षण गरेर अन्य सवारी साधन सञ्चालन गरिने आयोजनाका उपनिर्देशक इन्जिनियर पन्थीले जानकारी दिनुभयो।
2: हामीले केही दिन अत्यावश्यक सवारी साधनहरू एम्बुलेन्स, दमकल लगायत सुरक्षाकर्मीको सवारी साधनलाई प्रवेश गर्ने व्यवस्था मिलाएका छौँ। 3 महिनासम्म यो ट्रायल फेज हुन्छ र 3 महिनापछि चाहिँ हामीले फुल फेजमा ओपन गर्ने तयारी रोड युजरहरूबाट राम्रो बिहेव भयो, अनुशासनको पालन भयो, कुनै दुर्घटनाहरू बिचमा भएनन् भने ट्रायल अवधि चाहिँ अलिक छोटो पनि गराउन सकिन्छ। त्यसलाई प्रत्येक हामीले यहाँ सुरक्षाको व्यवस्था गराएर आवश्यक निकायहरूसँग मकडिल गर्नुपर्ने हुन्छ। हाम्रो विभिन्न निकायहरू एपिएफको डिजास्टर टिम, पुलिस प्रशासन अनि चन्द्रगिरी र दोनीवासीको दमकलको टिमहरू समेत हुन्छ। लागि कसरी नियन्त्रण गर्ने, उद्धार कसरी गर्ने अनि सबै फिल्डमा एक्चुअल प्र्याक्टिस जस्तो गरेर अनि मात्र पब्लिकको लागि प्रारम्भ रूपमा चाहिँ हामीले खोल्छौँ।
1: परीक्षण अवधिभर सुरुङ मार्ग भएर सञ्चालन हुने सवारी साधनले कुनै शुल्क तिर्नुपर्ने छैन। कुल 2688 मिटर लामो सुरुङ मार्गमा परीक्षण पछि भने सवारी साधन सञ्चालन हुँदा निश्चित शुल्क तिर्नु पर्दछ। सवारी साधन अनुसार 60 रुपियाँदेखि 600 रुपियाँसम्म शुल्क लाग्ने सड़क विभागले जनाएको छ। आयोजनामा मुख्य एवं उद्धार गरी 2 सुरुङ मार्ग रहेका छन्। मुख्य सुरुङमा सवारी साधन सञ्चालन हुनेछ भने उद्धार कार्यमा उद्धार सुरुङ प्रयोग हुनेछ। सुरुङ मार्गमा सुरक्षा, सहज आवागमन र मानवीय सुरक्षाका लागि दमकल, आकस्मिक उद्धार, सीसीटीभी क्यामेरा, संचार र सुरक्षा संयन्त्र समेत उपलब्ध छ। काठमाडौँको चन्द्रगिरी नगरपालिका 1 दहचोक टोटी पाखाबाट सुरु हुने सुरुङ मार्ग पश्चिमतर्फ धादिङको धुनीबेसी नगरपालिकाको सिस्ने खोलामा पुगेर टुङ्गिनेछ। सुरुङ मार्ग सञ्चालनले हाल सञ्चालनमा रहेको राजमार्गमा हुने जाम, त्यहाँको उकालो र घुमाउरो बाटो आदिका कारण इन्धन र सड़क उपभोक्ताको 30 मिनट भन्दा बढी समय बचत हुने अपेक्षा गरिएको छ। पुनः आयोजनाका उपनिर्देशक इन्जिनियर सञ्जय पन्थी।
2: 60 रुपियाँदेखि 600 रुपियाँसम्म छ। गत वर्षको साउनको 26 गते क्याबिनेटबाट स्वीकृति भएको र राजपत्रमा उपलब्ध भइसकेको रोडको साइडबाट चाहिँ हेर्न सकिन्छ। सर्वसाधारणले पनि अटोमेटिक सिस्टम, आरएफआइडी सिस्टम पनि चलन गरेका छौँ। त्यसमा चाहिँ आफै शुल्क काटिने व्यवस्था हुन्छ। त्यसमा जाममा नपरिकन स्वतः टोल बुथमा टोल नगरिकन स्वतः कटाव गर्ने सिस्टम पनि चलन गरिसकेको छ। टनलमा चाहिँ 3.5% गेटको समानान्तर किसिमको रोग कालो भएकोले त्यसमा चाहिँ गाडीहरू बिग्रिने चान्स एकदमै कम हुन्छ। शुल्क खपत हुने, समयको बचत हुने लगायत माथि निस्कदाखेरि 30 मिनट भन्दा पनि धेरै समय बचत हुने देखिन्छ। त्यसले सर्वसाधारणलाई धेरै सहज हुने देखिन्छ।
1: सुरुङ मार्ग निर्माणमा जापान सरकारले 21 अर्ब रुपियाँ बराबरको सहुलियत ऋण र नेपाल सरकारको 6 अर्ब रुपियाँ बराबरको लगानी रहेको छ। सुरुङ मार्गको शिलान्यास 7 वर्ष अघि 2076 कार्तिक 6 मा भएको थियो। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
0: नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाबाट प्रभावित क्षेत्रको खानेपानी आयोजनाको दीर्घकालीन सञ्चालन, मरमत सम्भार तथा स्थानीय सरोकारका विषयमा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र प्रभावित क्षेत्रका स्थानीय प्रतिनिधिबीच छलफल भएको छ। आज पूर्वाधार विकास मन्त्रालयमा आयोजित छलफलमा नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाबाट चन्द्रागिरी नगरपालिका एक र दुईका प्रभावित बासिन्दाका लागि बनाइएका खानेपानी आयोजनाको दिगो सञ्चालन सुनिश्चित गर्न 11 बुधे निर्णय गरिएको मन्त्रालयले जनाएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीमा आज बसेको सर्वदलीय बैठकले सबैलाई सामाजिक सद्भाव कायम राख्न आह्वान गरेको छ। प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकमा देवानगंज गाउँपालिका 3 कप्तानगंजमा भएको घटनाका सम्बन्धमा प्रभावित क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न सबैले आआफ्नो तहबाट प्रभावकारी प्रयास गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेले जानकारी दिनुभयो। अहिले देवानगंज, घुस्की, कप्तानगंज, भुटहा र हरिनगरा बजार क्षेत्रमा स्थानीय प्रशासनले बिहान 7 बजेदेखि निषेधाज्ञा जारी गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी लामिछानेले घटना प्रभावित क्षेत्रमा कुनै पनि अप्रिय घटना हुन नदिन प्रशासनले आवश्यक सुरक्षा संयन्त्र परिचालन गरेको र त्यहाँ हालको जनजीवन सामान्य बन्दै गएको बताउनुभयो। कप्तानगंजमा गैराति 2 समूहबीच भएको झडपको घटनामा गोली लागेर घाइते भएका 24 वर्षीय ओम प्रकाश मेहताको उपचारका क्रममा निधन भएको थियो। बैठकमा जिल्लास्थित प्रमुख राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा सरोकारवालाको सहभागिता थियो। गृह मन्त्रालयले गैराती सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी सीडीओ वासुदेव घिमिरे सहित सुरक्षा निकायका प्रमुखहरूलाई फिर्ता बोलाएको छ। घिमिरेलाई गृह मन्त्रालयमा फिर्ता बोलाएर उहाँको ठाउँमा संखुवा सभाका सीडीओ ईश्वरी प्रसाद अरियाललाई खटाइएको छ। यस्तै कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय काठमाडौँ तानिएको छ भने प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालय पठाउने निर्णय गरिएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक एसपी केशव थेवेलाई भैरवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल खटाइएको छ। थेवेको स्थानमा उक्त विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई पठाइएको छ। सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजमा हिजो राति 2 समूहबीच भएको झडपमा 1 जनाको निधन भएको थियो। घटनामा परेर 9 जना सर्वसाधारण, 10 जना नेपाल प्रहरी र 5 जना सशस्त्र प्रहरी गरी 24 जना घाइते भएका थिए। वीरगंजको नारायणी अस्पतालमा अस्ति भएको तोडफोड र चिकित्सकमाथिको कुटपिटको विरोधमा चिकित्सक तथा स्वास्थ्य कर्मीहरूको हडताल आज पनि जारी रहेको छ। स्वास्थ्य कर्मीहरूले आज वीरगंजको घण्टाघर चोकमा नाराबाजी गर्दै दोषीमाथि कारवाही र शान्ति सुरक्षाको ग्यारेन्टीको माग गरेका छन्। हिजोदेखि नारायणी अस्पतालको आकस्मिक सहितका सबै सेवा ठप्प पारेर स्वास्थ्य कर्मीहरू आन्दोलित भएका छन्। नेपाल चिकित्सक संघको आह्वानमा वीरगंजका निजी अस्पतालका चिकित्सकहरूले समेत आन्दोलनमा ऐक्यबद्धता जनाएपछि त्यहाँका प्राय सबै अस्पतालको उपचार सेवा प्रभावित बनेको छ। शनिबार वीरगंज 25 का 45 वर्षीय राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित आफन्त र गाउँले आकस्मिक कक्षमा तोडफोड गर्दै डाक्टर प्रमोद रामलाई निर्घात कुटपिट गरेका थिए। यसैबीच स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आजै एक विज्ञप्ति जारी गर्दै आन्दोलनरत चिकित्सकहरूलाई तत्काल काममा फर्किन अनुरोध गरेको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले जनताको चाहना अनुरूप विकासका लागि आवश्यक कानून संशोधन गर्नुपर्ने बताउनु भएको छ। चितवनमा पत्रकारसँग आज कुराकानी गर्दै उहाँले जनताको अपेक्षा अनुसार कानून बनाउन नसक्दा योजना अनुसारका काम गर्न कठिनाई हुने उल्लेख गर्नुभयो। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सरकारले प्रतिबन्ध लगाएका वस्तुको भौतिक तथा डिजिटल माध्यमबाट बिक्री वितरण भइरहेको गुनासो प्राप्त भएकाले त्यस्ता गतिविधि रोक्न सम्बन्धित सबै पक्षलाई चेतावनी दिएको छ। विभागले आज सूचना जारी गर्दै निकासी पैठारी नियन्त्रण ऐन अनुसार नेपाल सरकारले विभिन्न समयमा नेपाल राजपत्र मार्फत निकासी वा पैठारीमा पूर्ण बन्देज लगाएका वस्तु अझै पनि बजारमा बिक्री वितरण भइरहेको विषयप्रति विभागको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हा र ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले काठमाडौँ उपत्यकामा वर्षौंदेखि सड़कका पोलमा लत्रिएका तथा प्रयोगविहीन अवस्थामा रहेका इन्टरनेट, टेलिफोन र टेलिभिजनका तार व्यवस्थापनको प्रगतिबारे आज संयुक्त रूपमा स्थलगत अनुगमन गर्नुभएको छ। मन्त्रीद्वयले गौशाला, पुरानो बानेश्वर, जडीबुटी लगायत क्षेत्रमा पुगेर तार व्यवस्थापन कामको निरीक्षण गर्नुका साथै सम्बन्धित निकायका पदाधिकारीसँग प्रगति र देखिएका समस्याबारे जानकारी लिनुभएको हो। महान्यायाधिवक्ता कार्यालयले चौथो पञ्चवर्षीय रणनीतिक योजना 2083-84 2087-88 सार्वजनिक गरेको छ। महान्यायाधिवक्ता कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा महान्यायाधिवक्ता डाक्टर नारायण दत्त कण्डेलले सार्वजनिक गर्नुभएको हो। फौजदारी न्यायको सुदृढीकरण भन्ने नारा रहेको सो योजनाको मुख्य पाँचवटा प्राथमिकता रहेका छन्। यही साउन 1 गतेदेखि लागू भएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
3: हेलो,
4: के गर्दैछौ?
3: हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
4: ए हो र, अनि मेरो लागि के किन्दैछौ?
3: बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल। मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
5: अब रात तपाईँको नेपाल टेलिकम राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। फ्रान्स र स्पेनमा फैलिएको भीषण डडेलो अझै नियन्त्रणमा आउन सकेको छैन। डडेलोका कारण 3,25,000 भन्दा बढी मानिस घर छाड्न बाध्य भएका छन्। मौसमविदले नयाँ उष्ण लहर आउने चेतावनी दिएसँगै आगो अझ फैलिने जोखिम बढेको छ भने दुवै देशले ठूलो संख्यामा अग्नि नियन्त्रक, सैनिक र सुरक्षाकर्मी परिचालन गरेका छन्। दक्षिण पश्चिम फ्रान्सको गिरन्डे क्षेत्र र स्पेनको म्याड्रिड आसपासका क्षेत्रमा लागेको आगो दुवै देशको इतिहासकै सबैभन्दा विनाशकारी डडेलो मध्ये एक बनेको छ। फ्रान्समा डडेलोका कारण विशाल आगोको बादल बनेको छ। यस्तो बादलले आफ्नै हावाको प्रणाली सिर्जना गरी नयाँ स्थानमा चट्याङ मार्फत थप आगो फैलाउने जोखिम बढाएको फ्रान्सको राष्ट्रिय अग्नि नियन्त्रक महासंघले जनाएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
6: पछिल्लो समय नेपालको कुल ऊर्जा माग साँझको समयमा 3,248 मेगावाट बराबर पुगेको छ। जस अनुसार हाल कुल 73,629 मेगावाट घण्टा बराबर माग पुगेको छ। नेपाल विद्युत प्राधिकरणले भारतबाट बिजुली आयात नभएको र प्राधिकरणले हाल कुल 22,102 मेगावाट घण्टा बराबर बिजुली निर्यात गरिरहेको जनाएको छ। प्राधिकरणको प्रणालीमा निजी ऊर्जा उद्यमीहरूले 47,563 मेगावाट घण्टा बराबरको बिजुली उपलब्ध गराउँदै आएका छन्। त्यस्तै प्राधिकरणका सहायक कम्पनीहरूले 17,108 मेगावाट घण्टा बराबर बिजुली उपलब्ध गराएका छन्। प्राधिकरणका आफ्नै आयोजनाबाट कुल 8,959 मेगावाट घण्टा बराबरको ऊर्जा हाल उपलब्ध भएको छ। कुल राष्ट्रिय माग 51,527 मेगावाट घण्टा बराबर हुँदा साँझको समयको विद्युतको माग 3,248 मेगावाट बराबर पुगेको हो। गत आर्थिक वर्ष 2082-83 गण्डकी प्रदेशका 11,232 किसानहरूले 5,58,00,000 रुपियाँ प्रोत्साहन रकम प्राप्त गरेका छन्। गण्डकी प्रदेश सरकारले किसानहरूलाई व्यावसायिक कृषिमा लाग्न प्रेरणा प्राप्त होस् भनेर प्रोत्साहन रकम प्रदान गरेको प्रदेश कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ। मापदण्ड अनुसार छनौट भएका दुग्ध सहकारी मार्फत किसानहरूलाई प्रोत्साहन उपलब्ध गराउने गरेको प्रदेश मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत डाक्टर शोभा शर्माले जानकारी दिनुभयो। दैनिक 200 लिटर र वार्षिक 200 दिन दुधको कारोबार गर्ने सहकारी संस्थाहरूले प्रोत्साहन स्वरूपको रकम प्राप्त गर्न सक्ने मापदण्ड रहेको छ। हरेक आर्थिक वर्षमा कम्तीमा 30 दिन सहकारीमा दुध बिक्री गर्ने किसानले प्रोत्साहन सहयोग रकम प्राप्त गर्ने गरेको र एउटा सहकारीलाई बढीमा 17,50,000 रुपियाँसम्म प्रोत्साहन सहयोग गर्ने गरेको पशु विकास अधिकारी डाक्टर शर्माले बताउनुभयो। सोमबार नेपाली शेयर बजारको परिसूचक नेप्से 33.28 अङ्कले घटेको छ। यो कमी सँगै बजारको परिसूचक नेप्से सोमबार 2,701 अङ्कमा झरेको छ। अघिल्लो कारोबार दिन शुक्रबार परिसूचक नेप्से 7.90 अङ्कले बढेको थियो।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार। आइसिसी विश्वकप लिग दुई अन्तर्गत नेपालले नामिबियासँग प्रतिस्पर्धा गरिरहेको छ। नेदरल्याण्ड्सको युट्रेस्टमा जारी खेलमा नामिबियाले नेपाल सामु 212 रनको लक्ष्य प्रस्तुत गरेको छ। अहिले जवाफी ब्याटिङ गरिरहेको नेपालले 31 ओभरमा 3 विकेटको क्षतिमा 101 रन बनाएको छ। टस हारेर पहिले ब्याटिङमा उत्रिएको नामिबियाले 20 ओभरमा 7 विकेटको क्षतिमा 211 रन जोड्यो। उसका लागि जन निकोलस फ्राइलिङ्कले शतकीय पारी खेले। 149 बल खेलेका उनले 3 चौका मात्रै प्रहार गर्दै 100 रनमा रन आउट हुन पुगे। यस्तै लौरेन स्टिन क्याम्पले 59 तथा मलान क्रुगरले 15 रन जोडे। बलिङतर्फ नेपालका करण केसी एक्लैले 5 विकेट लिए। सोमपाल कामीले 1 विकेटको सफलता हात पारे। अब मौसम। आज राति देशका हिमाली पहाडी र तराई भूभागका केही स्थानमा मेघ गर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। साथै बागमती गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। काठमाडौँदेखि धादिङ जोड्ने नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग सञ्चालनमा मुलुककै पहिलो सुरुङ मार्ग सञ्चालनसँगै सडक यातायातमा फड्को। सामाजिक सद्भाव कायम गर्न सबैमा आह्वान गर्ने सुनसरीमा बसेको सर्वदलीय बैठकको निर्णय। स्थानीय देवानगञ्ज र आसपासका क्षेत्रमा प्रशासनद्वारा निषेधाज्ञा जारी। चिकित्सकमाथि भएको कुटपिटको विरोधमा स्वास्थ्य कर्मीहरूद्वारा नारायणी अस्पतालमा आकस्मिक सहितका सबै सेवा ठप्प। र फ्रान्स र स्पेनमा फैलिएको डडेलो अझै नियन्त्रणमा आउन सकेन। यसका साथै राति 9 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
7: के तपाईँ खोला नदीनाला छेउछाउमा बसोबास गर्नुहुन्छ? होसियार, बर्सातको समयमा खोला नदीमा पानीको सतह बढेमा तुरुन्तै अग्लो र सुरक्षित स्थानमा जानुहोस्।
8: विपद बाजा बजाएर आउँदैन, त्यसैले बाढी पहिरोको जोखिम हुने ठाउँमा हुनुहुन्छ भने महत्त्वपूर्ण कागजात र आपतकालीन सामग्री तयारी अवस्थामा राख्नुहोस्।
7: हल्लाको पछि नलागि आधिकारिक सूचना र मौसम सम्बन्धी जानकारी लिनुहोस्।
8: रेडियो नेपालद्वारा जनहितका लागि।
9: एक्लो, नितान्त एक्लो मात्रै साथमा म छु। बर्खाइ पूर्णिमाको औँसीको रातमा म छु। एक्लो, नितान्त एक्लो मात्रै साथमा म छु। बर्खाइ पूर्णिमाको औँसीको रातमा म छु। निर्जन बस्तीको बास भयो मेरो, अहिले छु त केवल यादहरूकै यादमा म छु। अहिले छु त केवल यादहरूकै यादमा म छु।
10: यस्तै यस्तै भावका सदाबहार सुमधुर गीतहरू साथमा चोटिला मुक्तकहरू, मुक्तकिलो कार्यक्रम बिम्ब प्रतिबिम्ब प्रतिबिम्ब हरेक सोमबार राति 10 बजेको हिन्दी समाचारपछि मात्र रेडियो नेपालबाट।

0: हाम्रो संस्कृति,
1: हाम्रो परम्परा, सभ्यता हाम्रो, नेपाल राम्रो, संस्कृति पवित्र,
0: लुकेका स्वर्ग समुच्चा जाति यसमा छन् विचित्र। नमस्कार, हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रममा हार्दिक स्वागत छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक सोमबार बिहान 9:20 बजे यो कार्यक्रम प्रसारित हुन्छ। सोमबारै राति 9:20 बजे पुनः प्रसारण हुने यो कार्यक्रम रेडियो नेपाल online.com का साथै रेडियो नेपाल मोबाइल एपमा संसारभर सुन्न सकिन्छ। नेपाली सनातन संस्कृतिमा हिन्दू सनातन संसारमा असार शुक्ल पूर्णिमा गुरु पूर्णिमाका रूपमा प्रसिद्ध छ। हाम्रो शिक्षा, सभ्यता तथा संस्कृतिको विकासमा गुरुहरूको महत्वपूर्ण योगदान रहिआएको छ। हिन्दू सनातन शास्त्रहरूमा शिक्षा दिने व्यक्तिहरूलाई आचार्य, उपाध्याय आदि नाम दिइए पनि गुरु शब्द नै अर्थपूर्ण र सर्वत्र व्याप्त छ। गुरु महिमाकै कारण असार शुक्ल पूर्णिमा तिथिको नाम गुरु पूर्णिमा रहन गएको छ। त्यसो त गुरु पूर्णिमा व्यास जयन्तीका नामबाट पनि प्रख्यात छ। त्यस दिन व्यास अर्थात् गुरुहरूको सम्मान र पूजा गरिन्छ। डाक्टर ऋषिप्रसाद शर्माले आफ्नो पुस्तकमा लेख्नु भए अनुसार व्यास पूजाका दिन आदि गुरु शंकराचार्यको पनि पूजा गर्ने चलन पाइन्छ। प्रचलित मान्यता अनुसार आदि शंकराचार्य व्यासका अवतार हुन्। प्रलयकालमा विश्व ब्रह्माण्डलाई आफूमै लीन गरी स्वात्मानन्दमा रमाउने शिवको विशेष रूप नै दक्षिणामूर्ति हो। पशुपतिनाथका पनि गुरु मानिने दक्षिणामूर्तिको मन्दिर देवपाटनबाट गुहेश्वरी जाने मोडमा छ। गुरु पूजनको परम्परामा दक्षिणामूर्ति परम पूज्य छन् र गुरु पूर्णिमाका दिनमा मात्र दक्षिणामूर्तिको मन्दिर खोलिन्छ। हिन्दू सनातन धर्मावलम्बी समाजमा गुरुलाई साक्षात् ब्रह्मा विष्णु महेश्वरसँग तुलना गर्दै सम्मान गरिएको छ र यही भावना

0: ज्ञान प्राप्ति र आध्यात्मिक उन्नतिका लागि मात्र होइन मोक्ष प्राप्ति पनि गुरुबाट दीक्षित भएमा सम्भव छ भन्ने कुरा शास्त्रहरूमा बताइएकाले र अखण्ड मण्डलाकारम व्याप्त येन चराचरम तत्पदम दर्शितम येन तस्मै श्री गुरवे नमः भनेर यस जगतमा व्याप्त ब्रह्मलाई दर्शन गराउने गुरुप्रति नमन हुने शास्त्रीय वाणीहरू प्रसिद्ध भएकाले समाजमा गुरुको महत्व स्वतः स्पष्ट हुन्छ। गुरुको हुन् लौकिक संसारमा कसलाई गुरु मान्ने, सुसंस्कृत समाजका लागि व्यक्ति परिवार र समाजमा गुरुको महत्व के छ र कसरी सुसंस्कृत समाजका लागि गुरुको महत्व रहन्छ भन्ने प्रसङ्गहरूमा पूर्वीय दर्शन संस्कृतिका प्रसारक डाक्टर चिन्तामणिनाथ योगीसँग गरिएको कुराकानी प्रस्तुत गर्छौँ र त्यसपछि व्यास जयन्तीका सन्दर्भमा पनि केही सामग्री जोडेका छौँ। कार्यक्रम सुन्दै रहनुहोला।
1: तस्मै श्री गुरवे नमः।
2: अब यो गुरु पूर्णिमा पनि हो, यो व्यास पूर्णिमा पनि हो। गुरु पूर्णिमा किन हो त गुरुको महत्व भएको हुनाले गर्दा गुरुप्रतिको हाम्रो श्रद्धा समर्पण हुनुपर्छ भन्ने हाम्रो सनातन हिन्दू परम्परा भएकोले गर्दा हो। व्यास पूर्णिमा किन हो त व्यासोच्छिष्टम जगत सर्वम भनिन्छ। भगवान् वेद व्यासले सम्पूर्ण ग्रन्थहरू लेखे, वेद व्यासले हामीलाई वेद दिए, पुराण दिए, अनेकौँ ग्रन्थहरू दिए, त्यस कारण चाहिँ व्यास नै सम्पूर्ण गुरुका गुरु हुन् भन्ने क्रममा यसलाई व्यास पूर्णिमा भनिन्छ। त्यो भएर जहाँसम्म यसको सनातन ऐतिहासिक सांस्कृतिक विशेषताको कुरा छ, आद्य जगत गुरु शङ्कराचार्यलाई सम्झने पनि यही गुरु पूर्णिमा हो। कृष्णम वन्दे जगत गुरुम भनेर भगवान कृष्णलाई सम्झने पनि यही गुरु पूर्णिमा हो। यसै गरी गुरु गोरखनाथ जस्ता गुरुहरूलाई पनि सम्झिने यही गुरु पूर्णिमा हो। अरू जति पनि हाम्रा परम्पराहरू छन्, चाहे त्यो शैव परम्परा होस्, वैष्णव परम्परा होस्, समग्रमा वैदिक परम्परा भन्नुहोस्, बौद्ध परम्परा, जैन परम्परा, सिख परम्परा, किराँत परम्परा, जति पनि बौद्ध परम्परा, हाम्रा समग्र सनातन परम्परा छन्, ती सबै परम्परासँग गुरु पूर्णिमाको ठुलो महत्त्व छ। गुरुबाटै ज्ञान प्राप्त गर्ने, अरू ज्ञानभन्दा ठुलो कुरा केही छैन है। ज्ञान शान्ति अनन्तरम भनेर गीताले भनेको छ। साथै वेदहरूमा पनि ज्ञानको बारेमा ठुलो महिमा गान गरिएको छ। ऋते ज्ञानान मुक्ति, ज्ञान बिना मुक्ति छैन है भन्ने कुरा बताइएको छ। त्यस कारण गुरु भनेको त्यो ज्ञानको प्रतीक हो। त्यही भएर गुरुलाई ब्रह्मा भनियो, विष्णु भनियो, शिव भनियो, गुरुलाई साक्षात परब्रह्म भनियो, तस्मै श्री गुरवे नमः भनेर गुरुको वन्दना गरियो। त्यस कारण गुरुको ठुलो महिमा छ।
0: अब यति ठुलो महिमा चाहिँ गुरुको गाइएको छ, हाम्रो आध्यात्मिक जीवन, सामाजिक जीवन, धार्मिक जीवनमा, अझ भौतिक जीवनमा पनि गुरु भनेर हामीले ककसलाई मान्ने, हाम्रा गुरुहरू को हुन् त, ककसलाई गुरु मान्न सकिन्छ?
2: बहुतै राम्रो प्रश्न। अब त के छ भने भौतिक जीवनमा अब झन् बढी विभिन्न प्रकारका व्यावसायिकताका कुरा छन्, अनेक प्रकारका प्रतिस्पर्धाका कुरा छन्, अनेक प्रकारका हाम्रा आकाङ्क्षा चाहनाका कुरा छन्। जीवनमा अनेक प्रकारका उथल पुथल हुन्छन्, के गर्ने, के नगर्ने, के खाने, के नखाने, कहाँ जाने, कहाँ नजाने, अनेक प्रकारका यस्ता प्रसङ्गहरू छन् होइन। जति जति तपाईँको चाहिँ यो दुनियाँसँग हाम्रो सम्बन्ध बढ्छ, त्यति त्यति हामीलाई कन्फ्युजन पनि बढ्छ। अब झन् अहिले आएर तपाईँको मोबाइलको दुनियाँ ग्लोबल नेटवर्किङ भयो, ग्लोबल नेटवर्किङले गर्दा त अब त झन् हामीलाई एक प्रकारले सही के हो त्यो पत्ता लगाउनै गाह्रो भइसक्यो। अब त त्यो सत्यम परम धीमहि भन्छ के, त्यो सत्येन धार्यते पृथ्वी, सत्येन तपते रवि भन्छ, तर वाट इज द ट्रुथ, अब त्यो चाहिँ थाहा पाउन इट्स क्वाइट ए कम्प्लिकेटेड मोडर्न ग्लोबल सोसाइटी। यहाँ चाहिँ अन्धकारमा अन्धकारलाई बेचिएको छ, यहाँ चाहिँ झुठलाई, असत्यलाई बेचिएको छ, बडा गाह्रो छ। त्यही भएर यस्तो बेलामा हामीलाई झन् यो अहिलेको समयमा हामीलाई गुरु चाहिन्छ। अब त्यो गुरु भनेको दीक्षा गुरु पनि गुरु हो, मन्त्र गुरु पनि गुरु हो, शिक्षा दिने विद्यालयमा गुरु त्यो पनि गुरु हो, तपाईँलाई विभिन्न प्रकारका सिपहरू सिकाइदिने गुरु, बोल्न सिकाइदिने, नाच्न सिकाइदिने, गाउन सिकाइदिने, ड्राइभिङ सिकाइदिने, कम्प्युटर सिकाइदिने, अल दि मोडर्न प्रोफेसनल स्किल्स, त्यो पनि गुरु हो। तर सबैभन्दा अझ माथि उठेर जाँदा जीवन गुरु, तपाईँको जीवनलाई आप्लावित गरिदिने, आलोकित गरिदिने त्यो जुन गुरु हो, त्यो तपाईँको विशिष्ट हो। तपाईँको जीवनमा प्रकाश त चाहियो नि, जीवन त बडा बडा महत्त्वपूर्ण कुरा, जीवनभन्दा ठुलो वरदान अर्को केही छैन। अति सुन्दर मानव जीवन यो, अझ सुन्दर पार्नु कसो गरी हो।

0: यो जीवनलाई सुन्दर पार्नु छ भने त हामीलाई गुरु चाहिन्छ। यसै गरी तपाईँको हाम्रा संस्कार छन् आफ्नो आफ्नो जाति अनुसार, परम्परा अनुसार, समुदाय अनुसार, सम्प्रदाय अनुसार, क्षेत्र अनुसार, हाम्रो जाति परम्परा, मूल परम्परा, कुल परम्परा, माटो परम्परा, मस्टो परम्परा, हाम्रा अनेकौँ प्रकारको परम्परा छन्। त्यो सबै कुरासँग जोडिएको हाम्रा आफ्नो आफ्नो संस्कार छ, त्यसको पनि गुरु छ। हाम्रा दीक्षा विधि छन्, त्यसका पनि गुरु छन्। त्यसले गर्दा अहिलेको समयमा झन् बढी गुरु चाहिन्छ। गुरु भएन भने अब हामी अगाडि बढ्न सक्दैनौँ। गुरु भनेको एउटा गाइड हो, गुरु भनेको निर्देशक हो। तर यहाँ अलिकति भन्न चाहन्छु, गुरुको फेरि बन्धन पनि नहोस् है। गुरुको नाममा फेरि तपाईँले गलत कुरालाई स्वीकार गरिदिने त्यो पनि नहोस्। फेरि गुरुको नाममा अनावश्यक माला देखाउँदै हिँड्ने यो जुन प्रतिस्पर्धा आज पनि चलेको छ, गुरुको नाममा टिका लगाएर मेरो गुरु ठुलो भन्ने, यो पनि गुरु तपाईँको निष्ठा होस्, तपाईँको भक्ति होस्, तर गुरुले पनि मेरा संख्या यति छन् भनेर संख्या काउन्ट गर्ने, तपाईँले मेम्बरसिप ड्राइभ गरेको जस्तो होइन है। गुरुहरू पनि सावधान बन्नुपर्छ। मैले गुरुहरूलाई अत्यन्त नम्रतापूर्वक निवेदन गर्न चाहे, मेरा चेला बढी भए भनेर तपाईँ ठुलो गुरु बन्ने होइन। खप्तड स्वामीका कति चेला भए हामीलाई थाहा छैन, शिवपुरी बाबाका कति चेला भए हामीलाई थाहा छैन। यसमा पनि हामी सावधान बन्नुपर्छ। र शिष्यले पनि फेरि मेरो गुरु ठुलो भनेर अनावश्यक माला प्रदर्शन गर्ने कुरा पनि यहाँ छैन। तर जीवनमा गुरु चाहिन्छ अर्थात् प्रकाश, गुरु चाहिन्छ अर्थात् चेतना, गुरु चाहिन्छ अथवा श्रद्धा। कहीँ न कहीँ टाउको झुकाउने ठाउँ मिलोस्, कहीँ न कहीँ घुँडा टेकेर एउटा सरल बनेर, सहज बनेर, यो मैले केही जानेको छैन अझ जान्न पाए हुन्थ्यो, मैले केही गल्ती गरेको छु भने मलाई मार्गदर्शन गर्नुहोस्, क्षमा गर्नुहोस् भन्थ्यो, न त मस्तक बन्ने, कहीँ न कहीँ त चाहियो। आज घमण्ड बढ्यो, आई एम दि बेस्ट भन्ने खालको मेन्टालिटी बढ्यो। आई एम दि बेस्ट होइन, आई एम अल्सो बेस्ट हो, म पनि के सक्छु हो, मैले सक्छु, मैले जानेको छु होइन, मैले पनि जानेको छु। त्यही भएर त हाम्रो बौद्ध परम्परा, जैन परम्परा, गोरख परम्परा, शाक्त परम्परा, सिख परम्परा, जति पनि परम्परा छन् त्यहाँ गुरुको ठुलो महिमा छ। सिख परम्परामा त गुरु ग्रन्थ साहिब नै भन्छ, नाथ परम्परामा गुरु गोरखनाथ भन्छ, दादा गुरु मच्छिन्द्रनाथ भन्छ। यस्तै गरी सबै परम्परामा तपाईँको कृष्ण प्रणामी परम्परामा जगत गुरु भन्छ। आफ्ना आफ्ना परम्परामा आफ्ना आफ्ना तरिकाले गुरुलाई सम्बोधन गर्ने अनेक प्रकारका विधाहरू चलेका छन्। त्यसकारण चाहिँ गुरु चाहिँ अहिलेको भौतिक समयमा, अहिलेको वर्तमान समाजमा झन् बढी चाहिन्छ। किनकि मान्छे अनियन्त्रित भएको छ। आचार परमो धर्म भनिन्छ, संयम खलु जीवनम भनिन्छ। हो त्यही आचारको संयमको प्रतीक हो गुरु। यस्तो व्यक्ति जसलाई देखेपछि, जसलाई भेटेपछि, जसलाई सुनेपछि, जसलाई सम्झेपछि तपाईँलाई सदाचार, संयम र सकारात्मकताको मार्गमा लाग्नलाई पुनः पुनः पुनः प्रेरणा मिलोस्। त्यो हामीलाई झन् बढी चाहिन्छ।
1: प्राचीन गुरुकुल परम्परादेखि लिएर अहिलेसम्म जुन ज्ञान लिने दिने गुरु शिष्य परम्परा छ, यो परम्परा निर्वाह गर्ने विषयहरूमा भएका परिवर्तनहरू चाहिँ कस्ता देखिन्छन्, अथवा वर्तमानमा चाहिँ गुरु शिष्य परम्पराको स्वरूप कस्तो देखिन्छ, केही भिन्नताहरू पनि पाउन सकिन्छ?
0: हेमन्तजी धन्यवाद, तपाईँले बडा राम्रो शब्द पनि पक्रनु भयो, गुरुकुल भनेर पक्रनु भयो। वास्तवमा पहिले त के थियो भने कि शिक्षा भनेकै दीक्षा प्रधान थियो, पहिले शिक्षा भनेकै जीवन प्रधान थियो, शिक्षा भनेकै मन्त्र प्रधान, चेतना प्रधान। अब शिक्षा अलग भयो, सिप अलग भयो, जीविका अलग भयो, जीवन अलग भयो। हाम्रो शास्त्रले के भन्छ भने धर्म अर्थ काम मोक्ष, यानि कि पुरुषार्थ, चार पुरुषार्थ। यो चारै पुरुषार्थमा हामीले आफ्नो दक्षता, आफ्नो क्षमता, आफ्नो सामर्थ्यको विकास गर्नुपर्छ। र पहिले जुन हाम्रो जुन गुरुकुलको शिक्षा प्रणाली थियो नि, त्यो गुरुकुलको शिक्षा प्रणालीले हामीलाई धर्म अर्थ काम मोक्ष, यानि कि संस्कार पनि दिने, सिप पनि दिने, शिक्षा पनि दिने, दीक्षा पनि दिने, जीविका पनि दिने, जीवन पनि दिने, हामीलाई फिजिकल्ली पनि, प्रोफेसनली पनि स्मार्ट बनाइदिने, र साथै हामीलाई इन्टरनल्ली, स्पिरिचुअल्ली, इमोसनल्ली पनि हामीलाई एकदमै तपाईँको आलोकित, आप्लावित, आनन्दित बनाइदिने सबै कुराहरू पहिले थियो गुरुकुलको महिमा। त्यही भएर हो अब रह्यो जहाँसम्मको यसको महत्त्व आदिको कुरा जुन तपाईँले भन्नुभयो, यसमा मलाई एउटा कुरा के भन्न मन लाग्छ भने, अहिले त झन् गुरु चाहियो, झन् गुरु बाहेक त अब त म त भन्छु, म हेर्नुहोस् म यो अमेरिका, युरोप, अस्ट्रेलिया, अल ओभर द वर्ल्डमा निरन्तर प्रवचन गर्छु, नेपालको ध्वजा लिएर, नेपालको सन्देश लिएर अक्सफोर्ड र क्याम्ब्रिजमा पनि गएर मैले प्रवचन गर्छु। सारा दुनियाँ हेर्दा एउटा के बुझियो भने, ओहो, मान्छेमा यति खिन्नता छ, यति पीडा छ, यति निराशा छ, यति मान्छेमा एक्लोपन, आइसोलेसन भन्छ नि व्यक्तिवाद, तपाईँको सेपरेसन, डिस्कनेक्सन, मान्छे अत्यधिक सम्पन्न छ बाह्य रूपेण, अत्यधिक विपन्न छ भित्री आन्तरिक रूपेण, अत्यधिक सफल छ बाह्य रूपेण, अत्यधिक तपाईँको चाहिँ कमजोर छ भित्री आन्तरिक रूपेण। त्यसले गर्दा अहिले त झन् बढी हामीलाई गुरु चाहिएको छ। अनि मैले त्यही भएर बराबर भन्ने गर्छु, अरे भाइ फेमिली लयर पनि राख्ने सिस्टम बिल्डअप गऱ्यौ, फेमिली पण्डित राख्ने सिस्टम पनि बिल्डअप भइसक्यो, फेमिली तपाईँको सेक्युरिटी अफिसरको पनि हामीले सब व्यवस्था गरिसक्यो भने अब फेमिली गुरु किन नहुने? आखिर भगवान रामका पनि त फेमिली गुरु थिए, त्यो भनेको कुल गुरु वशिष्ठ, यानि कि तपाईँले कुल गुरुलाई फेमिली गुरु भन्ने मान्नुहोस्। अहिले के चाहियो भने कि फेमिली गुरु चाहियो, हरेक परिवारमा गुरु चाहियो, आमा बुवा छोरा छोरी नाति नातिना घरलाई परिवार बनाउनु छ भने हामीलाई गुरु चाहियो, सफल र असल दुवै बन्नु छ भने हामीलाई गुरु चाहियो, हामीलाई शिक्षित र सचेत दुवै बन्नु छ भने हामीलाई गुरु चाहियो, आर्ट अफ लिभिङ र आर्ट अफ लाइफ छ भने हामीलाई गुरु चाहियो। म त यस्ता यस्ता मान्छेहरूसँग भेट्नुपर्ने हुन्छ, एउटा गुरुको नाताले, शिक्षासेवीको नाताले, धर्मसेवी स्वयंसेवीका नाताले, ती मान्छेका जीवनका कुराहरू सुन्दा आफै आँखाबाट आँसु आउँछ। हेमन्तजी, अहिले म तपाईँलाई कुरा भन्दै गर्दा म ती मेरा मित्रहरूलाई, त्यस्ता बन्धु बान्धवलाई म सम्झिराखेको छु, तिनका गुनासाहरू, तिनका पीडाहरू बाहिरबाट हेर्दा कति सम्पन्न जिन्दगी बिताइरहेको छ, अहिलेको दुनियाँमा चाहिने सबै कुरा छ, तर भित्रको त्यो पीडा मलाई नसोध कहाँ दुख्छ घाउ। यहाँनिर के छ भने तपाईँको मनोविज्ञानका हिसाबले पनि मान्छेलाई अब एउटा यस्तो ठाउँ चाहियो जहाँ गएर दिल खोलेर उसले बोल्न पाओस्, दिल खोलेर रुन पाओस्, तमेव माता च पिता तमेव भनेको जस्तै, कहीँ गएर आफ्नो मनको कुरा भन्न मात्र पनि पायो भने आधा रोग त निको हुन्छ नै। अहिले मान्छेले आफ्नो मनको कुरा, त्यो पहिले पहिले भन्थे नि आफ्नो बह कसैलाई नकह भन्थे नि, हो कसैलाई नकह भन्या हो कि आफ्नो बह सबैलाई नकह भनेको हो कि, अथवा आफ्नो बह कसै कसैलाई त कह। अब मनोविज्ञानले के भन्छ भने तपाईँलाई कहीँ न कहीँ आफ्नो पीडा बाँड्ने ठाउँ चाहिन्छ, सुख बाँडे बढ्छ, दुःख बाँडे घट्छ। र यो भन्दै गर्दा मैले सबै मित्रहरूलाई, बन्धु बान्धवलाई भन्न खोजेको, भक्तहरूलाई सबैलाई भन्न खोजेको, यस्तो गुरु चयन गर्नुहोस् जसले तपाईँको कुरा सुनिदिन्छ र तपाईँको जीवनमा प्रकाश ल्याइदिन्छ। श्रावणी पूर्णिमा भनेको त्यही त्यो, साउनको कालो घना अन्धकारको बेला पनि आँधी हुरी बादल पानी छमछम भइरहेको बेलामा, बादल गडगड गर्जिरहेको बेला पनि जसले तपाईँलाई शान्त बनाइदिन्छ, खुला स्वच्छ सुन्दर बनाइदिन्छ, तपाईँलाई सत्यम शिवम सुन्दरम तर्फ प्रेरित गरिदिन्छ, त्यस्तो गुरु अहिले झन् सबैलाई चाहिएको छ। हामी त्यसतर्फ सबै प्रेरित हुनुपर्छ।
1: गुरु अब अझ संस्कार सम्पन्न गरिदिनेदेखि लिएर विद्या प्रदान गर्ने र मृत्युको भयबाट पनि गुरुले टाढा रहन सक्ने शिक्षा दीक्षा दिन्छन् भनिन्छ, यस बारेमा केही प्रश्न पारिदिनुहोस् न।
0: अब तपाईँले कस्तो हाई कुरा गरिदिनु भयो, मृत्युवाला कुरा गरिदिनु भयो, अघि न संस्कारवाला कुरा त भइसके, संस्कार दिने गुरु यानि कि तपाईँको दीक्षा दिने गुरु होइन, मन्त्र दिने गुरु होइन, मन्त्र गुरु, दीक्षा गुरु, शिक्षा गुरु, शिव गुरु सब भइहाले। आहा, कठोपनिषद्मा 8 वर्षको बालक नचिकेताले यमराजसँग संवाद गर्छन्, बहुना मेमी प्रथम बहुना मेमी मध्यमा, अरे मलाई केही ज्ञान दिनुहोस्, मृत्युलाई पनि जित्न सक्ने, मृत्युलाई पनि बुझ्न सक्ने, त्यो जुन हो नि त्यो ज्ञान सबभन्दा ठुलो हो। यानि कि कतै कुनै पीडा छैन, कतै कुनै तनाव छैन, कतै कुनै खिन्नता छैन, गुरु वास्तवमा त्यो हो। तपाईँलाई चाहिँ जीवनको अन्धकारको बेलामा जसले प्रकाश दिन सक्छ, तपाईँ कल्पना गर्नुहोस्। अरू कुरा किन चाहियो, अर्जुनको पनि त तपाईँको भगवद् गीता 18 अध्याय 700 श्लोक पहिलो अध्याय के हो त, त्यही त हो नि पहिलो अध्याय, विषाद, पीडा, खिन्नता, डिप्रेसन, फ्रस्ट्रेसन, म सक्दिनँ, युद्ध गर्दिनँ, मलाई केही थाहा छैन, बुद्धि मोह यसिबमे, मेरो बुद्धि एकदम मोहित भएको छ, सम्मोहित भएको छ, एकदम गान्डीबम संसते हस्ता, एकदम गान्डी खस्दैछ, म गान्डी बोक्न सक्दैन, म केही गर्दैन भन्ने अर्जुन लास्टमा चाहिँ घोषणा गर्छन्, 18 अध्यायमा गएर चाहिँ करिष्ये वचनम तब, हे भगवान् हजुरले जे भन्नुहुन्छ म त्यो गर्छु। यो जुन विषाद हो नि, विषादलाई योगमा कन्भर्ट गर्न सक्ने, ट्रान्सफर्म गर्न सक्ने, विषाद योगबाट यात्रा सुरु गरेर मोक्ष सन्यास योगमा लैजान सक्ने, करिष्ये वचनम तब भगवान् हजुरले दिएको आज्ञा आदेश उपदेश अनुसार म अगाडि बढ्छु भन्ने जुन यो हो नि वीरता सुरता यो यो महानिर्णय महासङ्कल्प यो महाबोध महासम्बोधि महाज्ञान हामीलाई अहिलेको विश्वमा अहिलेको कलिकालमा झन् बढी चाहिएको छ। यस्तो प्रकाशको खोजी गरौँ र त्यो प्रकाशको सम्वाहकको हो हाम्रो गुरु हुन् ती गुरुका हामी जानुपर्छ, गुरु शरणम हुनुपर्छ।
1: वास्तवमा असल गुरु र असल शिष्य कस्तो हुनुपर्छ, अब आदर्श गुरु र शिष्य, गुरु शिष्यका उच्चतम लक्षणहरू बारे केही बताइदिनुहोस् न, आदर्श गुरु शिष्यका लक्षण के?
0: यो त तपाईँले बडा राम्रो प्रसङ्ग उठाइदिनु भयो, मार्मिक प्रसङ्ग उठाइदिनु भयो। मेरो जन्मस्थल दाङ हो, म पनि किसान परिवारबाट आएको संस्कृत पढेको हुँ। हाम्रो परम्परा चाहिँ नाथ परम्परा गोरखनाथ परम्परा हो, त्यसैमा हामी हुर्केको परिवार ठुलो, त्यसैमा ती संस्कृति संस्कारकै हिसाबले गोरखनाथ परम्परामा पनि बडा सुन्दर शब्द भनेको छ, बिन गुर गुदडी नहीं बेसास, अर्थात् गुरु बिना गुह्य कुराको ज्ञान हुँदैन है। गुदडी त्यो ठोस कुरा तत्त्व भन्छ नि, एसेन्स भन्छ नि, त्यो गुह्य कुरा त्यसको ज्ञान हुँदैन। नहीं बेसास, गुरु छैन भने जीवन विश्वास श्रद्धा आत्मविश्वास पोजिटिभिटी बिल्डअप हुँदैन है भन्ने व्याख्या गरिएको छ। यो कुरा भन्दै गर्दा अब वास्तवमा म पनि त्यो काठमाडौँमा विद्यापीठहरू गुरुकुलहरू अनाथालयहरू आश्रमहरूको माध्यमले मैले सारा जीवन यसैमा समर्पण गरेको छु। यो भन्दै गर्दा म पनि मलाई मन्त्र दिने गुरु, दीक्षा दिने गुरु, मलाई जीवन दिने गुरु, प्रेरणा दिने गुरु म सबैलाई मनमनै सम्झन्छु, उहाँलाई प्रणाम गर्न चाहन्छु। यो भन्दै गर्दा हाम्रो रोल दुवै छ, हाम्रो रोल गुरु रूपेण पनि छ, हाम्रो रोल शिष्य रूपेण पनि छ। मलाई अहिले पनि शिष्य रूपेण मेरा गुरुहरूले भन्नुभएका कुराहरू के छन्, मसँग के आशा गर्नुभएको थियो उहाँहरूले, त्यो आशालाई मैले पुरा गर्न सकेँ कि सकेन, म त्यो मार्गमा त्यो न्याययात प्रथम प्रविचलन त्यो पदम न धेरा, म त्यो न्यायको मार्गमा धैर्यपूर्वक धर्मपूर्वक निष्ठापूर्वक हिँड्न सकेँ कि सकेन भनेर शिष्यको नाताले मैले आफूलाई सोध्नुपर्ने हुन्छ। म शिष्यको नाताले मैले गुरुवाणीलाई मैले स्वीकार गर्न सकेँ कि सकेन, मैले आफूभित्रको अन्धकारलाई चिन्न सकेँ कि सकेन भने म शिष्य बन्न सक्नुपर्छ, सरेन्डर गर्न सक्नुपर्छ। एट द सेम टाइम गुरुहरूमा पनि त्यो व्यवहार त चाहिन्छ है। पदका लोभी गुरु गुरु होइनन्, नामका लोभी गुरु गुरु होइनन्, केवल बाह्य तपाईँको वेशभूषा मात्र गर्ने गुरु गुरु होइनन्, चरित्रमा कमजोर भएका गुरु गुरु होइनन्, आफ्नो शिक्षा र संस्कार र श्रद्धाका विषयमा कम्प्रोमाइज गरिदिने गुरु गुरु होइनन्। गुरु त एउटा तेज हो, प्रकाश हो। म सम्झिन चाहन्छु कुलगुरु वशिष्ठलाई कस्तो तेज होला, कस्तो प्रकाश होला, सम्झिन चाहन्छु विश्वामित्रलाई कस्तो तेज होला, कस्तो प्रकाश होला, सम्झिन चाहन्छु रामकृष्ण परमहंसलाई कस्तो, त्यो कहिलेकाहीँ त्यो रामकृष्ण परमहंस पढ्दा आँखाबाट आँसु आउँछ, रमण महर्षि जस्ता गुरुहरू, अरविन्द जस्ता गुरुहरू कस्ता कस्ता तपोधनी, हाम्रो नेपालमा पनि तपाईँको स्वर्गद्वारी महाप्रभु जस्ता गुरुहरू, खप्तड स्वामी जस्ता गुरुहरू, शिवपुरी बाबा जस्ता गुरुहरू, सिद्धरत्ननाथ जस्ता हाम्रा गुरुहरू, फेरि नेपाल त्यसै पनि गुरुको खानी हो, बुद्ध पनि नेपालका हाम्रा महागुरु हुन्, यही गोरखनाथ मच्छिन्द्रनाथ यी हाम्रै नेपालका महागुरु हुन्। तपाईँको चान्चुने कुरा होइन नि, जाऊ दही ल्याउँछु दही खान्छु भन्दा मात्र दही खाने प्रसङ्ग उठाएर पृथ्वीनारायण सर आशीर्वाद दिन सक्ने, जाऊ तिम्रो पाइला जहाँ जहाँ पर्छ त्यहाँ त्यहाँ तिम्रो विजय हुनेछ भनेर त्यो शिक्षा दिन सक्ने आशीर्वाद दिन सक्ने त्यो गुरुमा त्यो चाहिन्छ। गुरु बन्नु त यो चान्चुने कुरा होइन, त्यही भएर गुरु भनेको यो पद होइन, गुरु भनेको यो कमाई गर्ने बाटो होइन, गुरु भनेको तपाईँको बाह्य प्रदर्शन आडम्बर होइन, गुरु भनेको आचरण हो, गुरु भनेको तपस्या हो, गुरु भनेको साधना हो। गुरुको स्पर्शमा गुरुको वाणीमा गुरुको हेराइमा यति तेज होस्, त्यति मात्र होइन गुरुको शरीरबाट प्रवाहित हुने औरा नै ओज नै तेज नै यति यति बलशाली होस् कि शिष्य उनका वरिपरि गयो भने त्यो शिष्यास्तु छिन्न संशया, शिष्यका जति पनि संशय छन् शङ्का पीडा नकारात्मकता छन् सबै छिन्न भिन्न हुन्, तपाईँको बादल हराएको जस्तै श्रावणी पूर्णिमा जस्तै, यस्तो खालको गुरुको आज हामीलाई आवश्यकता परेको छ, यस्तै खालका शिष्यहरूको पनि हामीलाई आवश्यकता परेको छ।
1: अब अन्तमा हाम्रो सांस्कृतिक परम्परा अनुसार गुरु पूर्णिमा कसरी मनाउने, गुरुप्रति कसरी श्रद्धा प्रकट गर्ने, यी व्यावहारिक पक्षबारे पनि संक्षिप्तमा केही राखिदिनुहोस् न।
0: अब यो के छ भने कि अब आफ्नो आफ्नो परम्परा अनुसार तपाईँ कहाँ हुनुहुन्छ, तपाईँ सम्प्रदायका हिसाबले पनि भन्ने हो भने तपाईँ अब कहाँ हुनुहुन्छ? तपाईँ कृष्ण प्रणामी हो कि तपाईँ राधे राधे हो कि तपाईँ आत्मज्ञान हो कि तपाईँ मानव धर्म हो कि तपाईँ ओम शान्ति हो कि तपाईँ के हो? तपाईँ आर्ट अफ लिभिङ हो कि तपाईँ पतञ्जली योगपीठ हो कि तपाईँको के छ? अथवा त्यो छैन भने पनि त के भर त? हामी समग्रमा हामी सनातनी, समग्रमा हामी वैदिक परम्परा, समग्रमा हाम्रो हिन्दू परम्परा, समग्रमा हाम्रो नेपाली परम्परा। सही मानेमा भन्ने हो भने त हेमन्तजी नेपाली परम्परा भन्ने बित्तिकै सबै परम्परा आफै आए कि नेपालको परम्परा नै गुरु परम्परा हो, नेपालको परम्परा नै सनातन परम्परा हो, नेपालको परम्परा नै यो आर्य परम्परा हो, आर्ष परम्परा हो, यो वेद बुद्ध र मुन्धुम र गुरुवाणी परम्परा हो, गोरखवाणी परम्परा हो, त्यो परम्परा कसैले हामी जाने हो? अब तथापि अझ प्र्याक्टिकल्ली भन्नुपर्दा तपाईँ विद्यालयमा हुनुहुन्छ भने विद्यालयमा तपाईँले आफ्ना गुरुहरूसँग त्यही किसिमको वन्दना गर्ने, उहाँहरूसँग टिका लगाउने, उहाँहरूसँग आशीर्वाद लिने, गुरुहरूप्रतिका आफ्ना वचनहरू तपाईँका के छन्, सङ्कल्प के छन्, गुरुसँग तपाईँको संवाद के छ, आदेश उपदेश के छ, त्यस प्रकारको तपाईँलाई साक्षात्कार गर्ने, गुरुसँग पोजिटिभ कन्भर्सेसन भनौँ न, हाई लेभल डिभाइन कन्भर्सेसन। अरू बेला त प्रश्न नम्बर 5 र प्रश्न नम्बर 6 प्रश्नोत्तर मात्र गरियो जीवनको बारेमा। तपाईँ त्यसरी आफ्नो विद्यालयमा हुनुहुन्छ भने त्यसरी गर्नुहोस्। तपाईँलाई कसैले सिप सिकाएको छ, कसैले वाद्य वादन लगायतका जीवनसँग सम्बद्ध, तपाईँको जीविकासँग सम्बद्ध, इफ समवन इज गिभन सम काइन्ड अफ प्रोफेसनल क्वालिटी ट्रेनिङ स्किल्स, उहाँप्रति गएर तपाईँले नतमस्तक बन्नुहोस्, कृतज्ञता ज्ञापन गर्नुहोस्, हेर्नुहोस् ग्रेट बन्ने प्रयास नगर्नुहोस् तर ग्रेटफुल अवश्य बन्नुहोस्, ठुलो बन्ने प्रयास नगर्नुहोस् तर ज्ञानी अवश्य बन्नुहोस्। त्यही भएर त गीताको लास्टमा कति राम्रो कुरा भनेको छ, एतद् बुद्ध्वा बुद्धिमान स्यात् कृत कृत्यश्च भारत, तिमी यो कुरा बुझेर बुद्धिमान बन र साथै कृत कृत्य यानि कि कृतज्ञ बन। कोही मान्छे बुद्धिमान बन्यो, कृतज्ञ बनेन भने त्यसको बुद्धिमत्ताले उसैलाई खाइदिन्छ। बुद्धिमान भयो, श्रद्धावान भएन, कृतज्ञ भएन भने ऊ झन आफैमा अधुरो यात्रामा, अधुरो अन्धकारमा गयो, उसलाई उसकै बुद्धिले खाइदिन्छ। यसरी खाइएका कैयौँ प्रसङ्गहरू तपाईँलाई थाहा छन्, चाहे त्यो रावणको प्रसङ्ग होस् या चाहे ठुला ठुला शासक र नेताहरूको प्रसङ्ग होस्, तिनलाई उनकै बुद्धिले खाइदियो। त्यसै कृतज्ञ बन्नुपर्छ। त्यही भएर तपाईँ यसै गरी कहाँ तपाईँको गुरु परम्परा छ, तपाईँको आमा पनि गुरु हो, बुवा पनि गुरु हो, नास्ति मातृ समा गरी यसी भर्चे माता जस्तो अर्को कुनै महान कोही छैन भन्ने व्याख्या गरिएको छ। मातृदेवो भव, पितृदेवो भव, आचार्य देवो भव भनेर व्याख्या गरिएको छ। तिनीप्रति पनि तपाईँलाई आफ्नो कृतज्ञता ज्ञापन गर्नुहोस् र साथै सङ्कल्प दुइटा गर्नुहोस्। जसको जीवनमा गुरु छैन, गुरु खोज्नुहोस् है। फेरि यहाँ मैले गुरु खोज्नुहोस् है भन्ने बेलामा म तपाईँलाई एकदम दीक्षित बन्नुहोस्, फेरि तपाईँले माला लगाउनुहोस्, फेरि तपाईँले पहेँलो टिका लगाउने कि फेरि तपाईँले तिलक लगाउनु कि फेरि चन्दन लगाउने कि फेरि तपाईँले तुलसी माला लगाउने कि रुद्राक्ष माला लगाउने कि, म यो कुरा गरिराखेको छैन। जसको जीवनमा गुरु छैन, गुरु खोज्नुहोस्, यानि कि कोही प्रेरक व्यक्तित्व खोज्नुहोस्, यानि कि तपाईँलाई जीवनलाई आलोकित गरिदिने कोही मान्छे खोज्नुहोस् है भन्ने एउटा त्यो मैले निवेदन गर्न चाहेँ। दोस्रो निवेदन, ख्याल गर्नुलाई तपाईँ पनि आफै गुरु हो, तपाईँले पनि आफूलाई, आफ्नो छोरालाई, आफ्नो छोरीलाई, आफ्नो भाइलाई, आफ्नो बहिनीलाई, अथवा आफ्नो अफिसमा, आफ्नो कुनै कार्यथलोमा, कर्मथलोमा तपाईँले पनि दुईजनालाई, चारजनालाई, पाँचजनालाई केही सिकाउनु पर्ने होला, तपाईँ पनि गुरु हो, त्यो पनि नभुल्नु होला है। र साथै सिक्ने कुरा अनन्त छ, यति सिके, यति बुझे, अब पुग्यो भन्ने कुरा छैन, सिक्ने कुरा अनन्त छ, सिक्दै जानुहोस्। त्यो भएर दत्तात्रेय अवधूतले 24 गुरु बनाए, कुकुरलाई पनि गुरु बनाए, वृक्षलाई पनि गुरु बनाए, नदीलाई पनि गुरु बनाए, आगोलाई पनि गुरु बनाए, व्याधालाई पनि गुरु बनाए, परेवालाई पनि गुरु बनाए, माहुरीलाई पनि गुरु बनाए, 24 गुरु बनाए। प्रकृति साक्षात तपाईँको गुरु हो, प्रकृतिले तपाईँलाई सिकाइराखेका छ है, जीवनका यी उत्थान र पतनले तपाईँलाई सिकाइरहेका छन् है, सिक्ने क्रमलाई बन्द नगर्नुहोस् है भन्ने पनि म हजुरलाई हृदयत अनुरोध गर्न चाहन्छु।
2: उहाँ हुनुहुन्थ्यो डाक्टर चिन्तामणि नाथ योगी। यसै हप्ता पर्सि बुधबार मनाइने गुरु पूर्णिमाका सन्दर्भमा आजका सामग्रीहरू प्रस्तुत गर्छ।

त्यसोत गुरु पूर्णिमा व्यास जयन्ती पनि हो। वेदलाई चार भागमा विभाजन गर्ने, वेदान्त दर्शनको आधारभूत सिद्धान्त संग्रहित ब्रह्मसूत्रको रचना गर्ने, अध्यात्म रामायण महाभारत र श्रीमद् भागवत लगायत 18 पुराणको रचना गर्ने वेदव्यासको जयन्ती यसै दिन भएकाले लोकमा असार शुक्ल पूर्णिमालाई व्यास जयन्तीका रूपमा समेत मनाउने चलन छ। श्रीकृष्णलाई जगद्गुरुको आश्रममा बसाउने व्यास आफू दोस्रो स्थानका गुरु देखिन्छन्। व्यास जयन्तीका सन्दर्भमा डाक्टर ऋषि प्रसाद शर्मा र प्राध्यापक चेतनाथ शर्मा आचार्यका पुस्तकबाट केही प्रसङ्ग अब एकैछिन जोड्दैछौ। गुरु पूर्णिमामा व्यास गुफामा रहेको व्यासको मूर्तिमा विशेष पूजा अर्चना गरिन्छ र व्यासोत्सव मनाइन्छ। व्यासका पिता पराशर ऋषिको आश्रम दमौली नजिक थियो भन्ने मान्यता छ। व्यासकी आमाको नाम सत्यवती हो र उनी शुक्ल गण्डकी नदीको तीरमा बस्ने माझीकी छोरी थिइन्। तनहुँ जिल्लाको सेती र मादी नदीको बीचमा रहेको द्वीपमा जन्मेका हुनाले उनलाई द्वैपायन भनिन्छ। कृष्ण वर्णका भएकाले उनको नाम कृष्ण द्वैपायन भयो। दमौलीको आसपासका क्षेत्रहरूमा व्यास खोला, व्यास हिमाल, व्यास आश्रम आदि स्थानहरू रहेका छन्। अझ व्यासको अनुकरणको आधारमा तत्कालीन नेपाली समाजमा वैशम्पायन धार्मिक परम्परा प्रचलित थियो। जन्मने बित्तिकै सालनाल बोकेर तपस्या गर्न हिँडेका भन्ने कथन पाइने व्यासको कृतित्वबारे चेतनाथ शर्मा आचार्यले लेख्नु भएको छ। अष्ट चिरञ्जीवी मध्येका एक मानिने व्यास अविवाहित ऋषि हुन्। तर पनि माता सत्यवतीको आग्रहबाट कुरुवंशको उच्छेद अर्थात् नाश हुन लाग्दा भाइ बुहारीहरू अम्बिका, अम्बालिका र एउटी दासीमा नियोग विधिद्वारा यिनले धृतराष्ट्र, पाण्डु र विदुरलाई उत्पन्न गरेका थिए। यसै गरी यिनी उद्भट ज्ञानी ब्रह्मवेत्ता शुकदेवका पिताका रूपमा पनि पुराणहरूमा प्रसिद्ध छन्। वेदलाई विभाजन र विस्तार गरेपछि कृष्ण द्वैपायन व्यासको नाम वेद व्यास रहन पुग्यो। व्यासले वेदका चारवटा संहिता छुट्टा छुट्टै शिष्यलाई प्रदान गरे। त्यसपछि शिष्यहरूले आफूले गुरुबाट ज्ञानमा पाएको संहिता र शास्त्रलाई अगाडि थप फैलाउँदै लगे। उनीहरूबाटै यसको अध्ययन अध्यापन क्रम अगाडि बढ्दै गयो। पछि गएर यही चार वेदका आधारमा आयुर्वेद, धनुर्वेद, गान्धर्व वेद र स्थापत्य वेद नामका उपवेद पनि विकसित भए। यसरी सनातन धर्मावलम्बीहरूको आधारभूत धर्मग्रन्थ वेदको विभाजन र विस्तारमा वेद व्यासको योगदान अत्यन्त महत्वपूर्ण छ। आर्य वाङ्मयको सृजना र विस्तारमा पुर्याएको योगदानलाई प्रशंसा गर्दै उनलाई चारमुख नभएका ब्रह्मा, दुई हात भएका अर्का विष्णु र निधारमा आँखा नभएका शम्भु हुन् भनेर उच्च प्रशंसा गरिएको छ। भावी सन्ततिलाई ऐहिक र पारलौकिक दुवै जीवन मार्ग प्रशस्त पारिदिने व्यासले मानिसभन्दा ठूलो कोही छैन भनेर मनुष्य जीवनलाई देवताभन्दा माथि राखेको पाइन्छ। पुरुषार्थको महिमा गाउने व्यास अर्थ एवं कामको आर्जन र उपभोग धर्ममूलक रूपमा हुनुपर्छ भनी मानव मात्रलाई सचेत गराएका छन्। आत्मनः प्रतिकूलानी परेशान समाचरित भनेर आफ्नो लागि अप्रिय र अहितकर कुरा अरूलाई पनि नगर्नु नै वस्तुतः सबैभन्दा ठूलो धर्मको आचरण हो भनेका छन् भने 18 पुराणको निष्कर्षका रूपमा परोपकार पुण्याय पापाय परपीडनम भनेर पाप र पुण्यको सार बताएका छन्। यसरी ज्ञान, भक्ति, वैराग्य, सदाचरण र सन्मार्गका उपदेशक व्यास सदा स्मरणीय छन्, सनातन संस्कृतिमा वन्दनीय पूजनीय छन्।

0: त आदरणीय श्रोता, आजको कार्यक्रममा हामीले यसै हप्ता बुधबार मनाइने गुरु पूर्णिमाका सन्दर्भमा गुरु पूर्णिमा र व्यास जयन्ती सम्बन्धी सामग्री सँगाल्यौं। डाक्टर चिन्तामणिनाथ योगीसँगको कुराकानी प्रस्तुत गर्यौं। हस् त, आजको हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रम यही टुङ्ग्याउँदै प्रस्तुता हेमन्त उप्रेती बिदा हुन्छु। नमस्कार।
1: तस्मै श्री गुरवे नमः।
2: वर्षा यामसँगै जंगल पाखा काठका ठुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
3: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
2: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
3: नचिनेको जंगली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
2: होसियारी अपनाऊ, नचिनेको जंगली च्याउ नखाऊ।
4: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
5: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल सदाबहार गीत सुनाउने क्रममा भर्खरै राख्यौं प्रेमध्वज प्रधानको स्वरमा रविन्द्र शाहको रचना गायक स्वयंकै संगीतमा, अब राख्दैछौ नागेन्द्र हाडाको स्वरमा युधिर शमशेर थापाको रचना प्रसाद हाडाको संगीतमा।

0: खहरे खोला लेकमा परेको पानीले ल्याउने बाढी हो। तपाईँ बसेको ठाउँमा वर्षा नभए पनि अचानक बाढी आउन सक्छ। पहिरोले थुनिएर बनेको ताल फुटेर पनि बाढी आउने गर्छ। खहरे खोला भिरालो जमिनमा तीव्र रूपमा अघि बढ्ने गर्छ। खहरे खोलाले ढुङ्गा माटो लेदो बगाउँदै ल्याउनाले यो निकै शक्तिशाली हुने गर्छ। बच्ने उपायहरू: लेकतिर पानी परे नपरेको याद गर्ने, खहरे खोलाले बाटो बनाएको ठाउँमा नजाने, त्यहाँ वस्तु भाव नचढाउने, बाढी आएको बेला खहरे खोला बिना कुनै तयारी नतर्ने, खहरे खोलामा बाढी आएको थाहा पाए लगत्तै तल्लो बस्तीका मानिसहरूलाई खबर गर्ने।
1: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्, त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
3: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
4: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। समाचारपछि करिब 11 बजेसम्म सुन्न सक्नुहुनेछ कार्यक्रम बिम्ब प्रतिबिम्ब। यति बेला भनी रातिको 10 बज्न लाग्यो। अब सुन्नुहुनेछ हिन्दी भाषामा समाचार।

खेलौना सम्झेर कसैले खेलेर जान्छन्, आएर कोही लेखेर कोही हेरेर जान्छन्। खेलौना सम्झेर कसैले खेलेर जान्छन्, आएर कोही लेखेर कोही हेरेर जान्छन्। शिथिल छ अनेकौँ पीर व्यथाले छाती, शिथिल छ अनेकौँ पीर व्यथाले छाती। आउँछन् मैदान सम्झिँदै टेकेर जान्छन्, आउँछन् मैदान सम्झिँदै टेकेर जान्छन्। मुक्तककार उर्मिला न्यौपानेको यिनै सुललित हरफबाट आजको कार्यक्रम बिम्ब प्रतिबिम्बको उठान गर्यौँ। यी हरफ हामीले शुक्ला प्रवाह मुक्तक विशेषाङ्कबाट साभार गरेका हौँ। सोमबारको रात्रिकालीन प्रहर मुक्तकहरूको उपवन कार्यक्रम बिम्ब प्रतिबिम्बको पर्खाइमा रहनुभएका सम्पूर्ण मुक्तकीला मनहरूमा प्राविधिक साथी उत्तम पाण्ड्यका साथ म प्रस्तुता प्रमिला गजुरेल हार्दिक मुक्तकिलो स्वागत गर्दछौँ। सदा चाहिँ आज पनि हामी उपस्थित भइसकेका छौँ कार्यक्रम बिम्ब प्रतिबिम्ब लिएर। हामी यस कार्यक्रममा कहिले तपाईँहरूले नै हाम्रो फेसबुक पेज मुक्तक संसारमा खसाल्नुभएका चोटिला पोटिला र बानकिला मुक्तकहरू जस्ताको तस्तै सर्लक्कै उक्काएर मुख मिठ्याई मिठ्याई प्रस्तुत गर्छौँ त कहिले कृति चर्चा र मुक्तकिलो संवाद पनि गर्दै आइरहेका छौँ। सम्झिनु समस्याहरू आउँदा तिमीले, आफन्त हरियो मिली दुखाउँदा तिमीले। सम्झिनु समस्याहरू आउँदा तिमीले, आफन्तहरू मिली दुखाउँदा तिमीले। जिउँदैछु जिउनेछु हरदम तिम्रै लागि, जिउँदैछु जिउनेछु हरदम तिम्रै लागि। हाजिर हुनेछु मनले बोलाउँदा तिमीले, हाजिर हुनेछु मनले बोलाउँदा तिमीले। फेरि पनि मुक्तककार उर्मिला न्यौपानेकै रचनालाई साभार गरे। आज मसँग छ शुक्ला प्रवाह मुक्तक विशेषाङ्क। हुन त यस विशेषाङ्कभित्रका केही थान कृतिकारका रचनाहरू केही समय अगाडि साभार गरेकी थिएँ। आजको यो अङ्कमा अन्य कृतिकारका केही थान मुक्तकहरू बोल्नेछु, साथमा सुगम सङ्गीत जोड्ने नै छु। तपाईँ हामीलाई रेडियो नेपालका सातै प्रदेशका रेडियो स्टेसन, देशभरिका एफएम रिले स्टेसनका साथै रेडियो नेपालको अनलाइनबाट पनि संसारैभरि सुन्न सक्नुहुन्छ। साथै आफ्नो फुर्सदको समयमा हाम्रो रेडियो नेपालको वेबसाइटभित्र गएर मल्टिमिडिया अन्तर्गत अडियो सङ्ग्रहभित्र कार्यक्रम बिम्ब प्रतिबिम्ब डाउनलोड गरेर पनि हामीलाई सुन्न सक्नुहुन्छ। अब म जोड्छु अन्य केही थान मुक्तकहरू। लम्की कैलालीबाट उर्मिला न्यौपानेजीका रचनालाई यसअघि साभार गरे, अब म उर्मिलाजीको अन्य दुई थान मुक्तक सुनाउँछु। जिन्दगानी रङ्गमञ्च नाटक धमाकेदार गर, बिना हात हतियार तिखो बाण प्रहार गर। जिन्दगानी रङ्गमञ्च नाटक धमाकेदार गर, बिना हात हतियार तिखो बाण प्रहार गर। म अचानो हुँ पीडा सहनु कर्तव्य हो मेरो, म अचानो हुँ पीडा सहनु कर्तव्य हो मेरो। आऊ दुखाऊ दिल बारम्बार उपकार गर, आऊ दुखाऊ दिल बारम्बार उपकार गर। फुल जस्तै बनाउनु छ जुन जस्तै बनाउनु छ, जिन्दगी शुभ पलको सगुन जस्तै बनाउनु छ। फुल जस्तै बनाउनु छ जुन जस्तै बनाउनु छ, जिन्दगी शुभ पलको सगुन जस्तै बनाउनु छ। सकिनु परे मै सकिनेछु तिमी मुस्कुराइरहनु, सकिनु परे मै सकिनेछु तिमी मुस्कुराइरहनु। तिम्रै लागि जिन्दगानी साबुन जस्तै बनाउनु छ, तिम्रै लागि जिन्दगानी साबुन जस्तै बनाउनु छ। यथार्थता खोल्न सक्ने आँट नभएसी, साँचो कुरा बोल्न सक्ने आँट नभएसी। यथार्थता खोल्न सक्ने आँट नभएसी, साँचो कुरा बोल्न सक्ने आँट नभएसी। समाजमा कहलिन्छ कायर नालायक,
समाजमा कहलिन्छ कायर नालायक, मानवता खोल्न सक्ने आँट नभएसी, मानवता खोल्न सक्ने आँट नभएसी। यति बेला शुक्ल साहित्य संगम तनहुँ विशेषाङ्कमा प्रकाशित शान्ति अधिकारी पोखरेलजीका रचनालाई साभार गरी शान्तिजी हुनुहुन्छ कोहलपुर बाँकेबाट। अब म शान्तिजीका अन्य केही थान मुक्तक सुनाउँछु। माया भित्रको त्यो घृणा सम्झिएर मन दुख्यो, शिर माथि लाउने फुल कुल्चिएर मन दुख्यो। यस्तै हुँदो रहेछ कहिलेकाहीँ, माया भित्रको त्यो घृणा सम्झिएर मन दुख्यो, शिरमाथि लाउने फुल कुल्चिएर मन दुख्यो। सम्झौताले बनाएको सम्बन्धको शीशमहल, सम्झौताले बनाएको सम्बन्धको शीशमहल, गाउँभन्दा दोबाटोमा टुक्रिएर मन दुख्यो, गाउँभन्दा दोबाटोमा टुक्रिएर मन दुख्यो। विवश पारेरै अस्मिता लुटिन्छ, नरमाइलो लाग्छ भित्र भित्रै हत्या हिंसा चुलिन्छ, नरमाइलो लाग्छ विवश पारेरै अस्मिता लुटिन्छ, नरमाइलो लाग्छ भित्र भित्रै हत्या हिंसा चुलिन्छ, नरमाइलो लाग्छ। अस्ति भर्खर सिउँदो रङ्ग्याएर गएको थियो लाउरे, अस्ति भर्खर सिउँदो रङ्ग्याएर गएको थियो लाहुरे, आउँछ लास सिउँदो पुछिन्छ, नरमाइलो लाग्छ आउँछ लास सिउँदो पुछिन्छ, नरमाइलो लाग्छ। शान्तिजी अब धुन जोड्छु। मनभित्र खुसी छैन व्यर्थैको यो मुस्कान किन, फुल बिना रित्तो रित्तो बनाउँछौ बगान किन। मनभित्र खुसी छैन व्यर्थैको यो मुस्कान किन, फुल बिना रित्तो रित्तो बनाउँछौ बगान किन। न आऊ मेरो सामु कोही एकान्त नै लाग्छ प्यारो, न आऊ मेरो सामु कोही एकान्त नै लाग्छ प्यारो। एकान्तको सोचाइ

तपाईँ रेडियो नेपाल सुन्दै हुनुहुन्छ र यति बेला शुक्ला साहित्य संगम तनहुँले प्रकाशित गरेको मुक्तक विशेषाङ्क शुक्ला प्रवाह कृतिबाट केही थान मुक्तकहरू साभार गरिरहेकी छु। त्यसो त यो कृति केही समय अगाडि प्रकाशित भएको हो। भलै रचना पुरानो हुँदैन भन्ने लागेर यति बेला म कार्यक्रममा सर्जकका सिर्जनालाई पस्किरहेकी छु। तिमीलाई नसम्झेको कुनै पल छैन, मेरो मनमा तिमी प्रति कुनै छल छैन। तिमीलाई नसम्झेको कुनै पल छैन, मेरो मनमा तिमी प्रति कुनै छल छैन। मेरो मुटु तिमी हौ, धड्कन पनि तिमी। तिमी बिना मेरो मनको कुनै हल छैन, तिमी बिना मेरो मनको कुनै हल छैन। यरफुन अम्बिका दाहालजीका अम्बिकाजी हुनुहुन्छ उर्लाबारी मोरङबाट। अब म अम्बिकाजीका अन्य केही थान मुक्तक सुनाउँछु। बिहान उठी पूजा पाठ भक्ति गाए उनको, दियो बाली

आरतीको टीका लाए उनको, बिहान उठी पूजा पाठ भक्ति गाए उनको, दियो बाली आरतीको टीका लाए उनको, सधैँ शुद्ध मन वचन कर्म लगाए उनमा, सधैँ शुद्ध मन वचन कर्म लगाए उनमा, अपरम्पार दिव्य शक्ति सधैँ पाए उनको, अपरम्पार दिव्य शक्ति सधैँ पाए उनको। विश्वको अग्लो चुचुराको शिर भएको मेरो देश, लालु पाते र गुराँस फुल्ने भिर भएको मेरो देश, विश्वको अग्लो चुचुराको शिर भएको मेरो देश, लालु पाते र गुराँस फुल्ने भिर भएको मेरो देश, कदापि झुक्न दिनु हुँदैन हाम्रो चन्द्र सूर्य ध्वजालाई, कदापि झुक्न दिनु हुँदैन हाम्रो चन्द्र सूर्य ध्वजालाई, आफ्नै शानका खुँडा खुकुरी तिर भएको मेरो देश, आफ्नै शानका खुँडा खुकुरी तिर भएको मेरो देश। समाजका अङ्ग हुन् नारी, नबनाऊ अक्कर उनीलाई, स्वाभिमानी नागरिक बनाऊ नदिऊ ठक्कर उनीलाई, समाजका अङ्ग हुन् नारी, नबनाऊ अक्कर उनीलाई, स्वाभिमानी नागरिक बनाऊ नदिऊ ठक्कर उनीलाई, बहुरूप धारण गरेर तल्लीन हुन्छिन् हाम्रो सेवामा, बहुरूप धारण गरेर तल्लीन हुन्छिन् हाम्रो सेवामा, हत्या हिंसा खेलौना छैँ नसोचौ लक्कर उनीलाई, हत्या हिंसा खेलौना छैँ नसोचौ लक्कर उनीलाई। अर्को जुनी हाँसौँला यो जुनी यस्तै पर्यो, अर्को जुनी छ कि छैन कहिलेकाहीँ म पनि सोच्ने गर्छु, सधैँ आँसु बनि माटो मुनि यस्तै पर्यो, अर्को जुनी हाँसौँला यो जुनी यस्तै पर्यो, सधैँ आँसु बनी माटो मुनि यस्तै पर्यो, छ न त हरियाली न दाउरा न घाँस, छ न त हरियाली न दाउरा न घाँस, भयो मेरो स्वर्ग फिरको टुनी यस्तै पर्यो, भयो मेरो स्वर्ग फिरको टुनी यस्तै पर्यो। यति बेला तनहुँका रामजी राणा भारजीका रचनालाई साभार गरे, यी रचना लेखिरहनु हुँदा उहाँ साउदी अरबमा हुनुहुँदो रहेछ। अबका लागि म रामजी राणा भाटका अन्य केही थान मुक्तक साभार गर्छु। जिन्दगी यो समस्याको माझ परेपछि, तिम्रो यादको सिरेटो छ साँझ झरेपछि, जिन्दगी यो समस्याको माझ परेपछि, तिम्रो यादको सिरेटो छ साँझ झरेपछि, मुटु दुख्छ मन पोल्छ एक्लो यात्रा यो जात्रा, मुटु दुख्छ मन पोल्छ एक्लो यात्रा यो जात्रा, मिलनको दुनियाँले बिछोड छरेपछि, मिलनको दुनियाँले बिछोड छरेपछि, बेताल छ यो जीवन छोडिदिँदा तालले पनि, जित्न सकेन मेरो मन कुनै सञ्जालले पनि, बेताल छ यो जीवन छोडिदिँदा तालले पनि, जित्न सकेन मेरो मन कुनै सञ्जालले पनि, सबैको प्यारो बन्छु भन्दा म कसैको भइन, सबैको प्यारो बन्छु भन्दा म कसैको भइन, छोड्यो मलाई एकान्तमा किन कालले पनि, छोड्यो मलाई एकान्तमा किन कालले पनि। रामजीजीलाई आफैलाई माया गर्न आग्रह गर्छु म यति बेला। रामजीजी अब म धुन जोड्छु, कस्तो जीवन बाँच्दैछु म खै न रुनु न हाँस्नुको, खडेरीको खेती जस्तो खै न मर्नु न बाँच्नुको, कस्तो जीवन बाँच्दैछु म खै न रुनु न हाँस्नुको, खडेरीको खेती जस्तो खै न मर्नु न बाँच्नुको, सपना देखियो सपना देखियो सपनाकै दुःख, सपना देखियो सपना देखियो सपनाकै दुःख, विपना नहुने सपना नफाल्नु न साँस्नुको, विपना नहुने सपना नफाल्नु न साँस्नुको।

जहाँ जान खोज्छु त्यही ठेस लाग्छ, जसलाई आफ्नो ठान्छु त्यही पर भाग्छ। कस्तो भयो जीवन आफ्नो केही छैन। विश्व बल्लभका सुलली थरपमा पीएल श्रेष्ठको गला तथा शिवशङ्करको कला सम्मिश्रित गीत यति बेला रस्ती बस्ती र थाकथलो तनहुँ हुनुभएका सर्जक रामजी राणाभाटका रचनामा चुट्ट संयोजन गर्यौँ। रामजी राणाभाटजी, तपाईँलाई कार्यक्रम बिम्ब प्रतिबिम्बको तर्फबाट धेरै धेरै बधाई तथा शुभकामना।

सङ्गीत सुन्दैमा ज्ञान पाइँदैन, मन्दिर जाँदैमा भगवान पाइँदैन। सङ्गीत सुन्दैमा ज्ञान पाइँदैन, मन्दिर जाँदैमा भगवान पाइँदैन। पत्थर यसकारणले पुजिन्छ कि पत्थर यसकारणले पुजिन्छ कि विश्वासको लायक इन्सान पाइँदैन, विश्वासको लायक इन्सान पाइँदैन। यो जमानामा विश्वास गर्न कोही पनि लायक छैन, त्यसैले मानिसहरू पत्थरको विश्वास गर्छन्, पत्थरलाई पुज्छन् भन्दै हुनुहुन्छ प्रज्वल ढुङ्गेलजी। प्रज्वलजी हुनुहुन्छ इलामबाट। अब म प्रज्वलजीका अन्य थान मुक्तक बोल्छु। बोलीको मिठास कुनै चुपमा देखिँदैन, चेपारेको चिप्लो भाव मुखमा देखिँदैन। बोलीको मिठास कुनै चुपमा देखिँदैन, चेपारेको चिप्लो भाव मुखमा देखिँदैन। हरेक व्यक्तिको मन नै हो अपराधी त, हरेक व्यक्तिको मन नै हो अपराधी त। मान्छे झुटो कि साँचो रूपमा देखिँदैन, मान्छे झुटो कि साँचो रूपमा देखिँदैन। सङ्गत गरेपछि मात्र मान्छेको चालचलन थाहा हुँदो रहेछ है प्रज्वलजी। समय बित्छ त मान्छेले भुलाइदिन्छन्, बिना कारण आफैलाई रुवाइदिन्छन्। समय बित्छ त मान्छेले भुलाइदिन्छन्, बिना कारण आफैलाई रुवाइदिन्छन्। जुन दियोले दिन्छ रातभर उज्यालो, जुन दियोले दिन्छ रातभर उज्यालो, बिहान हुँदै त्यसलाई निभाइदिन्छन्, बिहान हुँदै त्यसलाई निभाइदिन्छन्। पत्थरको मूर्ति समाई पुण्य खोज्छ मान्छे, दुधै दुधको धारा खन्याई पुण्य खोज्छ मान्छे। पत्थरको मूर्ति समाई पुण्य खोज्छ मान्छे, दुधै दुधको धारा खन्याई पुण्य खोज्छ मान्छे। गेट बाहिर माग्नेहरू फोकफोकै हुन्छन् तर, गेट बाहिर माग्नेहरू फोकफोकै हुन्छन् तर, मन्दिर छिरी लाखौँ चढाई पुण्य खोज्छ मान्छे, मन्दिर छिरी लाखौँ चढाई पुण्य खोज्छ मान्छे। तिमीलाई एक छलको हेर्ने रहर छ, तिमीसँगै मनको व्यथा फेर्ने रहर छ। तिमीलाई एक छलको हेर्ने रहर छ, तिमीसँगै मनको व्यथा फेर्ने रहर छ। तिमी त्यही वरपरै हुनु मेरो समीपै, तिमी त्यही वरपरै हुनु मेरो समीपै। एकैछिन तिमीलाई झेल्ने रहर छ, एकैछिन तिमीलाई झेल्ने रहर छ। मन परेको मान्छेलाई जिन्दगीभर झेल्नका लागि तयार हुन आग्रह गर्छु म डिजी शर्माजीलाई। डिजीजी हुनुहुन्छ झापाबाट, परदेशमा रहनु भएको बेला यरफ कोर्नु भएको हो डिजीजीले। अब म डिजी शर्माजीका अन्य गीतान मुक्त क्रमशः सुनाउँछु। गर्नु छ जेनी काम देखेर डराउनु हुँदैन, चर्को छ उस्तै घाम देखेर डराउनु हुँदैन। गर्नु छ जेनी काम देखेर डराउनु हुँदैन, चर्को छ उस्तै घाम देखेर डराउनु हुँदैन। जिन्दगी दाउमा राखेर यो खुसी किन्नु पर्ने, जिन्दगी दाउमा राखेर यो खुसी किन्नु पर्ने। कि लास कि पैसा खाम देखेर डराउनु हुँदैन, कि लास कि पैसा खाम देखेर डराउनु हुँदैन। बाहिरबाट यसो हेर्दा वाह वाह हुन्छ, केही दिन त हेर मुस्कान पनि अथाह हुन्छ। बाहिरबाट यसो हेर्दा वाह वाह हुन्छ, केही दिन त हेर मुस्कान पनि अथाह हुन्छ। भागेर गर्नु मागेर गर्नु के फरक पर्यो, भागेर गर्नु मागेर गर्नु के फरक पर्यो। खुसी छैन कोही तर पनि विवाह हुन्छ, खुसी छैन कोही तर पनि विवाह हुन्छ। डिजीजी अब धुन जोड्छु। तिमी भन्छौ सधैँ मलाई दाढीमा हेर्ने रहर छ, तिमीलाई पनि त एक छलको सारीमा हेर्ने रहर छ। तिमी भन्छौ सधैँ मलाई दाढीमा हेर्ने रहर छ, तिमीलाई पनि त एक छलको सारीमा हेर्ने रहर छ। सधैँ रम्रिएको मात्रै कति हेर्नु काली तिमीलाई, सधैँ रम्रिएको मात्रै कति हेर्नु काली तिमीलाई। कहिले काहीँ त मेलापात बारीमा हेर्ने रहर छ, कहिले काहीँ त मेलापात बारीमा हेर्ने रहर छ। अब म सुनाउँछु
विदेशमा हुनेहरूको यथार्थता बोलिएको राजकुमार बगरको रचना, मिलन लामाको स्वर तथा सङ्गीत रहेको यस गीत अबका लागि।

कामको निहुमा हलो अड्काई गोरु चुट्नेलाई, तिमी र मसँगै भन्दै बाहिर फुट्नेलाई। कामको निहुमा हलो अड्काए गोरु चुट्नेलाई, तिमी र मसँगै भन्दै बाहिर फुट्नेलाई। कसले के नै गर्न सक्छ मान्छे एक रूप अनेक, कसले के नै गर्न सक्छ मान्छे एक रूप अनेक। गन्तव्यको लालच देखाई बिचमै छुट्नेलाई, गन्तव्यको लालच देखाई बिचमै छुट्नेलाई। इयरफोन हिमा पोखरेलजीका। अब म हिमा पोखरेलजीका अन्य केही थान मुक्तक बोल्छु। मेरा लागि तिमी कहिले फिट भएनौ, तिमी धुन त्यही धुनको गीत भएनौ। मेरा लागि तिमी कहिले फिट भएनौ, तिमी धुन त्यही धुनको गीत भएनौ। कयौँ पटक मिल्काएर फाल्यौ किनारामा, कयौँ पटक मिल्काएर फाल्यौ किनारामा। तिम्रा लागि हार्दा पनि जित भएनौ, तिम्रा लागि हार्दा पनि जित भएनौ। पुरुषको कहिल्यै पनि फर हुँदैन भन्थे, ठाउँ ठाउँमा प्रेम लीला घर हुँदैन भन्थे। पुरुषको कहिल्यै पनि फर हुँदैन भन्थे, ठाउँ ठाउँमा प्रेम लीला घर हुँदैन भन्थे। नाम चल्यो राधा कृष्ण सारा जगतमा, नाम चल्यो राधा कृष्ण सारा जगतमा। आफ्नै पत्नी सम्झी बस्ने नर हुँदैन भन्थे, आफ्नै पत्नी सम्झी बस्ने नर हुँदैन भन्थे। अपराधीले अपराधलाई नै पेसा जस्तै मानिजान्छ, सत्य बोल्ने बोलिरहन्छ बेइमानीले छलिजान्छ। अपराधीले अपराधलाई नै पेसा जस्तै मानिजान्छ, सत्य बोल्ने बोलिरहन्छ बेइमानीले छलिजान्छ। पैसा पावर भन्सुनले स्थान पाउँदै जाँदा, पैसा पावर भन्सुनले स्थान पाउँदै जाँदा। दिन दुखी त दिनानुदिन त्यसै त्यसै मरिजान्छ, दिन दुखी त दिनानुदिन त्यसै त्यसै मरिजान्छ। एकान्तै प्यारो छ मलाई भिडमा नकुच्नु है, उदास त पक्कै छु म रिसाएँ नसोच्नु है। एकान्तै प्यारो छ मलाई भिडमा नकुच्नु है। मन साह्रै विचलित छ खै के भयो कुन्नी, मन साह्रै विचलित छ खै के भयो कुन्नी। बिन्ती दुखी मनमा वाकवाण नघोस्नु है, बिन्ती दुखी मनमा वाकवाण नघोस्नु है। यसरी दुखी मनलाई अझ नघोस्न आग्रह गर्दै हुनुहुन्छ मुक्तकार गरिमा पाण्ड्यजी। गरिमाजी हुनुहुन्छ दैलेखबाट। अब म गरिमाजीका अन्य केही थान मुक्तक सुनाउँछु। फक्रिएको सुन्दर फुल चाहिँ सदा हाँसिरहनु तिमी, मिलन बिछोड यस्तै रहेछ बाँचिरहनु तिमी। फक्रिएको सुन्दर फुल चाहिँ सदा हाँसिरहनु तिमी, मिलन बिछोड यस्तै रहेछ बाँचिरहनु तिमी। होला दुरी केही मजबुरी यो जिन्दगीमा, होला दुरी केही मजबुरी यो जिन्दगीमा। तैपनि प्रेमी हृदयमा माया साँचिरहनु तिमी, तैपनि प्रेमी हृदयमा माया साँचिरहनु तिमी। चन्द्र सूर्य अङ्कित झण्डा नझुकोस्, झुक्नै परे शिर झुकोस् मेरो। मेची महाकाली नसुकोस्, सुक्नै परे शरीरको रगत सुकोस् मेरो। चन्द्र सूर्य अङ्कित झण्डा नझुकोस्, झुक्नै परे शिर झुकोस् मेरो। मेची महाकाली नसुकोस्, सुक्नै परे शरीरको रगत सुकोस् मेरो। प्यारो छ यही माटो अनि देश, आफू भन्दा पनि त्यसैले त भन्छु। प्यारो छ यही माटो अनि देश, आफू भन्दा पनि त्यसैले त भन्छु। नदुखोस् मुटु नेपाल आमाको कवै, दुख्नै परे मुटु दुखोस् मेरो। नदुखोस् मुटु नेपाल आमाको कवै, दुख्नै परे मुटु दुखोस् मेरो। गरिमाजी अब धुन जोड्छु। हो खुसीको आँसु जस्तै दुःखको हाँसो पनि हुन्छ, पाइलै पिच्छे जीवनले दिने अनौठो नासो पनि हुन्छ। हो खुसीको आँसु जस्तै दुःखको हाँसो पनि हुन्छ, पाइलै पिच्छे जीवनले दिने अनौठो नासो पनि हुन्छ। सङ्घर्षशील जीवन जिउन सिक्नुपर्छ जे जस्तो भए पनि, सङ्घर्षशील जीवन जिउन सिक्नुपर्छ जे जस्तो भए पनि। कठिनाईदेखि हार खाए मृत्युको
पासो पनि हुन्छ। कठिनाईदेखि हार खाए मृत्युको पासो पनि हुन्छ। पार्श्वमा धुन बजिसकेको छ, छातीभरि व्यथाहरू, मुटुभरि कथाहरू छल्किन्छन् मेरा आँखाहरू। रत्न शमशेरको रचना, दीपक जङ्गमको स्वर तथा सङ्गीत रहेको यस गीत यति बेला दैलेखकी गरिमा पाण्डेका रचनामा चुट्ट संयोजन गर्यौं। गरिमाजी, तपाईँलाई कार्यक्रम बिम्ब प्रतिबिम्बको तर्फबाट धेरै धेरै बधाई तथा शुभकामना। हजुर, आज मैले शुक्ला साहित्य संगम तनहुँद्वारा प्रकाशित मुक्तक विशेषाङ्क शुक्ला प्रवाह भित्रका सर्जकका रचनालाई कार्यक्रम अवधिभर साभार गरे, बीच बीचमा सुगम संगीत पनि जोडे। आज जे जति मुक्तक वाचन गर्न सके उहाँहरूलाई फेरि पनि बधाई तथा शुभकामना थप्दै अर्को हप्ता तपाईँहरूसँग रेडियो तरङ्ग मार्फत भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि प्राविधिक साथी उत्तम पाण्डेय र म प्रस्तुता प्रमिला गजुरेल पनि ओझेल पर्छौँ। हवस् त, यहाँहरूको मिठो निद सपनीको कामना सहित नमस्कार, शुभरात्री।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल अनलाइन .com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सात दोबाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ, म सीमा शर्मा। नागढुङ्गा सिस्ने खोला सुरुङ्ग मार्ग आजदेखि औपचारिक सञ्चालनमा आएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नेपाल स्थित जापानी राजदूत मायदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका अध्यक्ष डाक्टर तानाका अकिहीको लगायतको उपस्थितिमा सुरुङ मार्ग उद्घाटन गर्नुभएको हो। मन्त्री लम्साल, जापानी राजदूत र जाइकाका अध्यक्षले सुरुङभित्र गाड़ी चलाएर सवारी आवागमनको पनि उद्घाटन गर्नुभयो। नागढुङ्गा सुरुङ्ग मार्ग निर्माण आयोजनाबाट प्रभावित क्षेत्रको खानेपानी आयोजनाको दीर्घकालीन सञ्चालन, मरम्मत सम्भार तथा स्थानीय सरोकारका विषयमा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र प्रभावित क्षेत्रका स्थानीय प्रतिनिधि बीच छलफल भएको छ। आज पूर्वाधार विकास मन्त्रालयमा आयोजित छलफलमा नागढुङ्गा सुरुङ्ग मार्ग निर्माण आयोजनाबाट चन्द्रगिरी नगरपालिका 1 र 2 का प्रभावित बासिन्दाका लागि बनाइएका खाने पानी आयोजनाको दिगो सञ्चालन सुनिश्चित गर्न 11 बुँदे निर्णय गरिएको मन्त्रालयले जनाएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीमा आज बसेको सर्वदलीय बैठकले सबैलाई सामाजिक सद्भाव कायम राख्न आह्वान गरेको छ। प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकमा देवानगंज गाउँपालिका 3 कप्तानगंजमा भएको घटनाका सम्बन्धमा प्रभावित क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न सबैले आफ्नो तहबाट प्रभावकारी प्रयास गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेले जानकारी दिनुभयो। अहिले देवानगंज, घुस्की, कप्तानगंज, भुटहा र हरिनगरा बजार क्षेत्रमा स्थानीय प्रशासनले बिहान 7 बजेदेखि निषेधाज्ञा जारी गरेको छ। गृह मन्त्रालयले गएराती सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी सीडीओ वासुदेव घिमिरे सहित सुरक्षा निकायका प्रमुखहरूलाई फिर्ता बोलाएको छ। घिमिरेले गृह मन्त्रालयमा फिर्ता बोलाएर उहाँको ठाउँमा शङ्कुवा सभाका सीडीओ ईश्वरी प्रसाद अर्याललाई खटाइएको छ। यस्तै कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय काठमाडौँमा तानिएको छ भने प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालय पठाउने निर्णय गरिएको छ। वीरगंजको नारायणी अस्पतालमा अस्ति भएको तोडफोड र चिकित्सकमाथिको कुटपिटको विरोधमा चिकित्सक र स्वास्थ्य कर्मीहरूको हडताल आज पनि जारी रहेको छ। स्वास्थ्य कर्मीहरूले आज वीरगंजको घण्टाघर चौकमा नाराबाजी गर्दै दोषीमाथि कारवाही र शान्ति सुरक्षाको ग्यारेन्टीको माग गरेका छन्। हिजोदेखि नारायणी अस्पतालको आकस्मिक सहितका सबै सेवा ठप्प पारेर स्वास्थ्य कर्मीहरू आन्दोलनमा उत्रिएका हुन्। नेपाल चिकित्सक संघको आह्वानमा वीरगंजका निजी अस्पतालका चिकित्सकहरूले समेत आन्दोलनमा ऐक्यबद्धता जनाएपछि त्यहाँका प्राय सबै अस्पतालको उपचार सेवा प्रभावित बनेको छ, जसका कारण उपचारका लागि पुगेका सर्वसाधारण बिरामीहरू मर्कामा परेका छन्। कानून, न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले जनताको चाहना अनुरूप विकासका लागि आवश्यक कानून संशोधन गर्नुपर्ने बताउनु भएको छ। चितवनमा पत्रकारसँग आज कुराकानी गर्दै उहाँले जनताको अपेक्षा अनुसार कानून बनाउन नसक्दा योजना अनुसारको काम गर्न कठिनाई हुने उल्लेख गर्नुभयो। हवस् त, राति 11 बजेको समाचार सकियो। सुन्दै रहनुहोला रेडियो नेपाल। नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
3: हस्त, आजलाई रेडियो नेपालको विविध कार्यक्रम सहितको प्रसारण यहीँ पुरा हुन्छ। यसपछि पनि हाम्रो प्रसारण भने निरन्तर रूपमा रहिरहनेछ। अहिलेको यो प्रसारणबाट प्रविधि संयोजनतर्फका मित्र पुष्परत्न वज्राचार्य, सहयोगी नारायण बाबु श्रीसँगै म विष्णुदेवी पौडेल पनि बिदा भएँ। नमस्कार, शुभरात्री।
4: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
5: नेपालको समावेशी आवाज

सफा, स्वच्छ र हराभरा वातावरणले मानव सभ्यताको परिचय दिन्छ। नमस्कार, म पार्वती खड्का। कार्यक्रम जलवायु र जीवनमा तपाईँलाई स्वागत छ। तपाईँले यो कार्यक्रम रेडियो नेपालको केन्द्रीय प्रसारण 98.1 र 103 MHz सुन्न सक्नुहुनेछ। त्यसै गरी हाम्रो अनलाइनमा www.radionepal.gov.np बाट पनि संसारभर सुन्न सक्नुहुनेछ। कार्यक्रम जलवायु र जीवनको नियमित श्रृङ्खलामा जलवायु परिवर्तन र यसले मानव जनजीवनमा पारेका असरका बारेमा फरक फरक सन्दर्भहरू प्रस्तुत गर्ने गरेका छौँ। सरसफाई हाम्रो सभ्यता हो। सफा, स्वच्छ र हराभरा वातावरणमा बाँच्न पाउने अधिकारलाई नेपालको संविधानको धारा 30 ले मौलिक हकको रूपमा प्रदान गरेको छ। तर के सबै नेपालीले स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हकको उपभोग गर्न पाएका छन् त भनेर आज हामीले नुवाकोट जिल्लाको बञ्चरे डाँडाको स्थानीय र त्यहाँका जनप्रतिनिधिको आवाजलाई समेटेका छौँ। कार्यक्रमको सुरुवातमा सुन्छौँ वायु प्रदूषणको बारेमा जानकारी। वायु प्रदूषणका सम्बन्धमा सन् 2020 युरोपियन वातावरण एजेन्सी ईईले एउटा रिपोर्ट सार्वजनिक गरेको थियो, जसमा ईयूमा आबद्ध 27 सदस्य राष्ट्रहरूमा हावाको गुणस्तर मापन गरेको थियो। हावाको गुणस्तर मापन गर्दा पीएम 2.5 का कारण करिब 2,38,000 मानिसहरू समय अगावै मृत्यु भएको भनेर निष्कर्ष निकालेको थियो। हावाको प्रदूषण स्तर पीएम 2.5 हुनु भनेको हावाको गुणस्तर नराम्रो हो भन्ने बुझिन्छ। प्रदूषित हावाका कारण अहिले पनि 45% मानिसहरू स्वास्थ्य समस्या खेपिरहेका छन्। आवासीय, व्यावसायिक र संस्थागत ऊर्जा खपत सूक्ष्म कण प्रदूषणको मुख्य स्रोत हो। निर्माण, खनन र उद्योग पनि महत्वपूर्ण स्रोत हो। 2005 पीएम 10 थियो, तर 2020 आइपुग्दा हावाको गुणस्तर पीएम 2.5 देखिएको थियो। यसरी हेर्दा 2005 क्रमशः हावाको गुणस्तर सुध्रिँदै आएको देखिन्छ। 2021 विश्व स्वास्थ्य संगठन WHO वायु प्रदूषणले मानव स्वास्थ्यमा पर्ने असरलाई वैज्ञानिक प्रमाणका आधारमा पुनरावलोकन गर्दै नयाँ वायु गुणस्तर मापदण्डहरू प्रकाशित गर्यो। युरोपियन युनियन ईयूले पनि मुख्य वायु प्रदूषणका लागि वायु गुणस्तर निर्देशका अन्तर्गत मापदण्डहरू बनाएर लागू गरेको छ। युरोपियन ग्रीन डिलमा युरोपियन कमिसनले वायु गुणस्तर अझ सुधार गर्ने र विश्व स्वास्थ्य संगठन ईयूका वायु गुणस्तर मापदण्डहरू नजिकाउने प्रतिबद्धता यसमा उल्लेख गरिएको छ। यस प्रतिबद्धतालाई शून्य प्रदूषण कार्य योजनामा पनि अघि सारिएको छ। सन् 2050 स्वास्थ्य र प्राकृतिक पारिस्थितिकीलाई हानि नगर्ने तहसम्म वायु, पानी र माटोको प्रदूषण घटाउने लक्ष्य प्रस्तुत गरेको छ। यसले समय अगावै मृत्यु 55% भन्दा बढी घटाउने लक्ष्य राखेको छ। जानकारी पछि अब अर्को प्रसङ्ग। तपाईँ हाम्रो घर आँगनको फोहोर, यानकि काठमाडौँ उपत्यकाको फोहोर सिधै ल्यान्डफिल्ड साइटमा जाने गर्छ। नुवाकोटको बञ्चरेमा रहेको ल्यान्डफिल्डले मानव बस्तीलाई के कस्तो असर

0: घाँसपात जाँदा अथवा चाहिँ खेतीबारीको काम गर्दा बाली नाली लाउँदा पनि मान्छेहरू चाहिँ त्यो गन्ध र घामले झन् त्यो डबल प्रेसरमा पर्ने होइन यस्तो टाइपको चाहिँ दिनचर्या छ त्यहाँ. अब स्कुलका विद्यार्थीहरू स्कुल पनि नजिक नजिकै छन् त अनि स्कुल पनि प्रभावित भइरहेको छ त्यहाँ स्कुलहरूमा पनि विद्यार्थीहरू राम्रोसँग पढ्न नसक्ने मन्त्रालय मास्टरहरूले पनि पढाउन नसक्ने यस्तो टाइपको त व्यापकै छ. अब यसलाई कसरी व्याख्या गर्छ त्यो बच्चाहरूमा पनि छ. अब टोटल्ली सबै सबै जनसङ्ख्यालाई त्यो अरू होल बडी चेक त त्यहाँनिर गरेकै छैन होइन. कृष्ण प्रसाद लामी छाने कृष्ण प्रसाद घिमिरे घिमिरेहरू नै अलिक बढी त्यहाँ छन् अनि नानाहरू पनि छन् तामाङहरू पनि छन् त्यहाँ प्रत्यक्ष अब घिमिरेहरूकै बस्तीहरू चाहिँ नजिक छ सबभन्दा धेरै. अब यो सबै बिगारेको अहिले अब यो बाल्यान्त राजा भएर यहाँ छ त्यहाँ सिक्सडोलबाट बन्चारी लाने बेला उसले भर्खरै जित्या थियो अनि हामी चाहिँ ल उसले उहाँ गरिदिन्छु मैले फुल पनि लाउन्न माला पनि लाउन्न भनेर आएर सिक्सडोल दोस्रो सिक्सडोल बनायो बन्चारी डाँडामा पनि. अब यहाँ उसलाई चाहिँ तत्काल गएर उसले 18 बुँदामा चाहिँ त्यहाँको मान्छेहरूसँग एग्रिमेन्ट गरेर फेरि एउटा बुँदा पनि पुरा गरेको छैन. त्यो तत्काल बुँदा पुरा गरेर त्यो फोहोरको राम्रोसँग व्यवस्थापन गरिदियो भने अलिक यो चाहिँ त्यहाँको रोगी कम हुन्थ्यो कि. अब उनीहरूले महानगरपालिकाले त त्यहाँ रोग उत्पादन गर्ने उद्योग जस्तो चाहिँ बनाइरहेको छ. मुख्य त मानव अधिकार हनन भयो. अब त्यस पछाडि चाहिँ मान्छेका सम्पत्तिहरू मान्छेका चाहिँ निजी सम्पत्तिदेखि लिएर त्यहाँका स्वास्थ्य स्थितिदेखि लिएर मानव स्वास्थ्य वातावरण अनि त्यहाँबाट चाहिँ मानव अधिकार यी सबै कुरा हनन गरेका छ. अब राज्यले यिनै यस्ता यस्ता गर्ने मान्छेलाई चाहिँ के गर्ने कानुन मात्र त्यो गर्नु पऱ्यो. यहाँ एउटा चक्लेटको कागज फाल्यो भने ऊ 2000 जरिमाना ऊ 2000 जरिमाना भनेर हिँडेको छ. अनि त्यहाँ चाहिँ डाँडाबाट फोहोर खनाएर रोग उत्पादन गर्ने फ्याक्ट्री उद्योग बनाउने मान्छेलाई चाहिँ के दण्ड सजाय हुन्छ भनेर मैले अस्ति एउटा मानव अधिकारवादीको फोरममा पनि बोलेको थिएँ. अनि अब त्यस्तो टाइपको अन्याय छ त्यहाँ. अब हामी चाहिँ त्यो बन्द गर्ने भनेर राजन एउटा मिटिङ बसेर कानुनमा पनि चाहिँ आफ्नो पालिकाले व्यवस्थापन गर्ने भन्ने छ. त्यसमा गएर चाहिँ अब उसलाई पनि त्यहाँ हामी जान नदिने त्यो उनले आफैले भोलिया कुरा कुरा नगर्ने मान्छे. अनि अब राज्यलाई चाहिँ के भन्ने. अब राज्यले उसलाई जिम्मा दिएछ भन्छ र ऊ पुरै गर्दैन त्यस्तो टाइपको भइरहेको छ.
1: राष्ट्रको सञ्चार राष्ट्रिय रेडियो रेडियो नेपालबाट अहिले हामी सुनाइरहेका छौँ कार्यक्रम जलवायु र जीवन. फोहोर मानव स्वास्थ्यसँग जोडिएको सवाल हो. यही काठमाडौँ उपत्यकाको फोहोर नुवाकोटको बन्चरेले कहिलेसम्म थेग्न सक्ला त? या यसको निकासको खोजी हुन सक्ला त? यसै विषयको सेरोफेरोमा केन्द्रित रहेर आज हामी नुवाकोट जिल्ला ककनी गाउँपालिकाको समस्या कथा व्यथाका बारेमा गाउँपालिकाका अध्यक्ष सुमन तामाङसँग छलफल गर्दैछौँ.
2: कार्यक्रम जलवायु र जीवनमा यहाँलाई स्वागत छ. आज हामीले विशेष गरी यो जलवायु परिवर्तनसँग सम्बन्धित विभिन्न विषयहरूमा अव्यवस्थित फोहोर मैलाका कारण वनचरीमा परेको असरको बारेमा आज हामी यहाँसँग कुराकानी गर्नेछौँ. यो नुवाकोटको वनचरीमा फोहोर फाल्न कहिलेदेखि सुरु गरिएको यसको बारेमा यहाँलाई केही जानकारी छ?
3: यो चाहिँ 2062 देखि चाहिँ कपनी गाउँपालिका तत्कालीन ओखरपो गाविस सिस्टोल भन्ने स्थानमा चाहिँ फोहोर मैला उपत्यकामा भएको फोहोर मैला व्यवस्थापन गर्ने भनेर 62 चाहिँ सुरु भएको चाहिँ आयोजना हो. त्यो अहिले सिस्टोल हुँदै अहिले बन्चारी पुगेको फोहोर तत्कालीन अवस्था चाहिँ बन्चारीमा लक्ष्य रहे तापनि अल्पकालीन व्यवस्थापन गर्ने भनेर सिस्टोलमा चाहिँ 2 लागि त्यहाँ फोहोर व्यवस्थापन गर्ने भनेर अल्पकालीन व्यवस्थापन गरिएको ताकि बन्चरेमा संरचना निर्माण गर्ने त्यो निर्माण हुँदै गर्दा चाहिँ सिस्टोलमा चाहिँ 2 लागि फोहोर व्यवस्थापन गर्ने भनेर भनियो. तर फोहोर चाहिँ 62 17 वर्षसम्म भनेको 79 जेठबाट मात्रै चाहिँ बल्ल पञ्चरे फोहोर लग्यो. 17 चाहिँ सिस्टोलमै फोहोर चाहिँ ल्यान्डफिल भनेर भनियो. चाहिँ पछि त्यो डम्पिङ साइटमा फोहोरको चाङ बनाएर चाहिँ छोडिएको अवस्था छ.
2: अहिले डम्पिङ साइट भनेर चाहिँ यता बन्जरेमा सारिएको छ।

0: खासमा यो बन्चरेमा डम्पिङ साइट हो अथवा व्यवस्थित ल्यान्डफिल्ड हो अथवा के हो?
1: अब त्यो डकुमेन्ट कागजमा चाहिँ व्यवस्थित ल्यान्डफिल्ड साइट भनेर लेखिएको छ। अहिले त्यहाँको फोहोर व्यवस्थापन हेर्ने हो भने डम्पिङ साइट छ।
0: जस्तै अब यहाँले डम्पिङ साइट छ भन्नुभयो, अनि त्यहाँ चाहिँ डम्पिङ साइट बनाउनको लागि अथवा बन्चरेलाई ल्यान्डफिल्ड बनाउनको लागि त्यहाँ चाहिँ के के शर्तमा अथवा के के कुराहरू राखेर त्यहाँका मानिसहरूसँग सरसल्लाह गरेर अथवा सल्लाहै नगरिकन त्यहाँका मानिसहरूको मन्जुरी बिना नै फोहोर फाल्न सुरु गरिएको हो राज्यले, अथवा खासमा कुरो चाहिँ के हो त?
1: तत्कालीन अवस्थामा 62 चाहिँ स्थानीय तहहरू चाहिँ त्यति धेरै सक्रिय थिएन। स्थानीय तह गाविसहरू थिए, चाहिँ प्रतिनिधिहरू थिएनन्, चाहिँ सचिव नै त्यसको कार्यकारी हुने, त्यसको सचिव नै सबै प्रतिनिधि हुने अवस्था थियो तत्कालीन अवस्थामा। र राजनीतिक दलका केही व्यक्तिहरू चाहिँ जोडिएको देखिन्छ। तत्कालीन अवस्थामा फोहोर लाने सन्दर्भमा पनि केही स्थानीय र उखरप गाविसले चाहिँ समझदारी गरेको भनौँ न सम्झौता पत्रहरू हामी अहिले भेट्न सक्छौँ। तत्कालीन अवस्थामा चाहिँ फोहोर चाहिँ डम्पिङ साइट होइन, एकदम चाहिँ व्यवस्थित तरिकाले विसर्जन गर्ने हो भनेरै चाहिँ लगिएको छ। त्यो अवस्थामा चाहिँ भनौँ 62 पनि ओखरप वा चाउथे कुमरियो चाहिँ गाविसहरू चाहिँ सडकविहीन अवस्था जस्तै थियो। पछि सडक बल्ल बल्ल भर्खर सुरुवाती भएको थियो, मान्छेलाई चाहिँ विकासको अनुभूति पनि गर्न पाएको थिएन, इभन बिजुली बत्ती पनि कतिपय ठाउँमा त पुगेको थिएन। त्यो सबै कुराले पिछडिएको अथवा चाहिँ साह्रै नै विकासविहीन भयो भन्ने त्यहाँको मानिसहरूलाई चाहिँ परि नै राखेका थियो। त्यो चाहिँ विकास चाहिँ प्राप्त गर्न सकिन्छ कि भन्ने चाहिँ केही राजनीतिक व्यक्तिहरूलाई र गाविसका त्यो चाहिँ त्यो बेलामा भएका सचिवहरूलाई पनि त्यसरी परेको देखिन्छ। र एउटा मुख्य शर्त चाहिँ त्यहाँको चाहिँ विकास, पहिलो नम्बरमा विकास। विकासमा पनि तिन पिपले ओखरपौवा चाहिँ चाउथे कुमरी गल्छी वैकल्पिक मोटर बाटो भन्ने शीर्षकै राखेर रा, यो बाटो चाहिँ यो फोहोर फाले बापतको चाहिँ स्तर उन्नति अथवा बिच बाटो बनाइदिनु पर्ने भन्ने टाइपको त्यहाँको नागरिकहरूले एउटा समझदारी बनाएर गाविसलाई र पार्टीका प्रतिनिधिहरूलाई यो शर्तमा चाहिँ हामी फोहोर फाल्न दिन सक्छौँ भनेर 62 चाहिँ त्यो खालको सहमति र सम्झौता गरेको देख्छौँ।
0: त्यतिखेर सम्झौता सहमति गर्दाखेरि ककनी बाटो को हुनुहुन्थ्यो अनि यता काठमाडौँ बाटो को हुनुहुन्थ्यो, कसको बिचमा सम्झौता भएको थियो?
1: त्यो चाहिँ त्यो कागज पत्रै खोजे नीति गर्दा अहिले पनि पाउँछौँ। तत्कालीन अवस्थामा राजनीतिक दलका केही व्यक्तिहरू देखिन्छ, जस्तो चाहिँ हाम्रो ओखरपोखा गाविसबाट चाहिँ श्रीराम ढुङ्गा के अरे चाउथे गाविसबाट श्रीराम ढुङ्गाना, त्यसपछि यो ओखरपोखाबाट चाहिँ राममणि घिमिरे लगायतका उहाँहरू अलि अग्रस्थानमा देखिन्छन् त्यो बेलामा। त्यो चाहिँ पछि एउटा प्रमहिला व्यवस्थापन समिति अथवा के भनेर पनि गठन गरेको समितिमा श्रीराम ढुङ्गा के अरे राममणि घिमिरे चाहिँ त्यसको संयोजकै भनेर पनि केही समय फोहोर व्यवस्थापन गरेको पनि हामीले चाहिँ त्यो कागज पत्र हेर्दा देख्न सक्छौँ। अहिले उहाँहरूले पनि त्यो कुरो चाहिँ अझै थप सोध्न सकिन्छ। त्यो हिसाबले गर्दा चाहिँ भनौँ न त्यो एउटा चाहिँ विकासको आशाले लगिएको फोहोर र अहिले चाहिँ विकासलाई व्यवस्था गरेर डम्पिङ साइट बनाइराखेको अवस्था अहिलेसम्म हो।
0: हजुर, त्यहाँ त्यो शर्त अनुसार नै बाटो बनिसक्यो होइन त अहिले?
1: त्यो बाटो त कहाँबाट बनिसक्नु नि, त्यो बाटो इभन अहिले चाहिँ त्यो बन्चरेमा फोहोर लाने बाटो आफूले दैनिक रूपमा प्रयोग गर्ने सडकधरि पनि चाहिँ सोचे जस्तो स्तर उन्नति छैन।
0: भनेपछि बन्चरेका बासिन्दाहरूले न विकास पाए न फोहोर चाहिँ फोहोरको निकास पाए, अब उनीहरू चाहिँ दोहोरो मारमा परिरहेका छन्।
1: अवश्य नै हो, यो सही चाहिँ कुरो 100% हो।
0: हजुर, यता विकास पनि छैन होइन, विकासको नाममा आफ्नो आँगन घर आँगन करेसो चाहिँ दुर्गन्धित पार्ने काम, विकाससँग साट्ने काम भयो त्यहाँका मानिसहरूलाई, अहिले चाहिँ न विकास भयो उल्टै त्यहाँ चाहिँ फोहोर मैलाले गर्दाखेरि दुर्गन्ध फैलिरहेको अवस्था छ यहाँको कुरा अनुसार। अब चाहिँ यहाँहरूले यो विषयमा सम्बन्धित निकायमा केही कुराहरू आफ्ना कुराहरू राख्नु भएन?
1: यो धेरै पटक राखियो, यो चाहिँ राज्यको सबैभन्दा माथिल्लो निकाय भनेको सङ्घीय सरकारको कार्यकारी अधिकार प्राप्त चाहिँ प्रधानमन्त्री तहको बैठकसम्म पनि हामीले बस्यौँ, तर त्यसको निकास चाहिँ अहिलेसम्म निस्किरहेको छैन। जस्तो चाहिँ मन्त्रीले प्रधानमन्त्रीले मन्त्रीलाई हराउने, मन्त्रीले चाहिँ एउटा विभागलाई हराउने, विभागले चाहिँ त्यसलाई आलाकाल गर्दै समय बिताइदिने, यस्ता टाइपको चाहिँ अहिलेसम्मको छलफलहरूको निकास भइराखेका छन्। छलफलमा चाहिँ राम्रै कुराहरू लेखिने, सबै यसलाई व्यवस्थित गर्ने, फोहोरलाई चाहिँ मोहरमा बदल्ने लगायतका विभिन्न चाहिँ छलफल हुन्छ, सहमति हुन्छ, तर त्यो कार्यान्वयन पक्ष चाहिँ कहिले पनि नगर्ने, अनि त्यो फोहोरलाई चाहिँ डम्पिङकै रूपमा त्यो चाहिँ अस्त व्यस्त तरिकाले पुरिराख्ने, यो चाहिँ निरन्तर भइराखेका छ। सहमति र सम्झौता भएका मुद्दाहरू चाहिँ कार्यान्वयन भइराखेका छैन।
0: हजुर, जस्तै त्यहाँका चाहिँ स्थानीयहरूमा स्वास्थ्यमा समस्या के कस्तो छ, त्यहाँको आर्थिक अवस्था कस्तो छ, यो फोहोर मैलाले निम्ताएका समस्याहरू चाहिँ के कस्ता छन् त त्यहाँनिर?
1: सबैभन्दा बढी चाहिँ निम्त्याएको समस्या भनेको त चाहिँ एउटा रोग नै उत्पादन भइराखेको छ। अब चाहिँ हाम्रो गाउँपालिकामा चाहिँ तिनवटा वडा पर्छ, त्यो चाहिँ बन्चरे सिस्टोलको चाहिँ प्रभाव क्षेत्र, त्यो तिनवटा क्षेत्रको क्यान्सरजन्य रोगहरू, क्यान्सरमा पनि छाला पोक्सो लगायतका प्रश्वासमा लाग्ने रोग जस्तो चाहिँ अलिक बढी मात्रामा चाहिँ त्यहाँ बिमारीहरू जन्मिराखेका छ, क्यान्सरले धेरै मान्छेहरू बितिरहनु भएको छ। त्यो चाहिँ हामीले पालिकाको तथ्याङ्क सङ्कलन गरेर हेर्ने हो भने हाम्रो खकनी गाउँपालिकाको 8 वडामध्येमा 3 वडा चाहिँ प्रभावित छ र 5 चाहिँ उत्तर फर्केका भागमा पर्दछ। त्यो उत्तर फर्केको 5 वडाको बिरामीको आँकडा र त्यो 3 वडाको आँकडा करिबन इक्वेल जस्तो देखिँदाखेरि चाहिँ त्यो फोहोरको कारणले त्यहाँ चाहिँ ठुला दीर्घ रोग जन्य चाहिँ बिमारीहरू फैलाइराखेका छ, त्यसको असर परिराखेका छ भन्ने सामान्य आँकडा गर्न हामी सक्छौँ।
0: बन्चरेका मानिसहरूलाई चाहिँ अहिले हालसालैको समस्याहरू चाहिँ के छन्, बन्चरेका मानिसहरू के भन्छन् यो विषयमा?
1: एकदम अहिले भर्खरै परेको समस्या त मैले अघि भने साह्रै नै दुर्गन्ध, जो चाहिँ 24 त्यसको चाहिँ हावामा चाहिँ आइराख्ने दुर्गन्ध नै हो। अब मान्छेले चाहिँ मान्छे जीवित रहनलाई त अनिवार्य रूपमा चाहिँ अक्सिजन चाहिन्छ, हावा चाहिन्छ, यो अक्सिजनमा नियमित रूपमा चाहिँ त्यहाँ चाहिँ त्यसको दुर्गन्ध, त्यसको चाहिँ ब्याक्टेरियाहरू चाहिँ खाइराख्न पर्ने विद्यमान अवस्था छ। त्यहाँका मान्छे के भन्छन् भने बरु हामी मर्न तयार छौँ, हाम्रो सन्तति मर्न दिनु हुँदैन, यो रोग चाहिँ फोहोर व्यवस्थापन हाम्रो पनि होइन, अर्काको ठाउँको हो, त्यो चाहिँ सम्बन्धित स्थानीय तहले व्यवस्थापन गरोस्, हामीलाई कुनै पनि राहत अथवा चाहिँ विकास चाहिएन, हिजो हामीले गल्ती गऱ्यौँ त्यो चाहिँ विकासको लोभले ल्यायौँ, अहिले विकास पनि आएको छैन, हामी बाँच्न पाउने अधिकार चाहिँ हामीले गुमाइराखेका छौँ, बाँच्न पाउनु पर्यो। के हो भने फोहोरलाई, फोहोर र मान्छे चाहिँ छुट्टै छुट्टै ठाउँमा राखिदिउँ, कि हामीलाई हटाइदिउँ, कि चाहिँ फोहोर हटोस् भन्ने मुख्य चाहिँ माग त्यहाँको अहिलेको नागरिकहरूको छ।
0: हजुर, त्यहाँ सामाजिक असर पनि होला, अब आर्थिक असर पनि होला, इभन त्यहाँका मानिसहरूको स्वास्थ्य जोखिमको कुरा त रहँदै रह्यो होइन, खाद्यान्नमा पनि यसले असर पारेको होला नि?
1: अवश्य पारेको छ, जस्तो चाहिँ त्यो डम्पिङ साइट बनाएर निस्किएको लिचड चाहिँ कोल्पु खोलामा सिधै मिसिएको अवस्था छ, कोल्पु खोलाले धेरै क्षेत्रफलको सिँचाइ गरिराखेको अवस्था थियो, त्यहाँको मान्छेको चाहिँ खेतीपाती सबैमा प्रयोग गर्ने, सिँचाइको रूपमा प्रयोग गर्ने कोल्पु खोला थियो, त्यो कोल्पु खोलाको त्यो लिचड मिसिएको पानी अहिले लगाइदिएपछि त्यो जहाँ जहाँ त्यो खोलाको पानी लाग्छ त्यहाँ त्यहाँ चाहिँ बाली नाली उत्पादन हुने अवस्थामा छैन, किनभने त्यो चाहिँ धेरैभन्दा धेरै बाली हौसिने, फल नलाग्ने त्यस्तो अवस्था चाहिँ अहिले त्यहाँका बासिन्दाले भोगिराखेको अवस्था छ, उत्पादनमा त ठुलो क्षति पुर्याएकै छ। चाहिँ आर्थिक रूपमा त झन् बिमारी भइसकेपछि आफूले धेरथोरो इन्कम गरेको पैसा पनि स्वास्थ्यमा खर्च गरिराख्नु परेको छ। सबै क्षेत्रमा चाहिँ यसको असर छ।
0: कोइपो खोलाको पानी चाहिँ कति मानिसहरूले उपभोग गर्थे, कति गाउँहरूले उपभोग गर्थ्यो, त्यसको बारेमा केही विवरण छ?
1: ठ्याक्कै विवरण चाहिँ छैन, तर चाहिँ हाम्रो तिनवटा वडाहरू जो चाहिँ तिनवटा वडाको एक नम्बर र दुई नम्बर तिन नम्बर मध्ये पनि एक नम्बरको भागले चाहिँ जो सिस्टोलभन्दा माथि भएकोले एक नम्बरको वडाहरूको चाहिँ सिँचाइमा त्यति धेरै बाली नाली भरसा परेको थिएन। दुई नम्बर र तिन नम्बरको विशेष गरेर अझ तिन नम्बरको दुई नम्बर पनि चाहिँ उछारमै भएकोले दुई नम्बरको चाहिँ दुर्गन्ध अलि बढी फैलिने सिँचाइमा चाहिँ त्यति धेरै असर परेको देखिँदैन। तर तिन नम्बर वडाका चाहिँ जो तल भाग छ त्यो तल्लो भागमा जो खोलाले भेट्ने त्यो खोलालाई सिँचाइको रूपमा प्रयोग गर्ने क्षेत्रमा चाहिँ बाली नाली अहिले चाहिँ त्यो बोट मात्रै हौसिने अनि त्यसपछि हौसेपछि फल नलाग्ने यस्तो समस्या चाहिँ धेरै किसानको छ। त्यो चाहिँ हाम्रोपट्टि नुवाकोटपट्टि मात्र नभइकन धुनीबेसी धादिङको धुनीबेसीपट्टि पनि असर गरिराखेको देख्छौँ।
0: हजुर, अब यस्ता खालका समस्याहरू नुवाकोटको कम्पनीले कहिलेसम्म बोकिराख्छ, यस्तो खालको समस्याबाट कहिलेसम्म ठेगिराख्छ भन्ने कुरामा चाहिँ यहाँहरूले केही चिन्तन अथवा मनन गर्नुभएको छ, यसको दीर्घकालीन उपाय चाहिँ के हुन सक्ला त?
1: मैले चाहिँ अब अघि नै पनि भने सङ्घीय निकायका प्रधानमन्त्री तह सम्बन्धी छलफल गरेर त्यसको निकास ननिस्किसकेपछि अब यसको उत्पादनकर्ता जो फोहोर उत्पादनकर्ता हो त्यो उत्पादनकर्तासँग चाहिँ वान टु वान वार्ता गरिएन। उहाँहरूलाई 68 एनमा पनि त्यो फोहोर मैला व्यवस्थापन एन 68 छ त्यसमा टेकेर चाहिँ गम्भीर रूपमा छलफल गर्ने भन्ने सोचका साथले अहिले चाहिँ कार्यपालिकाले भर्खरै मात्रै चाहिँ निर्णय के गरेका छौँ भने 68 ऐनले पनि स्पष्टसँग भनेको छ सकेसम्म आफ्नो कुरा आफ्नै स्थानीय तहमा व्यवस्थापन गर्ने भनेको छ। त्यो 68 ऐनले परिकल्पना गरेकै त्यही देखिन्छ। त्यो ड्राफ्ट हुँदाखेरि नै परिकल्पना त्यसो गरिसकेपछि सकेसम्म उहाँहरूले नै व्यवस्थापन गर्नुपर्ने भन्ने छ। अन्यथा चाहिँ जस्तो एक स्थान दुई वा दुईभन्दा बढी स्थानीय तहको फोहोर व्यवस्थापन एउटै भएमा चाहिँ जहाँ फोहोर विसर्जन गरिन्छ उक्त क्षेत्रमा चाहिँ त्यहाँको स्थानीय तहसँग सरसल्लाह परामर्श सहमति लिखित सम्झौता दस्तुर निश्चित दस्तुर व्यवस्थापन गरेर मात्रै विसर्जन गर्न पाइने भन्ने 68 ऐन छ। त्यो फोहोर व्यवस्थापन ऐन 68 चाहिँ सबैजनाले गम्भीरसँग अध्ययन गरोस् भनेर मैले अहिले परिपत्र उहाँहरूलाई पठाइ पनि सकेको छु। र फोहोर जसरी चाहिँ अहिले अस्तव्यस्त तरिकाले चाहिँ ठुला गाडीहरूमा धेरै भारमा ल्याउने बिच बिचमा सडकमा झार्ने अनि त्यसपछि त्यसको दुर्गन्ध बाटो हिँड्नेले धरि पनि खेप्न पर्ने जस्तो प्रथालाई अन्त्य गरिनुपर्छ भनेर मैले सूचना उहाँहरूलाई पठाइदिएको छु। अब आउने चाहिँ समयमा भनेर चाहिँ त्यो समय नै तोकेर तपाईँले गाडीको ढालाभन्दा माथि फोहोर ल्याउनुभयो भने तपाईँले चाहिँ फोहोर विसर्जन गर्न नपाइने भनेर पत्रचार पनि गरिसकेको छु मैले त्यो चाहिँ उपत्यकाका फोहोर ल्याउने निकायहरूलाई। र त्यो चाहिँ म अघि भने जस्तो एउटा कुनै पनि स्थानीय तहले 62 स्थानीय तह थिएन 74 आइसकेपछि पनि त्यति धेरै उहाँहरूले फोहोर निरन्तर ल्याइराख्ने एनले भने बमोजिम पनि कार्य नगरिराखेकोले गर्दा एनलाई टेकेर स्थानीय तह हुँदा स्थानीय तहसँग समझदारी गर्ने एनको चाहिँ धाराले जुन बोलेको छ त्यो चाहिँ गर्न गराउनु हुन्न भनेर मैले चाहिँ सूचना पनि जारी गरेको छु।
0: हजुर हुन्छ, यहाँलाई धेरै धेरै धन्यवाद, यहाँले आफ्नो समय दिनुभयो त्यसका लागि धेरै धेरै धन्यवाद।
1: हस् हस्।

उहाँ हुनुहुन्थ्यो नुवाकोट जिल्ला ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ। अव्यवस्थित फोहोर मैलाका कारण नुवाकोटको बन्चरेमा परेको असरका बारेमा हामीसँग छलफल गर्दै यी र यस्तै सन्दर्भ सामग्री सँगसँगै आजलाई कार्यक्रम जलवायु र जीवनको निर्धारित समय सकिने लाग्यो। कार्यक्रम सुनेर तपाईँको मनमा केही जिज्ञासा उठेका छन् भने हाम्रो ठेगाना www.radionepalprogram@gmail.com लेखी पठाउनुहोला। अर्को साता यही समयमा फेरि कार्यक्रमको साथमा उपस्थित हुने नै छौँ भन्दै आजको कार्यक्रमबाट म पार्वती खड्का बिदा हुन्छु। नमस्कार।

रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज, राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको संचार।

रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको संचार।

रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज, राष्ट्रिय रेडियो, राष्ट्रको सञ्चार।

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेभ 684 किलो हजमा पोखरा, 792 किलो हजमा काठमाडौँ र 1843 किलो हजमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 मेगाहर्ज तथा www.radionepalonline.com/www.radionepal.gov.np र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल साउन महिनाको 12 गते मंगलबार, आशा शुक्ल पक्ष चतुर्दशी तिथि, तदनुसार जुलाई महिनाको 28 तारिक सन् 2026, नेपाल सम्बत 1146, दिल्लाथो चतुर्दशी। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानको प्रसारणमा सम्पूर्ण श्रोतामा स्वागत तथा अभिवादन। प्राविधिक मित्र उत्तम पाण्डे, सहकर्मी रमा ढुङ्गाना, प्रमिला गजेल अनि यो प्रस्तुता राजन छेत्रीको। सदाको बिहानी झैँ आज बिहानको प्रसारण हामी आरम्भ गर्दैछौँ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

अहिले भर्खरै सुन्नुभयो आराध्य देव श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बिहान 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

अबको केही बेरमै प्रस्तुत गर्नेछौ जीवन विज्ञान कार्यक्रम। त्यसपछि 5:25 अध्यात्म सन्देश, 5:50 सुन्नुहुनेछ संस्कृतमा समाचार, 6 बजे नेपालीमा समाचार, 6:05 सुन्नुहुनेछ अखबार कार्यक्रम, 6:30 सुन्नुहुनेछ अन्तर संवाद कार्यक्रम, 7 बजे सुनाउनेछौ समाचार, 7:25 प्रसारण गर्नेछौ हाम्रो सभ्यता कार्यक्रम, 7:40 करिब 8 बजेसम्म हामी यहाँलाई स्वदेश गान सुनाएर मनोरञ्जन गराउनेछौ, 8 बजे सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार, समाचारपछि करिब 8:10 शैक्षिक बहस कार्यक्रम प्रसारण गर्नेछौ, 8:40-9 बजेसम्म हामी यहाँलाई शास्त्रीय सङ्गीत सुनाउनेछौ, 9 बजे सुन्नुहुनेछ नेपालीमा समाचार, 9:10 नेपाल भाषामा समाचार, नेपाल भाषामा समाचारपछि करिब 9:20 प्रेमको सन्देश कार्यक्रम प्रसारण गर्नेछौ, यसपछि 9:40 करिब 10 बजेसम्म चलचित्रका गीत सुनाएर मनोरञ्जन गराउनेछौ, 10 बजे सुन्नुहुनेछ समाचार, समाचारपछि करिब 11 बजेसम्म म्युजिक मन्त्र कार्यक्रम प्रसारण गर्नेछौ, 11 बजे सुन्नुहुनेछ समाचार, समाचारपछि पनि यहाँले हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ।

0: अहिले भर्खरै प्रस्तुत गर्यौं सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बिहान 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब प्रस्तुत छ जीवन विज्ञान कार्यक्रम। यसपछि 5:25 अध्यात्म सन्देश कार्यक्रम सुन्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।
1: हरिओम। जीवन विज्ञान केन्द्रको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौँ जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यूले जीवन विज्ञान केन्द्रमा सञ्चालित ध्यान योग कार्यक्रममा दिनुभएको सोवचन।
2: प्रश्न छ, मञ्चमा गएर बोल्नु पर्यो भने बोल्न आउँदैन, अनि फेरि अरूसँग साथीभाइसँग कुरा गर्नु पर्यो भने चाहिँ मजासँग आउँछ। मञ्चमा गएर बोल्दाखेरि डर किन लाग्छ? किन बोल्न सकिन्न? सुन्दर प्रश्न छ, हामी सबैलाई पर्ने समस्या हो। कुनै पनि व्यक्तिलाई जब झट्ट अगाडि पर्दाखेरि एकछिन त भित्र ढक्क भइहाल्छ, अलिकति असहजता सुरुमा हुन्छ। यो अगाडि आएर बोल्दाखेरि अप्ठ्यारो हुने स्थिति किन भन्छ? कारण हामीले जान्यौँ भने निवारण पनि सजिलो हुन्छ। पहिलो कारण त के भने, अरू सबैजना चुपो लागेर बसेका हुन्छन्। हेर्यो, धेरै मान्छे छन् चुपचाप, सबैको ध्यान मतिर छ। म के बोल्दैछु सबैले मलाई हेरिराखेका छन्। अब म अत्यन्तै सतर्क हुन्छु। अब मैले गल्ती गर्नु हुँदैन, कहीँ गल्ती होला कि भनेर म डराउँछु। यही गल्ती होला कि भन्ने भए सबै कुरा बिगार्न पर्याप्त छ, अरू केही पनि चाहिँदैन। मबाट गल्ती होला, मैले राम्रो गर्नुपर्छ, यही डर अगाडि आएर बोल्न सबैभन्दा ठुलो बाधा हुन्छ। हातमुख सुक्न थाल्छ, खुट्टा काम्न थाल्छ, जे भन्न खोजेको त्यो आउँदैन। के हुन्छ के हुन्छ, आफ्नो नियन्त्रणभन्दा बाहिर हुन्छ मन। अब यस्तो अवस्थामा कसरी आफूलाई व्यवस्थित गर्ने? सबैभन्दा पहिला अगाडि दर्शकहरू छन्, श्रोताहरू छन्, जसले सुनिरहेको छ भाषण। म बोलिरहेको छु, सुन्ने मानिस धेरै हुनुहुन्छ। ती सुन्ने मानिसहरूको आँखा आफूतिर हुन्छ, सबैले आफूलाई हेरिराखेका छन्। त्यो हेरिराखेको त्यतिखेर देखिन्छ जब हामी व्यक्ति व्यक्तिको आँखालाई हेर्न थाल्छौँ। त्यसपछि मानिस आत्तिन्छ, मलाई हेरिराखेको छ भन्ने हुन्छ। त्यसको सट्टामा समग्रतालाई हेर्नुपर्छ। आफ्नो आँखालाई पुरा फैलाउने अथवा जति मानिसहरू देखिन्छन्, जति ठुलो हल छ, जति ठुलो ठाउँ छ, सबैलाई एकैपटक हेर्ने, आँखाको नानीलाई यताउता नघुमाउने, पूर्णतामा हेर्ने। समग्रतालाई हेऱ्यो भने व्यक्ति व्यक्तिलाई नहेरेर, एउटा एउटाको अनुहार नहेरेर, पूर्णतामा हेऱ्यो भने पूर्णतामा हेर्नु र नहेर्नु बराबर हो। यो गजब छ। पुरा हेर्नु र नहेर्नु एउटै हो। जति मनमा विचार आउँछन् सबै विचारलाई एकैपटक हेर्नु र एउटा पनि विचारलाई नहेर्नु उस्तै हो। खाली हुन्छ मन। जब हामी पूर्णतामा हेर्छौँ हाम्रो मनले विचार उत्पन्न गर्न सक्दैन। एउटा एउटालाई हेऱ्यौँ भने चाहिँ अनि विचार उत्पन्न हुन्छ। विचार उत्पन्न हुनको लागि हाम्रो आँखाको नानी यता उता दौडिरहनुपर्छ। जब आँखाको नानी स्थिर हुन्छ विचार कम हुन्छ, आफै कम हुन्छ। त्यसकारण पूर्णतामा हेर्ने, पूर्णतामा हेर्ने बित्तिकै अगाडिको मानिसहरूको प्रभाव आफूलाई पर्दैन, आफ्नो मन एकोरिन्छ। अब मैले के भन्न लागेको हुँ, आफ्नो विषयमा जान्छ। समग्रतालाई हेर्ने सजिलो हुन्छ। दोस्रो, जब म बोल्न जाँदैछु, एकैपटक त गइनँ नि, उद्घोषक हुन्छ, अरू मान्छे पनि बोलिरहेका होलान्, आफ्नो पालो अलिक पछि आउला, या सुरुमै आयो भने पनि, सबैभन्दा पहिला मैले बोल्नुपर्ने स्थिति आयो भने पनि एकैपटक त आउँदैन, एकैछिन त बस्या हुन्छ, उद्घोषकले बोल्छ, कसैले बोल्ला, केही होला, बिस्तारै आउँछ पालो। जति बेर आफू पर्खेर बसेको छ, मेरो पालो आउँछ, म बोल्न जानुपर्छ भनेर पर्खेर बसेको छ, त्यो पर्खेर बसुन्जेलसम्म लामो र गहिरो श्वास लिने, जति सकिन्छ पुरा श्वास लिने, पुरा छोड्ने, कसैले याद पनि गर्दैन, कुनै हतार गरेर बेस्कन गर्नु पर्दैन, बिस्तार पुरा श्वासले भर्यो, बिस्तार पुरा श्वास छोड्यो। जब हाम्रो श्वास पुरा श्वास लिएर पुरा श्वास छोड्छौँ, पुरा श्वास लिँदा श्वास छातीमा मात्रै नभएर नाभिसम्म पुग्छ, हाम्रो मणिपुर चक्रलाई क्रियाशील बनाइदिन्छ, कहीँ न कहीँ मणिपुर चक्र चल्न थाल्छ, र मणिपुर चक्र अभयको केन्द्र हो। जब मणिपुर चक्र सक्रिय हुन थाल्छ, भय आफै कम हुन्छ, डर आफै कम हुन्छ। त्यसकारण पुरा श्वास लिने, पुरा श्वास छोड्ने, जति समय आफूसँग छ पुरा गरे हुन्छ। 5 मिनट समय छ, 10 मिनट समय छ, जति समय पाइयो त्यो समय रहन्जेलसम्म, 2 मिनट पाइयो 2 मिनट ठिक, जति खाली समय छ, मलाई बोलाउन बाँकी छ, त्यो बेलासम्म बिस्तार श्वास लिने आरामसँग, कसैलाई यादै हुँदैन, आफूले गरिराखेहरूलाई के थाहा, बिस्तार श्वास लियो पुरा लियो, बिस्तार छोड्यो पुरा छोड्यो। यसले एउटा त भित्रको भयलाई पुरै समाप्त गर्छ, मणिपुर चक्र चल्ने बित्तिकै भय कहाँ गयो, डर सबै भाग्छ। दोस्रो कुरा के हुन्छ भने, भित्र पर्याप्त मात्रामा अक्सिजन पनि पुग्यो, त्यसले स्फूर्ति बढाउँछ, ताजगी आउँछ, एउटा फ्रेस हुन्छ व्यक्ति, भित्रबाट एउटा उमङ्ग आउँछ। जब अक्सिजन धेरै जान्छ शरीरमा, पर्याप्त अक्सिजन गएपछि एक प्रकारको जागरण होसमा आउँछ व्यक्ति, त्यसपछि जे म बोल्दैछु बोली अत्यन्तै मिठो हुन्छ र बोली लटपटिँदैन। जब हामी यो लामो र गहिरो श्वास, जसलाई बीज प्राणायाम भनिन्छ, यो बीज प्राणायाम गरेर जति समय पाइन्छ, 5 मिनट, 10 मिनट, 2 मिनट, जति पनि मेरो समय रह्यो बिचमा, त्यति बेलासम्म श्वास बिस्तार लिने, बिस्तार छोड्ने, यो क्रिया गरेपछि मेरो बोलीमा अत्यन्तै मिठास आउँछ र शब्द शब्द छुट्टिन्छ, हिम्मत आउँछ, आत्मविश्वास बढ्छ। मणिपुर चक्रमा अक्सिजन पुग्यो, अथवा मणिपुर चक्रमा ऊर्जा पुग्यो, मणिपुर चक्रमा ऊर्जा जाने बित्तिकै व्यक्तिको आत्मविश्वास आफै बढेर आउँछ, केही समयको लागि आँट आउँछ अनि मजाले बोल्न सकिन्छ। यी दुईवटा कुरामा ध्यान पुर्यायो भने अगाडि आएर बोल्नलाई त्यति कठिन हुँदैन। अर्को कुरा चाहिँ के भने, अभ्यास हो। कुनै पनि कुरा पहिलोपटक गर्दाखेरि त कठिन हुन्छ, गाह्रो हुन्छ, तर आज गर्यो, भोलि गर्यो, पर्सि गर्यो, गर्दा गर्दै अभ्यस्त हुन्छ। तर जतिसुकै अभ्यस्त भए पनि यो बीज प्राणायामको कला, लामो र गहिरो श्वास लिने कलालाई सधैँ प्रयोग गर्यो भने उसको बोली सधैँ मिठो हुन्छ, राम्रो हुन्छ, आफूले भन्न खोजेको कुरा पुरा पुरा भन्न सक्छ, भन्न खोजेको कुरा बिचमा बिर्सिँदैन। त्यसकारण यो चाहिँ सबै वक्ताहरूले प्रयोग गर्नुपर्ने विधि, सुरुमा आउने मान्छेले मात्र होइन, पहिलोपटक गर्नेले मात्र होइन, अभ्यस्त सधैँ भाषण गर्ने मान्छेहरू, सधैँ बोल्ने मान्छेहरूले पनि यो विधि प्रयोग गर्नु अत्यन्तै उपयोगी हुन्छ सबैको लागि, किनभने केही कुरा पनि छोड्दैन, सबै कुरा आउँछ, बोलीमा मिठास आउँछ। यसपछि यी दुईवटा कार्यहरू गऱ्यौँ बाहिर अगाडि बनाउनको लागि। अर्को कुरा के हो भने, अभ्यास सर्वाधिक महत्त्वपूर्ण हो, त्यसकारण बोल्न चाहने व्यक्तिले जहाँ पनि मौका मिल्छ अगाडि आइहाल्ने। जस्तो औपचारिक कार्यक्रम सुरु भइसकेको छैन, मान्छे अलिअलि जम्मा भएर बसेका छन्, त्यस्तो बेलामा केही न केही कुरा लिएर अगाडि आएर बोल्न सुरु गर्ने, सानो कुरा 1 मिनट 2 मिनट आधा मिनट जति पाइन्छ अगाडि आयो, यसो बोल्यो, केही कुराहरूलाई कुनै सूचनाहरू हुन्छ, केही हुन्छ, अगाडि आइहाल्ने। सबैलाई सतर्क हुनुहोला भन्ने, थोरै कृपया अलिकति ध्यान दिनुहोला, यो यो कुरा छ, यस्तो यस्तो सूचना छ, अथवा अतिथि आउँदै हुनुहुन्छ, अलिकति दुई मिनट धैर्य धारण गर्नुहोला, जो प्रमुख अतिथि हुनुहुन्छ उहाँ आउँदै हुनुहुन्छ, केही न केही हुन्छन् नि भन्ने कुरा अगाडि आएर ट्वाक ट्वाक, यो चाहिँ अभ्यासको लागि, बिच बिचमा त्यस्तो पनि गऱ्यो भने आफू अभ्यस्त भइन्छ। अनि अभ्यासको लागि अरू के गर्न सकिन्छ भने, सिधै आएर बोल्न मलाई साह्रै कठिन हुन्छ भन्ने लाग्यो भने लेखेर लिएर आउने, जे बोल्ने हो बोल्ने कुरा कागजमा पुरा लेखेर लिएर आउने, यति कुराहरू बोल्छु, सब तयारी गरेर लिएर आउने, र तयारी गरेर लिएर आएको कुरा जब अगाडि आएर बोलिन्छ नि, बोल्न समय त लाग्छ, दुई तिन मिनट, चार मिनट, पाँच मिनट, आफूलाई कति समय दिएको छ त्यति समय बोल्यो, बोलिसकेपछि मान्छे दुई मिनट मात्रै अगाडि आएर टिकेपछि नि आफै हिम्मत आउँछ, अनि आफूले फेरि दुई मिनट राम्रोसँग कागजमै लेखेको किन नहोस्, पढिसकेपछि आत्मविश्वास भित्रबाट बन्न थाल्छ बिस्तारै, मैले बोलेँ नि अगाडि आएर, दुई मिनट टिक्यो धेरै ठुलो कुरा हो, सबभन्दा गाह्रो भनेको त्यही सुरुको दुई मिनट हो, त्यसपछि मान्छे अभ्यस्त हुन थाल्छ। अनि त्यसपछि जब आफ्नो पढेको कुराहरू सकियो, पूर्ण विराम त्यसमा नदिने, त्यसलाई लेखेकैमा अन्त्य गर्नुहुन्न, बोली छोड्नुपर्छ, त्यहाँ ठाउँ छोडेर, अनि आफ्नो कुराहरू नलेखेका कुराहरू पनि एक दुईवटा कुराहरू भनिहाल्ने, नभए पनि मैले मेरा कुराहरू राखेँ यहाँहरूको अगाडि, यहाँहरूले ध्यानपूर्वक मेरा अभिव्यक्तिहरू सुन्नुभयो, त्यो सबैको लागि यहाँहरूप्रति म आभार व्यक्त गर्न चाहन्छु, धन्यवाद भाव व्यक्त गर्न चाहन्छु, यति भन्न त सकिन्छ। भनिसकेपछि नहेरिकन अब कागजमा छैन, त्यो कागजमा नभएको कुरा मैले भने, मेरो कुरा ध्यानपूर्वक सुन्नुभयो, त्यसको लागि यहाँहरू सबैलाई म धन्यवाद दिन चाहन्छु, यति मात्रै पनि भन्यो भने कागजमा नहेरिकन पनि बोल्यो नि, अब कागजमा नहेरी बोल्ने बानी अलिकति लाग्यो, आज त्यति गरौँ, त्योभन्दा बढी बोल्न थाल्यो भने फेरि ढुक्क हुन्छ, आज त्यति गऱ्यो छोडिदियो, अब अर्को पटक फेरि बढायो, गर्दा गर्दै गर्दा गर्दै राम्रोसँग बोल्न सकिन्छ। त्यसकारण सुरुमा बोल्न आउँदैन भने लेखेर लिएर आउनु बुद्धिमानी हुन्छ। एउटा आँटिलो काम गर्यो, साहसिलो काम गर्यो भने ठुलो काम भनौँ न, सबैभन्दा सक्दिनँ भन्ने लागेको थियो, चुनौतीपूर्ण काम थियो, सबैभन्दा चुनौतीपूर्ण काममा हात हालियो, असफल भए पनि आँट गुम्दैन, किनभने झन् बढ्छ, ओहो यो त ठुलो काम भएर पो नसक्या त, योभन्दा अलिकति सानो भइदिए त म त सक्ने रहेछु नि, झन् आँट आउँछ, फेल भए पनि आँट आउँछ। त्यसकारण चुनौतीपूर्ण कामहरू अगाडि आउँछ, हाम फालिहाल्नुपर्छ, मणिपुर चक्रलाई जगाउनै पर्छ, विकल्पै छैन अरू, त्यसपछिबाट अगाडि बढ्न सकिन्छ। अर्को कुरा के बुझ्नुपर्छ भने, यहाँ यो संसार बोल्नेहरूको लागि हो, कुनै पनि व्यक्तिलाई हेर्नुहुन्छ भने बोलेरै खाएका छन्, कसले कति काम गरे त्यो तपस्याको कुरा हो, कामभन्दा पनि बढी बोल्न जान्ने व्यक्तिहरू माथि गएका देखिन्छन्, बोल्न सक्नुपर्छ, किनभने बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल बिक्दैन, बोल्ने कला त सिक्नै पर्छ, चाहे घर परिवारमा होस्, इष्टमित्रमा होस्, औपचारिक रूपमा होस् या अनौपचारिक रूपमा होस्, बोल्ने कला सिक्नै पर्छ।
1: वहाँ हुनुहुन्थ्यो जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यू। हवस् त, भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौँ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म सृजना महर्जन विदा हुन्छु। हरि ओम।
3: झण्डु आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि फोन नम्बर 01 45 30 418।

समाजका प्रचारक स्वामी श्री हरिदासजीले दिनुभएको धारावाहिक प्रवचन सुनेर तत्त्वज्ञान प्राप्त गर्नुका साथै आफ्ना आध्यात्मिक जिज्ञासाको समाधान पनि पाउन सक्नुहुनेछ। कार्यक्रमको शुभारम्भ गरौँ ब्रजरस माधुरीबाट लिएको यो सुमधुर सङ्कीर्तनबाट।

0: ग्रहण गरौँ। आदरणीय स्वामी श्री हरिदासजीले दिनुभएको समन्वयात्मक दार्शनिक प्रवचन।
1: यस प्रवचन श्रृङ्खलामा अहिलेसम्म मैले यहाँहरूलाई सम्झाए, वेद अनुसार यो मानव देह अमूल्य छ। फेरि प्रश्न यो उठ्यो कि देवताहरू यो मानव शरीर किन चाहन्छन्, जबकि मानव देह

मलमूत्र को पिटारा, गंदगी को नबद्वार, नबद्वार मलस्रावम सदा काले स्वभावजम। वेदवंश हर समय नबद्वार बड़ गंदगी निष्किने शरीर, कहा देवता को शरीर, देवता को शरीर तेजस शरीर। मैले बताए शरीर को नौ प्रकार हुन्छ, एक अधम शरीर, एक उत्तम शरीर, एक दृष्टि शरीर। इस प्रकार नौ प्रकार को शरीर मा छैठौ श्रेणी मा पर्छ देवताहरुको शरीर। सातौ शरीर मुक्त योगीहरुको शरीर हुन्छ निर्माण शरीर, र दुई आठौ र नवौ यो महापुरुष र भगवान को अलौकिक शरीर। त छैठौ क्लास को शरीर धारी देवता पनि यो गंदगी युक्त मानव शरीर चाहन्छन्। किन, के विशेषता छ यसमा? त मैले बताए कि यो मानव शरीर मा हामी जे चाह्यो त्यो प्राप्त गर्न सक्छौ। पुण्येन पुण्य लोकम नयति, पापेन पाप मुभाभ्या मनुष्य लोकम, प्रश्नोपनिषद 3:7। चाहे नरक चाहू, चाहे स्वर्ग चाहू, चाहे मुक्ति चाहू, यहाँ सम्मन कि भगवान लाई गुलाम बनाउन सक्छ यो मानव देहधारी जीवात्माले। मैले सिद्ध गरे हर प्रकारले सुरदास इत्यादिले बनाए भगवानलाई गुलाम। स्वयं भगवान भन्दैछन् अहम् भक्त पराधीनो यः स्वतन्त्र इव द्विज साधुभिर्ग्रस्त हृदयो भक्तैर भक्त जन प्रिय। पढ्नुहोस् भागवत 9:4-63। मनुष्यले यस्तो कार्य गरे कि मलाई गुलाम बनायो, मेरो हृदयलाई खाइदियो, त्यहाँसम्म तागत छ। अरे देवता आदिलाई त गुलाम बनाएकै थिए रावणहरूले, मैले बताए यमराज आदि रावणको दरबारमा नौकर थिए लङ्कामा, अरू पशु पक्षी इत्यादिलाई त तपाईँहरूले गुलाम बनाएकै छ। भगवान समेत पकडमा आउँछ यही मानव देहमा। यो सुविधा स्वर्गमा छैन, देवताहरूले सक्दैनन् यो गर्न, किनकि त्यो भोग यो नि हो, त्यहाँ केवल भोग हुन सक्छ। यो संसारमा गरेको कमाइ त्यहाँ भोग गर्ने ठाउँ हो, त्यहाँ कमाइ हुन सक्दैन। लोमस मुनि इत्यादिको उदाहरण दिएर मैले सम्झाएँ तपाईँहरूलाई। त्यसैले देवताहरू पनि प्रार्थना गर्छन् हामीलाई मानव देह प्राप्त होस्, मृत्यु लोक प्राप्त होस्। र फेरि मैले बताए यस मानव देह यति महत्वपूर्ण हुँदा हुँदै पनि यसमा एक भयानक खतरा छ। के खतरा छ? यो मानव देह क्षण भङ्गुर छ। तेसाम प्राणी बुद्बुदा, पानी को फोका समान छ। सो संवेद्योपनिषद को पहिलो मंत्र को व्याख्या गर्दै मैले समझाए, दुर्लभो मानुषो देहो देहिनाम क्षण भङ्गुरः। क्षण भङ्गुर छ, कुनै पनि बेला खोसिन सक्छ हामीबाट। भागवत पढ्नुहोस् 11:2-29। त्यसैले हामीलाई तत्काल लागि पर्नु छ, जान्नु छ मानव देहको मूल्य र यसको लक्ष्य के हो।

राधा गोविंद गीत जगतगुरु श्री कृपालुजी महाराज। पानी को फोका समान कुन बेला टूट छ याद गर, त छेड भंगुर जीवन अहिले छ भरे न रहन सक्छ, यसलाई ध्यानमा दिएर तुरन्त लागि पर्नु छ लक्ष्य प्राप्ति हेतु। फेरि बताइयो कि भोलि भोलि पनि नभन, तिमीले सर्टिफिकेट लिएर आ छैनौ भोलिसम्म बाँच्ने, पर्सिसम्म बाँच्ने, 60 वर्षको उमेरसम्म बाँच्ने सर्टिफिकेट कसैसँग छैन, कुनै पनि बेला जानुपर्छ। हेर्नुहोस्, बगदादमा एक खलिफा थिए, शासक राजा बादशाह, उनी सरकारी ढुकुटीबाट तलब लिन्थे, तलब मौज मस्ती गर्दैनथे, केवल 3 रुपियाँ त्यहाँको बराबरको निकाल्थे आफ्नो खर्चको लागि। जनताको धन ट्याक्स असुलेको मैले मौज मस्ती गर्नु हुँदैन यो सोच्थे, जबकि उनको भन्दा धेरै अरू अफिसरको थियो तलब। त त्यो 3 रुपियाँले त्यहाँकी रानी बेगम साहिबाले खर्च चलाउनु पर्थ्यो आफ्नो। त एक पटक रानी साहिबाले, बेगम साहिबाले रिक्वेस्ट गरी बादशाहलाई, हे बादशाह, तपाईँको 3 दिनको तलब जुन छ एडभान्समा लिएर आउनुहोस्, ताकि 3 दिनपछि ईद छ, त्यौहार छ, त म त्यसमा बच्चाहरूको लागि केही कपडाको प्रबन्ध गरौँ। बेगम साहिबाले रिक्वेस्ट गरी त खलिफाले भने बादशाहले, पहिला तिमी यसो गर कि अल्लाहकोबाट म 3 दिन बाँच्छु निश्चित छ भन्ने सर्टिफिकेट लिएर आऊ पहिला, त फेरि म 3 दिनको तलब झिकेर ल्याउँछु। म तलब झिकेर ल्याऊ अनि 3 दिनसम्म बाँचिन भने त्यो ऋण कसले तिर्छ? यानी कि जीवन त कहिले पनि समाप्त हुन सक्छ, क्षणभङ्गुर छ, त यसलाई याद गरेर भोलि गर्नु छ, भोलि जान्नु छ, यो पनि नभन आजै गर। आयु स्तम्भ मिवा साध्य कालस्तामपि कृन्तति, महोपनिषद 3:37 भन्छ, जसरी एक हसियाराले घाँस काट्छ त्यस्तै तिम्रो आयुलाई काट्दैछ कालले, कुन बेला समाप्त हुन्छ सावधान हो, बोली बोली नभन। किनकि कर्वान्यवाधिकारस्ते गीता 2:47, यही देहमा नै कर्म गर्ने अधिकार छ, अरूमा छैन। अरू योनिमा गयो त फस्यौ फेरि तिमी, यो बताउँदैछ। बोली बोली नभन, अहिले गरा।

कव महापुरुषहरूले सम्झाए, बोली बोली नभन आजै गर, किन? किनकि मृत्यु जुन छ अवश्यम भावी छ, कोही बच्न सक्दैन मृत्युबाट, मृत्युलाई हेला नगर। सर्वसंहर्ता न मृत्युर अवहेलया, महोपनिषद 4:22, मृत्युलाई हेला नगर, कोही बच्न सक्दैन। शापन आवर निराशावादी चिन्तक थिए, उनले पनि भने मृत्युबाट कोही बच्न सक्दैन, तर वेदले दिएको आज्ञालाई स्वीकारेर पालन गर्ने हो भने मैले जसरी जीवनमा सरसता ल्याएँ त्यस्तै मृत्यु पनि मेरो सरस हुनेछ, त्यही एकमात्र उपाय छ। इट हेज बिन सलेस अफ माई लाइफ एन्ड इट स्याल बी सलेस अफ माई डेथ, डेथ मृत्यु। बच्न सकिँदैन तर त्यसलाई सरस बनाउन सकिन्छ, किनकि दुःखदायी छ मृत्यु, भयानक। मैले बताएँ तपाईँहरूलाई जन्म र मृत्युको कष्ट, यदि हामीले यो देहमै जानेनौँ भने पराकाष्ठको कष्ट भोग्नुपर्छ। पुनर

0: आदि जगतगुरु शंकराचार्य।
1: तुरंत मानव देह को महत्व जाना, इसको लक्ष्य जाना, प्राप्ति हेतु प्रयत्न कर, अन्यथा बार बार जन्मिनु मृत्यु को लय वरण गर्नु पर्छ, जुन दुख पराकाष्ठा को छ। मृत्युमा कति दुःख हुन्छ मैले तपाईँहरूलाई सम्झाएँ, अमेरिकामा यसको ठुलो रिसर्च भयो 20 वर्षसम्म। अरलेन्डर हेराल्डसन डाक्टर, युएस डाक्टर कार्लिल ओसीले यसको रिसर्च गरे, एट द आवर अफ डेथमा उल्लेख गरिएको छ। मृत्युको समयमा तमाम प्रकारको अनुभव व्यक्तिहरूले गर्छन्, तर एक अनुभव सबको समान हुन्छ, पराकाष्ठाको दुःख कष्ट हुन्छ। जब कोही कष्टको एक सीमामा पुग्छ तब हामी डिक्लेयर गर्छौँ यो व्यक्ति मर्यो। यति कष्टदायी छ, जन्म त मर त दुसह दुःख होई, 84 लाखको चक्करमा बार बार जन्मिनु मर्नु सोच्नु यति भयावह छ। जन्मिने क्रममा पनि कति दुःखदायी छ, त्यो आमाको पेटमा यो कलिलो छालामा नुनिलो पिरुलो जब जान्छ महिनौसम्म, सोच्नुहोस् भयानक छ। यो सब भोग्नु पर्छ, यसबाट कोही बच्न सक्दैन। जातस्य हि ध्रुवो मृत्युर ध्रुवम जन्म मृतस्य च, गीता 2:27 पढ्नुहोस्, श्री कृष्णले यही बताए गीतामा। अवश्यम भावी छ, अतः मृत्युलाई याद गर। राजा जनक कसरी विदेह जनक भए मैले बताएँ, हर समय मृत्युलाई याद गरी गरिकन आफ्नो लक्ष्य बनाए र प्राप्ति हेतु लागे, प्राप्ति पनि गरे।

यी भगवान्, भगवान्लाई पछि याद गर्नु, पहिला मृत्युलाई याद गर। यदि कल्याण चाहन्छौ भने तब तिमी लाग्छौ कल्याणको बाटोमा। यहाँसम्म बतायो ठिक त निष्कर्षियो कि मानव देह अमूल्य छ, त्यसको लक्ष्य के हो? त्यो प्राप्ति हेतु तुरन्त लाग्नु छ, केवल संसार बटुल्नमा लाग्नु छैन। सिकन्दर दि ग्रेट आधा विश्व विजेता भए, आधा विश्व उनको अधीनमा थियो। जब मर्ने बेला आयो त उनले आफ्नो मन्त्रीलाई आज्ञा दिए, जब मेरो लास लिएर जाने बेलामा ताबुत हुन्छ जहाँ लास गाड्नलाई लगिन्छ, त्यो ताबुत पाल पारेर मेरो दुईटा हात बाहिर निकालिदिनु। मन्त्रीले सोधे किन? यसकारण कि म आधा विश्वको मालिक सिकन्दर मर्ने बेलामा केही लिएर गइन, खाली हात गए, यो सब दुनियाँले देखुन् र जानुन् केवल संसार बटुल्नमा यो जीवन बर्बाद गर्नु हुँदैन, आत्मकल्याण हेतु पनि प्रयत्न गर्नुपर्छ, यो जानुन्। त्यसैले सेल्युकस नामक मन्त्री थिए उनका, उनलाई आज्ञा दिए। त यस प्रकार यो क्षणभङ्गुर जीवन छ तर महत्त्वपूर्ण छ, हामीलाई आफ्नो लक्ष्य जान्नु छ, यो निष्कर्ष। त यो मानव देहको लक्ष्य चाहिँ के हो? यस बारेमा हिजो मैले तपाईँहरूलाई बताएँ कि हामी के चाहन्छौँ, हाम्रो परमचरम लक्ष्य के हो। त मैले बताएँ कि तपाईँहरू सबलाई यदि मैले तपाईँहरू के चाहनुहुन्छ सोधे र कागजमा लेखेर ल्याउन भने यो सिटी हल भरिएला तर तपाईँहरूको चाहना समाप्त हुँदैन। यति धेरै छ चाहना र क्षण क्षणमा परिवर्तनशील छ, मैले सिद्ध गरेँ हिजो। र स्वयं बुद्धिका अन्तिम अथोरिटी बृहस्पति सरस्वती उपस्थित भएर तपाईँहरूको हिसाब लगाए तपाईँहरू के चाहनुहुन्छ भने पनि सक्दैनन्। सरस्वती बृहस्पति फेल हुन्छन् किनकि सबको चाहना अलग अलग छ। कोही धन चाहन्छ, कोही घर चाहन्छ, कोही स्वास्थ्य चाहन्छ, कोही पुत्र चाहन्छ, तमाम अलग अलग। फेरि परिवर्तनशील छ, कोही व्यक्ति भोको छ, खान पाएन, केही खान पाए हुन्थ्यो खान दिनुहोस्, खाइसकेपछि अब के विचार छ, जाडो छ, एक कप चिया पनि खान पाए हुन्थ्यो, होइन, इच्छा परिवर्तन भयो। यति छन्, अनलिमिटेड छन्, यो कहिले पुरा हुन सक्दैन। त सबको अलग अलग चाहना छ, त्यो प्राप्ति हेतु कार्य पनि अलग छ। तर मैले बताएँ होइन, लक्ष्य अलग अलग देखिए तापनि, कार्य अलग अलग भए तापनि, सबको परम चरम लक्ष्य एकै छ, दुई हुनै सक्दैन। मैले सिद्ध गरे एकै छ, चाहे एक सानो प्राथमिक विद्यालयमा पढ्ने विद्यार्थीलाई सोध्नुहोस्, उसको अल्टिमेटम गोल पनि एकै हुन्छ। चाहे किसानलाई सोध्नुहोस्, उसको पनि एकै हुन्छ।